0: भाउजू दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत 16 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल सहित 6 जना र 10 वटा कम्पनी विरुद्ध मुद्दा दायर गरेको हो। व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतको सूचनामा उल्लेख छ। पूर्व अर्थमन्त्री पौडेलमाथि 20,90,00,000 रुपियाँ बिगो माग दावी गरिएको छ। साथै विभागले उहाँको ब्याङ्क खातामा रहेको 6,34,000 रुपियाँ जफत गर्न समेत माग दावी गरेको छ। सरकारले अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। मन्त्री परिषदको हिजो सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने मन्त्री तिमिल सिन्हाले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले 1 रुपियाँ र 2 रुपियाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र ब्याङ्कलाई स्वीकृति दिने तथा नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रुख पोल हटाउन मन्त्री परिषदबाट स्वीकृति लिएका क्षेत्रभित्र थप रुख पोल हटाउनु परेमा प्रचलित कानुनी प्रक्रिया पूरा गरी मन्त्रालयले नै स्वीकृति दिन सक्ने निर्णय गरेको छ। बैठकले विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गरी उत्पादित वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। महासङ्घले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाव दिनुभयो। महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्योगीसँग पुग्न नसकेको बताउँदै सुविधा गाउँ गाउँसम्म विस्तार गर्न, पहुँच बढाउन तथा पुँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभएको थियो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले हिजो सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सम्पत्ति विवरण सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो। आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद हिजोसम्मका लागि तोकेको थियो। लामो समयदेखि छपाई हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य सम्पन्न भएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रालय सुरक्षा मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग बीच भएका 2 चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल 27,00,000 स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो। मन्त्रालयले यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाईको ब्याकलग पूर्ण रूपमा अन्त्य भएको पनि जनाएको छ। साथै अब नयाँ सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै छपाई गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनु भएको छ। चितवनको भरतपुर विमानस्थलमा हिजो सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको बताउनुभयो। मन्त्री पोखरेलले शिक्षा सम्बन्धी विधेयक आगामी पुस्ता र प्रविधिलाई समेत ध्यानमा राखी ल्याइने पनि बताउनुभयो।
परराष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मोनु महावरले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल भारत बीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गर्नुभएको छ। काठमाडौँ स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्मले हिजो मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटमा उद्योग मन्त्री यादवले जलविद्युत तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न निजी क्षेत्रका सरकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा हिजो मन्त्रालयमा भएको छलफलमा सरकारले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्धन दशक घोषणा गरेकाले मन्त्रालयले सोही अनुरूप नयाँ नीति र सोचसहित कार्य गरेको बताउनुभयो। छलफलमा आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यस्थलमा आधारित तालिम र प्रशिक्षणार्थी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा जोड दिएको छ। आज देशका पहाडी भूभाग कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हिजो पनि काठमाडौँ लगायत विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ। गैराती 10 बजेको अभिलेख अनुसार पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 136 मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो। काठमाडौँमै अपराह्न 51 मिलिमिटर वर्षा हुँदा माइतीघर लगायतका क्षेत्र जलमग्न भएको थियो। यस्तै नवलपरासी पूर्वमा 94 मिलिमिटर, कास्कीमा 76, रुकुम पूर्वमा 56, लमजुङमा 76 र चितवनमा 56 मिलिमिटर वर्षा भएको छ। अन्य धेरै जिल्लामा मध्यमदेखि भारीसम्म वर्षा भएको विभागले जनाएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिमा 2 सदस्य मनोनित हुनुभएको छ। सूचना तथा सञ्चार मन्त्री स्तरको हिजोको निर्णय अनुसार सञ्चालक समितिको सदस्यमा उर्वशी बस्नेत र सोभिता रिसाल मनोनित हुनुभएको हो। अध्यक्ष नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य उर्वशी बस्नेतलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी दिएको छ। सदस्यद्वयलाई मनोनयन पत्र प्रदान गर्नुहुँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संविधान प्रचलित ऐन तथा कानूनले दिएको जिम्मेवारी अनुसार निष्पक्ष, उत्तरदायी र जनहितमुखी ढंगले काम गर्न संस्थाको सञ्चालक समितिलाई निर्देशन दिनुभयो। मध्य प्रदेशमा नेपाली कंग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय गरेको हो। गठबन्धनमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव र नेकपा संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराई बैठकमा सहभागी हुनुहुन्थ्यो। काठमाडौँको गङ्गौबी स्थित नयाँ बस पार्कभित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कारवाही गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर संघ संगठनका प्रतिनिधि, नेपाल प्रहरी तथा लोत्से बहुद्देश्य प्रालीका प्रतिनिधिको हिजो बसेको संयुक्त बैठकले बस पार्कलाई व्यवस्थित, सुरक्षित र यात्रु मैत्री बनाउन उक्त निर्णय गरिएको हो। पछिल्लो समय सरकारले नयाँ बस पार्क सहित कलङ्की, कोटेश्वर, बल्खु, चाबेल लगायतका क्षेत्रमा जथाभावी रूपमा यात्रुको झोला तान्ने तथा दुःख दिने विरुद्ध पक्राउ गरी कारवाहीको प्रक्रिया अघि बढाएको छ। काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता मार्फत 90,000 सेवाग्राहीलाई निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गरेको जनाएको छ। काठमाडौँ महानगरपालिकाले 2079 चैत 1 गतेदेखि न्यायिक सहजकर्ता मार्फत निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गर्न सुरु गरेको हो। र सौर मास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने कर्कट संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशि भोगको पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहिआएको छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन सुरु हुन्छ। माघ एक गते सुरु हुने उत्तरायण र साउन 1 गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्त्वका
साथ हेरिन्छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहिआएको प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउनुहुन्छ। परम्परा अनुसार काग, भलायो, कुकुर डाइनो, लुते झार, पानी अमला, कागती, अम्बा, नास्पति लगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने प्रचलन रहेको छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टा बजाउने र ढोका बन्द गर्ने प्रचलन नेपाली समाजमा रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपडा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। साउन महिना देवादिदेव भगवान शिवको महिना भएकाले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल साउन 1 गते शुक्रबार, श्रावण शुक्ल पक्ष तृतीया तिथि, तदनुसार जुलाई 17 सन् 2026, नेपाल सम्मत 1146। पछिल्लो समय चालक अनुमति पत्र छापिने प्रक्रियाले तीव्रता पाएको छ। यसअघि बाँकी रहेका सम्पूर्ण चालक अनुमति पत्रको छपाई सम्पन्न भएको छ भने अब 24 घण्टाभित्रै चालक अनुमति पत्र छाप्न सकिने व्यवस्था समेत मिलाइएको प्रसङ्ग आज गोर्खापत्र दैनिकले अग्रपृष्ठमा उल्लेख गरेको छ। तराईका विभिन्न जिल्लाहरूमा मिटर ब्याजसँग सम्बन्धित पीडितहरू काठमाडौँ आउने क्रम जारी रहेको छ तराईका विभिन्न जिल्लाबाट। यसैबीच गृहमन्त्रीले मिटर ब्याज पीडितहरूसँग छलफलको प्रयास समेत गर्नुभएको छ र आज मिटर ब्याज पीडितहरूसँग सम्झौता हुने विषयहरू पनि पत्र पत्रिकामा उल्लेख भएका छन्। यो प्रसङ्गलाई आज गोर्खापत्र दैनिकले पनि अग्रपृष्ठमा प्रकाशित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय व्यापारी, ऊर्जा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, महिला उद्यमी, त्यसै गरी विभिन्न क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूसँग छलफल गरिरहनु भएको छ। उक्त छलफलमा मुलुकको आर्थिक विकास र प्रगतिका सवालहरूलाई समेत जोड दिएको छ। यो प्रसङ्गलाई आज कान्तिपुर दैनिकले प्रकाशित गरेको छ। संवैधानिक परीक्षणको कटघरामा सम्पत्ति छानबिन आयोग, यो प्रसङ्ग आजको अन्नपूर्ण पोस्ट दैनिकमा रहेको छ। सरकार गठन भए लगत्तै सम्पत्ति छानबिन आयोग गठन भएको थियो। विभिन्न समयमा उच्च पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने प्रयोजनका लागि सम्पत्ति छानबिन आयोग गठन भए पनि सर्वोच्च अदालतले तेस्रो पटक अन्तरिम आदेश दिँदै तत्कालका लागि सम्पत्ति छानबिनको प्रक्रियालाई यथावत राख्न, अगाडि नबढाउन अन्तरिम आदेश दिएपछि सम्पत्ति छानबिन गर्ने कार्य पनि रोकिएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरुद्ध 21 करोडको सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता भएको छ। अभियोग पत्रमा विभिन्न व्यक्तिसँग फोन सम्पर्क देखिएको, बिचौलिया दीपक भट्ट लगायतका व्यक्तिसँग फोन सम्पर्क तथा विभिन्न कार्यका लागि सहजीकरण देखिएका प्रसङ्ग उल्लेख गरी विशेष अदालतमा मुद्दा दायर भएको प्रसङ्गलाई आज नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा उल्लेख गरेको छ। त्यसै गरी आज कान्तिपुर दैनिकले अग्रपृष्ठमा खास गरी पुँजीगत खर्च हुन नसकेको प्रसङ्गलाई उल्लेख गरेको छ। अहिलेसम्मको आँकडा हेर्दा पुँजीगत खर्च 50% भन्दा पनि तल 46.79% मात्र देखिएको छ। यो विगत वर्षहरूको भन्दा निकै कम पुँजीगत खर्च हो। 6 वर्ष यताकै न्यून पुँजीगत खर्चका रूपमा पनि देखिएको छ। खास गरी विगतमा 60%भन्दा धेरै पुँजीगत खर्च हुने गरेको आँकडा भए पनि पछिल्लो तथ्याङ्कमा त्योभन्दा धेरै नै तल पुँजीगत खर्च भएको प्रसङ्गलाई उल्लेख गरिएको छ। पुँजीगत खर्च हुन नसक्दा पुँजी सिर्जना हुने कार्य, विकास निर्माणका कार्य हुन नसकेको, त्यसै गरी राष्ट्रिय गौरवका आयोजनामा पनि खर्च हुन नसक्दा कार्य प्रगति अपेक्षित रूपमा हुन नसकेको प्रसङ्गलाई पनि आज कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। प्रदेश सरकारहरू पछिल्लो समय अस्थिर बनेका छन्। प्रदेशको अस्थिरताको विषयमा आज नागरिक दैनिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। कर्णालीमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। त्यसै गरी बागमती प्रदेशमा राजीनामाबाट मन्त्रीहरू रोकिएका छन्। त्यसै गरी लुम्बिनीको सत्ता समीकरणमा पनि हलचल देखिएको छ। अल्पमतमा सुदूरपश्चिम प्रदेश सरकार परेको छ। सरकार नै अल्पमतमा परेपछि सुदूरपश्चिम सरकारको बजेट के हुने भन्ने विषयको अन्यलता पनि देखिएको छ। यो प्रसङ्ग नागरिक दैनिकमा रहेको छ। त्यसै गरी नेपाल पर्यटकीय गन्तव्य
भएपछि पछिल्लो समय होटलमा 6.5 खर्ब बढी लगानी भएको प्रसङ्गलाई नागरिक दैनिकले अग्रपृष्ठमा उठान गरेको छ। त्यसै गरी मनसुनमा हैजाको जोखिम बढेको र सतर्कता अपनाउन आग्रह गरिएका प्रसङ्गहरू आज नेक्कु नेपाल समाचार पत्रमा उल्लेख गरिएका छन्। पत्र पत्रिकामा प्रकाशित यी प्रसङ्गहरू मध्येबाट सबैभन्दा पहिला गोर्खापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठ प्रकाशित गरेको खबरलाई लिँदैछौ। मन्त्री परिषदको निर्णयसँग सम्बन्धित समाचार रहेको छ। सरकारद्वारा वार्ता टोली गठन समाचार शीर्षक रहेको छ। सरकारले अनुचित लेनदेन मिटर ब्याजबाट पीडित नागरिकको माग सम्बोधन गर्न र वार्ता अगाडि बढाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। वार्ता टोलीमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरू सदस्य रहने गरी निर्णय भएको उहाँले बताउनुभयो। अनुचित लेनदेन मिटर ब्याजका सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय यसअघि गरेको थियो। विगतका सरकारले गौरीबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग, बाबुराम रेग्मी आयोग गठन गरेका थिए। मिटर ब्याज पीडितको समस्या विशेष गरी तराईका जिल्लामा भएपछि ती आयोगहरूले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको हो। संविधान संशोधन बहसपत्र कार्यदलले बुझायो प्रतिवेदन समाचारमा उपशीर्षक समेत रहेको छ। संविधान संशोधन बहसपत्र कार्यदलले आफ्नो विस्तृत प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित सो कार्यदलले बिहिबार प्रतिवेदन बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यो खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठको हो। साथै यसै पृष्ठमा अर्को समाचार रहेको छ। सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि प्रिन्ट लाइसेन्स प्राप्त गर्न वर्षौँ कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौँदेखि छाप्न बाँकी रहेका 27 लाख प्रति लाइसेन्सको छपाई सम्पन्न भएपछि अब वर्षौँ कुर्नु नपर्ने भएको हो। सरकारले शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अनुसार लाइसेन्स छपाई कार्यलाई तीव्रता दिएपछि वर्षौँदेखि बाँकी रहेको 3 महिनामै सम्पन्न भएको छ। 27 लाख लाइसेन्स छापिए गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबर हो यो। महिला उद्यमी महासङ्घ नेपालले आर्थिक रूपान्तरण, उत्पादन वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवर्धन तथा महिला आर्थिक सशक्तिकरणका राष्ट्रिय लक्ष्य हासिल गर्न सरकारसँग रणनीतिक साझेदारीलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार प्रधानमन्त्री बालेन्द्र शाह र महासङ्घका पदाधिकारी बीच भएको छलफलमा शाहले महिला उद्यमीका सबै व्यवधान हटाउन सरकार जुटिरहेको र उत्पादित वस्तु हरेक पर्यटकीय स्थलमा प्रवर्धन गर्ने वातावरण मिलाउने जानकारी गराउनु भएको थियो। महिला उद्यमीका उत्पादन प्रवर्धन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता आजको कान्तिपुर दैनिकको अर्थ पृष्ठमा यो खबर प्रकाशित छ। सार्वजनिक पदमा रहेका र सेवानिवृत्त भएका वा हटिसकेका पदाधिकारीको सम्पत्ति विवरण सङ्कलन र जाँचबुझ गर्न गठित सम्पत्ति छानबिन आयोग स्वयं संवैधानिक परीक्षणको कठघरामा परेको छ। अब सर्वोच्च अदालतको पूर्ण इजलासले आयोगको वैधानिकताको मात्र निर्णय गर्ने छैन। कार्यपालिकाले भ्रष्टाचार विरुद्ध विशेष संयन्त्र गठन गर्दा संविधानले कोरेको सीमाभित्र कसरी काम गर्नुपर्नेछ भन्ने नजिर पनि यही मुद्दाबाट स्थापित हुनेछ। खबर अन्नपूर्ण पोष दैनिकमा रहेको छ। सरकारले विभिन्न समयमा उच्च ओहदामा
बसेका व्यक्ति र पदाधिकारीको सम्पत्ति विवरण छानबिनका लागि सम्पत्ति छानबिन आयोग 2083 गठन गरेको थियो, जसमा राजेन्द्र कुमार भण्डारी अध्यक्ष रहनु भएको थियो। त्यसै गरी पुरुषोत्तम पराजुली सदस्य रहनु भएको थियो, चण्डीराज ढकाल सदस्य रहनु भएको थियो भने गणेश केसी सदस्य रहनु भएको थियो, जसलाई सम्पत्ति छानबिन गरी कारवाहीका लागि दोषी देखिएमा कारवाहीका लागि सिफारिस गर्नका लागि कार्यादेश दिएको थियो। संवैधानिक परीक्षणको कठगरामा सम्पत्ति छानबिन आयोग, खबर अन्नपूर्ण पोस्ट दैनिकको हो। बिचौलिया दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा मतियार ठहराउँदै एमाले उपाध्यक्ष समेत रहेका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल विरुद्ध 20,90,00,000 बिगो दाबीसहित मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र प्रहरीको संयुक्त अनुसन्धान टोलीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहिबार पौडेलसहित 6 व्यक्ति र 10 कम्पनी विरुद्ध मुद्दा दायर गरेको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा विभागको पत्रका आधारमा 8 असारमा प्रहरीले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। उहाँ विरुद्ध 5 पटकसम्म म्याद थप गर्दै अनुसन्धान गरिएको थियो। अर्थमन्त्री हुँदा बिचौलिया भट्टसँग अनैतिक र गैर कानुनी साँठगाँठ तथा पदीय जिम्मेवारीको दुरुपयोग गरी लाभ दिलाएको र अप्रत्यक्ष रूपमा त्यसको हिस्सा लिएको आरोप पौडेलमाथि लगाइएको छ। नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। आर्थिक वर्ष 2082/83 सरकारले पुँजीगत खर्चका लागि छुट्याएको बजेटको आधा रकम पनि खर्च हुन सकेन। सरकारले 4,07,88,80,00,000 रुपियाँ पुँजीगत खर्च छुट्याएकोमा 31 असारसम्म 1,90,00,000 रुपियाँ मात्र खर्च भएको छ। यो वार्षिक लक्ष्यको 46.79% मात्र हो। कान्तिपुर दैनिकमा यो खबर प्रकाशित रहेको छ। नेपालमा मनसुन सुरु भएसँगै पानीजन्य रोगहरूको जोखिम बढ्न थालेको छ। विशेष गरी हैजा, झाडा पखाला लगायतका रोगहरूको जोखिम बढ्न थालेको हो। देशभरका अस्पतालको निगरानी प्रणालीमा पछिल्ला साताहरूमा झाडा पखालाका बिरामी सबैभन्दा बढी देखिएका छन्। रोग नियन्त्रण तथा महामारी विज्ञान महाशाखाका अनुसार वर्षायाममा दूषित पानी र अस्वच्छ खानाको सेवनका कारण हैजा फैलने जोखिम अत्याधिक हुन्छ। पछिल्ला साप्ताहिक निगरानी प्रतिवेदनमा पनि यस्ता रोगहरूको संक्रमण बढ्दै गएको देखिएको हो। यो खबर नेपाल समाचार पत्रमा रहेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरूमा आर्थिक प्रसङ्गहरू। देशभर 61% भन्दा बढी रोपाई, सुदूरपश्चिम सबैभन्दा अगाडि, समाचार शीर्षक रहेको छ आजको अन्नपूर्ण पोष दैनिकको अर्थ पृष्ठमा। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार यस वर्षको असार मसान्तसम्म देशभर 61.62% धान रोपाई सम्पन्न भएको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रदेश स्तरको रोपाई सारांश अनुसार मुलुकभर कुल 13,66,562 हेक्टर धान रोपाई हुने क्षेत्रफलमध्ये हालसम्म 8,42,068 हेक्टरमा रोपाई सकिएको हो। गत वर्ष साउन 4 गतेसम्म 72.14% रोपाई भएको तुलनामा यस वर्ष रोपाईको समग्र गति केही ढिलो देखिएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेश धान रोपाईमा सबैभन्दा अगाडि देखिएको छ। असार 26 गतेको विवरण अनुसार सुदूरपश्चिममा कुल 1,54,950 हेक्टर क्षेत्रफलमध्ये 87.8% अर्थात् 1,36,032 हेक्टरमा धान रोपाई सम्पन्न भइसकेको छ। गण्डकी प्रदेशमा 65.9% हेक्टरमा क्षेत्रमा धान रोपाई सम्पन्न भइसकेको छ। देशभर 61% भन्दा बढी रोपाई, सुदूरपश्चिममा सबैभन्दा धेरै धान रोपाई भएको प्रसङ्गलाई आज अन्नपूर्ण पोस्ट दैनिकले अर्थ पृष्ठमा खबर प्रकाशित गरेको छ। शेयर बजार सकारात्मक बन्दै गएको विषयलाई पनि आज अन्नपूर्ण पोस्ट दैनिकको अर्थ पृष्ठमा समाचार प्रकाशित गरिएको छ। गोल्ड भेडा किसानसँग सरकारको छलफल भएको प्रसङ्ग पनि आजको अन्नपूर्ण पोस्ट दैनिकमा रहेको छ। जोखिम क्षेत्रमा होल्डिङ सेन्टर सञ्चालन गरिने आजको गोर्खापत्र दैनिकमा खबर रहेको छ। मनसुन सक्रिय भएसँगै सम्भावित बाढी पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै धादिङमा विपद पूर्व तयारीलाई प्रभावकारी बनाइएको छ। जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जिल्लाभर खोज तथा उद्धार, राहत पुनस्थापना र राजमार्ग व्यवस्थापनका लागि आवश्यक तयारी गरेको जनाएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। पूर्वाधार संरचना निर्माणमा श्रमदान आजको गोर्खापत्र दैनिकमा खबर रहेको छ। खबर बागलुङ जिल्लाको हो। निरन्तरको वर्षापछि आउने खहरे खोलाले बाँध मात्र भत्काएन, ग्रामीण सडक समेत पटक पटक अवरुद्ध बनायो। लोकमार्गदेखि छोटो दूरीको सडक अवरुद्ध हुँदा यात्रु खरवाङ दङ्गा खराङचौर हुँदै सिसा खानी जोड्ने वैकल्पिक र लामो बाटो प्रयोग गर्न बाध्य बनायो यात्रुलाई। दैनिक जीवन प्रभावित बनेपछि स्थानीय खोलामा अस्थायी बाँध बनाउने कार्यमा स्थानीय स्वयं कसिएका छन्। श्रमदानबाट यो काम हुँदैछ। पूर्वाधार संरचना निर्माणमा श्रमदान आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। ठेक्काको अवधि थप गर्न खरिद नियमावली 15 पटक संशोधन। अहिलेसम्म 50% कार्य प्रगति भएका सबै ठेक्काको म्याद थप हुने कारोबार दैनिकमा खबर रहेको छ। सरकारले निर्माण ठेक्काहरूको म्याद थप गर्नका लागि सार्वजनिक खरिद नियमावली 15 पटक संशोधन गरेको छ। नियमावलीमा रहेको नियम 12 कमा संशोधन गरी म्याद थपको बाटो खोलेको हो। म्याद थपका लागि यसपटक गरिएको नियमावली संशोधनले न्यूनतम पनि 50% कार्य प्रगति भएका सबै ठेक्काको म्याद थप हुने भएको छ। नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार करिब 2,000 ठेक्कामध्ये म्याद थपको व्यवस्थाले 1500 ठेक्काको म्याद थप हुनेछ। निर्माण क्षेत्र चलायमान बनाउन यो निर्णय महत्वपूर्ण रहेको छ, महासङ्घका महासचिव शिवहरि घिमिरेले बताउनु भयो। आजको कारोबार दैनिकको प्रसङ्ग हो। कारोबार दैनिकमा अर्थमन्त्री वाग्लेको विज्ञताको परीक्षा सुरु शीर्षकमा समेत खबर प्रकाशित रहेको छ। चालु आर्थिक वर्ष सुरु भएको सन्दर्भमा र चालु आर्थिक वर्षको बजेटको सन्दर्भमा यो प्रसङ्ग प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। प्रदेश तहमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धन धर्मरमा परेको छ। सुदूरपश्चिम प्रदेशबाट सुरु भएको त्यो क्रम कर्णाली हुँदै अन्य प्रदेशमा पनि पुगेको छ। फागुन 21 भएको आम निर्वाचनपछि प्रतिपक्षमा पुगेका नेपाली काङ्ग्रेस र नेकपा एमाले प्रदेशगत रूपमा भने अहिलेसम्म सत्तामा छन्। अब काङ्ग्रेस र एमाले बीचको गठबन्धन धर्मर परेपछि प्रदेशमा नयाँ गठबन्धनको जोड घटाउ सुरु भएको देखिएको छ। कस्तो र कसको सरकार बन्छ प्रदेश तहमा भन्ने जिज्ञासा पनि देखिएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलसँग यिनै विषयको जिज्ञासा हामी राख्नेछौँ, जवाफ खोज्ने प्रयास गर्नेछौँ र प्रतिपक्षी दलहरूको पछिल्लो भूमिका, सरकारले गरिरहेको कामबारे काङ्ग्रेसको टिप्पणी पनि हामी लिनेछौँ। महामन्त्री प्रदीप पौडेल हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। महामन्त्रीज्यू,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: हजुर, धन्यवाद।
0: अब प्रदेश तहमा यहाँहरूको खास गरी एमालेसँगको गठबन्धन धर्मरमा परेको देखिएको छ, मूलत यो नियोजित हो कि आकस्मिक हो?
1: मतलब यो अहिले पछिल्लो समय चाहिँ गठबन्धनको निरन्तरता नरहने आशंका अथवा परिस्थिति बनेको छ। यो खास गरी सुदूरपश्चिममा बजेटको विषयलाई लिएर सहमति कायम हुन सकेन, सरकारमै बसेर

0: त्यो एउटा विकल्प भयो। अब हामी एमाले र हाम्रो पदयात्रासँगै हुन नसक्ने भएपछि मेरो नेपाली कम्युनिस्ट पार्टी बिचमा सहकार्य गरेर जाने एउटा परिस्थिति पनि बन्न सक्छ। अब यो संसदीय अभ्यासमा सरकारहरू बदलिने, गठबन्धनहरू बदलिने, समीकरणहरू बदलिने कुरा स्वाभाविक रूपमा लिनुपर्छ। मतलब यो असमझदारी बढेको कारणले एमाले र कङ्ग्रेसको सहकार्यको निरन्तरता चाहिँ रहने सम्भावना अब कम भयो।
1: यो चाहिँ खास गरी काङ्ग्रेस र एमाले बिचमा देखिएको, यहाँले भनेको जस्तो बजेटमा एमाले असहमति राखिसकेपछि उत्पन्न भएको परिस्थिति हो, या नेपाली काङ्ग्रेसभित्र विकसित आन्तरिक कारण पनि यसको कहीँ न कहीँ कारक हो?
0: होइन, आन्तरिक रूपमा तपाईँहरूले व्यक्ति व्यक्तिसँग दाजेर जोड्न सक्नुहुन्छ, त्यो आन्तरिक रूपमा समस्या भएर यस्तो भएको होइन भन्ने कुरा तपाईँहरू आफैले निष्कर्ष निकाल्न सक्नुहुन्छ। खास गरी यो आन्तरिक विषयका कारणले यस्तो भएको होइन, यो चाहिँ एमाले र काङ्ग्रेसको सहकार्यको नर्म्सहरू जे हुन् त्यसको पूर्ण पालना हुन नसकेको कारणले यो परिस्थिति बनेको। मैले अघि नै पनि भने, सरकारमा पनि रहिरहने, बजेट पनि रोकिरहने, अनि बजेट ल्याउने दायित्व त सरकारमा हुने सबैको हो नि, त्यस कारणले त्यसमा सहमतिका आधारमा बजेट ल्याउने कुरा हामीले गरिरहेका थियौँ। त्यस सन्दर्भमा चाहिँ नेकपा एमालेको पक्षबाट चाहिँ यो तीन दलीय समीकरण गरेर अगाडि बढाउँ भन्ने कुरा पनि आयो। त्यसैले चाहिँ अब त्यो दुवै कुरामा समस्या भएको कारणले चाहिँ हामीहरूले यो सहकार्यको यो परिस्थिति खलबलिएको भन्ने बुझेका छौँ। खास गरी अहिले त सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ त्यो परिस्थिति बनेको स्थिति छ। अब त्यसको प्रभाव अन्यत्र पनि पर्ने स्थिति छ। त्यस हुनाले यो हाम्रो आन्तरिक कारणले होइन कि एमाले र हाम्रा बिचमा सहकार्यको समझदारीको त्यसको आधारभूत मान्यताहरूलाई पालना हुन नसकेर त्यो परिस्थिति बनेको भन्ने मलाई लाग्छ।
1: यहाँले यसो भनिरहँदा कतिपय छापा माध्यमहरूले, अनलाइनका आम संसारका माध्यमहरूले के भनिरहेका छन् भने, अहिलेको काङ्ग्रेसको संस्थापन पक्ष चाहिँ अहिलेको प्रदेश सरकारहरूसँग, खास गरी आफ्नै नेताहरूसँग, आफ्नै नेतृत्वसँग त्यति सन्तुष्ट थिएनन्। तत्कालीन सभापति शेरबहादुर देउवाको नेतृत्वमा यो चाहिँ गठबन्धन बनेको हो, उहाँसँग निकट रहेका भनिएका नेताहरू नै अहिले चाहिँ प्रदेश सरकारमा नेतृत्वमा छन्, यो काङ्ग्रेसको आन्तरिक राजनीति पनि यसको एउटा कारण हो भनिरहेका छन्। त्यसो भए त्यो होइन
0: भने त्यो त नबुझेर त्यो सतही विश्लेषण भयो।
1: हजुर,
0: अब तपाईँले केही प्रश्नमा आधारित भएर को कथा नजिक भन्ने आधारमा पनि तपाईँले हेर्न सक्नुहुन्छ, समस्या आएको कहाँ हो, त्यहाँको नेतृत्व तपाईँको बुझाइमा कतातिरको थियो, र चाहिँ यो तपाईँले आन्तरिक विषयहरूसँग त्यसलाई जोड्न सक्नुहुन्छ। त्यसैले मलाई लाग्छ फेरि यो स्थानीय तह अथवा प्रदेशको तहमा पनि समझदारीको निम्ति वातावरण बन्ने बनाउने एउटा दायित्व बढी त्यहाँ नै हुन्छ। त्यसैले त्यहाँ जस्तै खास यसमा धेरै गहिराईमा अथवा अरू कुरा खोजिरहन जरुरी नै छैन। असार महिनाभित्र बजेट आउनु पर्थ्यो, एमालेको नेतृत्व भएको ठाउँमा हामीले मद्दत गऱ्यौँ, सबैतिर बजेट आयो, तर हाम्रो नेतृत्व भएको ठाउँमा बजेट आउन सकेन। बजेट आउन नसक्नुको प्रतिशतका आधारमा बढी दोषी मुख्यमन्त्री हुन्छ होला, तर सरकारमा हुने अरूको पनि त दायित्व हुन्छ नि। त्यसैले सरकार सहकारीमा चलिरहेको अवस्थामा बजेट आउन सकेन, नसक्दा कसका कमजोरीले सकेन त? त्यस कारणले हाम्रो भनाइ के हो भने, सरकारमा बसिरहने तर बजेट चाहिँ आउन नदिने त्यो कुराले त सहकारी अगाडि बढ्न सक्दैन नि। त्यो मूल यो विषय सुरु भएको त्यहाँबाट हो।
1: हजुर,
0: त्यहाँबाट विषय सुरु भइसकेपछि अब त्यो त्यसले भनौँ न अब नयाँ समीकरण गरौँ, तीन दलको काङ्ग्रेस एमाले मा यो नेपाली कम्युनिस्ट पार्टी सहितको समीकरण गरौँ भन्ने पनि आयो। त्यसमा चाहिँ हाम्रो भनाइ रिजर्भेसन के हो भने, यो तिनै दल त्यसरी सरकारमा सहभागी हुँदा चाहिँ प्रतिपक्षविहीन हुन्छन् प्रदेश संसदहरू, त्यो अब यी अरू कुराहरूसँग यस आधारमा जोडिँदै गयो भन्ने मलाई लाग्छ।
1: हजुर, जस्तो अब समझदारी बनाउने भन्ने यहाँको जुन शब्द छ नि, त्यो समझदारी बनाउने भन्ने कुरामा चाहिँ पार्टी नेतृत्वले कतिको काम गर्यो, काङ्ग्रेसमा चाहिँ यहाँहरूले कति काम गर्नुभयो, कतिको प्रयास गर्नुभयो त्यसका लागि, अथवा होइन अब एमालेसँगको गठबन्धन तोडिए पनि केही फरक

0: पर्दैन, कम्युनिस्टहरू मिले भने पनि ठिकै छ, मिलेनन् भने नेकपासँग हामी सरकार बनाउँला भनेर यहाँहरूले सहज रूपमा लिनुभयो त्यो अवस्थालाई?
1: अनि हामीले निकै धेरै प्रयास गऱ्यौँ,
0: हजुर,
1: त्यो बारम्बार छलफलहरू हामीले गऱ्यौँ। सुदूरपश्चिममा म आफै पनि गएको थिएँ, नेकपाबाट पनि प्रतिनिधि जानुभएको थियो। अब हाम्रो कङ्ग्रेसको तर्फबाट एउटा कुरा के थियो भने, अब त्यहाँ मुख्यमन्त्री पनि नेपाली कङ्ग्रेसकै हुनुहुन्थ्यो, हाम्रो नेतृत्वमा सरकार थियो, त्यस आधारमा पनि त्यसको भनौँ न बढी दायित्व अथवा जिम्मेवारी हाम्रो हुने भयो। त्यो जिम्मेवारी हुने भएको कारणले पनि हामीले चाहिँ बजेटसम्म सहमति गरेर त्यसलाई चाहिँ नियम कानुनले मिल्ने गरी संशोधन गरेर ल्याउनका निम्ति हामीले निकै धेरै प्रयास गरेको हो। अब त्यो चाहिँ तल त असमझदारी नै भएको थियो त्यसको बारेमा, अब माथिबाट समन्वय गर्दा पनि गर्न खोज्दा पनि खालि समय चाहिँ लम्ब्याउनेको कुरा मात्रै भयो। त्यसमा सही ढङ्गबाट समझदारी निर्माण गर्नका निम्ति त्यसको संवेदनशीलता बुझेर त्यस आधारमा समस्या समाधान गर्ने गम्भीरता देखिएन भन्ने हामीलाई लाग्छ।
0: महामन्त्रीज्यू, जस्तो अहिले जुन वातावरण छ नि, आम तौरमा काङ्ग्रेस र एमाले एक हिसाबले आलोचित नै छन् होइन, त्यसका कारणहरूमा अहिले छोटो समयमा हामी नजाउँ। यद्यपि जुन आम वातावरण छ त्यो यहाँहरूको अहिले पनि पक्षमा छैन, विपक्षमै छ। जनमत चाहिँ गत फागुन 21 जनमतलाई नै आधार मान्ने हो भने पनि त्यो अवस्था छ। अहिले ती आलोचकहरू के भनिरहेका छन् भने, होइन अझै पनि यिनीहरू सुध्रिएनन्, अझै पनि यिनीहरू छिनाझप्टीमै लागिरहेका छन्। त्यसो सुन्दाखेरि कस्तो लाग्छ?
1: होइन, आलोचना सबैका बारेमा छ, एकदमै धेरै विश्वास आलोचना रहित छु भन्नेहरू पनि, अब आलोचना बढ्ने टिका टिप्पणी बढ्ने स्थिति बनेको छ, त्यसले अझ बढी निराशा ल्याएको छ, त्यो एउटा पक्ष भयो। अब हाम्रो सन्दर्भमा तपाईँले गर्न खोज्नुभएको कुरा मलाई के लाग्छ भने, हामीले सुधारकै निम्ति सबै कुराहरू गरिरहेका छौँ। अब सत्तामा जसरी पनि पछि रह्यो भन्ने कुराको आलोचना पनि हुने गर्छ, सत्ता नै प्राथमिकता हो, जे जसरी गठबन्धन गरेर भए पनि विषय विचार केही नमिलेर पनि होइन, जोसँग जतिजनासँग जति पक्षसँग मिलेर पनि सत्तामा बसिरहन्छन्, एउटा खालको टिप्पणी यो छ। अब अर्को खालको टिप्पणी, सत्ता पाउँदा पाउँदै गठबन्धन जोगाउन नसकेर अब सत्ता चलाउन पनि सक्दैनन् भन्ने खालको पनि छ। त्यसैले चाहिँ खास गरी मलाई के लाग्छ भने, हामीले नै प्रश्न जन्माएको हो, त्यसमा द्विमत छैन, तर हामी प्रश्न जन्माइरहने र ती प्रश्नहरूका कारणले संघीयता आलोचनाको विषय बनिरहने अवस्था अन्त्य हुनुपर्छ भन्ने हामीलाई लाग्छ। त्यसैले हाम्रो कुरा चाहिँ सबै थोक सत्ता होइन, जस्तै अब विधि सङ्ख्या पुर्याएर हामी बाहेक अरू कै सरकार बन्न सक्छ भने पनि हामी त्यसले त्यसलाई सहज ढङ्गबाट लिनुपर्छ। अब चाहिँ हामी सत्तामै जाँदैनौँ भन्ने पनि होइन, जिम्मेवारी प्राप्त हुने स्थिति भयो भने एउटा विषयगत समझदारी गरेर सत्तामा जाने सम्भावनाहरूलाई पनि उपयोग गर्नुपर्छ। तर हाम्रो खास विषय के छ भने, तिनै दल जो सातै प्रदेशमा पहिलो दोस्रो तेस्रोको चाहिँ हैसियतमा रहेको स्थिति छ, ती तिनै दल चाहिँ सरकारमा जानु हुँदैन भन्ने हाम्रो भनाइ हो।
0: हजुर, अब खुला विकल्पका सन्दर्भ यहाँले भन्नुभयो, अब कार्यान्वयन गर्नुपर्ने विकल्प भनौँ न, अब सरकार त चलाउनु पर्यो, यहाँहरू नै पहिलो दोस्रो तेस्रो दल हुनुहुन्छ। अब आजको दिनमा एमालेसँग यहाँहरूको अब सम्बन्ध चाहिँ सुधार भएर फेरि यही अवस्थामा अगाडि बढ्ला जस्तो देखिएको छैन, अवस्था अलि परै गएको जस्तो देखिएको छ। त्यसमा चाहिँ अब विकल्पमा काङ्ग्रेसले नेकपासँग गरिरहेका पछिल्ला छलफलहरू कतिको चाहिँ निष्कर्षतर्फ गएका छन्, अथवा अब नेकपा र एमालेका बिचमा सरकार बन्ने, काङ्ग्रेस प्रतिपक्षमा बस्ने सम्भावना कस्तो देख्नुहुन्छ?
1: अनि मतलब नेकपा र चाहिँ एमाले बिचको संवादको विषय त मलाई के अरे जानकारी हुने विषय भएन, जहाँसम्म हाम्रो नेपाली कम्युनिस्ट पार्टीसँगको संवादको विषय छ, प्रारम्भिक छलफल चाहिँ भएको हो, तर त्यसले चाहिँ एकदमै परिणाममुखी हुने गरी त्यसले मूर्त रूप लिइसकेको छैन। अब केन्द्रीय तहबाट त्यो विषयलाई समन्वय गर्ने हो, अब त्यसको वातावरण प्रदेश तहमा नै हुनुपर्छ। त्यसैले चाहिँ अहिले प्रारम्भिक अवस्थामा छ, अब नेपाली कम्युनिस्ट पार्टी र नेपाली कङ्ग्रेस मिलेर संयुक्त ढङ्गले सहकार्य गर्ने प्रदेश सरकारहरू बनाउने सम्भावना छ, अब त्यो एमालेसँग पनि नेपाली कम्युनिस्ट पार्टीको सरकार बनाउने सम्भावना त्यतातिर पनि हुनसक्छ। तर नेपाली कङ्ग्रेस चाहिँ सातै प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीको उपस्थिति भएको कारणले हामी दुईवटा बिचमा समझदारी गरेर केही नीतिगत विषयलाई प्रष्ट बनाएर यो थोरै समयमा सकारात्मक मेसेज दिने गरी सहकारी हुने अवस्थामा हामीहरू सहकार्य गर्न सक्छौँ। अब त्यो भएन, हामी बाहेकै अरू मिलेर सरकार बनाउने परिस्थिति बन्यो भने पनि हामी विपक्षमा बस्ने पर्यो भने त्यो गर्नुपर्छ भन्ने मनस्थिति बनाएर हामी अगाडि बढिरहेका छौँ।
0: हजुर, अझै पनि म अलिकति अझै नजिक जान खोजेँ। मेरो प्रश्नको तात्पर्य के भने, जस्तो यहाँहरूसँग नेकपाको भइरहेको संवाद चाहिँ प्रगति उन्मुख छ भने त एमाले र नेकपाको सरकार बन्न सक्ने सम्भावना कम भयो होइन? त्यो त्यो
1: होइन, अब अरू सम्भावनाहरू छैनन्, यो मात्रै हो भनेर त्यसरी बलियो भइसकेको अवस्था चाहिँ छैन।
0: हजुर,
1: अहिले चाहिँ अब निर्णय नै गरेर पूर्ण रूपमा एमालेसँग एकदमै भत्किसकेको अब चाहिँ भनौँ न दुई किनारै भइसकेको स्थिति पनि होइन। अब तर त्यसको सम्भावना कम छ, सम्भावना चाहिँ नेपाली कङ्ग्रेस र नेपाली कम्युनिस्ट पार्टीको सहकारीको बढी छ। अब अहिले बढी छ मात्रै भन्न सकिन्छ।
0: हजुर, अब बाध्यताको सन्दर्भ या अब त्यहाँ सरकार बनाउनु पर्ने होइन, एउटा चाहिँ शून्यतामा जान नदिने अथवा यी यावत कुराहरू त होला नि, तर यहाँको पक्षका यहाँहरूकै काङ्ग्रेसका इतर पक्षका नेता के भन्छन् भने, होइन हिजो त गठबन्धन गर्दिनँ भन्थे, हिजो त मिलेर सरकार चलाउँदिन भन्थे, आज फेरि उनीहरू पनि यही गर्न थाले भनेर यहाँहरूको अलिकति आलोचना गरिरहेको सुन्नुभएको छ?
1: होइन, यो त जबरजस्त आलोचनाका लागि आलोचना गरिएको कुरा हो।
0: हजुर,
1: हामीले निर्वाचनमा गठबन्धन गर्दैनौँ भनेका हौँ, र नेपाली कङ्ग्रेसमा हाम्रै कारणले यो देशमा चाहिँ अब यो एकदम परम्परागत रूपमा जो जससँग नि मिलेर सत्तामा जाने चुनाव जित्ने प्रवृत्तिको अन्त्य हाम्रै कारणले भएको, त्यसैले अब जुन कुरा हामीले सुरुवात गऱ्यौँ अब त्यसैलाई फेरि पुनरावृत्ति गर्ने कुरा हुँदैन। तर कस्तो भने, चुनावपछि संसदको गणितका आधारमा सरकार बनाउनका लागि गठबन्धन गर्ने कुरा चुनाव अगाडि मिल्ने जस्तो होइन, यो स्वाभाविक कुरा हो। होइन, यो त कसैले पनि गर्दिनँ भनेर भन्दैन, त्यसरी गठबन्धन गर्दिनँ म सरकारमै जान्न, होइन जो मैले बहुमत ल्याएँ भने मात्रै म सरकारमा जान्छु, अब त्यो कुरा त्यस्तो अवस्था सधैँ हुँदैन। त्यसैले निर्वाचन पश्चात गठबन्धन गरेको कुरा हो, हामीले भनेको चाहिँ निर्वाचन अगाडि गठबन्धन नगरौँ, मत माग्दा गठबन्धन नगरौँ, दुई ध्रुवका आपसमा मिलेर एउटा उम्मेदवार बनाएर जाने कुरालाई मात्रै हामीले चाहिँ अन्त्य गरेको हो। सरकार बनाउने सन्दर्भमा गरिने गठबन्धन चाहिँ स्वाभाविकै हो भन्ने मलाई लाग्छ।
0: हामी अन्तरसम्वादमा छौँ। प्रदेश तहमा काङ्ग्रेस एमाले गठबन्धन धरमरमा परेको छ, यो सँगै नयाँ गठबन्धनका प्रयासहरू अघि बढेका छन् र ती विकल्पहरूमा छलफल भइरहेको छ। मूलत नेपाली काङ्ग्रेसले नेकपासँग छलफल गरिरहेको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपासँग भइरहेको छलफल सकारात्मक दिशातर्फ गएको काङ्ग्रेसका नेताहरूले बताउनु भएको छ भने, नेकपा र नेकपा एमालेका बीचमा पनि प्रदेश तहमा गठबन्धन गरी सरकार बनाउने बारे छलफल भइरहेको सम्बद्ध दलका नेताहरूले बताउनु भएको छ। आजको अन्तरसंवादमा हामी नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलसँग यिनी विषयमा कुराकानी गरिरहेका छौँ। उहाँको पार्टीगत विषय र सरकारबारे काङ्ग्रेसको प्रतिक्रिया पनि आजको अन्तरसंवादमा हामी लिनेछौँ। महामन्त्रीज्यू, अब मूलत यहाँहरूको पार्टीभित्र अलिकति प्रवेश गरौँ। पार्टीभित्रको एकताको विषय, खास गरी विशेष महाधिवेशन पछि विकसित अवस्थामा अब यहाँहरू संस्थापन भइसकेपछि यहाँहरूले संस्थापन इतर रहेका अथवा यहाँहरूसँग असहमत भएका नेताहरूलाई यहाँहरूको नेतृत्वमा गोलबन्द गर्दै सङ्गठन चलायमान बनाउनका लागि यहाँहरूले जुन प्रयास गरिरहनु भएको छ, त्यो प्रयासको पछिल्लो अवस्था कस्तो छ, कति प्रगतिमा हुनुहुन्छ?
1: होइन, मतलब हाम्रो पार्टीका केही पुराना अग्रज नेताहरू साथीहरू अहिले यो सदस्यता अध्यावधिको प्रक्रिया अरू गतिविधिहरूमा जोडिनु भएको छैन। अब उहाँहरूले भिन्न भेलाहरू गर्ने त्यहाँ हामीले गरेका केही कुराहरूमा सहमति राखेको सार्वजनिक रूपमा सुनिएको छ। अब त्यो चाहिँ खास अब यी हाम्रो आन्तरिक विषयहरू हुन्, आम जनताले नागरिकले काङ्ग्रेससँग अपेक्षा गरेको विषय चाहिँ काङ्ग्रेस सशक्त भएर आओस्, सरकारले गरेका यी यावत कमी कमजोरी माथि खबरदारी गर्न सकोस्, प्रतिपक्षी भूमिका प्रभावकारी ढङ्गले निभाउन सकोस्, अब अहिले जनजीविकाका मुद्दाहरू, महँगीको विषय, सुकुम्बासीको विषय, विधिको शासनको विषय, यो सबै कुरा सशक्त ढङ्गबाट उठाउन सकोस् भन्ने आम नागरिकले चाहेको अवस्था हो। अब यस अवस्थामा हामी आफ्नै कुरामा रुमलिएको जस्तो पनि देखिएको छ। अब यसमा चाहिँ खास गरी हामीले संवाद गरिरहेका छौँ, कुराकानी गरिरहेका छौँ, आजको दिनमा नेपाली कङ्ग्रेसको भूमिका के हुनुपर्छ भन्ने कुरामा आपसी छलफलहरू पनि गरिरहेको स्थिति छ। अब हामीले सच्याउन सक्ने चाहिँ हाम्रो विधानको दायराभित्र गरेर बसेर चाहिँ सुधार गर्नुपर्ने विषयका लागि हामी पूर्ण रूपमा खुला छौँ। अब कङ्ग्रेसमा एकदमै धेरै योगदान गर्नुभएका, जीवनै समर्पित गर्नुभएका अग्रज नेताहरू पनि हुनुहुन्छ, वरिष्ठ नेताहरू पनि हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठको रूपमा सम्मान गर्न पनि हामी तयार छौँ। अब यो 15 महाधिवेशनमा सबै मिलेर सहभागी हुने र महाधिवेशन मार्फत विधिसम्मत ढङ्गबाट एकता कायम गर्ने स्थिति निर्माण गर्न हामीले के कस्तो गर्न सकिन्छ त्यसका पनि निश्चित सीमाहरू हुन्छन्। विधानको सीमाभित्र बसेर त्यो सबै कुरा गर्नका लागि हामी एकदमै तयार छौँ भन्ने कुरा हामीले उहाँहरूलाई अनुरोध गरिरहेको अवस्था छ।
0: जस्तो अब विगतमा पार्टी फुटेको अनुभवलाई साझा गर्दै लुम्बिनी प्रदेशमा त्यो इतर पक्षको जुन भेला थियो त्यहाँ तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौरले के भन्नुभयो भने पार्टीभित्रै प्रतिस्पर्धा गरौँ तर चार तारे झन्डा र रुखको चुनाव चिन्ह छाड्ने काम नगरौँ, अर्को पार्टी नखोलौँ, म त खोल्दैन भन्ने खालको जुन उहाँको दृष्टिकोण आयो त्यसले अलिकति पार्टीभित्र यहाँको तरङ्गित भएको पाइयो, त्यो एउटा उदाहरण लिने हो भने त्यो क्रम बिस्तारै बढ्दै गएको छ तल्लो तहसम्म
1: होइन। अब मतलब हामीले हाम्रा गतिविधिहरू जे गरिरहेका छौँ, अधिवेशनको तयारीको सिलसिलामा जे कामहरू गरिरहेका छौँ, त्यसमा अब धेरै 90% भन्दा बढी साथीहरूको संलग्नता भइसकेको स्थिति छ। त्यसो भनेर अब बाहिर रहनुभएका केही नेताहरू जो वरिष्ठ हुनुहुन्छ, धेरै योगदान गर्नुभएको सिनियर नेताहरू हुनुहुन्छ, उहाँहरूलाई नसमेटिकन जाने कुरा स्वाभाविक हुँदैन। त्यसैले समेट्ने हाम्रो प्रयास अझैसम्म हुन्छ, हामी चाहिँ पर्खिरहेका छौँ। अधिवेशनको प्रक्रिया ढिलो हुने, पछाडि सर्ने स्थिति हुँदा पनि हामीले चाहिँ उहाँहरूसँग समझदारी गर्ने र सँगै अगाडि जाने परिस्थिति बनाउन खोजिरहेका छौँ। अब त्यो हाम्रो अन्तिम हदसम्म हामी त्यो कुरा गरिरहन्छौँ। वास्तवमा किशोर राठौरले भन्नुभएको जस्तै पार्टीमा असमझदारीहरू हुन्छन्, असमझदारी हुने बित्तिकै पार्टीभन्दा बाहिर जाने होइन कि पार्टीभित्रै आफ्नो विषयका निम्ति चाहिँ सङ्घर्ष गर्ने, सुधारका निम्ति प्रयत्न गर्ने कुरा नै उचित हो। त्यो कुरा धेरैले महसुस गरिरहनु भएको छ जस्तो मलाई लाग्छ।
0: अब एउटा अभ्यास चाहिँ अलग पार्टी गरेर जाने भन्ने पनि भइरहेछ भन्ने चर्चा छ, त्यसबारे यहाँहरू कति जानकार हुनुहुन्छ अथवा त्यो अवस्था आउन नदिन यहाँहरूका तर्फबाट भइरहेका प्रयासहरूले निष्कर्ष ल्याउला अथवा त्यो बाटो पनि अब हुन सक्ला भनेर यहाँहरू कहीँ न कहीँ त्यो कन्भिन्स हुन सक्ने अवस्था हुन सक्ला?
1: होइन, त्यस्तो अवस्था हुँदैन, किनकि एकचोटि त्यो भएर अनुभव हासिल गरिसक्नुभएका नेताहरू पनि हुनुहुन्छ। मतलब खास गरी यो पार्टी निर्माण गर्ने, विकसित गर्ने प्रक्रियामै त्यति लामो योगदान गर्नुभएका नेताहरू आफैले पार्टी फुटाउने, अलग ढङ्गले जाने परिस्थिति बन्दैन होला। उहाँहरूलाई यो पार्टीको धेरै माया छ, केही असमझदारीका विषयहरूलाई हल गरेर अगाडि बढ्ने कुरामै सबैको प्रयत्न हुन्छ जस्तो मलाई लाग्छ।
0: मामनज्यू, अब सरकारले जसरी काम गरिरहेको छ, हुन त यहाँले अघि सङ्केत गरिसक्नुभयो सरकारका बारेमा प्रतिपक्षीको धर्मै हो सरकारले चाहिँ गरेका कामहरूमा यहाँहरूले आलोचना गर्ने, यहाँहरूले सरकारलाई सुझाव दिने, सरकारले गरिरहेका पछिल्ला दिनका कामहरूमा सकारात्मक काम र सरकारले सुधार गर्नुपर्ने काम काङ्ग्रेसले देखेको के हो? दुइटै कुरा भनिदिनु होला।
1: होइन, यो अब सर्लङ्ग छ कि सरकारले 100 दिनमा 100 काम भन्यो, होइन कति काम भयो अब त्यो सबैले देखिरहनु भएकै स्थिति छ। सरकारले सबभन्दा बढी उठाएको सुशासनको विषय हो, सुशासनको कसीमा उहाँहरू आफैलाई कुन ढङ्गबाट उभाइरहनु भएको छ, अब त्यो कुरा पनि प्रष्ट ढङ्गले देखिएको स्थिति छ। अब खास गरी चाहिँ अलि परिपक्वता नदेखिएको महसुस सबैले गरेको स्थिति छ। विधिको शासनलाई सर्वमान्य मान्ने सवालमा सरकार अथवा जिम्मेवार पक्षले नै ध्यान दिनुपर्छ, त्यो ढङ्गबाट ध्यान दिएको देखिँदैन। अब अरू एकदमै नयाँ कुराहरू आउँछन्। आम निर्वाचनमा जुन ढङ्गको विश्वास उहाँहरूले प्राप्त गर्नुभएको थियो, त्यो विश्वासको आधारमा धेरै कुरा परिवर्तन हुन्छ भन्ने अपेक्षा जुन ढङ्गले गरिएको थियो, परिवर्तन त भएका होला, तर नकारात्मक ढङ्गले परिवर्तन भएका कुराहरू धेरै भन्न सकिने स्थिति बनेको छ। त्यसैले एकदमै अपेक्षाकृत ढङ्गबाट न बजेट आयो, न अरू नीति कार्यक्रमहरू आए, न कार्यशैली त्यो ढङ्गबाट देखिएको छ। त्यसैले अब समग्रतामा त्यसलाई हेर्दा चाहिँ एकदमै टिप्पणी गर्न मिल्ने गतिविधिहरू धेरै भइसके। अब हामीहरू त प्रतिपक्षमा भएर विरोधै गर्नुपर्छ भन्ने हाम्रो धारणा होइन, किनभने विधिबाट चल्ने परिस्थिति निर्माण गर्नका निम्ति नै काङ्ग्रेस जन्मिएको हो। निर्वाचनमा हामी पनि प्रतिस्पर्धी थियौँ, तर उहाँहरूले धेरै ठुलो जनमत प्राप्त गर्नुभयो। त्यसैले जनमत प्राप्त गरेर आइसकेको सरकारले काम गर्नुपर्छ, काम गर्न दिनुपर्छ, राम्रो काम गर्ने सन्दर्भमा हामीले सहयोग गर्नुपर्छ। हामीलाई असफल भइदियोस् भन्ने त्यस्तो हाम्रो कुनै चाहना छैन। असफल हुँदा निराशा बढ्छ, व्यवस्थामाथि पनि प्रश्न चिन्ह खडा हुने स्थिति बन्छ। त्यसैले यो संविधान यसले निर्दिष्ट गरेका चाहिँ नीति नियम कानुन शासकीय स्वरूप यो सबै हाम्रो नेतृत्वमा आएको विषय हो। त्यसैले बच्चा जन्माउनेलाई नै बच्चाको माया हुन्छ, त्यसैले यो संवैधानिक व्यवस्था सुरक्षित होस् भन्ने हामी चाहन्छौँ। त्यसको निम्ति सरकार असफल भयो भने संवैधानिक व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने, आम मान्छेको असन्तुष्टि बढ्ने स्थिति हुन्छ। त्यस आधारमा पनि सरकार सफल भइदियोस् भन्ने हाम्रो चाहना हो। तर हामीले मात्रै चाहना राखेर हुने कुरा भएन, काम गर्ने ठाउँमा रहनुभएका साथीहरूले सुविचार सहित गम्भीर र संवेदनशील ढङ्गबाट परिपक्वता देखाएर अगाडि बढ्नुपर्ने हो, त्यो देखिएको छैन।
0: अब सत्तामा भनौँ न चाहिँ अब बिचमा विभिन्न चाहिँ बाधा व्यवधानहरू अवरोहहरूका बावजुद पनि पछिल्लो यदि 35-36 वर्षमा हेर्ने हो भने नेपाली काङ्ग्रेसले एउटा सत्ता अभ्यास लामै समय गर्यो। यदि दिनै गर्ने हो भने त काङ्ग्रेसभन्दा बढी अरू पार्टीहरूको पुग्ने जस्तो देखिन्छ, तर अब ठुलो पार्टी भएको कारणले त्यसको जिम्मेवारी यहाँहरूलाई नै छ। अब अहिले चाहिँ ठ्याक्कै भनौँ न काङ्ग्रेस प्रतिपक्षमा भएको त्यसमाथि एकदमै सानो चाहिँ यहाँहरूको गणितीय हिसाबले यहाँहरूको कद एकदम सानो भएको होचो भएको स्थितिमा अब हाम्रो मुलुकको ढुकुटीको कुरा या हाम्रो क्षमताको साधन स्रोतको कुरा संयन्त्र जनशक्तिको कुरा नेपाली काङ्ग्रेसले जति अरूले बुझेको कमै होलान्, अब यो यथार्थतालाई चाहिँ बुझेर मुलुकलाई अगाडि बढाउने सन्दर्भमा सरकारले अब 35-36 वर्षमा नभएको काम 100 दिनमै खोज्नु पनि भएन भन्ने खालका प्रतिक्रिया पनि सरकारका मानिसहरूबाट आएका छन्। कतिपय आमतौरले पनि त्यो कुरालाई चाहिँ सही हो भनेका छन्, सही थापेका छन्। अब यो अवस्थामा चाहिँ यो मुलुक बनाउने जिम्मेवारी त सबैको हो। अब काङ्ग्रेसले चाहिँ सरकारलाई कसरी सहयोग गर्छ? यो ठ्याक्कै यथार्थताका बिचमा नाराहरू चुनावमा आफ्ना घोषणापत्रहरू त हुन्छन्, तर अब चलाइरहँदा त हामीले आफ्नो यथार्थलाई हाम्रो शक्तिलाई बोध त गर्नुपर्छ होला नि त।
1: होइन, पहिलो कुरा यो एकदम तपाईँको डिफेन्सिभ प्रश्न हो होइन?
0: हजुर,
1: यो सत्ता आजै यति छिटो डिफेन्स भइसक्यो, तैँले नि गल्ती गरेर चाहिँ त्यसकारण मैले नि गर्न पाउनुपर्छ, तैँले पनि काम गरेका थिइनस् त्यसमा मैले पनि काम नगरी बस्न पाउनुपर्छ, होइन तैँले नि स्वार्थका निम्ति काम गरेका थिइस् म पनि स्वार्थको निम्ति काम गर्छु, यो कुनै योग्यताको विषय होइन। एउटा कुरा, दोस्रो कुरा, 35 वर्षमा केही भएको थिएन भन्ने कुरा तपाईँ आफ्नै आत्मालाई मनलाई विवेकलाई सोध्नुहोस् होइन। त्यस कारण जति हुनुपर्ने त्यो भएन, केही नभएको अवस्था होइन।
0: होइन, आजको मितिमा अब मिलेर कसरी जान सकिन्छ भन्ने,
1: सरकार चलेन भन्ने कुराका आधारहरू अहिले पनि प्रशस्त यति छोरै दिनमा होइन, यो चाहिँ एकदमै धेरै ठुलो पूर्वाधार बनाइदियोस्, एकदम कायपलट गरिदियोस्, जादु नै गरिदियोस्। अब देशको ढुकुटीको अवस्था हामी पनि बुझ्छौँ, त्यो हामीले भनेको होइन। हामीले भनेको कानुनी राज्य निर्माण गर्ने अभ्यास गर्ने प्रक्रियामा त कुनै बजेट त चाहिँदैन होइन। त्यसैले चाहिँ नागरिकले अभिभावक सम्झिन्छ चाहिँ सरकारलाई, अभिभावकीय भूमिका सरकारले गरे कि गरेन, कमजोर विपन्न सुकुम्बासी समुदायले चाहिँ सरकारबाट संरक्षणको महसुस गर्ने स्थिति बने कि बनेन, गरिबी अन्त्य गर्नका निम्ति बजेटमा विशेष ढङ्गका कार्यक्रमहरू
0: आजका लागि निर्धारित समय सकिएको हुनाले आगामी दिनमा फेरि हामी महामन्त्रीज्यूसँग संवाद गर्नेछौँ। आजका लागि यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल, बिदा दिनुहोस्, नमस्कार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। पूर्व अर्थमन्त्री विष्णु पौडेलसहित 16 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासङ्घका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। लामो समयदेखि छपाई हुन बाँकी सवारी चालक अनुमति पत्रको छपाई कार्य सम्पन्न भएको सूचना तथा सञ्चार मन्त्रालयद्वारा जानकारी। आज साउने संक्रान्ति पर्व देशभर स्नान दान गरी मनाइँदै। र अमेरिका र इरान बीच आक्रमण प्रत्याक्रमण तीव्र, होर्मुज जलमार्गको अवरोध कायमै।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेलसहित 6 जना र 10 वटा कम्पनी विरूद्ध मुद्दा दायर गरेको हो। व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्व अर्थमन्त्री पौडेलसहित 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतको सूचनामा उल्लेख छ। पूर्व अर्थमन्त्री पौडेलमाथि 20,90,00,000 रूपियाँ बिगो माग दावी गरिएको छ। साथै विभागले उहाँको ब्याङ्क खातामा रहेको 6,34,000 रूपियाँ जफत गर्न समेत माग दावी गरेको छ। सरकारले अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। मन्त्री परिषदको हिजोको बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले जानकारी दिनुभयो। वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने मन्त्री डाक्टर तिमिल सेनाले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले 1 रुपियाँ र 2 रुपियाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र ब्याङ्कलाई स्वीकृति दिने तथा नेपाल कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रुख पोल हटाउन मन्त्री परिषदबाट स्वीकृति लिएका क्षेत्रभित्र थप रुख पोल हटाउनु परेमा प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले नै स्वीकृति दिन सक्ने निर्णय गरेको छ। यस्तै बैठकले विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गरी उत्पादित वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। महासंघले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न नभएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिनुहुँदै ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाव दिनुभयो। छलफलमा महासंघका प्रतिनिधिले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला प्रदर्शनी बिजनेस टू बिजनेस म्याचिङ र निर्यात प्रवर्धनका कार्यक्रममा अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो। महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्योगीसम्म पुग्न नसकेको भन्नुहुँदै सुविधा गाउँ गाउँसम्म विस्तार गर्न पहुँच बढाउन तथा पुँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। छलफलका क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न अनुरोध गरिएको थियो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले हिजो सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो। लामो समयदेखि छपाई हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य सम्पन्न भएको सूचना तथा सञ्चार मन्त्रालय जनाएको छ। मन्त्रालयले हिजो जारी गरेको प्रेस विज्ञप्ति अनुसार मन्त्रालय सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग बीच भएका दुई चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल 27,00,000 स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो। मन्त्रालयले यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाईको ब्याकलग पूर्ण रूपमा अन्त्य भएको जनाएको छ। अब नयाँ सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै छपाई गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको सञ्चार मन्त्रालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनु भएको छ। चितवनको भरतपुर विमानस्थलमा हिजो सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको बताउनुभयो। मन्त्री पोखरेलले शिक्षा सम्बन्धी विधेयक आगामी पुस्ता र प्रविधिलाई समेत ध्यानमा राखेर ल्याइने प्रष्ट पार्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै नेपाल भारतबीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारीप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने तथा उच्च स्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गर्नुभएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले हिजो मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटमा उद्योग मन्त्री यादवले जलविद्युत तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गर्नुभयो। भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कटले व्यापार सहुलियतको निरन्तरता र लगानी प्रवर्धनमा अमेरिका सकारात्मक रहेको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारको वातावरण सिर्जना गर्न निजी क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा हिजो मन्त्रालयमा भएको छलफलमा सरकारले आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेकोले मन्त्रालयले सोही अनुरूप नयाँ नीति र सोचसहित कार्य गरेको जानकारी गराउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल जापान बीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउन र आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे छलफल भएको छ। भेटमा जापानी राजदूत तोरुले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। देशमा उत्पादन हुने माछा मध्ये मध्य प्रदेशमा मात्रै 60% उत्पादन हुने गरेको छ। मधेसमा माछाको उत्पादन बढाउन विभिन्न निकायहरूले सहयोग गर्न थालेपछि माछाको उत्पादन बढ्न थालेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
4: मध्य प्रदेशमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जिल्लाहरूमा माछा जोन, सुपर जोन जस्ता कार्यक्रमहरू ल्याएपछि माछाको उत्पादन निकै बढेर गएको छ। महोत्तरी जिल्लामा वार्षिक रूपमा 5488 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। भङ्हा नगरपालिकाका एकजना किसानले 18 बिघा क्षेत्रफलमा माछा उत्पादन गरेर 1 करोड आमदानी गर्न सफल भएका छन्। युवा व्यवसायी जितेन्द्र यादव,
5: अहिले 18 बिघा छ, 700-800 क्विन्टल जति खर्च कटाएर 1 करोड जति अरू व्यवसाय भन्दा राम्रो।
4: मध्य प्रदेशका 7441 हेक्टर क्षेत्रफलमा वार्षिक रूपमा 49,935 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। माछा उत्पादन बढाउन, बजारीकरण गर्न एवं औद्योगिकरण गर्नका लागि योगदान दिँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धनुषाका कृषि अधिकृत राकेश कुमार यादव,
6: माछा सुपर जोन धनुषामा र माछा जोन महोत्तरीमा, माछा सुपर जोन हामीले माछाको प्रशोधन, त्यसमा माछा जमा गर्नेदेखि लिएर बेच्ने, काट्ने, माछा प्रशोधन गर्ने ट्याङ्कहरू पनि दिएका छौँ। अर्को पानी गुणस्तर जाँच्ने यन्त्र उपकरणहरू, किट बक्सहरू प्याकेजमै दिएका छौँ। सिँचाइ पूर्वाधारहरू, बोर्डिङ नहुने ठाउँमा हिँडार र जहाँ बोर्डिङ हुने सम्भावना छ त्यहाँ बोर्डिङ, यिनीहरू चाहिँ थियो। र माछा जोन महोत्तरीको हकमा नयाँ माछा पोखरी निर्माण र सिँचाइका कार्यक्रमहरू थिए।
4: मध्य प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी भारामा मात्र 11,957 मेट्रिक टन माछा उत्पादन भइरहेको छ। माछाको उत्पादन लागत घटाउनका लागि प्रदेश सरकारले माछा उत्पादनमा प्रयोग हुने विद्युतको महसुलमा 50% अनुदान दिने नीति लिएको भन्दै मध्य प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर सञ्जय कुमार यादव,
7: मध्य सरकारले 83-84 माछा फार्मको नाममा जुन विद्युत मिटर हुन्छ त्यसमा जति महसुल हुन्छ त्यस महसुलको 50% अनुदान दिने भनेर हामीले बजेट विनियोजन गरेका छौँ।
4: माछा उत्पादनलाई 2 गुणाले वृद्धि गर्न सकेको खण्डमा मधेसको अर्थतन्त्रमा ठूलो योगदान दिने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो पनि काठमाडौँ लगायत विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ। गैराती 10 बजेको अभिलेख अनुसार पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 136 मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो। काठमाडौँमै अपराह्न 51 मिलिमिटर वर्षा हुँदा माइतीघर लगायतका क्षेत्र जलमग्न भएका थिए। यस्तै नवलपरासी पूर्वमा 94 मिलिमिटर, कास्की मा 76, रुकुम पूर्वमा 56, लमजुङमा 76 र चितवनमा 56 मिलिमिटर वर्षा भएको छ। अन्य धेरै जिल्लामा मध्यमदेखि भारीसम्म वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो। विभागले हिजो साँझ जारी गरेको बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिमा 2 सदस्य मनोनित हुनुभएको छ। सूचना तथा सञ्चार मन्त्री स्तरको हिजोको निर्णय अनुसार सञ्चालक समितिको सदस्यमा उर्वशी बस्न्यात र शोभिता रिसाल मनोनित हुनुभएको हो। अध्यक्ष नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य उर्वशी बस्न्यातलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको छ। सदस्य द्वयलाई मनोनयन पत्र प्रदान गर्नुहुँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमेल सेनाले संविधान प्रचलित ऐन तथा कानूनले दिएको जिम्मेवारी अनुसार निष्पक्ष, उत्तरदायी र जनहितमुखी ढंगले काम गर्न संस्थाको सञ्चालक समितिलाई निर्देशन दिनुभयो। मधेस प्रदेशमा नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय गरेको हो। काठमाडौँको गङ्गोबु स्थित नयाँ बसपार्कभित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कार्यवाही गरिने भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ, मजदुर संघ संगठनका प्रतिनिधि, नेपाल प्रहरी तथा लोत्से बहुद्देश्य प्रालीका प्रतिनिधिको हिजो बसेको संयुक्त बैठकले बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रु मैत्री बनाउन उक्त निर्णय गरेको हो। पछिल्लो समय सरकारले नयाँ बसपार्क सहित कलंकी, कोटेश्वर, बल्खु, चाबहिल लगायत क्षेत्रमा जथाभावी रूपमा यात्रुको झोला तान्ने तथा दुःख दिनेहरू विरूद्ध पक्राउ गरी कार्यवाहीको प्रक्रिया अगाडि बढाएको छ। काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता मार्फत 90,000 सेवाग्राहीलाई निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गरेको छ। काठमाडौँ महानगरपालिकाले 2079 चैत्र 1 गतेदेखि न्यायिक सहजकर्ता मार्फत निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गर्न सुरु गरेको थियो। महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार 39 महिनाको अवधिमा 90,000 सेवाग्राहीलाई निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गरिएको छ। यसमध्ये चालू आर्थिक वर्षमा असार 22 गतेसम्म मात्र 22,130 जनाले निशुल्क सेवा प्राप्त गरेका छन्। धनकुटा जिल्लाको 24 गाउँपालिका राजा रानी स्थित धान खेतको सानो पोखरीबाट बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। हरियालीले ढाकिएको ताल चिसो मौसम, बोटिङ, साइक्लिङ, फुलबारी र मनोरञ्जनका संरचनाले जो कोहीलाई लोभ्याउने गरेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
8: धनकुट्टा जिल्लाको 24 गाउँपालिका 6 बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। धनकुट्टाको भेटारबाट 19 किलोमिटर उत्तर पूर्व राजा रानीमा रहेको ऐतिहासिक ताल पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य बनेसँगै केही वर्ष अघिसम्म सामान्य ग्रामीण भूभागमा रहेको सो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। हरियालीले ढाकेको विशाल ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फुलबारी र मनोरञ्जन संरचनाले जो कोहीलाई पनि लुभ्याउने गरेको छ। सुनसरी तरहराका गंगा बिसिङ,
9: म पनि फर्स्ट टाइममा आएको यहाँ, यो रमाइलो ठाउँ राम्रो रहेछ।
8: ताल घुम्न आउनुभएकी सुधारी कुमारी माझीले तालसम्म आउने बाटोहरू व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो।
10: यहीँ जाउँ राम्रो छ भनेर अवलोकन भ्रमणमा गएको। सरसर्ती हेर्दा त राम्रो लाग्यो, समय सिजन अनुसार यसो मौसम पनि राम्रो, बाटो तल बिग्रेको छ, पिच भइदेखि राम्रो हुन्थ्यो।
8: पहिले महाभारत देवीको पोखरीको नामले चिनिने सो क्षेत्र अहिले 104 रोपनीमा फैलिएको आकर्षण रानी तालको रूपमा रूपान्तरण भएको। निजी जग्गामा बनेका संरचनामा सरकारी लगानी गर्न नमिल्ने भएपछि रानीताल संरक्षण समिति गठन गरेर स्थानीयले ताल व्यवस्थापनको कामलाई अघि बढाएका थिए। ताल व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारबाट सहयोग भए ठूलो संख्यामा पर्यटकहरू भित्राउन सकिने तालका सञ्चालक सुकराज चेम्जुङको भनाइ छ।
11: यहाँ धेरै जस्तो व्यक्तिगत जग्गा भएको हुनाले स्थानीय सरकार, प्रदेश सरकारहरूले त्यस्तो ठाउँहरूमा हामी लगानी गर्न मिल्दैन भनेर उहाँले भनिराख्नु भएको छ। तर यति मिलेमा वरिपरि हिँड्ने बाटोहरू बनाइदिएदेखि अझै राम्रो हुने।
8: अहिले ताल क्षेत्रमा पर्यटकहरूको संख्या लगातार बढिरहेको छ। 24 गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले पर्यटकीय स्थलको विकास र त्यसको प्रचार प्रसारमा पालिकाले जोड दिएको बताउनुभयो।
12: पालिकाले सक्ने सम्मको हामीले गरेका छौँ र नसक्ने कुराहरू केन्द्रमा प्रदेशमा प्रस्तावको रूपमा हामीले पठाउने कामहरू गरिरहेका छौँ।
8: सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुट्टा जिल्ला लगायत भारतको दार्जिलिङ, सिक्किम र बिहारबाट समेत गर्मी छल्ना पर्यटकहरू त्यहाँ पुग्ने गरेको स्थानीयहरूको भनाइ छ। अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता फतेसिंह थारूको 87 वर्षको उमेरमा नेपालगंजमा हिजो निधन भएको छ। विक्रम सम्बत 1996 बाँकेको थपुवा गाउँ, हाल बैजनाथ गाउँपालिकामा जन्मिनुभएका नेता थारूको हृदयघात भई वेस्टर्न अस्पतालमा उपचारको क्रममा हिजो निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार नेता थारूको दाहसंस्कार आज राप्ती नदीको सिधनिया घाटमा गरिनेछ। राप्रपा नेता तेज विक्रम शाहका अनुसार नेता थारू 2038 साल र 2043 सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो। विक्रम सम्बत 2051 उहाँ बाँके निर्वाचन क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। नेता थारू शिक्षा, संचार, कृषि, रक्षा, उद्योग र वाणिज्य लगायत गरी 7 पटक मन्त्री हुनुभएको थियो। सौरमास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ 1 गते सुरु हुने उत्तरायण र साउन 1 गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाले हर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण सुरु गरेको छ। यससँगै करिब 1 महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हर्मुज जलमार्ग हुँदै स्वतन्त्र रूपमा आवत जावत गर्ने जहाजलाई जोखिममा पार्न प्रयोग भइरहेका इरानी सैन्य संरचना र क्षमतामाथि कार्यवाही केन्द्रित गरिएको छ। अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको 9 सैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दावी गरेको छ। इरानी सरकारी सञ्चार माध्यमहरूले खोमेनी तथा बुसेहर लगायत दक्षिणी क्षेत्रहरूमा विस्फोट भएको जनाएका छन्। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाउनु भएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलसँग छलफल गरी मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अप्नाउन सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैङ्क दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैङ्कले अभिभावकीय भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो। मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानलाई कुकुलो पार्दै शेयर बजारमा लगानी गर्ने वातावरण थप सहज र उत्साहजनक बनाउन सुझाव दिनुहुँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औल्याउनुभयो। छलफलमा गभर्नर डाक्टर पौडेलले राष्ट्र बैङ्क आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समय सापेक्ष बनाउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 मेगावाट बराबरको विद्युत निर्यात गर्न सहमति जनाएको छ। हाल सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तर्देशीय प्रसारण लाइनबाट हाल निर्यात हुँदै आएको 1100 मेगावाटबाट बढाएर 1650 मेगावाट बराबर पुर्याउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले बताउनुभयो। यस्तै बैठकमा यसै प्रसारण लाइनबाट 1400 मेगावाट विद्युत आयात गर्ने पनि सहमति भएको छ। नेपालमा भैँसीको नस्ल सुधार तथा दुग्ध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त 15 मुर्रा राँगाबाट 1800 भन्दा बढी डोज बिरिया संकलन गरी किसानलाई वितरण गरिएको छ। भारतबाट विक्रम सम्बत 2080 साल मङ्सिरमा उपहारका रूपमा प्राप्त भएको मुर्रा राँगाबाट हालसम्म 1,30,400 डोज भन्दा बढी वीर्य संकलन गरिएको र 48,800 डोज कृत्रिम गर्भाधानका लागि किसानसम्म पुर्याइएको पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले बताउनुभयो। मुर्रा उच्च दुग्ध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
15: नेपाली क्रिकेट टोलीका दिपेन्द्र सिंहैरी आइसिसीले जारी गरेको एकदिवसीय अलराउन्डर वरियतामा 22 स्थानमा रहेका छन्। एक स्थान माथि उग्लँदै उनी 22 वरियतामा पुगेका हुन्। सन्दीप लामिछाने 61 स्थानमा कायमै रहँदा ललित नारायण राजवंशी 66 स्थानमा तल झरेका छन्। उनी 2 स्थान तल झरेका हुन्। गुलशन झा एक स्थान माथि उग्लँदै 72 स्थानमा रहेका छन्। त्यस्तै करण केसी 3 स्थान तल झर्दै बरिताको 90 स्थानमा रहेका छन्। यसै गरी ओडिआई ब्याटिङमा नेपालका आसिफ शेख 77, दिपेन्द्र 82, कुशल फुर्तेल 95 र कप्तान रोहित पौडेल 79 स्थानमा रहेका छन्। त्यस्तै एकदिवसीय बलिङमा सन्दीप एक स्थान तल झर्दा 31 स्थानमा रहेका छन्। टी ट्वेन्टी आई बलिङ वरियतामा भने सन्दीप 49 स्थानमा कायमै छन्। टी ट्वेन्टी ब्याटिङमा कुशल फुर्तेल एक स्थान तल झर्दा 55 स्थानमा रहे। नेपाली क्रिकेट टोली ओडिआई वरियतामा 17 र टी ट्वेन्टी आई वरियतामा 15 स्थानमा छ। नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली जर्सीलाई डिएल मेथडबाट 7 रनले हराएको छ। यो जितमा नेपाल 2 खेलको अभ्यास खेल 2-0 क्लिन स्विप गर्यो। जितको लागि 283 रनको लक्ष्य पछ्याएको नेपालले 46 ओभरमा 5 विकेट गुमाउँदै 251 रन बनाउँदाको अवस्थामा भारी वर्षा भयो। त्यसपछि खेल सुरु हुन सकेन र डिएल मेथडमा नेपाल विजयी भयो। पहिलो खेलमा नेपालले जर्सीलाई 81 रनले हराएको थियो। नेपाली टोली अब आइसिसी पुरुष क्रिकेट विश्वकप लिग 2 को त्रिकोणात्मक सिरिजका लागि नेदरल्यान्ड जानेछ। नेपाल घरेलु टोली नेदरल्यान्ड्स र नामिबिया बीच सिरिज हुनेछ। लिग 2 मा 28 खेलपछि 32 अङ्कसहित नेदरल्यान्ड्स तेस्रो, 24 अङ्कसहित नेपाल पाँचौं र 22 अङ्क जोडेको नामिबिया 7 स्थान छ। सिरिजको पहिलो खेल साउन 5 गते नेपाल र नामिबिया बीच हुनेछ।
0: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही तथा पहाडी भागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशको तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भाग कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराई भागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एक पटक। अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। पूर्व अर्थमन्त्री विष्णु पौडेल सहित 16 विरुद्ध विशेष अदालतमा मुद्दा दायर। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। लामो समयदेखि छपाई हुन बाँकी सवारी चालक अनुमति पत्रको छपाई कार्य सम्पन्न भएको सूचना तथा संचार मन्त्रालयद्वारा जानकारी। आज साउने संक्रान्ति पर्व देशभर स्नान दान गरी मनाइँदै र अमेरिका र इरान बीच आक्रमण प्रत्याक्रमण तीव्र होर्मुज जलमा को अवरोध कायमै। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14 #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ स्वदेश गान। स्वर हो रुबी जोशीको, रचना उषा शेरचन र सङ्गीत बुलुमुकारुङको।

Ekes bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

हजुर, अहिले सुनायौं प्रेमधोज प्रधानको स्वर, केशवराज भण्डारीको रचना र सुशील विश्वकर्माको संगीतमा रहेको स्वदेश गान। अब अन्तिम स्वदेश गान सुनाउँदैछौ दीपक खरेलको स्वर, चुडामणि देवकोटाको रचना र शक्ति बल्लभको संगीतमा रहेको यो स्वदेश गान।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: माटो, मान्छे, मौसम अनि बाटोका कुरा हुन्छ सुरक्षित जीवन लिए जानकारी पुरा।
3: बुझ्ने, बुझाउने र सँगै अघि बढ्ने प्रयासमा हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा कार्यक्रम बुझाउन।
4: नमस्कार, कार्यक्रम बुझाउनमा स्वागत छ। म बालिका मादेन। गएको वैशाख, जेठ र असार महिनाको यो 3 महिनाको अवधिमा 23 जनाको चट्याङबाट ज्यान गएको छ भने 121 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। यसबाट पनि थाहा हुन्छ चट्याङ कति गम्भीर दुर्घटना हो। कार्यक्रम बुझाउनमा आज हामी यसै बारेमा कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ त्रिचन्द्र क्याम्पसका उप प्राध्यापक डाक्टर पितृभक्त अधिकारी। यहाँलाई स्वागत छ कार्यक्रममा।
5: धन्यवाद।
4: सबैभन्दा पहिले चट्याङ पर्नु भनेको के हो, यो कसरी उत्पन्न हुन्छ, यो बारे बताइदिनुहोस् न।
5: पुस माघको जाडो मौसमपछि अलिकति घामले बढी तताउँदै जान्छ। तताउँदै गइसकेपछि यो जमिन तात्ने क्रममा लगभग फागुन चैतबाट बढी तातेर जमिनमा भएका पानीहरू माथि उड्दै जान्छ र त्यो माथि उड्दै गइसकेपछि त्यो पानीका बाफ बनेर माथि गएपछि जति जति माथि जान्छ त्यति माथि गइसकेपछि के हुन्छ, तापक्रम चिसो हुँदै जान्छ र त्यसरी तापक्रम तातो पानीका कणहरू माथि उड्दै गएर बाष्पीकरण भएर माथि जान्छ। जब तातो पानीका बाफहरू माथि जाँदा उनीहरूले नेगेटिभ चार्जलाई माथि लिएर गएको हुन्छ भने माथि तिनीहरूको बिचमा फ्रिक्सन भएर घर्षण भएर पोजिटिभ चार्जहरू चाहिँ माथि लिएर गएको हुन्छ भने नेगेटिभ चार्ज तल बसेको हुन्छ र त्यो दुईवटाको बिचमा चार्जहरू क्रिएट भएको हुन्छ र त्यो दुईवटाको बिचमा डिस्चार्ज हुने फेनोमेनालाई लाइटनिङ भनिन्छ, चट्याङ भनिन्छ। र चट्याङ पर्दाखेरि जुन चार्जहरू एक ठाउँबाट अर्को ठाउँमा डिस्चार्ज हुने फेनोमेना हुन्छ र त्यो अवस्थामा एउटा त हाम्रोमा बत्ती लाइट आउँछ भने त्यो लाइट सँगसँगै एकछिनपछि हाम्रो आवाज पनि ध्वनि पनि हामीले सुन्छौँ।
4: सबैभन्दा बढी चट्याङको जोखिम कुन समयमा हुन्छ यो पनि भन्दिनु।
5: चट्याङ पर्ने समय भनेको प्री मनसुनको पिरियडमा जुन फागुनदेखि सुरु हुन्छ त्यसपछि चैत, वैशाख, जेठ यो 3-4 महिनाको समयमा बढी चट्याङ पर्छ र त्यो समयमा चट्याङ बढी पर्नुको कारण भनेको नै सौर्य तापक्रम नै हो। सूर्यबाट आएको तापले पृथ्वीको जमिन तात्छ अथवा समुद्रको अप्पर सर्फेस तात्छ। जति तात्छ त्यसपछि के हुन्छ, पानीको बाफ बनेर जान्छ। दिनभरिमा पानीको बाफ तातेर जब बाफ जान्छ भने धेरै जसो के हो भने बेलुकी पखमा चट्याङ परिहाल्छ। बादल बादलभित्र हुने चट्याङले हामीलाई त्यति असर गर्दैन र बादलबाट जमिनमा आउने चट्याङ जसलाई हामी ग्राउन्ड क्लाउड टु ग्राउन्ड लाइटनिङ भनिन्छ त्यो चट्याङले हामीलाई बढी असर गर्छ। त्यसमा पनि माथिको पोजिटिभ चार्ज अघि नै मैले भने पोजिटिभ चार्जहरू माथिल्लो लेयरमा हुन्छन् भने नेगेटिभ चार्ज तल्लो लेयरमा हुन्छन् र त्यसरी हुँदा हाम्रो भूतरातलीय अवस्था कस्तो छ भन्दा एउटा लो ल्यान्ड छ तराई पार्ट भने यतापट्टि हाम्रो पहाडहरू के हुन्छ अलिकति माथि छ। माथिल्लो पार्टबाट बादलहरू हेर्दा बादल तलपट्टि देखिन्छ भने त्यो बादलबाट जमिनमा आउँदाखेरि माथिल्लो सतहमा पनि आउन सक्छ तल्लो सतहमा पनि आउन सक्छ। जस्तो हाम्रो तराई पार्टमा 60 मिटर हाइट छ भने सगरमाथाको हाइट 8848 मिटर छ र त्यो दुईवटाको बिचको डिस्टेन्स भनेको जम्मा 200 किलोमिटर मात्रै छ भने यति थोरै रेन्जमा लो र हाइल्यान्डको बिच भएको कारणले गर्दा हाम्रोमा बढी चट्याङ पर्ने ठाउँहरू छन्। त त्यो ठाउँहरू जहाँ लो ल्यान्ड र हाइल्यान्ड हुन्छ त्यो ठाउँमा बढी खतरा हुन्छ। जस्तो हाम्रो यो हेटौँडाको साइडतिर भीमफेदीको यो साइडमा तल्लो ल्यान्ड र माथिल्लो ल्यान्ड एकैचोटि तलबाट माथि चढ्ने भएको हुनाले त्यो बादलमा भएका चार्जहरू जमिनमा छिटो आउँछन् र त्यो आउँदाखेरि हामीलाई बढी खतरा हुन्छ। त्यसैले हाम्रो अब मसित त्यो ऊ पनि छ, रेकर्डहरू पनि छ, यो मकवानपुर हेटौँडा साइडमा बढी चट्याङ पर्छ, त्यस्तै उतापट्टि यो झापा मोरङतिरको पनि बढी सङ्ख्यामा लाइटनिङ भइरहेको हुन्छ, त बढी मान्छेको मृत्यु चाहिँ यो मकवानपुर बढीतिर बढी भएको देखिन्छ।
4: चट्याङ पर्दाखेरि चाहिँ ठुलो आवाज आउने अनि बिजुली चम्किया जस्तो देखिने, पहिला नै अनि पछि मात्रै आवाज सुन्ने गरिन्छ, यस्तो चाहिँ किन हुँदो रहेछ?
5: जाडोको समयमा उनका स्वेटरहरू खोल्दाखेरि झिरिर गरिन्छ, त्यो त्यतिखेर पनि आगो बले जस्तो झिरिर देखिन्छ, झिल्का देखिन्छ, त्यो पनि एउटा लाइटनिङको सानो रूप हो। त्यो भनेको चार्जहरू एक ठाउँबाट अर्को ठाउँमा बगेर जाँदा बिजुली उत्पादन हुन्छ, र जब दुईवटा बादलहरू एक आपसमा ठोकिएको हुन्छ अथवा चार्ज यसरी एक ठाउँबाट अर्को ठाउँमा जाँदा बादलले बोकेर जान्छ, त्यसरी जाँदाखेरि त्यो बिचमा तिनीहरूको ठोकिएको कारणले गर्दा त्यहाँ साउन्ड क्रिएट हुन्छ, आवाज ध्वनि उत्पन्न हुन्छ, र त्यो ध्वनिको स्पिड जम्मा 330 हाराहारीमा हुन्छ भने 330 मिटर पर सेकेन्डको हाराहारी हुन्छ भने यतापट्टि लाइटको चाहिँ 300,000 किलोमिटर वेगमा हुन्छ। त्यसैले त्यो दुईवटाको स्पिड फरक भएको कारणले गर्दा पहिले हामी लाइट देख्छौँ र त्यसको केही समयपछि अनि बल्ल हामी त्यसको आवाज सुन्छौँ, र त्यो आवाजको र त्यो जुन लाइटको हामीले देखेको आधारमा पनि चट्याङ कति टाढा पर्यो भन्ने कुरो पनि थाहा पाउन सकिन्छ।
4: खास गरी अब चट्याङ परेको बेला हामी सुरक्षित हुने कसरी, सुरक्षित ठाउँ चाहिँ कता हुन्छ यो पनि भनिदिनुहोस् न।
5: सबैभन्दा उत्तम उपाय त घरभित्र बस्नु, भनेको चार्जहरू जाने बाटो खोज्ने हो। आकाशबाट तल जमिनमा आउँदाखेरि चार्जहरू हिँड्ने बाटो खोज्छ। जब घरहरू अथवा ठुला अग्ला टावरहरू त्यस्तो भयो भने के हुन्छन्, त्यो टावरमा चट्याङ पर्छ, र त्यसमा परेको चट्याङ पर्नु भनेको के हो भन्दा त चार्जहरू आउनु हो, र त्यो चार्जहरू जब त्यो टावरको उसमा भेट्छ, भेटेपछि त्यसले के हुन्छ नि जमिनमा जानलाई उसले बाटो खोज्छ। र त्यसरी जाँदा यदि हामीले त्यो घरमा पनि अर्थिङ गरिएको छ भने सिधै त्यहाँबाट चार्जहरू जमिनभित्र जान्छन् र हराउँछन्। त्यो भयो भने सबैभन्दा उत्तम उपाय घरभित्र बस्नु हो, अथवा यस्तो बन्द भएको भाँडोमा जहाँ बाहिरबाट चार्जहरू बाहिर बाहिरैबाट ग्राउन्डमा जान्छ, त्यस्तो ठाउँ चाहिँ सबैभन्दा उत्तम उपाय हो। अब इनकेस अब भनौँ न अब चाहिँ घरमा छैन, बाहिरतिर छ भने त्यो बेलामा पनि रुखहरूको अग्लो रुखहरूको मुनि बस्नु भएन। अग्लो रुखहरूको मुनि बस्यो भने त्यसले चार्जहरू तान्छ, तानेपछि त्यसले के हुन्छ मान्छेमा लाग्छ र मान्छे झन् मर्न सक्छ। त्यसैले जति अहिले के छ गाउँघरतिर भन्दाखेरि जब पानी पऱ्यो भने हामी चाहिँ ओत लाग्न जान्छौँ झन् रुखको मुनि, अनि त्यो हुँदाखेरि झन् धेरै मान्छे मरेको पाइराखिएको छ। जस्तो बिहानको समयमा त्यति तातिसकेको हुँदैन, जमिन तातेर जब त्यसको पानीको बाफहरू बनेर माथि बादल फर्मेसन भइसकेपछि त्यहाँ चार्जहरू क्रिएट हुने हो, र त्यो चार्जहरू हामीले देख्छौँ नि बेलुकी भनौँ न 2 बजे 3 बजे पछि जब कालो बादल मडारिन थाल्छ, त्यो मडारेपछि हामीलाई थाहा हुनु पऱ्यो कि अब ल चट्याङ पर्छ। त्यसैले यसबाट हामी बच्नको लागि अब घरभित्र बस्ने हो कि अथवा कसरी, अब धेरै टाढा छौँ, अब कुनै एउटा केज भन्छ गाडीभित्र बस्दा पनि झ्यालढोका लगाएर सिसाहरू बन्द गरेर बस्दा भयो, र त्यसरी भित्र बस्न सकियो। जब बादल एकदम कालो मडारिएर आउन सक्छ त्यसपछि चट्याङ हुने चान्स बढी हुन्छ, त्यसको लागि चाहिँ हामीले त्यसरी पहिले नै सतर्क हुनुपर्ने हुन्छ। यदि जङ्गलको उसमा छौँ भने जङ्गलमा पनि हामी एउटै रुखको मुनि नबसेर साना साना यसरी 3-4 यसरी रुखहरू छन् भने रुखको नजिक नबसेर बिचमा रुखहरूको भन्दा अलिकति टाढा बिचमा बसेर बस्दाखेरि के हुन्छ भने हामी गोलो भएर बस्ने, जस्तो सिधा भयो भने के हुन्छ भने सिधाको ठाउँमा हामीलाई चार्जले हान्न सक्छ, जब हामी यसरी गोलो भनेर बस्न सक्यो टुक्रुक्क बस्ने र गोलो भएर बसिदियो भने त्यो केसमा चार्जहरूले हामीलाई त्यति असर गर्न सक्दैन है। त्यो बसे पनि त्यो गोलो भएपछि त्यसमा सर्फेस एरिया मिनिमम हुन्छ। ठुलो पोलहरू छ टावरहरू छ भने त्यसको नजिक बस्नु भएन। अनि गाईबस्तुहरू जङ्गलतिर लगेको छ गरेछ भने गाईबस्तुलाई अलिकति समयमै घरभित्र ल्याइसक्नु पऱ्यो। अनि अब पौडी खेलिरहेको छ भने पानीमा बढी अब चार्ज करेन्ट फ्लो हुनसक्छ, त्यसैले पानीमा छ पौडी खेलेको छ भने पौडीबाट बाहिर निस्किनु पऱ्यो। अब त्यस्तै अब खेतमा काम गरिरहेको हुन्छ, अब तपाईँहरूले नि सुन्नुभयो होला खेतमा काम गरिरहेको बेला गोरुहरू चार खुट्टे जनावरहरूलाई बढी लागेको हुन्छ है। त्यो भएको हुनाले अब यदि त्यस्तो छ भने खेत जोतिरहनु भएन होइन, अब धान रोपाइँ गर्ने बेला पनि हुन्छ, त्यो बेलामा गोरुहरू जोतिरहेको हुन्छ सिधै चट्याङ परेर मर्न सक्छ, त्यो पनि काम रोक्नु पऱ्यो। अनि त्यस्तै फुटबलहरू अब भनौँ न बाहिर ओपन हाउस भनौँ त्यस्तो खेल्ने कुराहरू, गल्फहरू खेल्ने, क्रिकेट खेल्ने, फुटबल खेल्ने, त्यस्तो खेल्ने काम चाहिँ बन्द गर्नु पऱ्यो। टुक्रुक्क गरेर बसेर एउटा कुर्कुच्चोले मात्रै टेक्ने अथवा औँलाले मात्रै टेक्ने र टेकेर त्यो त्यसरी बस्यो भने त्यो बेलामा चार्जको इफेक्ट कम हुन्छ।
4: मोबाइल फोन प्रयोग गर्नु हुँदैन भन्ने खालको पनि सुनिन्छ यो कतिको
5: सत्य हो? अब यसमा अलिकति कस्तो छ भने जस्तो घरभित्र बस्दाखेरि पनि
4: हजुर
5: अब पानी चलायो माथिको धारा खोल्यो अब चट्याङ बाहिर पर्ने हो भित्र त केही हुँदैन भनेर खोल्यो भने माथिबाट चट्याङको यदि त्यहाँबाट चार्जहरू आयो भने त त्यो धारा त मेटल हो कन्डक्टर हो त्यहाँबाट त सिधै आउँछ त्यो मान्छे मर्छ। तर यदि उसलाई नुहाउनु नै छ भने उसले बाल्टिनमा पानी थाप्ने पहिला बाल्टिनमा पानी थाप्यो र उसले नुहाउन सक्यो है त्यो एकदम सानो सानो कुरामा पनि अलिकति ध्यान दियो भने चट्याङबाट बच्न सकिन्छ। जस्तो अब त्यही अहिले मैले उदाहरण दिएँ नि अब बाल्टिनमा पानी थापेर नुहाउन भयो तर सिधै धारामा गएर नुहाउँछु भन्दाखेरि चट्याङ पर्न सक्ने चान्स हुन्छ। अनि त्यस्तै अब झ्यालडोगा लगाएछ भन्ने तर झ्यालडोगाको नजिकै गयो भने माथिबाट आएको चट्याङ त भित्ताबाट पास हुन्छ र त्यसरी पास हुँदाखेरि भित्ताको नजिक गएर बसेको छ भने उसलाई पनि लाग्न सक्छ। त्यसैले त्यो बेलामा पनि घरभित्र पनि बिचतिर बस्नु पर्यो भित्ताको आडेस लाएर भित्ताको नजिक गएर बसेर हुँदैन। जस्तो भनौँ न अब टिभीको प्लग जोडिराखेको छ भने के हुन्छ घरमा चट्याङ पर्यो चार्जहरू आयो र त्यो चार्ज आयो भने त्यो के हुन्छ प्लग हुँदै त्यो टिभीमा जान्छ टिभी बिग्रिन्छ। पङ्खा नै भयो पङ्खा चलाउनु भएन फ्रिज भयो त्यो प्लगबाट हामीले तार झिक्नु पर्यो। स्विच अफ मात्रै गरेर भएन प्लग नै बाहिर झिक्नु पर्यो
4: स्विच अफ गरेको छु भने ढुक्क हुने अवस्था
5: भएन स्विच अफ मात्रै गरेर हुँदैन प्लगबाटै झिक्नु पर्यो। अब यस्ता सानातिना कुराहरू जस्तो फोन हाम्रो अब अहिले त त्यति त्यस्तो फोनहरू त छैनन् है त्यति कमै छन् हाम्रो ल्यान्डलाइन फोनहरू तर नत्र ल्यान्डलाइन फोनहरू बोलिहाल्छु भन्यो तर फोन आएर सिधै मान्छेलाई कानबाट गएर सिद्धियो मान्छे ए त्यस्तो पनि हुनसक्छ।
3: कार्यक्रम बुझाउन
4: धेरै वस्तु भाउहरूलाई चट्याङ लागेर मृत्यु भयो भन्ने हामी खबरहरू सुनिरहेको हुन्छौँ। बाख्रा यदि मर्यो भन्ने खबर सुनिरहेका छौँ। पशु चौपायालाई चाहिँ कसरी सुरक्षित राख्न सकिन्छ होला?
5: अब यो करेन्ट फ्लो हुँदा 30,000 डिग्री सेल्सियस टेम्परेचर हुन्छ जुनमा फलाम भन्दा पनि धेरै नै कुराहरू जुनसुकै पग्लिन्छ। त्यसैले अब जब करेन्ट फ्लो हुन्छ त्यसले त सबै भस्म गराइदिन्छ। चारवटा खुट्टा जुन छ हामी स्टेप पोटेन्सियल भन्छौँ जति दुईवटा खुट्टाको डिस्टेन्स टाढा भयो त्यति बढी खतरा हुन्छ। त्यसैले गाईबस्तुहरूलाई करेन्ट फ्लो हुने त्यस्तो ठाउँमा राख्नु भएन। अब रोपाइँको बेलामा पानीको उसमा त करेन्ट फ्लो हुन्छ त्यस्तो ठाउँमा गाईबस्तुलाई राख्नु भएन। सबैभन्दा राम्रो उपाय गाईबस्तुलाई यदि चट्याङ पर्ने जस्तो देखियो भने गोठभित्र उनीहरूलाई थन्काउनु नै सबैभन्दा राम्रो उपाय हुनसक्छ।
4: यो चट्याङको पूर्वानुमान चाहिँ कतिको गर्न सकिन्छ ल अब चट्याङ पर्छ है भनेर कतिको अनुमान गर्न सकिन्छ?
5: अहिलेसम्मलाई चाहिँ त्यो भनौँ न यसरी चट्याङ पर्छ नै भनेर भन्ने ल यो समयमा हुन्छ भनेर त्यसरी पहिले नै फोरकास्ट गर्नलाई सकिने अवस्था त छैन। तर कालो बादल एकदम मडारिएर त्यो बढी मोसनमा हिँड्न थाल्यो भने त्यो बेलामा चाहिँ चट्याङ पर्छ नै
4: भन्नाले एकदमै धेरै कालो आँधी बेरी आयो जस्तो
5: भयो भने चट्याङ पर्छ
4: सम्भावना रह्यो भन्ने बुझ्नु पर्यो
5: हजुर।
4: यो चट्याङ बारे अब कतिपय हाम्रो समाजमा केही भ्रमहरू छन् वास्तविकता चाहिँ के हो यो पनि बताइदिनुहोस् न हजुर।
5: 1752 ईस्वी संवत भन्दा अगाडि पुरै भ्रममै थियो चट्याङ भन्ने कुरो। यो चाहिँ के हो भने देवताले रिसाएर एउटा दण्ड दिनेको रूपमा लिइन्थ्यो। तर 1752 बेन्जामिन फ्रेङ्कलिनले एउटा दुईवटा एक्सपेरिमेन्ट गरे जुन एक्सपेरिमेन्टबाट के पत्ता लगायो भने चट्याङ भनेको विद्युतीय प्रवाह हो कुनै एक ठाउँबाट अर्को ठाउँमा चार्जहरूको मोसन हो। त चार्जहरू एक ठाउँबाट अर्को ठाउँमा बग्दा लाइट क्रिएट गर्छ र त्यो लाइटलाई नै हामी लाइटनिङ भने हो।
4: आम नागरिकलाई यो चट्याङबाट सुरक्षित रहनका लागि केही सन्देश सुझाव दिनु पर्यो भने के दिनुहुन्छ?
5: अब चट्याङबाट बस्नलाई सकेसम्म घरभित्र नै बस्नु राम्रो हुन्छ। जस्तो एरियातिर आफ्नो भएको आफू भएको ठाउँतिर अलिकति कालो बादल आकाशतिर हेर्दा कालो बादल मडारिन थाल्यो त्यस्तो भयो भने आफू अलिकति अगाडि नै घरभित्र गएर बस्ने सुरक्षित ठाउँमा गएर बस्ने। अब त्यसरी बसिसकेपछि चट्याङ हुन्छ भन्ने भएपछि र चट्याङ जब पर्न सुरु गर्छ सुरु गरेको केही समयसम्म त अलिकति बढी नै पर्छ तर चट्याङ सँगसँगै कुनै समयमा पानी पनि पर्न थाल्छ। जब पानी पर्न थाल्छ पानी सँगसँगै चट्याङका ती भनौँ न चार्जहरू पनि बग्न थाल्छन् र त्यसरी चार्जहरू बग्दा पानी सँगसँगै पनि आउन सक्छ। तर आधी घन्टा जस्तो पानी परिसकेपछि चट्याङ चाहिँ अलिकति कम हुन्छ। त्यतिखेरसम्म चाहिँ अलिकति आफू सावधानीका साथ बस्नै पर्ने देखिन्छ।
4: हस्, कार्यक्रममा सहभागी भइदिनु भयो, धेरै धेरै धन्यवाद।
5: हस्, धन्यवाद।
4: आजको कार्यक्रममा सहभागी भइदिनु भएकोमा त्रिचन्द्र क्याम्पसका उप प्राध्यापक डाक्टर पितृभक्त अधिकारीलाई धेरै धन्यवाद। कार्यक्रमप्रति तपाईँका सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हाम्रो फेसबुक पेजमा कमेन्ट गर्नुहोस् है। अर्को हप्ताको कार्यक्रममा भेट्ने नै छौँ, तबसम्मका लागि म बालिका मादेनलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी र
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 8 बज्ने लाग्यो। अब सुन्नुहोस् अङ्ग्रेजीमा समाचार।

0: kes būna spāv.
1: Visa papēna dīšo, kēko pacā pītē lātnī ho.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी आँखाका विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। आज आँखाभित्र पनि हामी युभिआइटिस, अब यो शब्द सायद यहाँहरू सबैलाई जानकारी नहुन सक्छ, हामी कुराकानी गर्दै गएपछि यस विषयमा प्रश्न हुँदै जान्छ। विशेष गरी हाम्रो आँखाबाट हाम्रो शरीरमा भएका केही समस्याहरू छन् भने ती समस्याहरूलाई कसरी हेर्ने, एउटा हामी आज यो विषयमा छलफल गर्छौँ भने अर्को सेतो पुतलीले धेरै नागरिकहरू दुःख पाइरहनु भएको छ, धेरैको आँखाको ज्योति गुमेको पनि हामीले सुनेका छौँ। तसर्थ आज यही विषयको विशेषज्ञ डाक्टर हाम्रो अतिथिको रूप पाउनुहुन्छ, सह प्राध्यापक, युभिआइटिस स्पेसलिस्ट र सरल भाषामा किनभने हामी नेत्र रोग विशेषज्ञ अथवा आँखा रोग विशेषज्ञ भनेर बुझ्न सक्छौँ। आज हामी युभिआइटिसको बारेमा छलफल गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि वरिष्ठ डाक्टर रन्जु खरेल सिटौला आजको हाम्रो अतिथि हुनुहुन्छ। उहाँ बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साथ कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद यहाँलाई।
0: म प्रश्नको शुभारम्भ, युभिआइटिस भनेको धेरै मानिसलाई थाहा नै छैन, त्यो युभिआइटिस भनेको चाहिँ के हो डाक्टर साहब?
1: हजुर, उच्चारण गर्न पनि अलिकति असहज, गरुङ्गो नाम जस्तो छ युभिआइटिस। अब यो भने चाहिँ के हो, म एउटा छोटो उदाहरण दिएर यहाँ विस्तृत गर्न चाहन्छु। हाम्रो आँखामा तिनवटा पत्र हुन्छ, बाहिरी पत्र जुन हामीले देख्ने सेतो भाग र बिचको नानी स्क्लेरा र कर्निया भन्छौँ, त्यसपछिको दोस्रो पत्र भन्ने चाहिँ बिचको पत्र हुन्छ, युभिएल ट्र्याक्ट भन्छौँ, भन्नाले युभिएल ट्र्याक्ट जसमा चाहिँ तिनवटा फेरि अर्को अङ्ग हुन्छ, आइरिस जसको रङले हाम्रो आँखाको रङ, आँखाको नानीको रङ निर्धारण हुन्छ, त्यसको छेउमा स्क्लेर बडी हुन्छ, अनि त्यसपछि चाहिँ कोरोइड भनेर, सो बिच पत्रलाई युभिएल ट्र्याक्ट भन्छौँ र भित्री पत्रलाई चाहिँ रेटिना अथवा पर्दा भन्छौँ। जुन बिच पत्र सुन्निने इन्फ्लामेसन हुने रोगलाई चाहिँ युभिएल ट्र्याक्ट इन्फ्लामेसन हुने रोगलाई चाहिँ युभिआइटिस भन्छ। ल्याटिन शब्दबाट निस्केको शब्द हो युभिया, त्यो सुन्निएर हुने घटनाहरूलाई चाहिँ युभिआइटिस। अब यो बिच भागको किन महत्त्व छ भन्दाखेरि, यो बिच भागमा केही अप्ठ्यारो भयो, केही रोग ल्यायो भने यसको असर बाहिरी भागलाई पनि जानसक्छ, यसको असर भित्री भाग पर्दालाई पनि जानसक्छ, र त्यो बिच भाग सँगसँगै आँखाभित्र पानी बस्ने च्याम्बरहरू हुन्छ, एन्टेरियर च्याम्बर र भिट्रस च्याम्बर भन्छौँ, त्यो बिच भाग सुनिँदाखेरि त्यो दुईवटा च्याम्बरहरूमा पनि पानी धमिलो हुन्छ, र त्यही चिजहरू यो सबैलाई समेटेर चाहिँ युभिआइटिस भनिएको।
0: यसमा समस्या हुँदा के कस्ता लक्षण देखिन्छ त डाक्टर साहब? के त्यस्ता लक्षण देखियो भने मलाई यो आँखाको बिच भागको समस्या हो कि अब यसले बाहिरभित्र दुवैतिर असर गर्ने भएपछि त आँखा जस्तो संवेदनशील अङ्गलाई यसले ठुलै असर गर्न सक्ला, एउटा आम नागरिकले कसरी थाहा पाउने डाक्टर साहब?
1: कहिलेकाहीँ यसको लक्षण चाहिँ सामान्य अरू रोग जस्तै आँखा पाक्ने कन्जक्टिभाइटिसहरूसँग मेल खान जान्छ, अनि त्यसले गर्दाखेरि आँखा जचाउनु जरुरी छैन, एक दुई दिनमा ठिक भइहाल्ला भन्ने बस्दा बस्दै आँखालाई अप्ठ्यारो पर्न सक्छ। त्यो हिसाबले हामीले युभिआइटिसका लक्षण के हुन् त बुझ्न जरुरी छ। अहिले भर्खरै हामीले कुरा गरेका थियौँ, बिच पत्र युभिएल ट्र्याक्ट भयो, त्यो युभि त्यो बिच पत्रको पनि तिनवटा भाग हुन्छ भन्यो, आइरिस, सिलेरी बड र कोरोइड। यो तिनवटा भागलाई हामीले किन डिभाइड गर्यो भने लक्षण चाहिँ कुन चाहिँ भागमा सुजन भयो इन्फ्लामेसनको त्यो अनुसारको हुन्छ। अगाडिको जुन आइरिस भनेका छौँ जसले चाहिँ हाम्रो आँखाको नानीको कलर निर्धारण गर्छ, त्यसमा इन्फ्लामेसन भएको छ सुन्या छ भने आँखा रातो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, जुन फोटोफोबिया भन्छौँ, आँखा दुख्नु, आँखाको प्रेसरको चाप बढेर आँखा दुख्नु चाहिँ प्राथमिक लक्षण हुनसक्छ। सो कन्जक्टिभाइटिस जुन सामान्य आँखा पाकेको बेला हुन्छ त्यतिखेर चाहिँ त्यो आँखाले चाहिँ उज्यालो हेर्न गाह्रो हुँदैन, आँखा दुख्दैन, तर युभिआइटिसको अगाडिको भाग सुन्या छ भने आँखाले बत्ती हेर्न गाह्रो हुन्छ। अब त्यसमै अरू पछाडिका दुईवटा भागहरूमा चाहिँ इन्फ्लामेसन छन् सुन्या छ भने चाहिँ त्यसका लक्षणहरू चाहिँ आँखा अगाडि केही उडा जस्तो हुनु, माकुराको जालो जस्तो देखिनु, बत्तीको झिल्का जस्तो बल्नु, र आँखाको दृष्टि कम हुनु, धमिलो हुनु, कुनै अक्षरहरू टेढो मेढो देखिनु, यो चाहिँ युभिआइटिसका पछाडिको भागहरू सुन्निएको अवस्थाको लक्षणहरू हो।
0: अब कस्तो हुँदा चाहिँ हामी अलिक गम्भीर भन्नुपर्ने, अलिक डराउनुपर्ने अवस्था कस्तो हो त डाक्टर साहब?
1: गम्भीर भन्नुपर्ने तपाईँको आँखा अचानक रातो भइरहेछ, दुखिरहेछ, त्यो आँखाले बत्ती हेर्न सकेको छैन, दृष्टि कम भइरहेछ, आँखा अगाडि हिजोसम्म सधैँ आँखा आज के टाटो र उडेको देखिरहेको छु भने चाहिँ गम्भीर हुनुपर्छ। यी लक्षण जुन मैले आँखाको भने यो शरीरका ठुल्ठुला रोगका पहिलो लक्षण हो, त्यसको देखाउने पहिलो लक्षण हुनसक्छ। त्यस कारण हामीले चाहिँ गम्भीरता अप्नाउनुपर्छ, तुरुन्त गएर यही अघि हामीले भनेका मध्ये कुनै लक्षण देखिने बित्तिकै गएर चाहिँ विशेषज्ञलाई देखाइहाल्नुपर्छ।
0: आज यहाँले भन्नु भने आँखाले पनि हाम्रो शरीरभित्र कुनै ठुलो समस्या छ भने पनि त्यसको सङ्केत गर्छ भन्नुभयो, होइन?
1: हाम्रो आँखा भने त शरीरको झ्याल जस्तो, शरीरलाई निहाल्ने एउटा झ्याल भने आँखा हो, किनभने शरीरभरिको रक्त नलीहरू स्नायुतन्त्रहरू चाहिँ हामीले आँखामा हेरेर जाँच्न सक्छौँ। र जुन अघि हामीलेदेखि युभिया युभेल ट्र्याक भनिरहेको छौँ, शरीरको सबैभन्दा बढी यो रगत सञ्चालन भएको अङ्गमा पनि त्यो गनिन्छ। शरीरको कुनै भागमा इन्फेक्सन भएमा त्यसको असर आँखामा जान सक्छ, यो पत्रलाई असर गर्न सक्छ, युभियाइटिस हुनसक्छ। शरीरको कुनै भागमा इन्फ्लामेसन भएमा त्यो जान सक्छ। त्यो हिसाबले शरीरको दुई थरीका रोग, एउटा इन्फेक्सनको पाटो भनौँ, एउटा अटो इम्युनको इन्फ्लामेसनको पाटो गरौँ। यो कारणले शरीरमा कुनै रोग भएको छ भने त्यसको पहिलो लक्षण आँखामा आउन सक्छ, किनभने आँखामा हामीले चाहिँ आँखाको पानी जाँचेर, आँखाको रगतको नली जाँचेर, स्नायुतन्त्रहरू जाँचेर त्यो शरीरका रोगहरूको बारे भन्न सक्छौँ।
0: कुन अङ्गमा यसले असर गर्दा आँखामा हामी त्यसको प्रतिबिम्ब भनौँ न देख्न सक्छौँ, कुन कुन रोगहरू, जस्तै उदाहरण दिन सक्छौँ?
1: एकदमै महत्त्वपूर्ण प्रश्न गर्नुभयो। शरीरको हरेक अङ्गको नाता चाहिँ आँखासँग छ। है, हामीले यसलाई चाहिँ फेरि दुईवटा भागमा डिभाइड गरौँ। शरीरका इन्फेक्सन सम्बन्धी रहेका रोगहरू, इन्फेक्सियस डिजिज भन्छौँ, त्यसमा टिबी हुनसक्छ, सिफिलिस हुनसक्छ, कुष्ठरोग हुनसक्छ, भाइरल, ब्याक्टेरियल, प्रोटोजोल, टोक्सोप्लाज्मोसिस भन्छौँ, यो कुनै पनि इन्फेक्सन शरीरको कुनै भागमा, जस्तै टिबी त छातीको मात्रै हुन्छ भन्ने छैन, हाँहाको टिबी हुनसक्छ, छालाको टिबी हुनसक्छ, पेटको टिबी हुनसक्छ। यस्तै गरी शरीरमा काहीँ पनि इन्फेक्सन छ भने त्यसको मैले यसमा लिभर किड्नी भनेर छुट्याइनँ, किनभने त्यो इन्फेक्सन जाने भने रगतको नलीबाट फैलिने हो। काहीँ पनि इन्फेक्सन छ भने त्यसको प्रमाण हामीले आँखामा भेट्न सक्ने भयो, यो इन्फेक्सनको पाटो भयो। अर्को चाहिँ हाम्रो जुन शरीरमा रोग प्रतिरोधात्मक शक्ति हुन्छ, हाम्रो रोग प्रतिरोधात्मक शक्तिमा चाहिँ केही परिवर्तन आएको छ भने हाम्रो शरीरमा अटो इम्युन डिजिजहरू आउँछ। त्यो रोगहरू जस्तै हामीले भन्दाखेरि बाथ रोगहरू, एन्किलोजिङ स्पन्डलाइटिस भन्छौँ, सोरियासिस भन्छौँ, पेटको डिजिजहरू, कोन्स डिजिज, आइबिडीहरू भन्छौँ, कोलाजिन भास्कुलर डिजिज भन्छौँ, अथवा केटी मान्छेहरूमा यो पोतो आउने एसएलई रोगहरू, यो सबै कोलाजिन भास्कुलरसँग रिलेटेड र यी बाहेकका पनि अरू अटो इम्युन रोगहरूको चाहिँ असर चाहिँ आँखामा देखिन सकिन्छ। त्यसै कारण हामीले कुनै शरीरको रोगलाई उपचार गरिरहेछौँ भने त्यो उपचार ठिक भएको छ कि छैन, औषधले काम गरिरहेछ कि छैन, शरीरको रोगको अवस्था कस्तो छ भनेर आँखा हेरेर पनि भन्न सक्छौँ।
0: हामी युभियाइटिस शरीरमा भएका जुनसुकै समस्याको सङ्केत पनि यसमा देखिन्छ भनियो, त्यो चाहिँ बच्चालाई हुन्छ कि युवालाई हुन्छ कि ज्येष्ठ नागरिकलाई हुन्छ कि जुनसुकै उमेर समूहलाई हुनसक्छ कि कुनै जोखिम समूह छ कि के छैन डाक्टर साहब यसमा?
1: यो युभियाइटिस जसलाई पनि हुनसक्छ, तर नि एउटा जोखिम समूहमा चाहिँ हामी वयस्क व्यक्तिहरू, प्राय 20-40 वर्षका वयस्क व्यक्तिहरूमा चाहिँ अटोइम्युन रोग बढी हुनसक्ने हुँदाखेरि चाहिँ प्राय चाहिँ हामी एडल्ट एज भन्छौँ जुन वयस्क व्यक्तिलाई हुनसक्छ। तर सँगसँगै अब जति हाम्रो बुवा आमा बुढापाका ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, उहाँहरूको त शरीरको रोग छेक्न सक्ने क्षमता कम हुँदै जान्छ, उहाँहरू सुगर प्रेसर अरू रोगले पनि प्रभावित हुनुहुन्छ भने त्यसले पनि आफ्नो शरीरको रोग रक्षा क्षमता घट्दै जान्छ। त्यसै कारण सेकेन्डरी इन्फ्लामेसन त्यहाँ पनि हुनसक्छ, तर जोखिममा एडल्ट एज भए पनि हामीले साना नानी बाबुदेखि लिएर छोरा हुन्, केटा हुन् या केटी हुन्, र पछिसम्मका उमेरसम्मका व्यक्तिहरूमा चाहिँ यो रोग देखिन सक्छौँ।
0: हजुर, भनेपछि यो सबैलाई हुन सक्ने भयो, तर जोखिम समूह भनेको चाहिँ जो चाहिँ अलिक ऊर्जावान समय छ, किनभने 20-40 म केही गर्छु भन्ने समयमा नै यस्ता सङ्केतहरू, यस्ता रोगहरू, यस्ता लक्षणहरू देखिन सक्छ। त्यो भयो भने हामीले तुरुन्त आँखा सम्बन्धी विज्ञहरूसँग जानुपर्ने हुन्छ। म उपचारको कुरा चाहिँ अलिकति पछाडि गरौँला, तर यसबाट बच्ने केही उपाय छ कि जस्तो हामीले जीवनमा केही सावधानी अपनाएर अहिले जस्तो स्वस्थ जीवनका लागि जस्तो मर्निङवाक गरौँ, खानेकुरालाई आरबिआरलाई मिलाउँ भनेर एलोपेथीका डक्टरहरू भनिरहनु भएको छ भने यो आँखाको सन्दर्भमा पनि सबै यस्ता समस्या आउन नदिनका लागि हामीले गर्न सक्ने केही उपायहरू छन् डक्टर साहब?
1: अब यो आँखा पनि शरीरकै एउटा अङ्ग हो, एकदम सेन्सिटिभ अङ्ग हो। जुन उपायहरू हामीले शरीर जुन जीवनयापनहरू हामीले नर्मली हाम्रो दैनिकीमा गरेर हामीले जी हाम्रो शरीरको ऊर्जा हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिहरूलाई चाहिँ मेन्टेन गर्न सक्छौँ त्यो कुराले आँखाका बिरामी आँखाको बिरामबाट पनि हामीले जोगाउन सक्छ। तपाईँले भने जस्तै नियमित व्यायाम, राम्रो खानपान, एउटा लाइफस्टाइल मेन्टेन गर्ने, एउटा अहिले त आएर के भएको छ हामी धेरै नै ग्याजेटसँग त यति आबद्ध भएको छौँ त्यसलाई पनि एउटा रेस्ट्रिक्सन्स गर्ने, यो सबै चिजबाट चाहिँ आई हेल्थ भन्छौँ, आँखाको स्वास्थ्य राम्रो राख्न सक्छौँ। त्यस सँगसँगै हामीले चाहिँ विभिन्न प्रकारको इन्फेक्सनबाट जोगिनु पर्यो। कति अटोइम्युन रोग त हामीले नहोस् भनेर पनि सकिँदैन,
0: वंशानुगतमा
1: पनि आउँछ, त्यस्तोहरूबाट पनि हामीले अब केसम्म आफूलाई बचाउ गर्नु पर्यो। तर समग्रमा हामीले ओभरअल हेल्थको लागि गर्ने केयरहरू चाहिँ आँखा स्वास्थ्यलाई पनि अप्नाउनु पर्यो।
0: अब समस्या आइहाल्यो होइन, आइहाल्यो भने चाहिँ कतिपय त अब वंशानुगत रूपमा आउने कुराहरू हुन्छन् तिनीहरूलाई रोक्न मात्रै सकिएला होइन, पुरै निर्मूल गर्न नसकिएला। अब यस्ता समस्याहरू यदि आए भने त्यसको उपचार विधि पद्धतिहरू के छ डाक्टर साहब?
1: एकदम सठिक कुरा गर्नुभयो। अघि हामीले के भने युभिआइटिस रोग भनेर चाहिँ एउटा धेरै समस्याहरूको एउटा केन्द्र हो। भनेपछि हामीले के पनि हामीले हाम्रो वार्तालापमा के पनि डिस्कस गर्यौँ भने यो यो यो कारणले हुन सक्ने रहेछ, आँखाको मात्रै नभएर शरीरको यो इन्फेक्सनको कारणले हुन सक्ने रहेछ, शरीरको यो यो अटोइम्युन रोगको कारणले हुन सक्ने रहेछ। सो हाम्रो उपचार भने चाहिँ रोगको जरालाई गरेर निवारण उपचार गर्ने हो। जरादेखि रोगलाई निवारण गर्न सक्यौँ भने बल्ल आँखामा युभिआइटिस रोग ठिक हुन्छ। तर एउटा तपाईँ हामीले के बुझ्नुपर्छ भने युभिआइटिस रोगलाई हामीले कन्ट्रोल गर्न सक्छौँ, निदान क्योर लङ टर्म क्योर गर्न सक्दैनौँ, किन यसमा चाहिँ बेला बेलामा बल्झिने भइरहन्छ। अब एउटा साधारण एक्जाम्पल दिएर हामी उदाहरण दिएर कुरा गरौँ, त्यो युभिआइटिस रोग टिभीको कारणले भएको छ भने त हामीले आँखामा मात्र थोपा औषध राखेर भएन, टिभी रोगलाई उपचार गर्नु पऱ्यो। त्यो युभिआइटिस भन्ने रोग चाहिँ बाथ ढाडको बाथले गर्दा भएको छ, अरू छातीको समस्या सार्कोडोसिस हुनसक्छ, नसाहरूको समस्या हुनसक्छ। त्यो छ भने पहिला वी निड टु ट्रिट द रुट कज। सो जरादेखि त्यो रोगलाई चाहिँ पहिला डायग्नोसिस इम्पोर्टेन्ट छ, पत्ता लगाउनु पऱ्यो के कारणले भएको छ। एउटा उदाहरणको रूपमा हामी जसलाई पनि ज्वरो आउन सक्छ, ज्वरो आएपछि सिटामोल खाने भनेको चाहिँ ज्वरोको टेम्परेचर घटाउन मात्रै हो, 98 ल्याउने मात्रै होला। तर ज्वरो किन आयो त, पेटको इन्फेक्सन आयो, टाइफोइडले आयो, डेङ्गुले आयो, मलेरियाले आयो भने चाहिँ हामीले त्यतातिर उपचार गर्छ,
0: त्यसको कारण खोज्नु पर्यो।
1: कारण एकदम सही। त्यसै गरी युभिआइटिसमा उपचार भने चाहिँ कारणको उपचार गर्ने हो। त्यो कारण खोतल्नलाई चाहिँ हामीले चाहिँ धेरै थरीको जाँच गर्छौँ, बिरामीको एउटा समग्र नै टेस्टहरू, यो आँखामा यो यो लक्षण देखिया छन्, यो लक्षण चाहिँ यो कारणको रिलेटेड युभिआइटिस हुनसक्छ भनेर हामीले सर र रगतको जाँच, छालाको जाँच, छातीको एक्सरे, पिसाबको जाँच सबै गरेर कारण पत्ता लगाउँछौँ अनि त्यो कारणलाई उपचार गर्छौँ, त्यसको रुट कज ट्रिट गर्छौँ ताकि युभिआइटिस नबल्झियोस्।
0: हजुर, अब हामी उपचार त गर्ने कुरा आयो, नेपालमा उपचारको अवस्था कस्तो छ? नेपालको सन्दर्भ सँगसँगै यो त्रिवी शिक्षण अस्पतालभित्रको यो आँखा विभागबाट हामी के कस्तो सेवा सुविधाहरू प्राप्त गर्न सक्छौँ, कस्तो किसिमको उपचार चाहिँ हामी यहाँ पाउन सक्छौँ?
1: अब हाम्रो डिफ्रेन्ट चिकित्सा क्षेत्रमा फड्को मारेको विषयमध्ये एउटा आँखा क्षेत्र पनि हो। त्यसै त्यो हिसाबले चाहिँ हामी यो शिक्षण अस्पतालको जुन परिसरमा रहेको डिपार्टमेन्ट अफ अप्थाल्मोलोजी जसलाई हामीले बिपी कुरा लाइन्स नेत्र अध्ययन केन्द्र भन्छौँ, यो चाहिँ एउटा सुविधा सम्पन्न टर्सरी लेभल सेन्टर हो। यहाँ चाहिँ तपाईँले जुन थरीको पनि हामी जाँच गर्न सक्छौँ र हामी त एउटा विश्वविद्यालयको अन्तर्गतको अस्पताल हो, हामीसँग यहाँ 30 बढी आबद्ध डिपार्टमेन्टहरू हुन्छ। र युभिआइटिसमा अघि हामीले भन्यो छालाको कारणले हुनसक्छ, छातीको कारणले हुनसक्छ, पेटको, र त्यो हिसाबले हामीसँग यहाँ चाहिँ इन्टर रिलेटेड डिपार्टमेन्टहरू हुनुहुन्छ, जसले गर्दा चाहिँ हामी एउटा कोलाबरेटिभ एउटा टिम वर्कले चाहिँ हामीले त्यो व्यक्तिको उपचार गर्दछौँ। यहाँ सबै जाँचहरू सम्भव छ, रगतको जाँच होस् अथवा इमेजिङ टेस्टहरू, धेरै प्रकारका इमेजिङ टेस्टहरू हुन्छ, सबै खालको इमेजिङ टुल्सहरू हामी कहाँ उपलब्ध छ। यस आँखा केन्द्रमा चाहिँ हामी चाहिँ विभिन्न डिपार्टमेन्टका डाक्टर साहबहरूसँग चाहिँ कोलाबरेटिभ रूपमा काम गरेर चाहिँ अगाडिको उपचार गर्छौँ र हामीसँग डिफ्रेन्ट डायग्नोस्टिकका मोडालिटिजहरू, त्यसमा रगतका जाँचहरू, पिसिआरका जाँचहरू, त्यस्तै गरी आँखाका इमेजिङ मोडालिटीहरू सबै कुरा भएकोले चाहिँ युभिआइटिसको लागि कम्प्लिट ट्रिटमेन्ट गर्नलाई चाहिँ हाम्रो संस्था, हाम्रो डिपार्टमेन्ट चाहिँ आफूमै सक्षम छ। हामी कसैमा निर्भर गर्नु पर्दैन र यस्ता बिरामी बाहिर जानुपर्ने, विदेशै धाउनुपर्ने अवस्था चाहिँ छैन।
0: कोही मान्छे अब रगरले विदेश जान्छ भने त्यसलाई केही भन्नु छैन, तर बाध्यताले यहाँ उपचार भएन भनेर जानुपर्ने अवस्था चाहिँ छैन। साह्रै खुसीको कुरा सुनाउनु भयो डाक्टर साहब। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी आँखाको विषयमा कुराकानी गरिरहेका छौँ। आँखाभित्र पनि विभिन्न विषयहरू हुन्छन्, ती विषयभित्र हामी पस्ने प्रयत्न गऱ्यौँ। हामीले युभिआइटिस, किनभने हाम्रो शरीरभित्र कुनै समस्या छ भने त्यसको प्रतिबिम्ब देखाउने एउटा रोगलाई चाहिँ हामी युभिआइटिस भनेर हामीले बुझ्न सक्यौँ, होइन? किनभने जस्तो हाम्रो किडनीमा होस् कि छालामा होस् कि आँखामा होस् कि टिभी नै लाग्यो भनौँ न, कपालदेखि नौ बाहेक सबै अङ्गमा हुनसक्ने टिभी, होइन, त्यही टिभीको लक्षण छ भने पनि हुन्छ। यदि तपाईँहरू कुनै किसिमका समस्या देखिए भने तपाईँहरू यहाँ आएर उपचार गर्न सक्नुहुनेछ। आज हामीले यसै विषयलाई केन्द्रमा राखेर यसै विषयका विशेषज्ञ डाक्टर युभिआइटिस स्पेसलिस्ट भनेर चिन्ने गर्नुहुन्छ। अब हामी अर्को खण्डमा सार्को भनेको पनि धेरै मानिसलाई थाहा नहुन सक्छ, स्ट्रोकको बारेमा हामी अब छलफल गर्न चाहन्छौँ, किनभने मैले आज कार्यक्रमलाई तिन खण्डमा बाँध्न खोजेको छु। तेस्रो खण्डमा केही जिज्ञासा बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रमा कार्यरत वरिष्ठ डाक्टर रन्जु खरेल सिटौलाजीसँग कुराकानी गर्छु भनेपछि हाम्रा केही समस्या छन्, हाम्रा समस्या पनि उठाइदिनुहोस् न भन्नुभएको थियो। म ती समस्याहरूलाई कार्यक्रमको अन्त्यतिर उठाउने जमर्को गर्नेछु। अब कार्यक्रमको अर्को खण्डमा साफु भनेको के हो, यो रोग र यसले गर्न सक्ने असरका बारेमा बताइदिनुहोस् न।
1: तपाईँले एकदम गहन विषयलाई उठाइदिनु भएको छ। अब साप्पु भन्नाले चाहिँ यो चाहिँ छोटकरीमा सुन्दा मिठो धोबी अक्षरबाट बनेको शब्द जस्तो लाग्छ, तर यसको डिटेल नाम फुल फर्म भन्ने हो भने चाहिँ इङ्ग्लिसमा चाहिँ 5 लेटर्स छ, SHAPU। त्यसको मतलब चाहिँ सिजनल हाइपर एक्युट प्यान युभिआइटिस। यहाँहरू पनि युभिआइटिस भन्ने शब्द जोड्यो, त्यसै कारण चाहिँ हामी युभिआइटिस स्पेसलिस्टले हेर्ने एउटा रोगको रूपमा पनि छ साफु। यसको प्रत्येक शब्दको माने छ, सिजनल भन्नाले एउटा मौसमी रोग हो, हाइपर एक्युट भनेको अति द्रुत गतिमा, प्यान युभिआइटिस भनेको आँखाको सबै पत्रमा फैलिने रोग हो, अति द्रुत गतिमा कुनै मौसमी प्रभावमा फैलिने रोग साफु भन्ने अहिले हामीले बुझ्यौँ। अब यसको नाता सेतोपुतलीसँग सबभन्दा पहिला म तपाईँलाई अलिकति विगतमा लिएर जाउँ। आजभन्दा 51 वर्ष अगाडिको कुरा हो, सन् 1975 सालमा चाहिँ पोखराको लामा चौरमा एउटा विद्यालयका बच्चाहरूको आँखा अचानक, एउटा आँखा मात्रै, अचानक रातो हुन थालेछ। अनि त्यो के भयो भन्ने भयो आजभन्दा 51 वर्ष अगाडिको कुरा। त्यसपछि 2-3 दिनपछि उसले पनि आँखा देखिन, उसले पनि आँखा देखिन भन्न थालेछ। त्यतिखेर हामी त त्यति विकसित थिएनौँ, हाम्रो आँखा क्षेत्र पनि त्यस्तो विकसित थिएन। हाम्रो 2-3 जना सिनियर डाक्टर साहबहरू हुनुहुन्थ्यो, उहाँहरूले हेर्नुभयो। अब यो खोइ के हो, नयाँ खालको रोग छ, न क्यान्सरै पो हो कि, नयाँ नसुन्निएको रोगै भन्नुभयो। र त्यो 1975 पछि चाहिँ सन् 1977 एक वर्ष बिराएर फेरि त्यही ठाउँमा त्यस्तै घटना घटेछ, भनेपछि यो त नयाँ प्रकृतिको रोग हो भनेर उहाँहरूले चाहिँ यो फेरि प्रत्येक त्यो सालभरि भने होइन, जुन बेला हामी नेपालीहरूले त पानी पर्ने बेला भने असार साउन हो, पोस्ट मनसुन सिजन भन्छौँ, होइन, पानी पर्न रोकेपछि भदौ असोजदेखि सुरु भएर चाहिँ जाडो जतिखेर उत्कर्षमा पुग्छ पुसको मध्यमतिर अथवा माघसम्म चाहिँ यो देखिन्छ साल बिराएर। 75 देखियो, 77 देखियो, अनि 79 देखियो, 81 देखियो, फुट कहिलेकाहीँ जोडी वर्षमा पनि अलिकति 26 हामीले 4-5 वटा बिरामी हेऱ्यौँ, 24 पनि 8-10 वटा बिरामी, त्यो सानो अमाउन्टको केसेस हेर्न सकिन्छ, तर ठुलो आउटब्रेक, मेजर आउटब्रेक चाहिँ 20 वर्षमै हुन्छ। अब यो सबै कुरा भन्दै जाँदाखेरि रोगको बारे त भन्यौँ हामीले, मौसमको बारे कुरा गऱ्यौँ, नेपालमा फेरि सबै ठाउँमा देखिँदैन, यही मध्य नेपालको मध्य पहाडी क्षेत्र कर्णालीमा खोज्न गयो भने साँपु रोग भेटिँदैन, त्यो क्षेत्रमा के छ त त्यस्तो जसले गर्दा त्यहाँका व्यक्तिहरू चाहिँ सापको जोखिममा छन् भन्ने हेर्दाखेरि त्यो क्षेत्रमा चाहिँ यो सेतो पुतली पाइँदो रहेछ। अब सेतो पुतली भन्दाखेरि पनि एकदम यो ठुलो भयो, किनभने सेतो पुतली 300 प्रजातिका हुन्छन्। हामी पुतली विज्ञहरूसँग पनि निरन्तर काम गरिरहेछौँ होइन, त्यति धेरै प्रजातिमा पनि जसको चाहिँ सेतो जिउमा कालो धर्सा हुन्छ र त्यसमा पनि पछाडिपट्टि पहेँलो प्वाँख भएको, टाउकोमा पहेँलो भयो भने त्यो भारी सेतो पुतली भयो, पुच्छरमा पहेँलो प्वाँख भने त्यो पोथी सेतो पुतली, त्यसमा पनि हामीले चाहिँ यो सेतोमा कालो धर्साको प्याटर्न हेरेर चाहिँ यो सेतो पुतलीको नामहरू खोज्दाखेरि चाहिँ ग्यासलिना क्राइसोलोफा भन्छौँ। यो ग्यासलिना क्राइसोलोफाको फिमेल यस्तो खालको सेतो पुतलीको संसर्गमा आएका व्यक्तिहरूलाई चाहिँ सापको रोग भेटिया छ। फेरि किन त भन्दाखेरि जुन अघि हामीले पछाडि पहेँलो झुस, त्यो पहेँलो झुसमा चाहिँ त्यो पोथीले चाहिँ अन्डा पार्ने बेलामा त्यो झुसहरूमाथि आफ्नो अन्डा बच्चाहरू राख्या हुने रहेछ, त्यो झुसहरूमा चाहिँ विभिन्न तरिका चाहिँ रसायनहरू हुने रहेछ, रसायनको चाहिँ हामीले सम्पर्कमा त्यो झुस फेरि एकदम हावाले टाढा टाढासम्म उडाउन सक्छ, गएर सेतो पुतली छुनुपर्छ भन्ने छैन। कतिखेर आएर हाम्रो शरीरमा कपालमा बसेको छ कि लुगामा बसेको छ कि हाम्रो मुख थाहा छैन, यही टेबलमा थियो यहाँ छोरो मैले आँखा छोइसकेँ, त्यो झुसहरूको सम्पर्कमा आउँदाखेरि त्यो रसायनबाट चाहिँ हामीले चाहिँ हाइपर एक्युट रियाक्सन भन्यो, आँखामा द्रुत गतिमा अगाडिबाट पछाडिको भागलाई इन्भल्भ हुँदै गरेर चाहिँ केही घन्टाभित्रै रातो हुने, केही दिनभित्रै आँखा ज्योति एकदम घटेर जाने, केही हप्तामा आँखा सुकेर जाने, अन्धोपन र कानोपन दुइटैको शिकार बन्न पुग्नुपर्ने अवस्थालाई निम्ताउने रोग हो साप।
0: सावधान हुनुपर्ने कुराहरू के के छ
1: यसमा? हामीलाई उपचारमा सबैभन्दा ठुलो विडम्बना भनेकै नै हामीले चाहिँ समय

0: कारण हुनसक्छ भन्यो। कुनै एचआइभी आएको पेसेन्टको पहिलो लक्षण आँखाको युभिआइटिस हुनसक्छ। छापुमा चाहिँ शरीरमा कुनै असर भएको हुँदैन, अर्को आँखामा पनि कुनै असर भएको हुँदैन। उपचार गर्ने भनेको त्यो आँखाकै उपचार हो। त्यसमा सुरुवाती अवस्था छ भने हामीले थोपा औषधिहरूबाट उपचार गर्छौँ। थोपामा पनि हामीले इन्फ्लामेसन, युभिआइटिसमा इन्फ्लामेसन हुन्छ भन्यो, इन्फ्लामेसनको लागि एन्टी इन्फ्लामेटरी औषधिहरू दिने, कहिलेकाहीँ चाहिँ सेकेन्डरी इन्फेक्सन्सहरू हुनसक्छ त्यसको लागि चाहिँ हामीले एन्टिबायोटिकहरू दिने। अब मध्यम अवस्थाको छ, मोडरेट सापु छ भने हामीले इन्जेक्सन्सहरू लगाउनुपर्ने हुन्छ, आँखाभित्र सुई लगाउनुपर्ने हुन्छ। र अलिकति एडभान्स स्टेज छ भने त हामीले जटिल अपरेसन्सहरू, रेटिनाको शल्यक्रियाहरू, भिट्रेक्टोमी भन्छौँ, त्योहरू गर्नुपर्ने हुन्छ। हामीलाई च्यालेन्ज चाहिँ कहाँ छ भन्दाखेरि प्राय बिरामी बच्चाहरू छन्। ठुलो मान्छेलाई त उपचार गर्न सजिलो छ, बच्चाहरूको लक्षण पत्ता लगाउन पनि गाह्रो छ। बच्चाले आँखा न रातो भएको छ, आमा बुवाले याद गरेन, बच्चाले भन्न सकेन भने त मिस हुने भयो। अब बच्चाले उज्यालो देख्न गाह्रो भयो भन्न पनि नसक्ला। सुरुवाती अवस्थामा हाम्रो लक्षण पनि मिस हुन्छ र उपचार गर्नलाई एउटा सुई लगाउनलाई हामीलाई केही मिनट मात्रै लाग्छ भने, तर त्यो बच्चाकोलाई हामीले बिहोसै बनाएर लगाउनु पऱ्यो। सो बिहोस बनाउनलाई त्यो अस्पतालमा बिहोस बन्ने एनेस्थेसियाको सेटअप हुनु पऱ्यो। एनेस्थेसियाको सेटअप हुनुको लागि फेरि ब्याकअपमा हामीले आइसियू राख्नुपर्छ। कहिले काहीँ होसमा ल्याउनलाई अप्ठ्यारो हुनसक्छ, आइसियू सेटअप पनि हुन्छ। यो सबै टिमवर्क चाहिन्छ, सबै उपलब्ध भएकोले चाहिँ हामी निरन्तर सेवा दियौँ।
1: यसको कारण चाहिँ के हो?
0: अहिलेसम्म हामी अनभिज्ञ के थियो भने यो आँखाको मात्रै रोग हो भनेर हाम्रो अनुसन्धानहरू आँखामा केन्द्रित भइरहेको थियो। तर हामीले हाम्रो अनुसन्धानको फेज, डिफ्रेन्ट फेजेसहरूमा के थाहा पायो भने 2017 गएर चाहिँ यसको प्राइमेरी होस्ट भनेको चाहिँ सेतो पुतली रहेछ। यसमा चाहिँ सेतो पुतलीको संसर्गमा आएको व्यक्तिहरूमा चाहिँ 6.7 गुणा बढी जोखिम हुने रहेछ भनेर सेतो पुतली भनेर पत्ता लगायौँ। त्यसपछिको हामीले अनुसन्धानमा त्यो सेतो पुतली कुन प्रजातिको भनेर ग्याजेलिना क्राइसोलिफा भनेर पत्ता लगायौँ। अब यो सेतो पुतलीलाई पनि त आफ्नो दिन, आफ्नो लाइफ साइकल कम्प्लिट गर्नलाई त ऊ पनि त कुनै अर्कोमाथि निर्भर छ नि त। अब हामीले होस्ट प्लान्टको, अहिले हामीले होस्ट एनिमल अथवा इन्सेक्टको कुरा गऱ्यौँ, सापो हुनलाई त्यो सेतो पुतली रहेछ, त्यसको ग्याजेलिना क्राइसोलिफा रहेछ। अब होस्ट प्लान्ट त्यो ग्याजेलिना क्राइसोलिफा सेतो पुतली केमा निर्भर रहेछ भने उत्तिसमा रहेछ। मध्य नेपालको मध्य पहाडी क्षेत्रमा उत्तिसहरू प्रशस्त मात्रामा भेटिन्छ। उत्तिसमा पनि एल्नस नेपालेन्सिस भन्ने जुन प्रजाति छ, त्यो प्रजातिका उत्तिसहरूमा चाहिँ यो सेतो पुतलीले आफ्नो चाहिँ 5 फेजको लाइफ साइकल कम्प्लिट गर्ने रहेछ, के अरे वर्षायाम रोकेपछि रहेछ। अनि उनीहरू चाहिँ सेतो पुतलीहरू सेतो बत्तीमा अट्र्याक्टेड हुन्छन्, साँझ हामीले बत्ती बाल्छौँ, पुतलीहरू त्यहाँ आउँछन्, हामी त्यसै कारण चाहिँ जोखिममा यसरी पर्ने रहेछौँ।
1: केही व्यक्तिहरूले हाम्रा जिज्ञासाहरू राखिदिनुहोस् न भन्नुभएको छ। कतिपय व्यक्तिहरूले के भन्नुभएको छ भने, जस्तो आँखा सुक्खा हुने, सुक्खा भएर मैले दिनमा 4 ड्रप्स राख्छु। अर्को चाहिँ आँखा सुनिने, दुख्ने, हेर्न गाह्रो हुने। अरे यो एक दिन मैले आँखामा ड्रप्स हाल्न 4 हाल भनेको म 3 हालेँ अथवा 2 हालेँ भने मलाई यस्तो समस्या भइहाल्छ भन्नुभयो उहाँले। त्यसै गरी अब यो लिभरसँग पनि सम्बन्धित हुँदो रहेछ कि मेरो लिभरको गर्दा पनि आँखाको चाहिँ यहाँ जाँच गरेर पठाउनु भयो किन होला, यसबारे पनि सोधिदिनु न भन्नुभएको छ। मैले एकैचोटि सबै राख्नु लागेँ है डक्टर साहब। अनि अर्को चाहिँ मलाई थाइराइड छ, यो चाहिँ आँखासँग रिलेटेड छ कि छैन भनेर सोधिदिनुहोस् भन्नुभएको छ। अर्को डायबिटिज र प्रेसरले, किनभने डायबिटिज र प्रेसरको बिरामी छौँ, आँखा हान्न सक्छ है भनिरहनुहुन्छ, योसँग त रिलेटेड पक्कै छ होला, यसबारेमा पनि सोधिदिनुहोस् भन्नुभएको छ। अर्को आँखा सुक्खा हुने होइन, यसको समाधान के हो, ड्रप्स नराख्दा बिझाउँछ, अब यसको चाहिँ केही समाधान छ कि जिन्दगीभरि नै मैले ड्रप्स राखिरहनु पर्ने हो कि भन्नुभएको छ। यस्ता समस्याहरूको बारेमा चाहिँ यहाँको जवाब सुन्न चाहनु भएको छ धेरै श्रोताहरूले, उहाँहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ?
0: यो दैनिक हामीले जीवनमा भोगिरहेका समस्याहरूलाई तपाईँले ठ्याक्कै लिएर आउनुभयो। अहिले कस्तो छ भन्दाखेरि हाम्रो मौसमी प्रभाव, पहिला भन्दा हाम्रो जुन जाडो गर्मी हुने एउटा नर्मल थियो, त्यो प्याटर्न पनि चेन्ज भयो। हाम्रो खानपानको शैली सँगसँगै हाम्रो नर्मल दिनचर्यामा हामीलाई जे चिज नभए पनि मोबाइल र कम्प्युटर ग्याजेट चाहियो। हाम्रो बच्चाहरू पनि त्यसरी नै हुर्किरहेछन्। हाम्रो शरीरको जीवनशैली, मौसमको प्रभाव, त्यसपछि हाम्रो यो अहिले यो डिजिटलाइजेसन जमानामा चाहिँ आँखा र ग्याजेटसम्मको एउटा यो गहिरो सम्बन्धले गर्दाखेरि आँखाको सुक्खापन धेरैमा छ। कतिवटा सुक्खापन त शरीरको रोगसँग नाता हुन्छ, जस्तै जोग्रेन सिन्ड्रोम भनौँ, अनि थाइरोइडमा, डायबिटिजमा, त्यसमा चाहिँ हर्मोनल चेन्जले गर्दा सुक्खा हुने आफ्नो ठाउँमा छ। तर यो डिजिटलाइजेसन वर्ल्डमा चाहिँ धेरैजना चाहिँ हामी यो आँखा सुक्खापनको शिकार भएको कारण चाहिँ यी हामीले छलफल गरेका कुरा हो। अब यसमा हामीले मौसमी प्रभाव चेन्ज गर्न सक्दैनौँ, आफ्नो जीवनशैलीलाई त डेफिनेटली राम्रो शैलीमा कोसिस त गर्न सक्छ। त्यसमा चाहिँ हामीले अघि पनि हामीले कुरा गऱ्यौँ, आयम व्यायाम भन्छौँ होइन, नियमित

0: एक्सर्साइज, नियमित सन्तुलित खानपान एकदम जरुरी छ। र हामीले अर्को कुरा भने चाहिँ यो डिस्ट्रेसनको जमानामा आँखालाई नियमित आराम दिने, हामीले यति ग्याजेट चलाइरहन्छौँ कि हाम्रो आँखा जुन एक मिनटमा 16-17 चोटि झिम्किनु पनि आँखा त 3-4-5 चोटि भन्दा झिम्किँदैन। आँखा धेरै बेर नझिम्किन नपाउने बित्तिकै त्यो आँखामा इभापोरेटिभ ड्राइज हुन्छ, आँखाको आँसुको सतह उडेर जान्छ, त्यसले गर्दा आँखा भारीपन हुने, टियर साइकल कम्प्लिट नहुने, आँखा दुख्ने, थाक्ने, पछाडि टाउकोहरू दुखेर आउने, बिहान उठ्दा फ्रेस थिए, बेलुका घर पुग्दा टाउको दुख्न थाल्छ। यो सबै कुराहरूलाई चाहिँ हामीले याद गर्नुपर्छ र सपोर्टिभ थेरापीको रूपमा चाहिँ हामीले चाहिँ आँसुका विभिन्न थरीका औषधिहरू छन्, सपोर्टिभको रूपमा चाहिँ आर्टिफिसियल टियर सप्लिमेन्ट अथवा चाहिँ लुब्रिकेटिङ आइड्रप भन्छौँ, तिनीहरू दिने गरेछौँ। सो अब यसलाई चाहिँ जिन्दगीभर त्यसमा हामी आबद्ध हुनुपर्छ कि यसलाई घटाउन सकिन्छ भन्ने कुरा चाहिँ त्यो व्यक्तिमै भर पर्यो,
1: आफैमा भर पर्यो। किनभनेदेखि जस्तो अहिले यहाँले भने कमसेकम प्रत्येक 10 मिनटको अन्तरमा आफूले आँखा झिमझिम गर्यो भने पनि भयो।
0: अलिकति जोड्न खोजेँ यहाँलाई, हामीले चाहिँ रुल अफ 20 भन्छौँ, रुल अफ 20 भन्नाले चाहिँ प्रत्येक 20 मिनटपछि 20 सेकेन्डलाई 20 फिट टाढा चिजहरू ग्याजेटहरू चलाइसकेपछि 20 मिनट ब्रेक लिँदाखेरि आँखा झिम्किन्छ, त्यतिखेर त्यसले गर्दाखेरि नर्मल साइकलमा आउँछ हामी आँसुको साइकलमा, त्यसले त्यसले सहयोग गर्छौँ। सो 10 मिनटसम्म भएन भने 20 मिनट भन्छौँ, इनकेस के कथम रुल अफ 20 फलो गर्न सकेन भने 30 मिनटभन्दा चाहिँ पछाडि नजानुहोस् भन्छौँ। अर्को कुरा भने हाम्रो अहिले बच्चाहरूलाई चाहिँ हामीले बाहिरी खेलकुदभन्दा पनि भित्री गेमहरूमा बढी इन्गेज भएको पाउँछौँ। सो आउटडोर गेम, आउटडोर प्ले किप्स मायोपिया अवे भन्छ, चस्माको जुन पावर बढ्नेछ त्यसमा पनि हामीले यो जीवनशैली जीवनचर्याको कुरा गर्दाखेरि बच्चाहरूलाई पनि यो भित्री गेमहरू भन्दाखेरि पनि बाहिरको खेलकुदहरूमा आबद्ध गरौँ, यसले पनि पछिसम्मको लागि चाहिँ हामीलाई समस्याबाट बचाउँछ। र दुईवटा कुरा अघि यहाँले प्रश्न राख्नुभएको थियो, सुगर प्रेसर, थाइरोइड र एउटा लिभरको कुरा पनि लिएर आउनुभएको थियो। कस्तो छ भने यो आँखा, हामीले सुरुमा पनि भन्यो आँखा हेरेर धेरै कुरा थाहा हुन्छ, कुनै पनि शरीरमा हामीले कतिवटा औषधि चलाउँदाखेरि त्यो औषधि चाहिँ गएर आँखामा डिपोजिट हुनसक्छ। लिभरको कुरा गर्दाखेरि बिलिरुबिनको लेभल बढ्यो भन्छ, त्यो त रगतमा नापेर, तर आँखामा जन्डिस भएको त आँखाको त्यो सेतो भागमा पहेँलिएर थाहा हुनसक्छ। एनिमिया, रगतको कमी भएछ भन्छौँ तर हामीले आँखामा सेतो पनि देखेर त्यो थाहा हुनसक्छ। सो लिभर, रगतको अरू समस्याहरूको पनि आँखा हेरेर थाहा हुने कुरा भइहाल्यो। अनि धेरैवटा औषधिहरूको डिपोजिसन चाहिँ आँखाको डिफ्रेन्ट लेयर चाहिँ त्यहाँ हुनसक्छ, त्यो हिसाबले त्यो औषधि शरीरको अरू रोगको लागि खाइरहनु भएको छ तर आँखामा हामीले त्यो औषधि केही साइड इफेक्ट देख्ने बित्तिकै औषधि रोकिदिनुपर्ने अवस्था हुनसक्छ। र फाइनली कुरा गरौँ सुगर र प्रेसरको, त्यस्तो बिरामीहरूलाई आँखा नियमित जाँच गर्न एकदमै इम्पोर्टेन्ट छ। आँखाभित्र जुन रगतको नलीहरू, रक्तसायहरू देख्छौँ हामीले, त्यो हेरेर किडनी असर भएको छ कि छैन सुगरको व्यक्तिको भन्ने थाहा हुन्छ। आँखाभित्र सुगरको व्यक्तिहरूमा चाहिँ आँखाभित्र चाहिँ रगतको नली फुट्ने, सुन्निने त्यस्तो हुन्छ। ए बुवा आमा, तपाईँको त्यो सुगर कन्ट्रोल भएन रहेछ है, औषधि फेर्नु पऱ्यो, आँखामा त सुजन भइरहेछ भन्नुपर्ने हुन्छ। प्रेसर पनि फ्लक्चुएसन भइरहेछ भने चाहिँ आँखाको त्यो बाहिरी भागमा रगतको नली फुट्न सक्छ, सबकन्जेक्टिभल हेमोरेज भन्छ। त्यो त बाहिरीसम्म फुट्यो त हामीले त्यतिखेर त दृष्टिलाई केही असर छैन, तर भित्र रगतको नली फुट्यो भने त भिजन जान्छ। सुगर र प्रेसरको बिरामीले नियमित 6 महिना जस्तोमा चाहिँ आँखाको नानी फुलाएर भित्रको सबै हेर्न पायो, पर्दाको डिटेल हेर्न पायो भने चाहिँ उहाँको शरीरको सुगर प्रेसर कस्तो छ। एउटा
1: डाक्टर साहब, अब हामी हाम्रो संवादको अन्त्यतिर आइसकेका छौँ, अन्त्यमा अब यो आई केयरका कुरा आए होइन, आँखा स्वास्थ्यलाई बचाइराख्नका लागि, यो आँखालाई बाँचिन्जेलसम्म देख्न सक्ने, कुनै रोगहरू सकभर नआउन् भन्नका लागि कस कसले के गर्यो भने हामी यो आँखा स्वास्थ्यलाई राम्रो राख्न सक्छौँ, के भन्न चाहनुहुन्छ अन्त्यमा?
0: पहिला म र मेरोबाटै सुरु हुन्छ। सो मैले आफ्नो आँखा स्वास्थ्यलाई ठिक पार्नलाई के गर्नुपर्छ त भन्ने कुरामै त्यो व्यक्तिले सजग हुनु पर्यो। त्यसमा अघि हामीले भनिहाल्यौँ विभिन्न बाहिरी कारक र भित्री कारकहरू रहेछन्, त्यो दुइटैलाई हामीले चाहिँ सूक्ष्म रूपमा निहालेर बाहिरी तत्त्वहरूले पनि हामीलाई चाहिँ अब बाहिरी तत्त्वमा यो हावा पानी मौसम आफ्नो ठाउँ भने अर्को भित्री तत्त्वमा म कुनै पदार्थ त्यस्तो सेवन नगरौँ जसले गर्दाखेरि मेरो शारीरिक अवस्था, मेरो आँखाको स्वास्थ्यमा असर होस्, बरु त्योभन्दा म राम्रो खालको खानपान दिनचर्यामा मेरो व्यतीत होस्, मेरो डिजिटलाइजेसनको जमानामा मेरो ग्याजेट हेर्ने समय यतिमा दिनमा यति घन्टा यति मिनटभन्दा नबढोस्, त्यो कुरामा मैले ध्यान दिने भनेर आफूलाई प्रत्येक व्यक्तिले गर्नुपर्छ भने सँगसँगै चाहिँ अब यो बाहिरी हामीले जुन धुलो धुवाँबाट बस्नुपर्ने आफ्नो ठाउँमा छ, त्योभन्दा पनि हामीले एज अ अभिभावक हाम्रो बच्चाहरूलाई चाहिँ वर्षमा एकचोटि हामीले साधारण रूपमा के भन्छौँ भन्दाखेरि आँखा स्वास्थ्यको लागि चाहिँ बच्चाहरूलाई स्कुल एउटा क्लासबाट अर्को क्लास उक्लिनु अगाडि चाहिँ आँखा जचाउनुहोस् भन्छौँ।
1: हजुर,
0: बच्चामा पावर आएको छ कि आएको पावर चेन्ज भएको छ कि त्यो थाहा हुँदैन, उनीहरूले भन्न सक्दैन। त्यसै कारण नियमित एउटा चाहिँ नियमित क्यालेन्डरमै राखेर नियमित आँखा परीक्षण गरौँ। त्यो चाहिँ हामीले आफ्नो परिवारका बुवा आमाकोदेखि लिएर अरू कुनै दीर्घरोगी भएका परिवारमा सदस्य हुनुहुन्छ भने उहाँहरूको पनि नियमित आँखा जचाउनु परिहाल्यो, बच्चाहरूको पनि जचाउनु पर्यो। त्यसपछि समाजको कुरा आउँछ, समाजमा मैले पाएको ज्ञान मैले अरू व्यक्तिलाई पनि सेयर गर्नु पर्यो। अहिले चाहिँ आएर स्थानीय सरकारहरूसँगको सहयोगमा चाहिँ विभिन्न स्कुलहरूको बच्चाहरूको आई हेल्थ स्क्रिनिङ गर्ने पाठ्यक्रमहरूमा पनि आँखा स्वास्थ्यका कुराहरू राख्ने प्रचारका लागि चाहिँ डिफ्रेन्ट मटेरियल्सहरू नेपाल सरकारसँग पनि मिलेर हामीले बनाइरह छौँ। जुन बेला जुन आँखाको रोगको आउटब्रेक आउँछ त्यो हामी नेपाल सरकारलाई पनि इन्फर्म गरेर त्यो सम्बन्धीको तपाईँलाई याद पनि छ होला, एकचोटि आँखा रगत एकदम रातो भएर रगत निस्किने गरी आँखा पाक्ने रोगको महामारी आएको थियो। त्यतिखेर पनि हामीले सहकारी सरकारसँग सहकार्य गरेर सबैतिर क्षेत्रमा त्यस्ता आइसी मटेरियलहरू बनाएर सबैतिर डिस्ट्रिब्युट गर्यो। सँगसँगै नेपालको स्वास्थ्य मन्त्रालय सबैतिर चाहिँ हामीले चाहिँ सहकार्य गरेर आँखा भन्ने ठुलो विधा छ, त्यसमा पनि विभिन्न विधाहरू छन्, विभिन्न पत्रका विभिन्न विशेषज्ञहरू हुनुहुन्छ, सबैजनाको परामर्श उचित समयमा व्यक्तिहरूले पाउन् भन्नेलाई भन्नको लागि चाहिँ हामीले रोगको पहिचान गर्न जरुरी छ। नेपाल सरकारले स्थानीय तहमा पनि आँखाका विज्ञहरूलाई खटाइदिनु भएको छ। सो केही अप्ठ्यारो पर्दाखेरि जुन रिफरल नेटवर्क सिस्टम पनि स्ट्रङ भएर आइरहेछ, स्थानीय तहमा गर्न नसकिने कुराहरूलाई चाहिँ रिफर गरेर टर्सरी आई हस्पिटलमा ल्याउने प्रविधि बनाएको छ। डिजिटल जमानामा त अहिले त हाम्रो टेलिमेडिसिन्सहरू पनि छ, यहाँ बसेर त्यो ठाउँमा के भइरहेछ हामीले समाज गरेर उपचार त्यहाँका ग्रामीण व्यक्तिहरूलाई त्यही उपचार गर्न सक्छौँ। सो यो सबै चिजहरूलाई चाहिँ हामीले चाहिँ व्यक्तिगत स्थानीय र केन्द्रीय तहबाट अगाडि लगेर चाहिँ आँखाका रोगहरूबाट जोगिन र जोगाउन सक्छौँ।
1: डाक्टर साहब साह्रै महत्त्वपूर्ण सुझाव दिनुभयो, महत्त्वपूर्ण समय दिनुभयो, विचार दिनुभयो, धेरै कुराको जानकारी आज श्रोताहरूले पाउनुभयो। यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: मलाई पनि मेरा केही कुराहरू राख्न दिनुभयो यो मौकाको लागि धेरै धेरै धन्यवाद। र आशा गरौँ कुनै पनि आँखाका समस्यालाई सही टाइममै सही ठाउँमा लगेर पहिचान गरेर आँखा भोलिको दिनमा दृष्टि गुमाउनु पर्ने जस्तो जोखिमबाट चाहिँ हामी नेपालीहरू गुज्रिन नपरोस्।
1: अहिले हामीसँग संवादमा हुनुहुन्थ्यो वरिष्ठ नेत्र रोग विशेषज्ञ, सरल भाषामा भन्दा आँखा रोग विशेषज्ञ, र अझ विशेषज्ञकै कुरा गर्ने हो भने युबिआइटिएस स्पेसलिस्ट भनेर हामीले भन्न सक्छौँ उहाँ बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। डाक्टर साहबसँगको आजको यो संवाद यहाँहरूलाई कस्तो लाग्यो? आजको कार्यक्रम सुन्दर माइकमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रमबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ जगदीश समाल, अमृत लामा र साथीहरूको स्वरमा रहेको जागरण गीत। उज्जवल जीसीको रचना अनि सङ्गीत हो चन्द्रकुमार दोङको।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौँ राजेश पायल राईको स्वर, डाक्टर नवराज लम्सालको रचना अनि सङ्गीत हो राई नवीनको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित। आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना। आज साउने संक्रान्ति पर्व देशभर स्नान दान गरी मनाइँदै। र अमेरिका र इरान बीच आक्रमण प्रत्याक्रमण तीव्र। हर्मुज जलमार्गको अवरोध कायमै। अब समाचार विस्तारमा। अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ। काभ्रेपलाञ्चोक सिन्धुली जोड्ने खुर्कोट नेपाल थोक कटुन्जे बेसी स्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुर स्थित कान्ति लोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यसैबीच इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। अर्घाखाँचीको पणिनी गाउँपालिका 2 सालझण्डी ढोरपाटन सडक खण्डमा ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसै गरी सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4-0 किलो स्थित अरणीको राजमार्ग पहिरोले अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको पनि प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्ति लोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुनेछ। महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने पहाडी भागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेश र कोशी प्रदेशका तराईका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको पनि सम्भावना छ। महाशाखाका अनुसार देशका पहाडी भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। बितेका 3 महिनामा देशभर विपदका 3,296 घटना भएका छन्। ती घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 32 गतेसम्मका विपदका घटनामा 2 जना बेपत्ता तथा 945 जना घाइते भएका छन्। यस अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढी 897 आगलागीका घटना भएका तथा तिनमा 17 जनाको मृत्यु, 109 जना घाइते तथा 190 परिवार प्रभावित भएका जनाएको छ। सरकारले अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। मन्त्री परिषदको हिजोको सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले जानकारी दिनुभयो। वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गरी उत्पादित वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले हिजो सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो। लामो समयदेखि छपाई हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य सम्पन्न भएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मन्त्रालय सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग बीच भएका दुई चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल 27,00,000 स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनु भएको छ। चितवनको भरतपुर विमानस्थलमा हिजो सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिमा दुई सदस्य मनोनित हुनुभएको छ। सूचना तथा सञ्चार मन्त्री स्तरको हिजोको निर्णय अनुसार सञ्चालक समितिको सदस्यमा उर्वशी बस्नेत र सुविता रिजाल मनोनित हुनुभएको हो। अध्यक्ष नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य उर्वशी बस्नेतलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको छ। मध्य प्रदेशमा नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय गरेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। काठमाडौँको गङ्गबु स्थित नयाँ बस पार्कभित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कार्यवाही गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ संगठनका प्रतिनिधि, नेपाल प्रहरी तथा लोत्से बहुद्देश्य प्रालीका प्रतिनिधिको हिजो बसेको संयुक्त बैठकले बस पार्कलाई व्यवस्थित, सुरक्षित र यात्रु मैत्री बनाउन उक्त निर्णय गरेको हो। पछिल्लो समय सरकारले नयाँ बस पार्क सहित कलंकी, कोटेश्वर, बल्खु, चाबही लगायत क्षेत्रमा जथाभावी रूपमा यात्रुको झोला तान्ने तथा दुःख दिने विरूद्ध पक्राउ गरी कार्यवाहीको प्रक्रिया अगाडि बढाएको छ। काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता मार्फत 90,000 सेवाग्राहीलाई निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गरेको छ। काठमाडौँ महानगरपालिकाले 2079 चैत्र 1 गतेदेखि न्यायिक सहजकर्ता मार्फत निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गर्न सुरु गरेको थियो। महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार 39 महिनाको अवधिमा 90,000 सेवाग्राहीलाई निशुल्क कानूनी तथा प्रशासनिक सेवा प्रदान गरिएको बताउनुभयो। पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता फत्ते सिंह थारूको 87 वर्षको उमेरमा नेपालगंजमा निधन भएको छ। विक्रम सम्बत 1996 बाँकेको थपुवा गाउँ, हाल बैजनाथ गाउँपालिकामा जन्मिनुभएका नेता थारूको हृदयघात भई वेस्टर्न अस्पतालमा उपचारको क्रममा हिजो निधन भएको राप्रपाका सह महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार नेता थारूको दाह संस्कार आज राप्ती नदीको सिधनिया घाटमा गरिनेछ। नेता थारू शिक्षा, संचार, कृषि, रक्षा, उद्योग र वाणिज्य लगायत गरी 7 पटक मन्त्री हुनुभएको थियो। सौर मास अनुसार प्रत्येक वर्ष साउने गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ 1 गते सुरु हुने उत्तरायण र साउन 1 गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य कारवाही गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाले हर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण सुरु गरेको छ। यससँगै करिब एक महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हर्मुज जलमार्ग हुँदै स्वतन्त्र रूपमा आवत जावत गर्ने जहाजलाई जोखिममा पार्न प्रयोग भइरहेका इरानी सैन्य संरचना र क्षमतामाथि कारवाही केन्द्रित गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारहरू फेरि एकपटक। अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना। आज साउने संक्रान्ति पर्व देशभर स्नान दान गरी मनाइँदै र अमेरिका र इरान बीच आक्रमण प्रत्याक्रमण तीव्र, हर्मुज जलमार्गको अवरोध कायमै। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: Kekes bonus pal.
1: Visą papėdą išvo, kelko pats apytė lakmai ho.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, आज साउने संक्रान्ति। नेपाली समाजमा यो दिनलाई धार्मिक, सांस्कृतिक, कृषि र स्वास्थ्यका दृष्टिले विशेष महत्त्वका साथ मनाइन्छ। साउन महिनाको आरम्भसँगै हरियो तरकारी, लुतो फाल्ने परम्परा, घाँटो खाने चलन, शिवशक्ति तथा वर्षायामसँग जोडिएका विभिन्न सांस्कृतिक अभ्यासहरू प्रचलित छन्। साउने संक्रान्तिको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे हामी चर्चा गर्नेछौँ। खास गरेर साउने संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन समेत भनिन्छ। सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछ। कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ। यस महिनाको हरेक सोमबारको विशेष महत्त्व रहिआएको छ। श्रावण महिनामा विशेष गरेर महिलाहरूले हरियो चुरा पोते लगाउने, हात गोडामा मेहेन्दी लगाउने र शिव मन्दिरहरूमा व्रत बस्ने अथवा पूजाआजा गर्ने परम्परा रहिआएको छ। आज हामी श्रावण संक्रान्ति र यससँग जोडिएका विभिन्न पक्षहरूबारे चर्चा गर्नेछौँ। यसको लागि हामीसँग हुनुहुन्छ वरिष्ठ संस्कृतिविद डाक्टर राजेन्द्र विमल। डाक्टर साहब, स्वागत छ कार्यक्रममा। आज श्रावण संक्रान्ति, योसँग जोडिएका विभिन्न पर्वहरू पनि छन्, पक्षहरू पनि छन्, त्यो बारेमा पनि हामी कुराकानी गर्नेछौँ। कुराकानीको सुरुवात साउने संक्रान्ति, जुनलाई कर्कट संक्रान्ति पनि भनिन्छ, यसको धार्मिक र सांस्कृतिक महत्त्वबाट कुराकानीको सुरुवात गरौँ न।
1: हाम्रो एउटा चाहिँ परम्परा के रहेको छ कि जति पनि महिनाहरूका नामहरू छन् ती सबै नामहरू त्यो चाहिँ पूर्णिमामा पर्ने नक्षत्रहरूको आधारमा दिइएका हुन्छन्। यो चाहिँ साउन महिनाको दिन थियो, आवाज त गुन्जिन्छ, त्यो फर्किन्छ किन होला। हजुर, त्यो मैले बोलेको मै सुन्दैछु।
0: हजुर, यहाँको फोन लाउड स्पिकरमा छ भने ऊ गरिदिनु होला, अफ गरिदिनु होला। हजुर
1: हजुर,
0: सुनिरहेछ भनौँ।
1: हजुर, त्यो चाहिँ त्यसले यो चाहिँ श्रावण महिनाको दिन यो पूर्णिमा छ, त्यो श्रावणी नक्षत्र भएको हुनाले यस महिनाको नामकरण गरिएको श्रावण नक्षत्र। धार्मिक दृष्टिले त्यो चाहिँ स्कन्द पुराणमा यसका प्रत्येक दिन तिथि र बारको बारेमा धार्मिक यसका महात्म्यहरूको वर्णन गरिएको छ, विशद वर्णन गरिएको छ। र खास गरेर यससित एउटा चाहिँ यहाँले भनिसक्नुभयो कि त्यो चाहिँ यो ज्योतिष शास्त्रको दृष्टिले यो अत्यन्त महत्त्वपूर्ण हो किन भन्दाखेरि ठुलो खगोलीय परिवर्तन भएको छ र सूर्य उत्तरायणबाट दक्षिणायण हुनुभएको छ र त्यो कर्कट राशिमा प्रवेश गर्नुभएको छ भन्ने कुरा यहाँले भनिसक्नुभयो।
0: हजुर,
1: स्कन्द पुराणमा त्यसको वर्णनको कुरा हामीले गऱ्यौँ। यसमा चाहिँ एउटा कथा के आउँछ पौराणिक कथा भनेदेखि कि जब समुद्र मन्थन भयो र हलाहल विश्वसबाट उत्पन्न भयो अनि त्यो अब सम्पूर्ण संसार अब दग्ध हुने भयो त्यो हलाहल बिचमा, अनि के गर्ने होला यसलाई, यस्तो संसार सृष्टि हुने भयो भनेर त्यो हलाहल बिचको पान स्वयं भगवान् शिवले गर्नुभयो र उहाँ नीलकण्ठ हुनुभयो। तर त्यसको तापले यति उद्विग्न हुनुभयो उहाँ, अब कता जाउँ, कसरी शमन गरौँ भन्ने अवस्था आयो। अनि देवताहरूले जलाभिषेक गरे, जल चढाए, त्यसले गर्दाखेरि के चल्दा भयो। एउटा कुरा यसमा चाहिँ निवेदन गर्न चाहन्छु विशेष रूपले के भनेदेखि कि यी जति पनि जनआस्थाका कुराहरू छन् त्यो भारतीय क्षेत्रमा भएका जनआस्थाका कुरासँगै हामीले हाम्रा जनआस्था, हाम्रा जनविश्वासहरूलाई बिर्सदै गएका छौँ। हाम्रो जनविश्वास, नेपालीहरूको जनविश्वास के छ भनेदेखि कि शिवले जब हलाहलको पान गर्नुभयो र त्यसपछि उहाँमा जुन देखियो एउटा मानसिक चञ्चलता देखियो, उद्विग्नता देखियो, कसरी समन पार्ने, अनि हिमालयको यात्रा गर्नुभयो अरे शिवले, र त्यसपछि चाहिँ गोसाई कुण्डमा गएर उहाँले त्रिशूल खोप्नुभयो जसबाट निस्कियो त्यो जल निस्कियो, र जुन हामीले 108 कुण्डहरूको चर्चा गरेका छौँ नि, गोसाई कुण्डले उहाँको जलाभिषेक गरियो र त्यो चाहिँ उहाँको बिचको ज्वालासम्म भयो र त्यसैबाट त्यो रतुवा जिल्लामा भएको गुटपाई कुण्डसँगै सूर्य कुण्ड अथवा पार्वती कुण्ड भैरव कुण्ड त्यो अहिले चाहिँ लाङताङ राष्ट्रिय कुण्डभित्र पर्दछन् र ती 108 कुण्डहरू जन्मिए त त्यसबाट चाहिँ उनको त्यो भयो एउटा कुरा छ धार्मिक दृष्टिले. अर्को कुरो के छ भनेदेखि कि भनिन्छ यसै महिनामा पार्वतीले शिवलाई प्राप्त गर्नुभयो अरे त्यो पनि एउटा लोकविश्वासको कुरो छ शास्त्रीय आधार होइन. त्यसैले यस महिनामा शिवको आराधना गरेपछि कुमारी कन्याहरूले आफूले चाहेको जस्तो वर पाउँछन् भन्ने पनि आस्था एउटा छ. यो चाहिँ धार्मिक दृष्टिले यहाँले भन्नुभयो धार्मिक दृष्टिले तर यसका चाहिँ एउटा मात्रै आयाम छैन धार्मिक मात्रै आयाम छैन अरू पनि आयामहरू छन् जसको चर्चा यहाँले आज्ञा गर्नुहुन्छ भनेदेखि म गर्छु.
0: हजुर यहाँले भन्नुभयो नि डाक्टर साहब खास गरेर पौराणिक मान्यता अनुसार शिवजीले समुद्र मन्थन गर्नुभयो र त्यसपछि विष निस्कियो त्यसपछि चाहिँ भगवान्ले त्यही विष आफै सेवन गरिसकेपछि उहाँ चाहिँ जुन नेपालको रसुवा जिल्लामा अवस्थित छ गोसाइकुण्डमा गएर सुत्नुभयो र विषको असर कम गर्नुभयो यी कुराहरू हाम्रा चाहिँ धार्मिक ग्रन्थहरूमा उल्लेख गरेका छन् र यसै हिसाबले यस महिनामा शिवलिङ्गमा जल चढाउँदाखेरि पहिलो कपडा लगाउने त्यसै गरी जल अड्याउनलाई लौरो स्वरूपको खरपञ्जै बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गर्ने पनि हाम्रो एक किसिमको चलन छ नि. हो यो पहिलो कपडा अनि अब यो खरपञ्जै उभिएर चाहिँ जल चढाउने खाली खुट्टा पदयात्रा गर्ने यो परम्परा र यो खाली यो आफ्नो विश्वासको हिसाबले आफ्नो भौगोलिक हिसाबले बनेका पर्व हुन् या योसँग पनि केही जोडिएको कुराहरू छन्
1: र त्यो चाहिँ खास गरेर यस महिनामा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले त्यो चाहिँ बैद्यनाथ धामको अथवा प्रसिद्ध शिव मन्दिरहरूको यात्रा काँवर बोक्ने भन्छन्. त्यो चाहिँ खरपनमा जस्तै यहाँले भन्नुभयो नि त्यो जललाई लिएर त्यो चाहिँ जान्छन् र बोल बम भन्दै जान्छन् र त्यहाँ चढाउँछन् र त्यो चाहिँ पहेँलो वस्त्र लगाउने कुरा के छ भनेदेखि कि त्यो चाहिँ हाम्रा जति पनि रङ्गहरू छन् यी रङ्गहरूका विशेष महत्त्वहरू छन्. जस्तै त्यो चाहिँ यो निर्वेदको रङ्ग हो अर्थात् त्यो मुक्तिको रङ्ग हो वैराग्यको रङ्ग हो. त्यसैले यो चाहिँ जुन पहेँलो रङ्ग छ जसलाई त्यो लगभग भगवा रङ्ग पनि भन्ने गरिन्छ त्यो भारतवर्षतिर त त्यो चाहिँ वैराग्यको रङ्ग हो अर्थात् यो जब शिवको शरणमा जान्छन् त त्यो मान्छेहरूले त्यो संसारबाट एक किसिमले वैराग्य लिएर संसारबाट त्यो चाहिँ आफ्ना सम्पूर्ण इन्द्रियहरूमा चाहिँ नियन्त्रण गरेर र सम्पूर्ण भाव रूपले त्यो शिवमाथि आफूलाई समर्पित गरेर त्यहाँसम्मको यात्रा गर्छन् र त्यसैले त्यो चाहिँ त्यो यो

0: त्यसैले त्यो खाली खुट्टा जान्छन्, त्यो चाहिँ एउटा धार्मिक त्यसको पक्ष हो निश्चय पनि। तर योसित सम्बन्धित त्यो चाहिँ अरू पक्षहरू पनि, खाली खुट्टा मात्रै जाँदैनन्, त्यो यो महिनाभरि मान्छेहरूले त्यो माछा मासु इत्यादिको वर्जना गर्छन्, लसुन प्याज इत्यादि तामसिक भोजनहरूलाई वर्जित गर्छन्। त्यसको कारण के छ भनेदेखि शुद्ध रूपले त्यो चाहिँ एउटा तपस्वी जीवन व्यतीत गर्छन्। त त्यो यसको अर्थ एउटा चाहिँ आयाम त यसको धार्मिक आयाम हो नै निश्चय पनि, तर यसको सँगसँगै आयुर्वेदिक दृष्टिले पनि यसको महत्त्व छ। र सब मलाई चाहिँ सबभन्दा बढी प्रभावित गर्छ त्यो चाहिँ यस महिनामा जुन महिलाहरूले हरियो साडी लाउँछन्, चुरा लाउँछन्, पोते लाउँछन्, मेहन्दी लाउँछन्, त त्यो चाहिँ प्रकृतिसित प्रकृतिको रङ्गमै हरा हरा प्रकृतिसित रहेछ त, र प्रकृतिसित जुन एकाकार गरिन्छ नि त्यो चाहिँ अत्यन्त महत्त्वपूर्ण कुरो हो। र यसलाई चाहिँ जति पनि पर्यावरणको बारेमा चिन्ता लिने व्यक्तिहरू हुनुहुन्छ, अहिले आज चाहिँ संसारभरि पर्यावरणको कुरो छ, वास्तवमा हाम्रो प्रकृतिसितको जुन एउटा हार्मोनियस रिलेसनसिप थियो, एउटा चाहिँ भावनात्मक सम्बन्ध थियो, एउटा सम्बन्ध थियो जसमा चाहिँ हामीले त्यसले चाहिँ अक्षय नवमीको दिनमा हामी अमलाको रूप हुने गएर खान्थ्यौँ। अर्थात् प्रत्येक चाडपर्वमा तपाईँले पाउनुहुन्छ कि त्यो प्रकृतिसँगको हाम्रो निकटको सम्बन्ध छ। चाडबाड मात्रै होइन, हाम्रा 16 संस्कारहरू यदि हेर्नुहुन्छ भने त्यसमा हेर्नुहुन्छ कि त्यो चाहिँ क्षेत्री जल पावक गगन समीर यी 5 तत्व छन्। यी 5 तत्वसितको साथै हाम्रो जुन रहेको छ आदिकालदेखि रहेको छ त्यो कुनै न कुनै रूपमा सुन्दर रूपमा अभिव्यक्त भएको छ त्यो त्यसमा। र यसमा पनि यो चाहिँ अहिले जुन समस्या छ मान्छेले प्रकृतिसितको त्यो संवेदनशीलता जुन हराएको छ मानव सभ्यताको विनाशको सबभन्दा ठुलो कारण हो। हाम्रो यो चाहिँ जीवन वास्तवमा एउटा चाहिँ सारङ्गी जस्तो, सारङ्गीको एउटा तार त्यो अन्त प्रकृतिमा छ र त्यही तारको अर्को छेउ चाहिँ बाह्य प्रकृतिमा छ। अन्तर प्रकृतिमा यदि झन्कार उत्पन्न हुन्छ भनेदेखि बाह्य प्रकृतिमा पनि हुन्छ, त त्यो र बाह्य प्रकृतिमा पनि यदि कुनै किसिमको राग उत्पन्न हुन्छ भनेदेखि त्यो रागको प्रभाव त्यो रागको झन्कारको भित्रको प्रकृतिमा पनि हुन्छ। त्यही प्रकृतिसितको जुन यो हाम्रो एकात्मकता थियो, जुन एकात्मकताले गर्दाखेरि हाम्रा राग रागिनीहरूमा दीपक राग गाउँथे प्राणसेनले, अनि सबै टोकीहरू बोल्थे अरे, त्यो राग बादल गाउँथे र झमझम पानी पर्थ्यो। यो जुन तादात जुन सम्बन्ध थियो प्रकृतिसितको त्यो बिर्सिएर नै आज त्यो चाहिँ इकोलोजिकल जसलाई इम्ब्यालेन्स भन्छौँ, पर्यावरणको समस्या हामी भन्छौँ, त्यो चाहिँ उत्पन्न हुने कारण के हो भनेदेखि त्यो बिर्स्यौँ। हाम्रो परम्परामा, नेपाली परम्परामा यसलाई चाहिँ अहिलेसम्म पनि हामीले कायम राख्दै आएका छौँ। तर दुर्भाग्य के छ भनेदेखि कि हामीले सबै परम्परालाई अर्थहीन ठान्न थालेका छौँ, कुनै बाह्य प्रभावले अथवा अज्ञान थाल्यो, त्यो चाहिँ दुर्भाग्यपूर्ण अवस्था छ। त्यसैले चाहिँ त्यसको त्यो पनि हामीले विचार गर्नुपर्ने हुन्छ। र यो महिना त्यो चाहिँ धार्मिक दृष्टिले अरू पनि किन महत्त्वपूर्ण छ भनेदेखि यो जुन चतुर्मास छ नि, त्यो हरि शयनी एकादशीदेखि लिएर र त्यो हरिबोधनी एकादशीसम्म चतुर्मासको प्रारम्भ पनि यसै महिनादेखि हो, पहिलो महिना भएको हुनाले पनि यसको चाहिँ छुट्टै एउटा महत्त्व छ। रक्षाबन्धी बन्धन पनि हुन्छ, र यहाँलाई याद होला नाग पञ्चमी पनि यसै महिनामा हुन्छ। यसरी त्यो चाहिँ सामाजिक सम्बन्धको दृष्टिले, मानवीय सम्बन्धको दृष्टिले, प्रकृति सम्बन्धको दृष्टिले अत्यन्त महिमापूर्ण महिमान्वित गरिमान्वित महिना हो। त्यसमा चाहिँ कुनै किसिमको शङ्का छैन। हजुर
1: इन्द्र मैले जोडे, अहिले एउटा प्रमुख मुद्दाको रूपमा जलवायु परिवर्तनको कुराहरू आइरहेका छन् र अहिले विश्वव्यापी रूपमा सङ्कटको आउने विश्वव्यापी रूपमा सङ्कट देखिने कुराहरू आइरहँदाखेरि यसको लागि विकसित राष्ट्रहरू कसरी यसलाई समाधान गर्न सकिन्छ भनेर लागिरहेका छन् र यसको असर हामी जस्ता विकासोन्मुख देशका नागरिक

0: पनि भोग्नु परेको छ। तर हाम्रा धर्म संस्कृति परम्परा र हाम्रा चाहिँ त्यस्ता ग्रन्थहरूमा यस्ता कुराहरूलाई ब्यालेन्स गर्ने कुराहरू राखिएका रहेछन्। जस्तै हाम्रो चाहिँ प्रकृतिसँग जोड्ने साउनको महिना हरियो हुँदै गर्दाखेरि यहाँले भन्नुभयो प्रकृतिसँग जोड्नको लागि त्यही किसिमको कलरका कपडाहरू लगाउने अथवा पहेँलो लुगाहरू लगाउने, मेहेन्दी लगाउने, बोलबममा जानेदेखि लिएर महिलाहरूले साउने सोमबारको व्रत गर्ने यस्ता कुराहरू
1: गर्नुभयो।
0: यसले गर्दाखेरि हाम्रा ग्रन्थहरूले अप्रत्यक्ष रूपमा प्रकृतिसँगको साइनोलाई, भविष्यमा हुन सक्ने सङ्कटलाई इङ्गित गरेको देखिन्छ।
1: अवश्य त्यो एउटा चाहिँ महत्त्वपूर्ण कुरो के छ भने, किनकि हाम्रा जति पनि परम्पराहरू छन्, जति पनि पर्वहरू, चाडहरू छन्, संस्कारहरू छन्, यी सबैमा तिनवटा कुराको धेरै महत्त्व छ। यसलाई चाहिँ म पटक पटक भन्न चाहन्छु र भन्ने पनि गरेको छु इतस्तत त्यो चाहिँ यदा कदा। त्यो एउटा कुरा त के हो भने, किनकि त्यो हामीले प्रत्येक चाडपर्वको व्याख्या गर्दाखेरि त्यो चाहिँ हाम्रो जुन कृषि व्यवस्थामा आधारित जीवन छ त्यसलाई चाहिँ त्यसको अभिव्यक्ति कुन रूपमा भएको छ र कुन सन्देश दिएको छ कृषि व्यवस्थाको लागि, नम्बर एक। आयुर्वेदको दृष्टिले यसको के महत्त्व छ, दुई। र मानवीय मूल्यको दृष्टिले यसको के महत्त्व छ, तिन। यी तिनवटा अत्यन्त महत्त्वपूर्ण कुरा छन् जसलाई दृष्टिमा राखेर यदि हामीले कुनै पनि चाडपर्वका त्यो विधिलाई, व्यवहारलाई यदि विश्लेषित गर्न खोज्यौँ भनेदेखि हामी चाहिँ आश्चर्यचकित र विस्मित हुन सक्छौँ। अब जस्तै उदाहरणको लागि यहाँले भन्नुभयो यही महिनामा त्यो लुतो फाल्ने कुरा पनि गर्नुभयो यहाँले, मैले चाहिँ अस्ति कुरा हुँदाखेरि त्यो लुतो फाल्ने कुरा गर्नु होला भनेर पनि मैले यहाँलाई जिस्काएको थिएँ। र यी कुराहरू त्यो अत्यन्त हामीले अहिले के लागेको छ कि लुतो त्यो जाडोको यहाँबाट लुतो हुन्छ र यसो हुन्छ र, तर त्यो कति वैज्ञानिक रूपले सोचेका थिए त्यो हेर्नु। एउटा कुरो त के छ भनेदेखि कसरी हामीले फाल्छौँ, लुतो फाल्छौँ त्यो हेर्नु। लुतो फाल्ने दिनमा सबभन्दा पहिले दिउँसो हामी जङ्गलमा जाने गर्थे, हाम्रा पुर्खा अहिले त यो चलन भएर आएको छ। त्यसमा चाहिँ गएर खोजेर भलायोको पात, प्युरी, त्यो चाहिँ पानी छ, देवी छ, कुकुर डाइनोको लहरो, दसिङ्गरेको बोट, अनि उन्यु जातको नागबेली, कुरिलो, सिउँडी, डरी सहित पानी अमला लगायतका विभिन्न वनस्पतिहरू जमा गर्थे। अब एउटा त कुरा गर्नु पर्यो भनेदेखि कि अहिले आएर धेरै वनस्पतिहरूको नाश भइगएको छ हाम्रो वन सम्पदाबाट। यो चाहिँ अत्यन्त दुर्भाग्यपूर्ण अवस्था हो, त्यो कसरी हामीले जोगाउनु पर्थ्यो, यी एउटा सन्देश त थियो। अर्को कुरो के छ भनेदेखि कि साँझमा आएर कण्डारकको पूजा गर्छौँ। अच्छा, त्यो त्यो चाहिँ कण्डारकको पूजाको प्रसङ्गमा अहिले एक खेप पछि आउँछौँ हामी। यो लुतो पाल्ने परम्परामा आयुर्वेदको दृष्टिले हेर्नु, त्यो चाहिँ अहिले भर्खर भर्खर त्यो भ्याइने भ्याइ मान्छेहरूले खेती गृहस्थी गरेका छन्। हिलोमा पानीमा त्यो चाहिँ जिउभरि त्यो पानी लगाएका छन्, हिलो लगाएका छन्, यसमा चाहिँ चर्मरोग हुने सम्भावनाहरू छन्। त्यस्तो त्यो चाहिँ आयुर्वेदको दृष्टिले यो लुतो पालौँ र अब स्वच्छ भएर बचौँ भन्ने किसिमको एउटा। अर्को कुरा के छ भनेदेखि कि यसमा चाहिँ हामीले खानेकुराहरू जुन चाहिँ यी खानेकुराहरू आयुर्वेदको दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ। र यस दिन यी सबै कुराहरू मैले जुन भने कुकुर डाइनोको लहरू र तिउरी र भलाको पात इत्यादि यी सबै जमा मात्रै गर्दैनौँ, साँझमा गएर कण्डारकको पूजा गर्छौँ गर्छौँ अब भन्नु पर्ला र कण्डारकको पूजा गर्छौँ। र त्यसमा चाहिँ कण्डारकको पूजा गर्दाखेरि पूजा कालमा त्यो चाहिँ कसैले ढिकी कुट्ने, कसैले नाङ्लो सटाउने, कसैले शङ्ख पुग्ने, र त्यसपछि चाहिँ त्यस बेलामा त्यो चाहिँ एउटा पहाडमा धेरै ठाउँमा एउटा त्यो चाहिँ बैल डाँडी भन्ने नृत्य पनि गर्ने चलन थियो। अब चाहिँ कहीँ देखिँदैन, म त धेरै पहाडमा घुमिरहन्छु र त्यो पहाडकै यात्राको क्रममा यी कुराहरू सिक्नु गइन्थ्यो, अहिले चाहिँ त्यो छैन। त्यो चाहिँ तर त्यो परम्परा कति राम्रो थियो रमाइलो गर्नु र त्यसपछि चाहिँ पूजा जब सकिन्छ यसरी त्यो चाहिँ त्यसपछि चाहिँ दियालो बालिन्छ र कुरिलोको डाँठमा आगो बालेर धेरै ठाउँमा त्यो चाहिँ उसको डाँठमा पनि के अरे सालको काठलाई पनि सातवटा वा पाँचवटा त्यो काठलाई एक ठाउँमा राखेर मुठा बनाइन्छ र सबैलाई अगुल्टोको रूपमा प्रयोग गरिन्छ र चारै दिशामा पालिन्छ पालिएको बेलामा अर्को गाउँको नाम लिइन्छ अथवा एउटा मन्त्र पढिन्छ लुटो हिमालमा जा रो रो जङ्गलमा जा र शान्ति हाम्रो घरमा यो जुन सामूहिक कामना छ कि रोग जति चाहिँ जानु जङ्गलमा जानु हराउनु र हाम्रो जीवनमा शान्ति आओस् भन्ने यो जुन प्रार्थना छ यो जुन भाव छ एकात्मकताको भाव यो संस्कृतका हाम्रो शास्त्रीय भनौँ शास्त्रका धेरै मन्त्रहरूको सन्ध्या गराउँछ जसमा हामी एउटै भावधाराको प्रकाश गरौँ हाम्रो एउटै चिन्तन होस् राष्ट्र चिन्तन होस् समाज चिन्तन होस् भन्ने जुन भावना छ रहेको छ त्यसको अभिव्यक्ति भएको छ यसरी विश्लेषण गर्दै जाने हो भनेदेखि धेरै गहिरा गहिरा कुराहरू छन् जुन गहिरा कुराहरू हामीले नबुझेर हामीले देवकोटाले एउटा कुरा भन्छन् नि कि देख्नेहरूले आफ्नो घरको बत्तीमा आफ्नै एउटा बोझनी देख्छन् नदेख्नको लागि घरको बत्तीभन्दा बाहिरको उज्यालो बहुत महान हुन्छ महिमामय हुन्छ एकदम सही कुरा हो त्यो र अहिले आवश्यकता छ एउटा यस्तो विवेकानन्दको जसले त्यो जसरी विवेकानन्दले अद्वैत दर्शनलाई विश्वभरि स्थापित गरेका थिए र त्यो चाहिँ त्यसको महिमालाई त्यो स्थापित गरेका थिए त्यसै गरेर हाम्रा परम्पराहरूभित्र जुन श्रेष्ठतम जीवन मूल्यहरू छन् ती के सत्य सन्देश दिएका छन् ती सन्देशहरूलाई हामीले पुर्याउन सक्नुपर्दछ जस्तो मलाई लाग्दछ।
0: डाक्टर साहब इन्द्र यहाँले कण्डार कारसुर राक्षसको कुरा पनि गर्नुभयो पूजाका कुरा उतातिर शिवजीका कुरा पनि गर्नुभयो एकातिर राक्षसको पूजा गर्नु एकातिर शिवजीको पूजा गर्नु साउन महिनामा यो बारे अलिक बताइदिनु न दोहोर फरक फरक प्रकृतिका पूजाहरू भए यसमा
1: होइन दुई प्रकृतिका होइन यसमा चाहिँ त्यो देवी देवताहरूको पूजा त गरिन्छ नै
0: हजुर
1: शिवजीको खास गरेर सोमबारको व्रतमा
0: हजुर
1: त्यो मलाई लाग्छ कण्डारक यो चाहिँ अहिले मेरो एउटा प्राग कल्पना भन्छ नि हाइपोथेसिस
0: हजुर हजुर
1: मेरो चाहिँ धारणा के छ भनेदेखि यो कन्द र अर्क कन्दार्क शब्द मूल थियो कि जसमा चाहिँ हाम्रा कन्दमूलहरू र अर्कहरूलाई सुरक्षित गर्नुपर्छ यो चाहिँ उसको पूजा गर्नुपर्छ भन्ने भावना थियो होला पछि त्यसलाई एउटा राक्षसको रूपमा यसलाई चाहिँ चढाउनु पर्छ त्यो दाउरा चढाउनु पर्छ भनेर निश्चित भयो कि के भयो भन्न त सकिन्न त्यो चाहिँ त्यो धेरै प्राचीन परम्पराको कुरा हो तर त्यो चाहिँ कण्डारकको पूजा यदि हामीले अहिले सतही रूपमा हेर्ने हो भनेदेखि त्यो चाहिँ असुरको नाश हो त्यो चाहिँ हामीले भन्ने गर्छौँ कि त्यो देवासुर सङ्ग्राम त त्यो चाहिँ एकातिर कन्दारकको पूजा मात्रै होइन त्यो दुष्टको पूजा हो त्यो राक्षस बनिएको छ त्यसलाई त त्यो त्यसको नाश होस् र शिवजीको जय होस् भन्ने भावना को अभिव्यक्तिको रूपमा हेर्न सकिन्छ तर मूल रूपमा केही अर्को थियो कि भन्ने म खोज्दैछु यो कन्दारक भन्ने शब्दको मूल के हुनसक्छ म खोज्दैछु त्यो किन कण्डारका
0: हो
1: तर अहिले मान्यता छ कि त्यो राक्षस थियो र त्यसको चाहिँ नाश हुनुपर्छ र त्यसलाई विदा गर्नुपर्छ पूजा गरेर भए पनि जसरी पनि त्यसैले त्यो देवको पूजा गर्नु असुरलाई भगाउनु भन्ने चाहिँ सन्देश दिन्छ यसले।
0: इन्द्र खास गरेर व्यक्तिहरूले आफ्नो यसरी गर्दाखेरि स्वास्थ्यको ख्याल हुन्छ भनेर भन्दा प्रत्यक्ष रूपमा भन्दाखेरि नमान्ने, किनभने बर्खाको समयमा यो खेतीपातीको सिद्धिने समय पनि, त्यसै गरी गर्मी अत्याधिक हुने समय, पानीमा भिज्नुपर्ने, माटोमा खेल्नुपर्ने, जोत्नुपर्ने, खेल के अरे खेती गर्दाखेरि हरेक समस्याहरू हुन्छन्, मानिसहरूले चाहिँ त्यसलाई चाहिँ सामान्य लिँदाखेरि चर्मरोगहरू हुन सक्छन् भने यसलाई चाहिँ प्रकृतिसँग, जडीबुडीसँग, औषधिसँग जोड्नु को लागि पनि यसलाई चाहिँ चाडपर्वहरूसँग जोडिएको हो त्यसो भए?
1: हजुर, अवश्य अवश्य, जति पनि यी वनस्पतिहरूलाई ल्याएर धुप धुवार गरिन्छ,
0: हजुर,
1: यी धुप धुवारको प्रभाव चर्म रोगमा पर्छ, त्यो अहिले वैज्ञानिक अनुसन्धानको कुरा हो, त्यसैले त्यो चाहिँ यसलाई अर्थहीन कुरा, व्यर्थ कुरा भनेर त्यो चाहिँ त्यसै आउट राइट म चाहिँ गर्दिनँ जबसम्म यसमा, त्यसैले चाहिँ एकदम स्वाभाविक कुरो हो त्यो, हिलो र पानीमा खेल्ने महिना भएको हुनाले र त्यसबाट उत्पन्न हुने रोग व्याधिको निराकरणको लागि जुन यो प्रावधान गरिएको छ एउटा सरकारको रूपमा, त्यो मैले मेरो दृष्टिमा त अत्यन्त स्तुत्य एउटा चाहिँ परम्परा हो।
0: हजुर, आजको दिन साउने सङ्क्रान्ति अथवा साउनको महिना प्रारम्भ भएको छ, यो अवधिमा विभिन्न ठाउँमा विभिन्न शक्तिपीठहरूमा दर्शनार्थीहरू घुइँचो लाग्छ, धरानको, पिण्डेश्वर, काठमाडौँको बागद्वार, मौतरीको सोनामाई थान, सिद्धनाथ, सिराको कमलामाई दोभान लगायत देशभर रहेका शिवपीठहरूमा अथवा शिवालयहरूमा घुइँचो लाग्ने गर्छ। यहाँले अगाडि पनि प्रसङ्ग निकाल्नुभयो, पार्वतीले यसै महिनामा शिव प्राप्त गरेको र शिवसँग बिहा भएको कुराहरू पनि यहाँले प्रसङ्ग निकाल्नुभयो। मैले महिलाहरूसँग यो प्रसङ्गलाई जोडेँ, खास गरेर साउने सोमबारको दिन महिलाहरूले बढी व्रत बस्ने गर्छन् र त्यसमा पनि हरियो शृङ्गारहरूका साथ बस्ने चलन छ, यो साउन महिनाको सम्बन्ध के हो बताइदिनु न?
1: हजुर, एउटा त कुरा मैले निवेदन गरेकी थिएँ, त्यो चाहिँ प्रकृतिसँगको
0: हजुर
1: एक एकात्मता, त्यो एकाकार हुने भावना एउटा छ। अर्को कुरो के छ भनेदेखि कि त्यो प्रत्येक मौसमका लागि भिन्न भिन्न भिन्दै रङ्गहरू अनुकूल हुने गर्छन्। यहाँहरूले यदि ब्युटी पार्लरका एक्सपर्टहरूसित कुरा गर्नुभयो भनेदेखि उनीहरूले भन्छन् कुन महिनामा वर्षा भएको बेलामा कुन रङ चाहिन्छ, घाम लागेको बेलामा कुन रङको फरिया चाहिन्छ, यसरी भन्छन्। र धारणा के छ भनेदेखि कि साउन महिनामा खास गरेर त्यो म जुन क्षेत्रमा अहिले छु जनकपुर क्षेत्रमा, त्यो धारणा के छ भनेदेखि यो महिनामा हरियो रङ्गको फरिया लगाइयो, मेहेदी लगाइयो र शृङ्गार गरियो, हरियो हरियो हरियो भने हरियो चुरा भने त्यो चाहिँ पतिको आयु बढ्छ अरे, त्यो एउटा चाहिँ विशाल लोकविश्वास छ नारीहरूमा। यदि यहाँले मिथिला क्षेत्रका महिलाहरूसित कुरा गर्नुभयो भनेदेखि मिथिलाका ललनाहरूले यसरी भन्छन् त्यो पतिको आयुको लागि बहुत स्वाभाविक हो। यदि पति अनुकूल सदा रहु सीता भनिएको छ रामायणमा, रामचरित मानसमा, कि पतिलाई प्रसन्न गर्ने किसिमका तपाईँका आचरण भए, तपाईँका आहार व्यवहार र तपाईँको त्यो वस्त्र आभूषण जारी भयो भनेदेखि पति प्रसन्न हुन्छ र प्रसन्न भयो भनेदेखि उनीभित्र विज्ञानको भाषामा भनौँ भनेदेखि डोपामिन बढ्छ, उनको जो सेराटिन भन्छन् त्यो चाहिँ खुसी पार्ने जुन छन् नि तत्त्वहरू, त्यसको श्राप हुन्छ, हर्मोन्सलाई भन्छौँ हामी, त त्यो त्यो श्राप भयो भनेदेखि त्यो हर्मोन्स प्लिजिङ हर्मोन्सको श्राप भयो भनेदेखि आयु नै नेचुरली बढ्छ। त त्यसैले त्यो चाहिँ एउटा चाहिँ त्यसको त्यो महत्त्व पनि हो, त्यो दृष्टिले पनि मनोवैज्ञानिक दृष्टिले पनि बहुत महत्त्व। मैले भने धेरै आयामहरू छन् यसका र जसको लागि चाहिँ चर्चा विस्तारमा गर्न सकिन्छ, हाम्रो समय थोरै छ। त एउटा चाहिँ त्यो मनोविज्ञानको दृष्टिले पनि छ र शक्तिपीठहरूमा शक्ति र उसमा शिवमा कुनै अर्थ छैन, हामीले भन्दै गरेका छौँ नि शक्तिहीन शिव शव मात्रै हुनुहुन्छ, त्यसैले त्यो चाहिँ शिवले सती प्राप्तिको लागि कति गर्नुभयो त्यो कथा म भन्न चाहन्न, लामो सबैलाई थाहा छ
0: हजुर,
1: कसरी काँधमा लिएर लात लिएर कसरी जानुभयो, तिनै लोक भएर कसरी विभिन्न ठाउँमा जुन झरे विभिन्न अङ्गहरूबाट विभिन्न शक्ति भेटेको जन्मियो, र त्यसैले त्यो चाहिँ एउटै शक्ति हो, तिनका विभिन्न रूपहरू छन् उनको सामर्थ्यको हिसाबले। वैदिक परम्परामा एउटा नियम के छ भनेदेखि एउटा परम्परा मान्यता भनौँ कि जति पनि प्रकृतिमा घटनाहरू छन् ती घटनाहरूको लागि एउटा न एउटा देवताको कल्पना गरिएको छ, एउटा न एउटा देवीको कल्पना गरिएको छ। त्यसै क्रममा हामीले त्यो शक्तिमा दुर्गाको कल्पना गरेका छौँ, त्यो चाहिँ सरस्वतीको कल्पना गरेका, शक्ति चाहियो भने दुर्गा, विद्या चाहियो भने सरस्वती, धन चाहियो भने लक्ष्मी, तर ती सबै जति पनि शक्तिहरू छन् एउटै शक्तिका विभिन्न रूपहरू हुन् र हामीले विभिन्न गर्छौँ। त्यसैले त्यो चाहिँ यो महिनामा शक्तिपीठहरूमा पनि जान्छन् मान्छेहरूले, शिव र पार्वतीको मन्दिरमा पनि जान्छन्, तर त्यो चाहिँ यहाँ सोनामाई थान गर्नु भन्नु हो नि, यी देवीहरूको उसमा पनि घुइँचो लाग्ने गर्छन्, मेला पनि लाग्ने गर्दछ। त्यसैले त्यो चाहिँ बहुत स्वाभाविक कुरो हो र त्यो शिव र शक्तिमा कुनै फरक छैन, त्यसैले त्यो चाहिँ शिवको मन्दिरमा पनि जान्छन् र शक्ति पीठहरूमा पनि जान्छन्, शक्ति मठहरूमा पनि जान्छन्।
0: हजुर हुन्छ डाक्टर साहब, हामीलाई समय दिनुभयो, आफ्ना महत्त्वपूर्ण विचारहरू हाम्रा श्रोताहरूमा राख्नुभयो, यहाँलाई धन्यवाद।
1: यहाँलाई पनि धन्यवाद छ।
0: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ वरिष्ठ संस्कृतिविद डाक्टर राजेन्द्र विमलसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सरकारले अनुचित लेनदेन तथा मिटर ब्याज पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। मन्त्री परिषदको हिजोको सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने मन्त्री तिमिल सिन्हाले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले 1 रुपियाँ र 2 रुपियाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति दिने तथा नेपाल कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने लगायतका निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हर सम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गरी उत्पादित वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। महासङ्घले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाव दिनुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले हिजो सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सम्पत्ति विवरण सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगित भएको जनाएको छ। सौर मास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने कर्कट संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन सुरु हुन्छ। माघ 1 गते सुरु हुने उत्तरायण र साउन 1 गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिमा 2 सदस्य मनोनित हुनुभएको छ। सूचना तथा सञ्चार मन्त्री स्तरको हिजोको निर्णयअनुसार सञ्चालक समितिको सदस्यमा उर्वशी बस्नेत र शोभिता रिसाल मनोनित हुनुभएको हो। अध्यक्ष नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य उर्वशी बस्नेतलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको छ। सदस्यद्वयलाई मनोनयन पत्र प्रदान गर्नुहुँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संविधान, प्रचलित ऐन तथा कानूनले दिएको जिम्मेवारी अनुसार निष्पक्ष, उत्तरदायी र जनहितमुखी ढंगले काम गर्न संस्थाको सञ्चालक समितिलाई निर्देशन दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा पानी पर्ने सम्भावना छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्के थप कडा सैन्य कारवाही गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाले हर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण सुरु गरेको छ। यससँगै करिब 1 महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हर्मुज जलमार्ग हुँदै स्वतन्त्र रूपमा आवतजावत गर्ने जहाजलाई जोखिममा पार्न प्रयोग भइरहेका इरानी सैन्य संरचना र क्षमतामाथि कारवाही केन्द्रित गरिएको छ। इरानले पनि जवाफी हमला गरिरहेको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो, अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.gov.np, radionepalonline.com, radionepal.gov.np पनि सुन्न सक्नुहुन्छ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि, साहित्यकार, इन्जिनियर डाक्टर शङ्कर ढकाल। उहाँ विशेष गरी साहित्यिक रूपमा एसडी नामले परिचित हुनुहुन्छ। बत्ती र बाटोको पहुँचबाट टाढा काभ्रे प्लान्चोकको एक ग्रामीण भेगमा जन्मनुभएका साहित्यकार एसडीले उच्च शिक्षा हासिल गर्दै जापान र अस्ट्रेलिया जस्तो विकसित मुलुकमा समेत गएर आफ्नो कार्य अनुभव गरिसक्नु भएको छ। हाल उहाँ देशप्रेमले देशभित्र रहेर देशमै विकास गर्न र देशमै साहित्यिक सिर्जना मार्फत पनि सचेतना जगाउने कार्यमा अगाडि बढिराख्नु भएको छ। उहाँ पेसाले इन्जिनियर भएका कारणले गर्दा उहाँको प्रत्यक्ष रूपमा विकाससँग सम्बन्ध बढी मात्रामा हामी देख्न सक्छौँ। त्यो सँगसँगै सामाजिक विकासको रूपमा उहाँले साहित्यलाई आफ्नो रोजाइको विषय बनाउनु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा विशेष गरी उहाँका साहित्यिक गतिविधि र साहित्य मार्फत समाजलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर कुराकानी गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार एसडीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: नमस्कार सर, धन्यवाद।
0: हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा तपाईँको लेखन यात्रा कसरी प्रारम्भ भयो, एकपटक विगतलाई सम्झौँ न। तपाईँ लेखन यात्रातर्फ कसरी आकर्षित हुनुभयो?
1: सर होइन, तपाईँले भनि पनि सक्नुभयो, अब पेसाले म सिभिल इन्जिनियर, त्यो हुनाले सुरुदेखि नै विज्ञानमा बढी झुकाव हुनु स्वाभाविक नै थियो स्कुलदेखि नै क्याम्पस पढ्दा। तर एकाध बेला आजको यो कविताहरू फुर्ने गर्थ्यो विद्यालय पढ्दा अथवा 10+2 पढ्दाखेरि र इन्जिनियरिङ पढ्दाखेरि पनि। तर मैले खासै त्यो बेला त्यति धेरै लेखिनँ, बरु जीवनमा कहिलेकाहीँ प्रेम पत्रहरू चाहिँ लेखिएँ। र म इन्जिनियर बनिसके पछाडि र त्यसमा पनि जापानमा पिएचडी, अस्ट्रेलियाबाट पोस्ट पिएचडी गरेर नेपाल आएर जब नेपाल मातृभूमिको सेवामा म अनवरत रूपमा खटिएँ, अहोरात्र खटिएँ, सायद त्यसैका भनौँ न सङ्घर्षहरूले, उतार चढावहरूले नै मभित्र कता कता कवि जन्मियो जस्तो लाग्छ। त्यसैले मैले ठोस रूपमा लेखेन थालेको चाहिँ करिब 2-3 वर्ष मात्रै भयो। त्यसैले म आफूलाई बामे सर्दै गरेको एउटा सर्जक भन्न रुचाउँछु, सिक्दै पनि छु। र मैले मेरो पहिलो कविता सङ्ग्रह जुनमा मुख्यतः मेरा भोगाइहरूका भावनाहरू मैले त्यहाँ ओकलेको छु, त्यो मैले प्रकाशन पनि गत वर्ष मात्रै गरेको हो। त्यसैले म उमेरले 40 वसन्त पार गरे पनि मेरो कविताको यात्रा, मेरो साहित्यको यात्रा चाहिँ भर्खरै सुरु भएको छ।
0: तपाईँको कविता सङ्ग्रहको बारेमा त हामी चर्चा गर्ने नै छौँ, कविता लेखनका विविध पाठोको बारेमा पनि चर्चा गर्छौँ। तर त्योभन्दा अगाडि विशेष गरी युवाहरूको जुन विदेश मोह छ, सो विदेश गइसके पछाडि विदेशमै हराउने, उतै रम्ने जुन प्रवृत्ति पछिल्लो समय देखिरहेको छ, तपाईँ विश्वकै विकसित मुलुकहरूमध्येका मुलुकमा, जापान जस्तो मुलुकमा पुग्नु भएको थियो, त्यो सँगसँगै अस्ट्रेलियामा पनि तपाईँ पुगिसक्नु भएको थियो, तर फेरि नेपालप्रतिको मोह कसरी जाग्यो, यसबारे थोरै केही बताइदिनुहोस् न।
1: हजुर, धन्यवाद सरोज सर, कस्तो सुन्दर प्रश्न। मलाई लाग्छ म अहिले पनि भने इन्जिनियरको रूपमा, सिभिल स्ट्रक्चरल इन्जिनियरको रूपमा कन्क्रिट फलामका पूर्वाधारहरू, संरचनाहरूको डिजाइन निर्माणमा संलग्न छु। तर कता कता मेरो मनभित्र एउटा कोमल मान्छे चाहिँ सधैँ बाँचिरहेको थियो जस्तो मलाई लाग्दछ. र मैले अहिले पनि भने जुन हिसाबबाट मैले कविता लेख्न थालेँ, साहित्यमा एक खालको रुचि बढ्न थाल्यो विगत केही वर्षदेखिबाट विभिन्न उतार चढावको सँगै, त्यस्तै म भित्र देश प्रेमको अगाध माया छ जस्तो लाग्छ र त्यो एक खालको प्रमाणित पनि भएको छ जस्तो लाग्छ. म विदेशमा बस्दै गर्दा म उत्कृष्ट एउटा रिसर्चर थिएँ, अनुसन्धानविद थिएँ, मेरो राम्रो थियो सबै सुख सुविधा, जागिर पनि, पढाइ पनि मा पनि अब्बल नै थिएँ. तर राति सुत्न जाँदै गर्दाखेरि चाहिँ नेपालकै समाचारहरू पढ्न मन लाग्ने, सुत्दाखेरि त्यति धेरै निन्द्रा नआउने, कता कता ऐठन भए जस्तो हुने, र यो देशको जुन खालको विकास क्रम रोकिएको छ, राजनीतिमा विभिन्न खालका समस्याहरू देखिन्थे, र म एउटा गरिब किसान परिवारबाट छात्रवृत्ति लिँदै त्यो तहसम्म पुगेको मान्छे, त्यो हुनाले मेरो माटोप्रतिको मेरो जिम्मेवारी छ, मेरो मातृभूमिलाई मैले सिकेका ज्ञान सिप दिनुपर्छ भन्ने सधैँ त्यो हुटुटी रहन्थ्यो. र फेरि मान्छे नमर्ने सहर त हुँदैन, त्यसैले कथम कथाचित तपाईँ अब एउटा उच्च शिक्षा हासिल गर्नुभयो, उच्च ज्ञान हासिल गर्नुभयो, पदसम्म पुग्नुभयो, भोलि मर्नुभयो भने र यो देशलाई भनौँ न देशको विकासमा योगदान गर्ने तपाईँको हुटुटी चाहिँ फेरि त्यहीँ सकिन्छ, त्यसैले तपाईँको आत्माले पनि शान्ति पाउँदैन होला भन्ने मलाई सधैँ लाग्थ्यो. त्यसैले मृत्युसँगको डर र देश प्रेमको एउटा भन्न उत्कट चाहना, देशलाई योगदान गर्ने जुन र जुन हिसाबबाट देशले मलाई बनायो त्यो समाजलाई मैले दिनुपर्छ भन्ने त्यो भावनाबाट प्रेरित भएर म फर्केको जस्तो लाग्छ. यदि कसैले तिमी 5 वर्ष 10 वर्ष चाहिँ बाँच्छौ ग्यारेन्टी छ भने भए सायद म नेपाल आउने मेरो जुन टाइम लाइन छ त्यो म 5 वर्ष 7 वर्ष पछि पनि आउन सक्थ्यो होला. त्यसैले मलाई लाग्दछ यो दुईटा चिजहरू, एउटा मृत्युसँगको डर र अर्को चाहिँ देश र समाज र मातृभूमिलाई आफ्नो ज्ञान सृजना सिप विज्ञता दिनुपर्छ मर्नुभन्दा अगाडि नै भन्ने त्यो हुटुटी भावना, यो दुईटा चिजले म नेपाल फर्किन प्रेरित भएको जस्तो लाग्छ. अब सबैमा यो हुन्छ हुन्न अब त्यो दैव जानुन्, तर यदि भौतिक सुखकै पछि मात्रै लाग्ने हो भनेदेखि त स्वाभाविक रूपमा मान्छेले नेपालभन्दा विदेशकै सुख शैलीलाई रोज्दछ. तर त्यसो भन्दै गर्दा फेरि हामी जस्तो एउटा आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेको मान्छे, एउटा स्वावलम्बी, एउटा विज्ञ इन्जिनियरको लागि यो देश अथाह सम्भावनाले भरिएको देश हो. अझ पूर्वाधारको क्षेत्रमा, पूर्वाधार विकासको क्षेत्रमा, इन्जिनियरिङको क्षेत्रमा समृद्धि ल्याउनलाई त पूर्वाधार विकास गर्नु पर्यो नि पहिलो चरणमा. त्यसैले अझ इन्जिनियरहरूको लागि देश प्रेमले ओतप्रेत भएका इन्जिनियरहरूले देशमै केही गर्छु भन्यो भनेदेखि सम्भावना अथाह छ. स्वाभाविक रूपमा विदेशको जति नकमाइएला त्यसको 1/10 अथवा 1/3 कमाइमा चित्त बुझाउनु पर्ला, यहीँको माटोमा, यहीँको मन्दिरहरूमा, यहाँका मानिसहरूसँगको संवादमा तपाईँले जीवन भनौँ न एक खालको को मर्म भावना अथवा त्यसको महत्व बुझेर आफै भित्र रमाउनु पर्ला, त्यो फरक विषय हो. भौतिक चाहनाका कुरा गर्दा, भौतिक सुख सुविधाका कुरा गर्दा, तर यो देश आफैमा स्वर्गीय छ, यहाँको माटोमा नै सिर्जना छ, यहाँको हावा पानीमा नै देवको बास छ, त्यसैले फरक खालको सुन्दरता आत्मसन्तुष्टि छ. त्यही भएर पनि मैले होइन पनि भने म आएको 7 वर्ष जस्तो भइसक्यो, 5 वर्ष त कट्यो, म फेरि फर्के नि हुन्थ्यो नि त, तर म फर्किन्न किनभने मलाई यहाँको माटोसँग, हावासँग, यहाँका पहाडहरूसँग, यहाँको विकाससँग एक हिसाबको मोहनी लागिसकेको छ, म गहिरो मायामा छु जस्तो लाग्छ अहिले.
0: हजुर, तपाईँले भर्खरै प्राविधिक विषयको बारेमा र नेपालमा रहेको सम्भावनाको बारेमा पनि केन्द्रित भएर आफ्ना कुराहरू राख्नुभयो. यो सँगसँगै अब तपाईँ पछिल्लो चरणमा फेरि सामाजिक इन्जिनियरको रूपमा पनि तपाईँ अगाडि बढिराख्नु भएको छ. मैले यहाँ जोड्न खोजेको कुरा, तपाईँ साहित्य लेखन मार्फत पनि समाजमा रूपान्तरण गर्नको लागि अगाडि बढ्नु भएको छ आफ्नो पेसा सँगसँगै. यो समाजको रूपान्तरण, त्यसमा पनि साहित्य लेखन मार्फत यो गर्ने हुटुटी, अघि पनि मैले सुरुमा कसरी लेखन यात्रा तपाईँको प्रारम्भ भयो भनेर त प्रश्न राखिसके, तर अझ विस्तृतमा आफूलाई साहित्यमै डुबाउँदै र समाजका समस्याहरू पनि उजागर गर्दै र त्यो सँगसँगै त्यसैलाई फेरि सृजनात्मक ढङ्गले कसरी समाज परिवर्तन गर्न सकिन्छ, किनभने अघि तपाईँले भने जस्तो भौतिक विकासले मात्रै समाज विकास त सम्भव छैन, त्यो सँगसँगै सामाजिक विकास पनि हुँदै जानुपर्छ. त्यसको लागि तपाईँमा सोच कहिलेदेखि प्रारम्भ भएको थियो, त्यसबारे पनि थोरै बताइदिनुहोस् अनि त्यसपछि कृतिमै हामी
1: हुन्छ. हुन्छ सर, हजुर, मलाई लाग्दछ जीवन एउटा सङ्घर्ष हो र सङ्घर्ष नै जीवन हो र अनि जहाँ समस्या हुन्छ त्यस पछाडि सिर्जना जन्मिन्छ भन्ने लाग्दछ र मलाई लाग्दछ मैले अहिले पनि भने, यो समाज रूपान्तरणको दौरान राष्ट्र प्रेमले एक खालको प्रेरित भएर यो देशको विकास रूपान्तरणमा योगदान गर्दै गर्दा एउटा विज्ञको रूपमा, इन्जिनियरको रूपमा, एउटा व्यवसायीको रूपमा विभिन्न हन्डरहरू खाइयो। र यदि मैले ती व्यथाहरूलाई, ती प्रताडनहरूलाई शब्दमा नौकलेको भए म बोलाउँथे कि, त्यसैले मेरा लेखन चाहिँ त्यो जुन प्रताडन छ, जुन पीडा छ, त्यसका प्रस्फुटनहरू पनि हुन् जस्तो लाग्छ। ती पीडाहरू कति मैले भोगे होलान्, ती सामाजिक रूपान्तरणका पीडाहरू। त्यसै गरी मैले अहिले पनि भने, यो दोधार कविता संग्रह मैले जुन गत वर्ष प्रकाशित गरेँ, यसमा समाज रूपान्तरण, वैकल्पिक राजनीति, सङ्घर्ष, साथसाथै माया, प्रेम, बिछोड र दोधारका भावनाहरू पनि यसमा प्रस्फुटित भएका छन्। त्यसैले मैले जीवन बिताइरहँदाखेरि यो माटोमा, यो देशमा, यो समाजमा जुन खालको सामाजिक सङ्घर्षहरू भोग्नु पर्यो, जुन खालको भावनाहरू, ती माया बिछोडका भावनाहरू पनि थिए होलान्, ती चिजहरूलाई मैले शब्दमा ओकलेको हो जस्तो लाग्दछ। र त्यो त्यसको प्रेरणा चाहिँ जब मैले लेखिन मलाई पीडा भयो, जब मैले लेख्न थालेँ ती पीडाहरू सेलाए। त्यसैले कता कता यो चाहिँ, यो जुन कविता संग्रह छ अथवा मेरा जुन सिर्जनाहरू छन्, त्यो चाहिँ स्वार्थ प्रेरित पनि छन् जस्तो लाग्छ। स्वार्थ यो मानेमा कि म आफूलाई शान्त बनाउनको लागि र पुनः स्थायित्व प्राप्त गर्नको लागि मेरा सङ्घर्षमा मैले सायद कविताहरू साहित्यमा कलम चलाउन थाले जस्तो लाग्दछ। हजुर
0: हजुर, विशेष गरी अब तपाईँको कविता सङ्ग्रहमै केन्द्रित हुन चाहन्छु म यो संवाद। अब
1: हजुर,
0: तपाईँले आफ्नो कविता सङ्ग्रह दोधारभित्र तीन खण्डमा कविताहरूलाई विभाजित गर्नुभएको हामी देख्न सक्छौँ, अथवा तीन खण्डमा तपाईँले आफ्ना कविताहरूलाई बाँड्नु भएको छ। पहिलो खण्डमा राष्ट्रियता, आध्यात्म, संस्कृतिसँग सम्बन्धित कविताहरूलाई जोड दिनुभएको छ भने, दोस्रो खण्डमा माया, मिलन र सम्बन्धहरूलाई बढी प्राथमिकता दिनुभएको छ। यसै गरी तेस्रो खण्डमा दोधार भनेर अथवा जटिलता र बाध्यता सँगसँगै बिछोडका विषयहरूलाई पनि समावेश गर्नुभएको छ। अब प्रसङ्ग अगाडि बढौँ, कस्ता कविताहरू समावेश गर्नुभएको छ त्यसबारे आफै सर्जकले बताइदिनु
1: हुन्छ। हस् सर, सर, मैले अहिले पनि भने, यो देशमा जब मान्छे आउँछ र भनौँ न यहाँ नै घुलमिल गर्न थाल्छ, यहाँको माटोमा हराउन थाल्छ, हुन त अब यही माटोमा जन्मिसके पछाडि ती सम्झनाहरूले पनि मान्छेलाई प्रेरित नै गर्छ, तर यहाँका हरेक गतिविधिमा, सामाजिक गतिविधिमा, सांस्कृतिक गतिविधिमा देवताको बास भएको अनुभूति हुन्छ। जस्तो मैले एउटा शनिबारको दिन भनेर, शनिबार मान्छेहरू पिपलको बोटमा गएर पानी चढाउने गर्छन् ग्रह दशा हटोस् भनेर, त्यो चिजलाई मैले मेरो कवितामा संलग्न गराएको छु शनिबारको दिन भनेर। त्यसै गरी पुर्खाले बडा दुःख गरेर आर्जेको यो मुलुक कतै अस्थिर पो बन्छ कि, कतै अझै बदनाम पो हुन्छ कि भन्ने हिसाबबाट, त्यो जुन खालको पीडा छ, त्यो खालको जुन शङ्का छ, त्यसलाई मैले पुर्खाको नासो भनेर त्यो कवितामा प्रस्फुटन गरेको छु। त्यसै गरी यावत जस्तो जीवन सङ्घर्षका कुरा गर्दै गर्दा, म चितवनमा जाँदाखेरि मेरो चस्मा त्यो फुट्यो र त्यो चस्मा फुटेको सन्दर्भलाई जोड्दै मैले जीवनसँग, जीवन सङ्घर्ष हो, भाग्य चाहिँ नफुटोस् भन्ने हिसाबबाट एउटा कविता चस्मा फुट्यो भन्ने लेखेको थिएँ, जुन साहित्य पोस्टमा पनि प्रकाशित छ। त्यसै गरी अब जस्तो यो एयरपोर्टमा जुन हिसाबबाट एरोप्लेन चाहिँ दुर्घटना भयो, विभिन्न बाढी पहिरोमा त्रिशुलीका तीरबाट गाडीहरू खस्छन्, ती दुर्घटनाहरूलाई पनि मैले मेरो कविता संग्रहमा राखेको छु। कालमोचक कन्टेनर, दुर्घटना लगायतका चिजहरू चाहिँ पहिलो अध्यायमा छ भनेदेखि।
0: अब पहिलो अध्यायकै हामी एउटा रचना पनि सुन्छौँ तपाईँकै आवाजमा, त्यसपछि हामी दोस्रो खण्डमा रहेका विषयवस्तुमा हामी प्रवेश गर्नेछौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
1: ए हुन्छ, होइन मैले भने जस्तो गरेर त्यो शनिबारको दिनलाई लिएर मैले जानकारीमूलक गद्य कविता लेखेको छु। धेरै मैले यहाँ बिम्बहरू प्रयोग गरेको छैन, पछाडि अलिकति बिम्ब प्रयोग भएका कविताहरू दोस्रो तेस्रो अध्यायमा पनि संवाद गरौँला। जस्तो शनिबारको दिन भन्ने छ, साधारण कुराहरू तर यति सुन्दर छ नि, हाम्रो देश, हाम्रो समाज, हाम्रो सामाजिक गतिविधि भन्ने चिज यसबाट प्रष्ट हुन्छ जस्तो लाग्दछ। शनिबारको दिन, शनिबारको दिन बिहानी पख बास्ना आउँछ अत्तर धूप बत्तीको, पिपलको फेद तुलसीको मठ गुन्जी रहन्छ आवाज मिठो घन्टीको, बच्चाहरूको साथ आमाहरूको लाम भगवान सरी शीतल हावा स्वर्ग यसको नाम, स्वस्थकर जीवन आध्यात्मिक मन आऊ बसौ मिली भातृत्व जोगाऊ, जल चढाउने दिन प्रकृति पूजा, जल चढाउने दिन प्रकृति पूजा, रङ्गी बिरङ्गी फुलले हुन्छ मन चङ्गा, अबिर केसरी अक्षता भेटी, अबिर केसरी अक्षता भेटी, फर्कन्छन् श्रद्धालु गरिबको भोक मेटी, शनिबारको दिन बिहानी पख बास्ना आउँछ अत्तर धूप बत्तीको। हेर्नुहोस् त, अनि शनिबारको दिन त्यो पिपललाई पानी चढाउने कुराहरू, त्यो एउटा जुन खालको एउटा वस्तुस्थिति छ, एउटा जुन संस्कार छ, त्यो त्यसमा जीवन छ, यसमा भिज्न जब मान्छे थाल्दछ तब उसलाई होइन भने जस्तो जापान, अस्ट्रेलिया, अमेरिका, क्यानाडा अथवा अरू कुनै विकसित मुलुकको भौतिक सुखले उसलाई तान्न सक्छ जस्तो मलाई लाग्दैन। सरस सर,
0: यो सँगसँगै संस्कृति र अध्यात्मले कति गहिरो प्रभाव पारेको छ, सँगसँगै त्यसले जीवनलाई कसरी जोडेर एउटा व्यवस्थित र अनुशासित जीवन जिउनलाई अगाडि बढाउनको लागि सहायक सिद्ध छ भन्ने कुरा पनि यो कवितामा
1: हो नि। सर सर, र यसै बीचमा जस्तो मैले अहिले पनि भने, अब समाज त यति सुन्दर छ तर फेरि राजनीतिले गर्दाखेरि कता कता युवाहरूलाई वितृष्णामा धकेले जस्तो अनुभूति हुन्छ र त्यो राजनैतिक विसङ्गतिलाई चिर्दै जीवन चाहिँ एउटा सङ्घर्ष हो है, त्यसैले सङ्घर्षबाट डराउनु हुँदैन भन्ने मैले अहिले भने नि, चस्मा फुट्यो भन्ने कवितामा चाहिँ फेरि त्यो सङ्घर्षका अलिकति भावना
0: सुनौँ न अहिले यही मौकामा।
1: हुन्छ हुन्छ, किनभने फेरि हामीले राम्रो कुरा मात्रै गरिरहँदाखेरि नराम्रा केही पक्षहरू पनि छन् र तिनीहरूसँग जुझ्नलाई चाहिँ हामीसँग साहस चाहिन्छ है भन्ने एउटा उत्प्रेरणा,
0: त्यो सँगसँगै त्यस्ता विकृति विसङ्गतिलाई
1: हटाउँदै पनि जानुपर्छ भन्ने यो चिज पनि अलिकति हामीले आम युवा जमातलाई पस्किनुपर्छ जस्तो लाग्दछ। चस्मा फुट्यो, र यो चस्मा फुट्यो भन्ने छोटो कवितालाई मेरो छोरा, हुन त म सङ्गीतमा शून्य नै छु तर सो अध्ययन गरेर उसले गिटार पियानोहरू बजाउँछ र यो कवितालाई अलिकति एउटा गीतको रूपमा पनि उसले कम्पोज गरेको छ, उसैले कम्पोज गरेकै भाकामा म अलिकति यसलाई वाचन गर्ने अनुमति चाहन्छु। चस्मा फुटेर के भयो भाग्य नफुटोस्, चस्मा फुटेर के भयो भाग्य नफुटोस्, सङ्घर्ष हो जिन्दगी यात्रा नटुटोस्, घाम पानी रात दिन आस्था नगिरोस्, अजम्बरी छैन कोही तर अकाल नपरोस्, सुख दुख आँसु हाँसो धैर्य नगुमोस्, असफलता के नै हो र साहस नगिरोस्, चस्मा फुटेर के भयो भाग्य नफुटोस्, सङ्घर्ष हो जिन्दगी यात्रा नटुटोस्। भनेपछि जीवन चाहिँ सुख दुःख पनि छ है, घाम पानी पनि छ है, रात र दिन जस्तै हो है, त्यसैले रातको अँधेरीसँग नडराउनु, बिहान फेरि उज्यालो भइहाल्छ भन्ने खालको यो अलिकति चस्मा फुटेको चिजलाई थोरै जिन्दगी र भाग्यसँग बिम्ब मिलाएर मैले यो भावना अलिकति प्रस्फुटन गरेको छु।
0: त्यो सँगसँगै हौसला प्रदान गर्ने हिसाबले कुनै पनि व्यक्तिको जीवनमा दुःख पछि सुख आउँछ र समस्या सँगसँगै त्यसको समाधान पनि सँगै जोडिएर आउँछ भन्ने भावको आफ्नो सिर्जना भर्खरै वाचन गर्नुभयो। अब हामी यही कविता सङ्ग्रह दोधारभित्रको दोस्रो खण्डतर्फ लाग्छौँ। विशेष गरी यो दोस्रो खण्डमा माया, सम्बन्ध र सँगसँगै पारिवारिक जीवनको पनि केही न केही विषयवस्तुलाई तपाईँले समावेश गर्नुभएको हामी संकेत पाइरहेका छौँ। यसै विषयमा सर्जकै हिसाबले केही बताइदिनुहोस्।
1: यो दोस्रो खण्डमा चाहिँ कोही व्यक्तिसँग गहिरो प्रेम बस्दाखेरि तपाईँले ती भावनाहरूलाई कसरी प्रस्फुटन गर्नुहुन्छ, ती चिजहरू छन्। त्यसै गरी होइन भने जस्तो, हजुरले भने जस्तो गरी परिवार सम्बन्धका कुराहरू पनि छन्। जस्तो मैले बुडु भन्ने कविताबाट चाहिँ यो जुन समाजमा भएको एउटा लैङ्गिक असमानता छ अथवा जातीय असमानता, यी चिजहरूलाई, असमानतालाई पनि मैले बुडु भन्ने एउटा श्रीमान श्रीमतीको सम्बन्धलाई लिएर यो बुडु भन्ने कविता लेखेको छु। किनभने बुढीले बुढा भन्नुहुन्छ, बुढाले बुढी भन्नुहुन्छ, तर बुडु भन्ने शब्द चाहिँ यो भनौँ न बुढाले पनि भन्न मिल्ने, बुडुले पनि भन्न मिल्ने, त्यसै गरी सुरुमा
0: लैङ्गिक विभेद
1: बिनाको शब्द भएछ भन्ने त्यहाँ छ। त्यसै गरी अब जस्तो दाजुहरूले बहिनीहरूको धेरै भनौँ न माया गर्दा, संरक्षण गर्दा, किनभने समाज अलिकति आफ्नो अनुशासनबाट कहिलेकाहीँ दायाँ बायाँ हुन्छ, विभिन्न हत्याका घटनाहरू, बलात्कारका घटनाहरू पनि सुनिन्छन्। भनेपछि त्यस्तो घटनाहरूको समाचार सुन्दै गर्दा विचलित भएको एउटा दाजुले, उ त श्रीमानै पनि हुनसक्छ, बहिनी अथवा श्रीमती अलिकति बाहिरतिर एक्लै हिँड्दै गर्दाखेरि, जो आफू म चाहिँ अब सक्षम छु, आफ्नो खुट्टामा उभिसकेँ भनेर एक खालको महत्वाकांक्षी बहिनीलाई अथवा श्रीमतीलाई श्रीमानले संरक्षण गर्दै गर्दाखेरि उनले गरेको गुनासोलाई मैले गुनासो भन्ने कविताबाट राखेको छु। यसमा करिब 22 कविताहरू छन्। यो मध्ये चाहिँ मैले सायद यो जुन एउटा गहिरो मायामा पर्दै गर्दा कोहीसँग भनौँ निकै आकर्षण हुँदाखेरि उनको प्रशंसा गर्दै आफ्नो जीवनको मोनालिसा मानेर प्रशंसा गर्दै कोरिएको एउटा कविता को हौ तिमीबाट मैले यसो वाचन सुरु गरौँ कि सर। को हौ तिमी गहिरो महासागर आँखामा बोक्ने, गहिरो महासागर आँखामा बोक्ने, फराकिलो क्षितिज झैं आँखी भौ लाउने, मोती टिप्ने तृष्णा यो मुटुमा जगाउने, भन सुन्दरी को हौ तिमी। हिमाल झैं तेजस्वी मुस्कान छर्ने, हिमाल झैं तेजस्वी मुस्कान छर्ने, शिव गुफा नै हौ कि आवास गराउने, महादेव नै बनी जिस्काउँ झैं लाग्ने, पार्वती जस्ती को हौ तिमी। आकाश झैं शीतल परेली भएकी, आकाश झैं शीतल परेली भएकी, गाजलु किनारले सागरलाई छेकेकी, त्यही किनार छुँदै पौड्यौं झैं लाग्ने, पृथ्वी जस्ती विशाल को हौ तिमी। गुलाबी ओठ लालीमा लाएकी, बोल्दा शब्दमा सरस्वती भरेकी, कोइली झैं बोली मुटु नै पगाल्ने, सुसेली खेल्दै चुमी झौ लाग्ने, भन परी को हौ तिमी। भनेपछि उनले बोलेका शब्द, उनका बोली, उनका आँखा, उनका ओठ र समग्रमा उनको सुन्दरता, त्यसलाई चाहिँ एउटा प्रेमी जब भावनामा डुब्छ उसले ती भावनाहरूलाई कसरी ओकल्छ होला भन्ने कुरालाई मैले को हौ तिमी भन्ने कविताबाट प्रस्फुटन गरेको छु। हुन त यस्ता प्रेममा आधारित 10,000 कविताहरू छन्। सायद त्यो प्रेममा डुबेको प्रेमीले लेख्ने चिजहरू यस्तै हुने होलान्, मलाई लाग्छ शब्द चयनमा तलमाथि हुने होलान्, भावना त समग्रमा सबैको एउटै नै होला।
0: हजुर, अब हामी फेरि पनि संवादमै फर्किन्छौँ र संवादमै पनि हामी विशेष गरी दोधार कविता संग्रहको विभिन्न खण्डमा समावेश भएका कविताहरूकै चर्चा परिचर्चा गरिरहेका छौँ। अब तेस्रो खण्डमा जुन तपाईँले शीर्षक पनि दोधार राख्नुभएको छ र फेरि तेस्रो खण्डलाई जटिलता बाध्यता सँगसँगै दोधार अन्तर्गत राखेर तपाईँले कविताहरू समावेश गर्नुभएको छ। नामले आफै बताइसकेको छ, त्यही पनि सर्जकबाटै सुनौ न।
1: हुन्छ सर, धन्यवाद। यो तेस्रो उसमा चाहिँ मैले होइन पनि भने बिछोड दोधारका भावनाहरू यसमा प्रस्फुटित भएका छन्। जस्तो एउटा प्रेमीले अगाध माया गर्छ आफ्नो प्रेमिकालाई, अनि कुनै 12 मेलामा गइरहँदाखेरि, पीठमा गइरहँदाखेरि उनलाई औँठी चुरा पोते लिएर फर्किरहँदाखेरि त्यही साँझ प्रेमिकाले अरू कसैको औँठी लगाउँदाखेरिको त्यो एउटा विचित्र प्रेमीका भावनालाई मैले औँठी भन्ने कविताबाट व्यक्त गरेको छु। त्यस्तै गरी कहिलेकाहीँ प्रेम प्रेमिका र प्रेमीको प्रेम अगाध हुन्छ, तर उहाँहरूका स्वभावहरू फरक हुन सक्छन्, महत्वाकांक्षाहरू फरक हुन सक्छ। एउटाले देशलाई, देशको माटोलाई माया गर्छ, अर्कोले विदेश रोज्छ। त्यो गर्दै गर्दा एकजना माटो र अर्को हावाको मैले बिम्ब राखेर माटो र हावाको प्रेम संवाद भनेर दोस्रो कविता राखेको छु।
0: अहिलेको समयमा सायद यही कविता अलिकति सान्दर्भिक पनि हुन्छ होला, विशेष गरी दुईटा परिवेशमा हुर्किरहेको अथवा दुईटा परिवेश रुचाउने व्यक्तिहरू कसरी घुलमिल हुन सक्छ भन्ने केही न केही सन्देश पनि हुन सक्छ। त्यो कविता नै सुनौ, त्यसपछि हामी फेरि संवादमा फर्किने नै छौँ।
1: हुन्छ सर। माटो र हावाको प्रेम संवाद। म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु, म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु, तिमी हावा कहिले चङ्गा त कहिले चरासँग आकाशमा लटपटिन रुचाउँछौ, मलाई अत्तर झैं लाग्छ आफ्नो खेतबारीको लेउ र हिलोको सुगन्ध, तिमी गाँस्छौ, तिमी गाँस्दै हिँड्छौ जमिन भन्दा धेरै माथि, हवाई जहाज र रकेटसँग सम्बन्ध, भिर पाखा र गाउँ बेसी हिँड्ने र गुड्ने कथा रच्नु छ मलाई मेरै नेपाली बगरमा, छौ तिमी उता युरोप र अमेरिका, चन्द्र र मंगल उड्ने ती असीमित रहरमा, म माटो आफ्नै जमिनमा जोतिन रुचाउँछु, तिमी हावा कहिले जहाज त कहिले रकेटसँग आकाशमा लटपटिन रुचाउँछु। मैले यति नै यसलाई अहिले गरे वाचन गरे, अरू अरू पनि छ। हजुर
0: हजुर, अब यही प्रसङ्गमा म एउटा प्रश्न पनि थप्न चाहे।
1: हजुर,
0: यो साहित्यिक सिर्जना एउटा व्यक्तिको व्यक्तिगत पीडा या सामाजिक यथार्थ मध्ये कुन बढी झल्किँदो रहेछ साहित्य सिर्जना गर्दै गर्दाखेरि?
1: पनि असाध्य सुन्दर प्रश्न गर्नुभयो सर सर। मलाई लाग्दछ कतै न कतै मुटुमा नछोइकन साहित्यकार एउटा व्यक्तिभित्र जन्मिन्न भन्ने मलाई अनुभूति छ। किनभने मान्छे त मै हुँ, लेख्ने हात यिनै हुन्, यो बिचमा नेपाली साहित्य त्यसरी बेजोड पढेको पनि होइन। बरु स्कुलमा पढ्दा अथवा 10+2 पढ्दाखेरि नेपाली विषय पढिन्थ्यो, कविता त त्यो बेला बढी लेखिनु पर्थ्यो नि, तर कविता अहिले लेखियो। भन्नुको मतलब काहीँ न काहीँ मुटु नपोलिकन, मुटु नजलिकन कविता अथवा साहित्य जन्मिँदैन भन्ने लाग्दछ। तर त्यसो भन्दै गर्दा त्यो आफ्नै व्यक्तिगत अनुभूतिले पनि तपाईँलाई जलाउन सक्छ भनेदेखि समाजमा भएका घटनाहरूले परिघटनाहरूले पनि तपाईँलाई त्यसरी विक्षिप्त बनाउन सक्छ जस्तो लाग्दछ। त्यसैले सामाजिक उतार चढाव त्यो आफैले देखेको हुन सक्छ अथवा भोगेको हुन सक्छ। यी दुवै चिजले एउटा सर्जकलाई सिर्जनामा धकेल्छ जस्तो लाग्दछ। यदि उसले त्यो सिर्जना गरेन भने ऊ भित्र भएको त्यो जुन एउटा कोमल हृदय छ त्यो चाहिँ जलेरै सकिन्छ जस्तो लाग्दछ मलाई। हजुर,
0: विशेष गरी तपाईँ पेसाले इन्जिनियर हुनुहुन्छ,
1: हजुर,
0: यो पेसासँग साहित्य मिसिसकेपछि
1: हजुर
0: यसले तपाईँको व्यवसायिक जीवनमा असर गर्छ कि त्यसले तपाईँलाई व्यवसाय सँगसँगै यो साहित्य सिर्जनाले समाज जोड्न सकारात्मकै भूमिका खेलिरहेको छ, कस्तो पाउनु भएको छ?
1: हुन त अब यो यसलाई सामान्यीकरण गर्न कति मिल्छ मिल्दैन, यो टपिक आफैमा साहित्यको एउटा ठुलो अनुसन्धानको विषय होइन, यसमा विद्यावारी नै पनि गर्न सकिन्छ जस्तो लाग्छ। असाध्यै राम्रो स्टेटमेन्ट हजुरले राख्नु भएको छ। मेरो आफ्नो व्यक्तिगत अनुभूतिको कुरा गर्दाखेरि चाहिँ मैले अहिले पनि भने जस्तो मैले पेसा गर्दै गर्दाखेरि यो बिचमा विशेष गरी 6-7 वर्ष अगाडि यो देशका 7-8 प्रदेशका विभिन्न जिल्लाहरूमा मेरा पूर्वाधार आयोजनाहरू थियो। म ती जिल्लाहरू डुल्थेँ, महिनामा काठमाडौँ भ्याली भन्दा 4-5 चोटि नै म भ्याली बाहिर हुन्थेँ। भनेपछि मैले गाउँ गाउँका कुना कुना, हुन त म गाउँमै जन्मेको व्यक्ति, यद्यपि देशका विभिन्न कुना काप्चामा भएका विभिन्न पेसा कर्मी, विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरू, मजदुर, किसान लगायतको युवा विद्यार्थीहरूसँग संवाद गर्ने एउटा ठुलो अवसर पाएँ। त्यसैले म नेपाल आएर मैले मेरो आफ्नो यो इन्जिनियरिङ पेसा कर्म गर्दै गर्दा मैले पेसागत क्षेत्रमा मात्रै मेरो अनुभूति अनुभव मैले बटुलिन कि मैले समाज बुझ्ने मौका पाएँ र त्यो समाजमा देखिएका समस्याहरूले जब मलाई घोच्यो त्यसपछि मैले यी सिर्जनाहरू गरेको। अब हजुरका प्रश्न छन् यी सिर्जनाहरू गर्दै गर्दाखेरि मेरो इन्जिनियरिङ पेसालाई यसले यो सहयोगी सिद्ध भयो कि अथवा यसले डिस्ट्र्याक्सन गर्यो कि भन्ने जुन छ, मलाई लाग्दछ यी भावनाहरू, म यो समाजमा त म बाँच्नु नै छ, यो राजनीतिक परिवेशमा त म बाँच्नै छ, यी सङ्घर्षहरूबाट त म गुज्रिनु नै छ, त्यसैले मैले कलम चलाइरहँदाखेरि मैले यी भावनाहरू पोख्दै गर्दाखेरि म पुनः मेरो एउटा हृदयमा स्थायित्व मैले ग्रहण गरेँ, शान्ति प्राप्त गरेँ, खुसी पनि सायद मलाई व्यक्त गरे होला मैले, र सायद त्यसले मलाई मेरो पेसामा थप ऊर्जा प्रदान गर्यो जस्तो मलाई लाग्दछ। र अर्को कुरा चाहिँ यो कलम चलाउने साहित्य कविता लेखन भनेको चिज यो सिर्जना को एउटा उच्चतम बिन्दु हो भन्ने लाग्दछ। त्यसैले मैले कविता यो भनौँ न लेख्दै गर्दाखेरि साहित्यमा कलम चलाउँदै गर्दाखेरि मलाई कता कता यो इन्जिनियरिङ, यो कन्क्रिट र भनौँ न होइन भने नि फलामसँग खेल्नुपर्ने जुन पेसा छ त्यो पनि बोलेको हो कि जस्तो मलाई कता कता अनुभूति हुन्थ्यो। जस्तो भुइँचालोको लागि भूकम्प प्रतिरोधी घरको डिजाइन म गर्छु, मेरो विशेषज्ञताको एउटा क्षेत्र मध्येको त्यो हो। मैले भूकम्प प्रतिरोधी घरको डिजाइन गर्दै गर्दा त्यहाँ मैले झ्यालको तल माथि यो लिन्टेल ब्यान्ड सिल ब्यान्डहरू हाल्छु, त्यस पछाडि त्यसमा विभिन्न खालका भूकम्प अथवा भनौँ न अरू खालको लोड आइरहँदाखेरि त्यो लोड वहन गर्ने क्षमता विकास गर्नको लागि जोइन्टहरूको मैले डिटेलिङहरू गर्छु, त्यसको डिजाइनहरू गर्छु, र भुइँचालो गइरहँदाखेरि त्यो घर चाहिँ यसरी हल्लिनुपर्छ भन्ने खालको मेरो प्राविधिक सोच हुन्छ, प्राविधिक निर्णय हुन्छ, प्राविधिक मैले त्यो अनुसारको ज्ञान त्यहाँ भर्छु, त्यो खालको हिसाब किताब गर्छु। जब म साहित्यमा डुब्न थालेँ अनि मैले भुइँचालो गइरहँदाखेरि त्यो घर भनौँ न जब हल्लिन्छ त्यो घर बोलिरहेको छ कि होइन, ए भुइँचालो तिमीलाई म यसरी चाहिँ छेकिरहेको छु, म यसरी तिम्रो त्यो पीडालाई म यसरी चाहिँ भनौँ न एक खालको रेजिलियन्स देखाउँछु, म यसरी भोग्छु भन्ने खालको एउटा मैले होइन भने नि सङ्घर्ष, जुन जीवन सङ्घर्ष छ अथवा समाजको सङ्घर्ष चाहिँ त्यो बिल्डिङले, त्यो एउटा भवनले त्यो भुइँचालोको विरुद्धमा सङ्घर्ष गरिरहेको र त्यो सङ्घर्ष चाहिँ कतै न कतै भनौँ एउटा चाहिँ साहित्यिक तरिकाबाट प्रस्फुटित भएको जस्तो मलाई कता कता होइन मलाई त्यो अनुभूति भएको थियो। त्यसैले मलाई लाग्छ समग्रमा इन्जिनियरिङ पेसा अथवा प्राविधिक मान्छेहरूले साहित्यमा सबैसँग काहीँ न काहीँ एउटा साहित्यिक मन एउटा कोमल हृदय भित्र हुन्छ नि, त्यो कति भोग्छ उसले, कति देख्छ त्यसले र कति व्यक्त गर्छ भन्ने कुरा हो। त्यसैले जसले भोग्या छ जसले देखा छ मलाई लाग्छ यो समाजमा यदि बाँच्ने हो भने त्यो भोग्नै पर्छ, त्यो देख्नै पर्छ, र त्यो भोगेको देखेको कुरालाई अलिकति कलम चलाउन थाल्ने हो भने जुन खालको सृजना भन्न व्यक्त हुन्छ, जस्तो म जस्तो भर्खर बामेश्वरले गरेको एउटा चाहिँ कविले आफ्नो कविता संग्रह प्रकाशन गर्ने एउटा दुस्साहस गरे मैले, यो मैले ठुलो दुस्साहस गरेको जस्तो लाग्दछ। तर यसले मलाई सिकाउने एउटा र अझै अध्ययन गर्ने एउटा बाटो खोलेको छ। त्यसैले समग्र प्राविधिक जगतलाई पनि लेख्नुहोस्, साहित्यमा कलम चलाउनुहोस् र त्यो गर्दै गर्दा तपाईँको आफ्नै पेसामा सिर्जना थपिन्छ अथवा त्यसले चाहिँ त्यसमा अझै बढी शान्ति प्राप्त गराउँछ जस्तो लाग्छ। धेरै जस्तो मान्छेहरू जो जीवनबाट हरेस खान्छन् ती अलिकति प्राविधिक पनि हुन्छन् जस्तो लाग्छ मलाई, किनभने उनीहरूको ठुलो महत्वाकांक्षा हुन्छ, भनौँ न म्याथमेटिक्समै बढी फिजिक्समै लगायतकोमा बढी उनीहरू रमाउँछन्। अनि जब समाजमा सङ्घर्ष गर्नुपर्छ उसले त्यो त्यो सिद्धान्तले त समाजको सङ्घर्षलाई चिर्न सक्दैन, उसले त्यो त्यो सङ्घर्षलाई चिर्नको लागि त्यो प्रस्फुटन गर्ने लेख्ने बानी भयो भने मलाई लाग्दछ जीवन पनि सफल हुन्छ, जीवनमा हुने त्यो फ्रस्ट्रेसनहरू पनि कम हुन्छन् र समग्रमा उसको आफ्नो पेसामा सिर्जनाको एउटा थप आयाम थपिन्छ जस्तो मलाई लाग्दछ।
0: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गरेर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद सर। सर, म जस्तो मैले भने बामे सर्दै गरेको एउटा सर्जकलाई रेडियो नेपालको त्यो ठुलो मञ्च प्रदान गर्नुभयो त्यसको लागि म आभारी छु।
0: हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि इन्जिनियर डाक्टर शङ्कर ढकाल, विशेष गरी उहाँ एसडी नामले परिचित हुनुहुन्छ साहित्य क्षेत्रमा। हवस् त, आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ केही आधुनिक गीतहरू। सुरुवातमा सुनाउँछौँ दुर्गा परियारको स्वर, चन्द्र रसाइलीको रचना अनि सङ्गीत हो सुरेश अधिकारीको।

भर्खरै सुनायौं रूपक टोटेलको स्वरी एसपी कोइरालाको रचना अनि संगीत हो आलोक श्रेको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ सुरज कुमार थापाको सुर, दीपक कौडिन्यको रचना अनि संगीत हो किरण कणेलको।

भर्खरै सुनायो नरेन्द्र प्यासीको सुर महेश्वर पन्तको रचना अनि संगीतमा रहेको आधुनिक गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौ। रवि रजकको सुर रचना अमृतको अनि संगीत रहेको छ स्वरूपराज आचार्यको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न पेसा र व्यवसायीका संस्था र व्यक्तिसँग संवादको क्रमलाई आज पनि निरन्तरता दिनुभएको छ। आज उहाँले जुत्ता व्यवसायी संघ फुटवेयर एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले एसोसिएसनका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र नेउपाने, सल्लाहकार कालिदास गौतम लगायतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका चुनौती र नीतिगत सुधारका विषयमा छलफल हुनेछ। यसअघि हिजो महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीका समस्या समाधान गरी उत्पादित वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनु भएको थियो। महासंघले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न गरिएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाव दिनुभयो। आन्दोलनरत मिटर ब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सरकारी वार्ता टोली र मिटर ब्याजी पीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ। यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच सघन छलफल भएको थियो। हिजोको सोही छलफल र सहमतिलाई जग मानेर आज अन्तिम सम्झौताको तयारी गरिएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले हिजो सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सम्पत्ति विवरण सङ्कलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको छ। आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो। सौर मास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने कर्कट सङ्क्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन सुरु हुन्छ। माघ 1 गते सुरु हुने उत्तरायण र साउन 1 गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्त्वका साथ मनाइन्छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिमा 2 सदस्य मनोनित हुनुभएको छ। सूचना तथा सञ्चार मन्त्री स्तरको हिजोको निर्णयअनुसार सञ्चालक समितिको सदस्यमा उर्वशी बस्नेत र सोभिता रिसाल मनोनित हुनुभएको हो। अध्यक्ष नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य उर्वशी बस्नेतलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको छ। सदस्य द्वयलाई मनोनयन पत्र प्रदान गर्नुहुँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संविधान, प्रचलित ऐन तथा कानूनले दिएको जिम्मेवारी अनुसार निष्पक्ष, उत्तरदायी र जनहितमुखी ढङ्गले काम गर्न संस्थाको सञ्चालक समितिलाई निर्देशन दिनुभयो। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले सन् 2020 अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ। व्हाइट हाउसबाट राष्ट्रका नाममा गरेको करिब आधा घण्टाको सम्बोधनमा उहाँले चीनले तत्कालीन उम्मेद्वार जो बाइडेनको पक्षमा निर्वाचन प्रभावित गर्न प्रयास गरेको दावी गर्नुभयो। ट्रम्पले आफूले गोप्य वर्गीकरण हटाइएका सयौं गुप्तचर दस्तावेज सार्वजनिक गरेको उल्लेख गर्दै चीनले 22 करोड मतदाताको व्यक्तिगत विवरण रहेको डाटा अवैध रूपमा प्राप्त गरेको र 18 राज्यका मतदाता विवरण खरिद, चोरी वा ह्याक गरेको आरोप लगाउनुभयो। तर चीनले उक्त सूचनाको प्रयोग गरी मतदान प्रणालीमा हस्तक्षेप गरेको वा निर्वाचन परिणाम परिवर्तन गरेको कुनै प्रमाण भने उहाँले प्रस्तुत गर्नुभएको छैन। ट्रम्पको आरोपलाई चीनले भने अस्वीकार गरेको छ। वाशिङटन स्थित चिनिया दूतावासले चीनले अमेरिकी राष्ट्रपति निर्वाचनमा कहिले हस्तक्षेप नगरेको र भविष्यमा पनि नगर्ने स्पष्ट पारेको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम युवा संसार। त्यसपछि दोहोरी गीतहरू सुन्नुहुनेछ भने ठिक 12 बजे मध्याह 12 बजेको समाचार सुन्नुहुनेछ। मध्याह 12 बजेको समाचारपछि स्रष्टा र सिर्जना कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 फ्यानबक्स कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम युवा संसार। कार्यक्रमको साथमा हुनुहुन्छ दुर्गा अधिकारी।

0: नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारीको युवा संसार कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी युवा संसार कार्यक्रममा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। आजको कार्यक्रममा पनि अलिकति हामी फरक तरिकाले प्रस्तुत भएका छौँ। वर्तमान समयमा नेपालमा यति बेला देखिएका विविध घटनाहरूलाई लिएर आज हामीले एउटा संवाद गर्ने भएका छौँ र यो संवाद कुनै व्यक्ति वा संस्थालाई दोषी ठहर गर्ने उद्देश्यले हामीले गर्न लागेका होइनौँ। बरु यस्ता घटना किन हुन्छन्, यसबाट हामीले के सिक्न सक्छौँ र भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्य, समाज र नागरिकको भूमिका के कस्तो हुनुपर्छ भन्ने विषयलाई उठाउनका लागि हामीले यो कार्यक्रम आज तयार गरेका हौँ। र आजको यो संवादमा हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विषयका उपप्राध्यापक, लेखक एवं विश्लेषक दिपेश घिमिरे। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ आजका हाम्रा अतिथि दिपेश घिमिरेलाई। दिपेश सर, यहाँलाई युवा संसार कार्यक्रममा हार्दिक स्वागत छ।
1: धेरै धन्यवाद दुर्गाजी।
0: जस्तो दिपेश सर, यहाँ एक समाजशास्त्री मात्रै होइन, सुशासन हुनुपर्छ देशमा, भ्रष्टाचार निवारण हुनुपर्छ भनेर युवाका मुद्दामा चासो र चिन्तनका सवालहरू पनि यहाँले बेला बेलामा उठाइरहनुहुन्छ। विभिन्न बहस र पैरवीहरूमा पनि यहाँ संलग्न भइराख्नु भएको हुन्छ। विभिन्न लेखहरू लेख्नु भएको छ, पुस्तकहरू प्रकाशित गर्नुभएको छ। समाज र सरकारलाई झकझक्याउनका लागि यहाँले निकै महत्त्वपूर्ण रोल पनि खेलिरहनु भएको छ पछिल्लो समय। नेपालको वर्तमान परिप्रेक्ष्यलाई हेर्दा गत असार 25, 26 र 27 गते जुन घटनाहरू भए, जसले गर्दाखेरि हाम्रो समाजलाई नै यतिखेर भनौँ न राज्यलाई नै एक किसिमको तरङ्ग नै भएको छ होइन, खासमा युवाहरू किन अहिले यस्तो आत्मदाह जस्तो नकारात्मक कुरातर्फ उद्वेलित हुँदै जानुभएको छ, यी कुराहरूलाई यहाँले कसरी विश्लेषण गर्नुभएको छ?
1: अहिले पछिल्लो समय खास गरी हामीले हेर्छौँ भनेदेखि, जुन अघि यहाँले भन्नुभएको जस्तै 3 दिनका लगातारका 3 वटा आत्मदाहका घटनाहरूले हामीले समग्रमा एउटा युवालाई जुन किसिमले हेरिरहेका थियौँ, विगतदेखि युवाका सवालहरूलाई जुन किसिमले उठाइरहेका थियौँ आम सञ्चार माध्यमले, राज्यले, हाम्रो सरकारले, हाम्रो इभन समाजले, यो राज्य पनि हाम्रो समाजकै एउटा उपज हो भनिसकेपछि, यो समग्रले युवालाई हेरिरहेको, बुझिरहेको एउटा दृष्टिकोण जुन थियो त्यसमा चाहिँ एउटा गम्भीर समीक्षाको खाँचो चाहिँ देखा पर्छ। खास गरी युवाहरूमा पछिल्लो समय विभिन्न कारणहरूले हाम्रो एउटा एक्सपोजर हुन्छ नि, सामाजिक सञ्जाल, इन्टरनेट लगायतका अरू विकल्पहरूको एक्सपोजरले गर्दा, अनि सँगसँगै एकअर्काको तुलना गर्न गर्ने एउटा व्यवहारले गर्दा, अनि त्यसपछि कतिपय युवाहरूले चाहिँ आफ्नो एउटा ल्याकतलाई चाहिँ साइडमा राखेर आफू एकदम महत्त्वाकाङ्क्षी देखिनुपर्ने, देखिने, महत्त्वाकाङ्क्षी बन्दै गइरहेको एउटा परिस्थितिहरू निर्माण भएको, अहिलेको जुन समग्र अवस्थालाई हेर्दाखेरि युवालाई समाजले, परिवारले, राज्यले, शासन प्रणालीले र समग्र हाम्रो समाज र राज्य पद्धति र प्रणालीले गर्ने व्यवहार र उनीहरूप्रतिको अपेक्षालाई चाहिँ हामीले पुनर्परिभाषित गर्नुपर्छ। त्यो भन्न खोजेको कस्तो हो भने, युवाहरू यो देशको रूपान्तरणको खम्बा हुन्, उनीहरूले परिवर्तनको नेतृत्व गर्छन्, तर त्यो सँगसँगै त्यो युवालाई एउटा के कुरा हामीले चेतना दिन अझै बाँकी छ भनेदेखि, जीवनमा सङ्कटहरू आउँछन् तर त्यो सङ्कटलाई तिमीले लडेर जित्नुपर्ने हो, तिमीले एउटा बाटो हिँड्यौ भने अभियसली एउटा जित्छौ। जस्तो उदाहरणको लागि हामीसँग यति धेरै उदाहरणहरू छन् कि तपाईँले हेर्नुभयो भने, यो तेन्जिङ नोर्गे शेर्पा 6 पटक मात्रै सगरमाथा चढेका हुन्, तपाईँले हेर्नुहुन्छ भनेदेखि 51-52 वर्षसम्म असफल भइरहेको के अरे लिङ्कन, अनि 52 वर्षमा आएर राष्ट्रपति हुनुभयो, आफ्नो जीवनभरि असफलता भोगिरहनु भएका व्यक्तिहरू हुनुहुन्छ। त्यही भएर थोरै असफलतामा आत्तिने जुन एउटा पद्धति र प्रणाली अहिले जुन युवाहरूले अवलम्बन गर्दै हुनुहुन्छ, अनि थोरै कुराहरूमा आफूलाई रिस उठ्यो भने आक्रोशमा आत्मदाह आफैमा अपराध हो, त्यो सामाजिक अपराध हो, चाहे त्यो आफूले आफूलाई नै किन नगरोस्, त्यो तहमा जाने स्थितिमा चाहिँ अब हामीले समाजले राज्यले सबैले एउटा पुनर्परिभाषित गरेर युवाहरूको अपेक्षालाई सम्बोधन गर्ने गरी राज्य संरचना सामाजिक बनोटलाई पनि परिवर्तन गर्नुपर्ने, रूपान्तरण गर्नुपर्ने आवश्यकता देख्छु म।
0: हजुर, समाजमा समस्याहरू पनि आउँछन्, तर असन्तुष्टि भएमा पनि कानुनी उपचार खोज्न सकिन्छ, शान्तिपूर्ण रूपमा आफ्ना गुनासाहरू राज्यसँग राख्न सकिन्छ नि त, होइन? आत्मदाह नै अन्तिम विकल्प त होइन नि, होइन? हाम्रो
1: होइन, आत्मदाह विकल्पको कुनै पनि नम्बरमा पर्दैन, किनभने तपाईँसँग आजको दिनमा हामीले हेर्छौँ भने आजको दिनमा नेपालमा लोकतान्त्रिक शासन छ, हामीले नै मतदान मार्फत निर्वाचित गरेको सरकारले सत्ता चलाइरहेको छ, सरकार चलाइरहेको छ, हामीले नै हिजोको दिनमा करिब आजभन्दा 3.5 महिना अगाडि मात्रै मतदान गरेर नयाँ सरकार गठन गरेका छौँ, नयाँ सरकारको नेतृत्व नयाँ पुस्ताले गरिरहेको छ, युवा पुस्ताले गरिरहेको छ, जुन अहिले आत्मदाह गर्नुभएका केही घटनाहरू केही युवाहरू हुनुहुन्छ उहाँको जेनेरेसनले नेतृत्व गरिरहेको छ, उहाँ स्वयंले बुझ्नुपर्ने हुन्छ कि यो जेनेरेसनले गरिरहेको नेतृत्वमा भएका कमी कमजोरीहरूको बारेमा प्रश्न उठाऊ, आवाज उठाऊ, बरु तिमी शान्तिपूर्ण रूपमा भेला भएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर, आफ्नो आवाजलाई आम संचार माध्यम मार्फत सार्वजनिक गर, तर तिमी यो आत्मदाह जस्तो कुनै विकल्पमै नपर्ने एउटा बाटोमा जाने कुराले चाहिँ यो व्यक्तिगत सवालको रूपमा यसलाई हामी लिन सक्दैनौँ, यसले समग्र युवा पुस्तालाई, युवा पुस्ता त भगौटे हो, सङ्घर्ष गर्न सक्दैन, आफूले चाहिँ एउटा जुन कुरा अपेक्षा गरेको त्यसको लागि लड्न सक्दैन भन्ने तहको एउटा म्यासेज दिने हुनाले मलाई चाहिँ के लाग्छ भने यो आत्मदाह अन्तिम विकल्पको रूपमा होइन कि विकल्पको रूपमा यसलाई लिनु नै हुँदैन, बरु कुनै कुरा चित्त बुझेको छैन भने त्यसलाई एउटा शान्तिपूर्ण रूपमा विभिन्न अहिलेको लोकतान्त्रिक बाटोबाट चाहिँ असन्तुष्टि पोख्नुपर्छ र त्यो असन्तुष्टि सरकारले सुन्नुपर्छ भन्ने मलाई लाग्छ।
0: अब जे नहुनु थियो समाजमा भयो, होइन, यस्ता परिदृश्यहरू हामीले बेला बेलामा नेपालमा देखि नै रहेका छौँ, होइन, जस्तो भनौँ न संसद भवन अगाडि नै आत्मदाह गर्नुभएको थियो, त्यस्तै गरेर ग्वारखुकै घटना पनि गत वर्ष होइन दुईजना युवाहरूको मृत्यु भएको थियो वैदेशिक रोजगारीमा जाने सिलसिलामा, होइन त। अब यी समग्र वस्तुस्थितिलाई नियालेर हेर्दाखेरि अब जे हुने आजसम्म भयो भयो, अब चाहिँ स्थानीय सरकार अनि नागरिक आफैले पनि सिक्नुपर्ने सन्दर्भ चाहिँ के हो त, अब हामीले कतातिर जानुपर्छ त?
1: मलाई यसमा के लाग्छ भने यो समग्र हाम्रो अहिले सरकारकै कुरा गर्छौँ भने स्वाभाविक रूपमा सङ्घीय सरकार सबै कुरामा बढी जवाबदेही हुनुपर्छ र हुन्छ पनि, हुनु नै पर्ने हुन्छ, तर त्यसको मतलब यो होइन कि हामीसँग एउटा मात्रै सरकार छैन, अहिले हामीसँग 761 सरकार छन्, खास गरी 753 हाम्रो स्थानीय तहको सरकार छ, 7 हाम्रो प्रादेशिक तहको सरकार छ र एउटा सङ्घीय तहको सरकार छ। त्यो सरकार मात्रै होइन, त्यो सरकार अन्तर्गतका विभिन्न निकायहरू छन्, त्यसमा नागरिक समाज छ, आम सञ्चार माध्यम छ, हामीहरू जस्तो बहस पैरवी गर्ने त्यहाँ अर्को एउटा समूह छ, नागरिक समाजका विभिन्न निकायहरू छन्, यी सम्पूर्णको खासमा एउटा सामूहिक र साझा दायित्व के हो भने नागरिकलाई आशा दिने, नागरिकलाई आशा प्रवर्धन गर्ने, तर त्यो हुँदाहुँदै काम गर्ने तौर तरिकामा भएका कतिपय कमजोरीहरूको कारणले गर्दा यो खालका दुःखद घटनाहरू भएका हामीले देखिरहँदा त्यो अवस्थालाई चाहिँ अब आगामी दिनमा दोहोरिन नदिनको लागि, जस्तो उदाहरणको लागि भनौँ न, सडकको सुविधा चाहिँ हाम्रो सोमालियाको जस्तो छ अनि त्यसपछि फाइन चाहिँ हामी अमेरिकाको जस्तो लगाउने भन्ने जुन न्यारेटिभ, जुन बहस बेला बेला हामी छलफलमा ल्याउँछौँ यो आफैमा गलत छ। अब तपाईँले अर्को हेर्नुहुन्छ भनेदेखि रोजगारीका अवसरहरू हामीले एकदमै श्रिङ्किङ भइरहेछ, खुम्चिरहेको छ, अनि नागरिकलाई चाहिँ हामीले झन आर्थिक व्यवहार पर्ने गरी चाहिँ हामीले जुन कुराहरू गरिरहेका हुन्छौँ, करमा वृद्धि लगायतका कुरा, यो हाम्रो रियलिस्टिक, हाम्रो आजको सामाजिक आर्थिक सांस्कृतिक राजनीतिक धरातल के हो देशको भन्ने तहलाई राम्रोसँग गम्भीर रूपमा छलफल गरेर त्यसको आधारमा मात्रै हामीले नागरिकलाई पर्ने भारहरू थप्ने गरी नीति बनाउने कुरातिर सम्पूर्ण सरकारहरू र सम्पूर्ण निकायहरू सजग हुनुपर्छ। दोस्रो मलाई के लाग्छ भने नागरिक समाज र मिडियाले पनि आम युवाहरू आम नागरिकहरूमा फैलँदै गएको कुनै त्यस्तो असन्तुष्टि छ, निराशा छ, आक्रोश छ भने त्यसलाई पर्याप्त स्थान दिनुपर्छ र मिडियामा सार्वजनिक भइरहेका कुराहरूलाई सम्पूर्ण सरकारका नेतृत्वमा रहेका राजनीतिक दल र त्यसका नेतृत्व तहले पनि सकारात्मक रूपमा लिनुपर्छ र त्यसलाई सुधार गर्नुपर्छ। हाम्रो संसदले पनि यस्ता खालका सवालहरूमा आवश्यक कानुन निर्माण गर्ने तहमा राज्यलाई सरकारलाई जवाफदेही बनाउनुपर्छ र त्यो सँगसँगै यस्ता नीति बनाउने तहमा चाहिँ उहाँहरूको सघन छलफल हुनुपर्छ र यसमा जवाफदेहीता वहन गर्नुपर्छ। त्यही भएर मलाई एउटा के लाग्छ भने यतिखेर हामीले एउटालाई दोष दिएर एउटालाई जवाफदेही अजवाफदेहीता नभएको कारणले जवाफदेहीताको कारणले यो अवस्था भयो भन्ने कुरामा म धेरै असहमत हुनु नपर्ला, तर व्यक्तिको मनोविज्ञान त्यो किन बन्यो भन्ने कुरामा हामी सबैको सामूहिक जिम्मेवारी र कमजोरीको कारणले गर्दा चाहिँ त्यस्तो भएको हो। त्यही कारणले यो अवस्थाको समाधानको लागि पनि यो आत्मदाह आत्महत्या त्यसपछि खास गरी यो तपाईँले भन्नुभएको जस्तै बालकुमारीका केही घटनाहरू हाम्रो मधेसका केही घटनाहरू छन्, हाम्रो पूर्वमा कोशी प्रदेश जुन त्यो प्रदेशमा पनि यस्ता घटनाहरू भएका छन्, यो त देशभरि यस्ता खालका घटनाहरू छन्। यसबाट आजको दिनसम्मका घटनाहरूबाट पाठ सिक्दै अब आगामी दिनमा चाहिँ हामी एउटा समुन्नत देश बनाउने सबैको आशा र विश्वास योग्य सरकार बनाउनेतिर सबै लाग्नुपर्छ भन्ने मलाई लाग्छ।
0: युवा वर्गको लागि चाहिँ एउटा ठुलो चिन्ता र चासोको विषय पनि हो होइन, यसमा नीतिगत सुधार हुनुपर्ने अवस्था पनि हो भन्ने लाग्छ कि लाग्दैन?
1: मलाई एउटा के लाग्छ भने यहाँले भन्नुभएको चाहिँ नीतिगत र प्रणालीगत सुधार नै आजको दिनको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता हो। यदि हामीले नीतिगत रूपमा सुधार गर्न सकेनौँ, यदि प्रणालीगत रूपमा सुधार गर्न सकेनौँ, यदि यस्ता खालका सवालहरूलाई तत्काल सम्बोधन गर्न सक्ने गरी हामीले संरचना निर्माण गर्न सकेनौँ भनेदेखि त्यसले यस्ता दुःखद र दुःखान्त घटनाहरूको निरन्तरता चाहिँ ल्याइरहन्छ कि भन्ने डर लाग्छ। जस्तो उदाहरणको लागि जो हाम्रो नगर प्रहरी वा ट्राफिक प्रहरीले कुनै पनि अपराध गरेको उहाँमाथि चाहिँ अपराध गरेको घटना थियो भनेदेखि त्यसलाई न्यूनीकरण गर्नको लागि तत्कालै 100 खबर गर्दाखेरि अहिले हेलो सरकारमा जानकारी दिँदाखेरि वा राष्ट्रिय सतर्कता केन्द्रलाई जानकारी दिँदा वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायलाई तत्कालै मोबाइलबाट म्यासेजबाट चाहिँ जानकारी दिँदा त्यहाँ कारवाही हुने स्थिति भइसकेको भएदेखि त त्यो अवस्था त्यो दुखान्त नदोहोरिन सक्थ्यो नि त, होइन? अनि अर्को कुरा चाहिँ यस्ता खालका हाम्रा अहिले भइरहेका संस्थाहरूलाई सबल बनाउने र नीतिहरूलाई चुस्त र नागरिक मैत्री बनाउने र अर्को महत्त्वपूर्ण कुरा त्यस्ता नीतिहरू भनेको चाहिँ नागरिककै सहभागिता र संलग्नतामा जसलाई हामी सिभिक इन्गेजमेन्ट भन्छौँ नागरिक संलग्नतामा नीति बन्ने र नागरिक संलग्नतामै त्यसको संशोधन हुने एउटा प्रणालीगत रिफर्म गर्न सक्यौँ भने यस्ता कतिपय कुराहरू समाधान गर्न सक्छौँ। त्यो सँगसँगै हाम्रा सरकार र सरकार अन्तर्गतका निकायहरू संवेदनशील बन्ने नागरिकको चासो र सरोकारलाई सानोभन्दा सानो चासोलाई पनि उच्च महत्त्व दिएर त्यसको कार्यान्वयन गर्ने त्यसको त्यो उहाँहरूको गुनासोलाई सम्बोधन गर्ने गरी चाहिँ हामीले पुनर्संरचना गर्नुपर्छ होला हाम्रा राज्य संरचनाहरू भन्ने लाग्छ मलाई।
0: भए जस्तै अहिले त देशमा एउटा युवाहरूकै सरकार छ, स्थिर सरकार छ, बहुमतको सरकार छ, अनि युवाहरूले नै त्यसमा प्रतिनिधित्व पनि गरिरहनु भएको छ, तर पनि युवाहरूमा अझै पनि त्यो निराशाको एक खालको विद्रोहको आभास चाहिँ अझै पनि देखिनु यो एउटा चिन्ताकै विषय हो नि, होइन?
1: हो, हाम्रो विगत इतिहासदेखि नै हामी हेर्छौँ भने हामीले सत्ता बदल्यौँ का पात्रहरू बदल्ने आन्दोलन गऱ्यौँ, तर एउटा संस्कार बदल्ने आन्दोलन हामीले गरेको छैन। त्यो आन्दोलन आफैबाट सुरु हुन्छ, सडकमा निस्केर होइन। संस्कार बदल्ने, हाम्रो संस्कृति बदल्ने, हाम्रो विश्वास बदल्ने भनेको आफूले आफैसँग क्रान्ति गरेर हुने कुरा हो, जुन चाहिँ बाहिर सडकमा निस्केर बन्दुक बोकेर वा बन्दुक विरुद्धमा ढुङ्गा हानेर निस्किने कुरा होइन। त्यो संस्कार बदल्ने कुरामा चाहिँ हाम्रो सबैको त्यो समस्या देखिन्छ। जस्तो सरकार सञ्चालन गर्ने छोड्दै विगतका सरकारको नेतृत्वले गरिरहेका कुसंस्कारहरूलाई छोड्दै वा गलत अभ्यासहरूलाई छोड्दै सुसंस्कारमा जानुपर्ने गरी रिभोल्युसन वा क्रान्ति गर्नुपर्नेछ। त्यो आम भनौँ न यो नागरिकहरूले पनि त्यो संस्कारमा बदल्नुपर्नेछ। जस्तो उदाहरणको लागि हामीले लामो समय नियम मिचिरहेका छौँ भनेदेखि नियम मिच्नु भनेको त फेरि पनि मैले नियम मिचिरहँदा अर्को व्यक्तिलाई असर पर्छ, अर्को व्यक्तिलाई म जस्तै रिस उठ्छ भन्ने कुरा चाहिँ आज आम नागरिकले बुझ्न सक्ने हो भने, युवाले बुझ्न सक्ने हो भने आफू डिसिप्लिनभित्र बस्छौँ र अनि त्यसपछि अर्कोको लागि पनि आफूले कसरी सहज बन्न सक्छौँ भन्ने एउटा इम्प्याथेटिक फिलिङ्स चाहिँ हामीमा आउँछ। म लामो समय जापान बस्ने मौका पाएँ आफ्नो अध्ययनको क्रममा। जापानमा धेरै युवाहरूमा आफूलाई भन्दा अर्कोलाई कसरी सहज हुन्छ भन्ने किसिमले उहाँहरूले सोच्नुहुन्छ। मैले धेरै युवाहरूसँग मेरो अध्यापन गर्ने बेलामा, मेरा विद्यार्थीहरूसँग, मेरो कलिगहरूसँग जति बसेर छलफल गर्दा उहाँहरूको चाहिँ आफ्नो कुरा, म आफूलाई असर नपारिकन अरूको लागि कम्फर्टेबल कसरी बन्ने भन्ने उहाँहरूले दोस्रो विश्वयुद्धपछि त्यो आफ्नो संस्कार बदल्ने एउटा क्रान्ति गर्न सक्नुभयो। मलाई लाग्छ हामी समग्र राज्य सञ्चालकहरू, राज्यभित्रका अन्य एक्टरहरू र स्वयं नागरिकहरू, नयाँ पुस्ताका युवाहरूले पनि यो खालको क्रान्ति चाहिँ आफूले आफैलाई सुधार गर्ने, आफूले आफैलाई नियमभित्र राख्ने, आफूले आफैलाई कानुनभित्र राख्ने, जुन नियम चाहिँ उपयुक्त छैन त्यसको बारेमा वैधानिक बाटोबाट एउटा प्रणालीगत रूपमा चाहिँ त्यसको संशोधनको लागि आवाज उठाउने, त्यसको परिवर्तनको लागि आवाज उठाउने, आफ्ना सांसदहरू मार्फत, आफ्नो जनप्रतिनिधि मार्फत आवाज उठाउने, आफ्नो स्थानीय तह मार्फत आवाज उठाउने, आफ्नो प्रादेशिक सरकार मार्फत आवाज उठाउने गरी चाहिँ सुधार गर्यो भनेदेखि त्यसले केही परिणाम ल्याउन सक्छ कि, परिवर्तन ल्याउन सक्छ कि भन्ने लाग्छ मलाई।
0: हजुर, भनिन्छ नि आफू भलो त जगत भलो भन्ने हाम्रो उखान नै छ नि। जस्तो अब देश सरकार, राज्य सरकारका एक किसिमका दायित्व नीतिगत परिवर्तनदेखि आफ्ना नागरिकलाई को चासोलाई सम्बोधन गर्नुपर्ने एउटा किसिमको बोध त छँदै नै छ होइन। त्यो सँगसँगै हामी नागरिकहरू अनि युवाहरूले पनि हिजोलाई छोडेर अब आजमा बदलिन त जरुरी छ नि त, हामी आफै पनि संयम चाहिँ हुनु पर्यो।
1: हजुर, निश्चय नै। यसमा मलाई के लाग्छ भनेदेखि खास गरी हामीले कानुन बनाउने सन्दर्भमा हामीले जुन निर्वाचित गरेका जनप्रतिनिधिहरूलाई कानुनमै बढी फोकस गर्ने गरी नागरिकले जवाब दिनु पर्यो। अहिले कुलो बनाउने कुरामा, कुवा बनाउने कुरामा, अर्को बाटो बनाउने कुरामा हामीले जुन फोकस गरेर दबाब दिइरहेका छौँ नि हाम्रा जनप्रतिनिधिहरूलाई, यसले गर्दा कानुन बनाउने कुरामा उहाँहरूले समय पाउनु भएन, कानुन बन्न पाएन। बरु त्यहाँ चारवटा कुलो बनाइदिएँ, अर्को 2 किलोमिटर रोड बनाई भनेर उहाँले चाहिँ गर्वका साथ जुन भन्दै हिँड्नु भएको छ, यो हरेक जनप्रतिनिधि सांसदज्यूहरूको लागि लज्जाको विषय बन्ने गरी नागरिक रूपान्तरित हुनु पर्यो। तिमीले कुन कानुन बनायो, त्यो कानुनले नागरिक मैत्री बन्यो कि बनेन, त्यसले नागरिकलाई चाहिँ सपोर्ट गर्छ कि नागरिकलाई दोहन गर्छ भनेर आफ्ना जनप्रतिनिधिहरूलाई प्रश्न गर्नु पर्यो। त्यो प्रश्न गर्नको लागि सबैभन्दा पहिला नागरिक तहमा पनि एउटा रूपान्तरण के जरुरी छ भने, सांसदले कुलो, कुवा, पाटी, पौवा, मन्दिर, अर्को के मस्जिद बनाउने होइन, उसले कानुन बनाउने हो भन्ने तहको रूपान्तरण भयो भने, अनि गलत कानुन बनाउने सांसदहरूलाई चाहिँ पनिसमेन्ट दिनु पर्यो। त्यो पनिसमेन्ट भनेको मत नहालेर, त्यो राजनीतिक दललाई मत नहालेर, आफ्नो मत परिवर्तन गरेर 5 वर्ष धैर्यतापूर्वक काम गर्ने तर त्यसपछि मत परिवर्तन गर्ने। तपाईँले अहिले हेर्नुभयो भनेदेखि अमेरिकामा त्यो तहको राज्यप्रतिको असन्तुष्टि बढेको छ तर सरकारले काम गर्ने अवसर पाइरहेको छ, किनकि त्यहाँ 4 वर्षको एक हिसाबले स्थिर सरकार छ होइन। अब हामीमा पनि सरकारले एउटा संसदप्रति जवाबदेही हुने हाम्रो प्रणाली छ, त्यही भएर संसदमा सरकारका मन्त्रीहरू, सरकारको स्वयं प्रधानमन्त्रीज्यू लगायत सबैले संसदलाई गम्भीरतापूर्वक लिएर संसदमा आएका उठान भएका सवालहरूलाई रूपान्तरण गर्ने, परिवर्तन गर्ने एउटा जुन वैधानिक बाटो नेपालको संविधानले दिएको छ त्यो बाटो हिँड्नुपर्छ। दोस्रो, नागरिक स्वयंले आफ्ना सांसदहरूलाई नीतिमा खबरदारी गर, तर तिमीले कुवामा चिन्ता नलेऊ, यो स्थानीय सरकारले गर्छ, स्थानीय सरकारको अनुदान बढाउने कुरामा बरु तिमी लबी गर, त्योभन्दा टाढा नजाऊ भन्ने तहमा आफूलाई रूपान्तरण गर्ने हो भनेदेखि एउटा नागरिक मैत्री नीति बन्न नसकिरहेको अहिलेको अवस्था चाहिँ बदलिन सक्छ भन्ने लाग्छ मलाई।
0: हजुर, बिल्कुलै। अहिले त सामाजिक सञ्जालको पनि बढ्दो प्रयोग छ होइन, आइटीको जमाना छ, सबै एआईबाट सबै हामी सञ्चालित भइरहेका छौँ। जस्तो यस्तो अवस्थामा चाहिँ अब यो जुन अवस्थाहरू आइरहेका छन्। यस्तो खालको अवस्थामा चाहिँ एक खालको अफवाह अनि अपुष्ट समाचार सूचनाहरू फैलिन नदिन चाहिँ सञ्चार माध्यम अनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चाहिँ के कस्ता ध्यान पुर्याउन जरुरी छ यस्तो अवस्थामा के भन्नुहुन्छ?
1: मलाई चाहिँ सामाजिक सञ्जाललाई चाहिँ यो असामाजिक सञ्जाल नै हो भन्ने लाग्छ। यसले सामाजिक हुनबाट रोकेको छ धेरै मान्छेलाई, सूचना त दिएको छ, यसका लाभहरू छन्, लाभहरू लिने, जस्तो उदाहरणको लागि हामीलाई म्यासेन्जरबाट कल गर्दाखेरि तुरुन्तै बिना पैसा कल गर्न सक्छौँ, होइन, यस्ता लाभहरू लिने। तर सामाजिक सञ्जालमा पूर्ण रूपमा भर नपर्ने, सूचनाहरूको सन्दर्भमा मूलधारका सञ्चार माध्यमलाई आधारित बनाउने, किनभनेदेखि त्यसमा धेरै तहको चेक एन्ड ब्यालेन्स भएको हुन्छ, त्यसमा धेरै तहको एडिटिङ भएको हुन्छ र त्यो सूचना वास्तविक सूचना पुगेको हुन्छ। तर सामाजिक सञ्जाल भनेको कुनै एउटा व्यक्तिलाई जो चाहिँ खासमा डिजिटल्ली पनि लिटरेट नहुन सक्छ, अरू हिसाबले पनि जानकारी नभइरहेको व्यक्ति हुनसक्छ, तर उसले एउटा अफवाहपूर्ण सूचना राखिएको भरमा हामी त्यसमा चाहिँ विश्वास गर्ने, त्यसैमा बहकिने अवस्थाबाट चाहिँ आम नागरिक स्वयं नै जोगिनुपर्छ। यसले समग्र देशलाई वा अरू कुनै पार्टीलाई कुनै नेतालाई भन्दा बढी हामीलाई असर पारिरहेको छ, स्वयं नागरिकलाई नै असर पारिरहेको हुनाले यसमा विश्वास गर्न योग्य सूचनालाई मात्रै पत्याउने र त्यस्ता सञ्चार माध्यमलाई मात्रै बढी फलो गर्नुहोस् भन्ने लाग्छ। र यसमा सरकारले पनि काम गर्नुपर्छ। डिजिटल लिटरेसीमा नेपाल सरकारले खास कामै गर्न सकिरहेको छैन, त्यो डिजिटल लिटरेसीको सन्दर्भमा पनि नेपाल सरकारले अलिकति बढी काम गर्नुपर्ने छ, आम नागरिकलाई यो बारेमा सुसूचित गर्नुपर्ने छ, विद्यालय तहदेखि नै बालबालिकालाई सिकाउनु पर्ने छ कस्तो सूचना भ्रामक सूचना हो, कस्तो सूचना चाहिँ भ्रामक सूचना होइन भन्ने कुरा चाहिँ सिकाउनु पर्ने छ, त्यो बारेमा सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने छ। र नागरिक स्वयंले पनि एउटा केबाट चाहिँ बुझ्नुपर्ने छ भने यस्ता कयौँ सूचनाहरू भ्रामक सूचना हुन सक्छन् जसको आगोमा भोलि मै जल लिनुपर्ने हुन्छ, मै जल्नुपर्ने हुन्छ। त्यही भएर भ्रामक सूचनालाई चाहिँ म पत्याउँदिनँ। आधिकारिक सञ्चार माध्यमहरू जो चाहिँ अलिकति रिलायबल छन्, जुन अलिकति विश्वसनीय छन्, तिनीहरूको सूचना मात्रै म आधारित भएर लिन्छु भन्ने तहमा जानुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा, सामाजिक सञ्जालको प्रयोग हुन थालेको नेपालमा 2 दशकभन्दा बढी भइसक्यो, यसलाई व्यवस्थापन गर्ने, म नियमन भनिरहेको छैन, यसलाई व्यवस्थापन गर्ने गरी हाम्रो पार्लियामेन्टले कानुन बनाउनु पर्ने छ। त्यो पार्लियामेन्टले अहिलेसम्म 2 दशकसम्म एउटा कानुन बन्न नसक्ने कुरा असाध्यै दुखान्त छ। त्यो अवस्थाबाट पनि तत्कालै यसलाई व्यवस्थापन गर्ने कानुन बनायौँ भनेदेखि यस्ता मिसइन्फर्मेसन डिसइन्फर्मेसनलाई अलिकति व्यवस्थित गर्न सकिन्छ होला त्यसको बारेमा। त्यही भएर यो समग्रमा राज्यभित्रका सम्पूर्ण अवयवहरूले यी समग्र सवालहरूमा चाहिँ सँगसँगै मिलेर हिँड्न सक्यो भने, एउटै बाटोमा अगाडि बढ्न सक्यो भने र एकले अर्कोलाई चाहिँ शत्रुको रूपमा नभइकन यो नेसन स्टेट बिल्डिङ प्रोसेसको एउटा पार्टनरको रूपमा लिएर अगाडि जाने हो भनेदेखि चाहिँ त्यसले परिणाम सकारात्मक ल्याउँछ भन्ने मलाई लाग्छ।
0: हजुर, हामीले त यस्तो अवस्थामा संयम हुनु पर्यो। सामाजिक सञ्जालमा सञ्चार माध्यमहरूबाट अपुष्ट समाचारहरू दिएर झन भ्रम चाहिँ फैलाउनु भएन, कसरी हुन्छ? हामीले त समृद्धितिर जानु छ नि त, होइन? हामीले ती नकारात्मक कुराहरू किन आइरहेका छन् ती कुराहरूलाई चाहिँ बढावा दिने भन्दा पनि न्यूनीकरण के हुन सक्छ त, समाधानको उपाय के हो त भन्नेतिर जान सक्यौँ भनेदेखि चाहिँ राम्रो हुन्छ होला जस्तो लाग्छ।
1: मलाई पनि त्यही लाग्छ। यो सबैको सामूहिक र साझा दायित्व हो, भलै त्यसमा सबभन्दा बढी सरकारको जिम्मेवारी हुन्छ, त्यसमा प्रदेश सरकारको जिम्मेवारी हुन्छ, त्यसपछि स्थानीय सरकारको जिम्मेवारी हुन्छ, त्यहाँभित्रका अन्य विभिन्न निकायहरूको जिम्मेवारी हुन्छ, त्यहाँ समाजको जिम्मेवारी छ, त्यहाँ समाजभित्रका म जस्ता पात्रहरूको जिम्मेवारी छ, र सबैभन्दा ठुलो जिम्मेवारी स्वयं व्यक्तिकै छ। उहाँको पनि त्यो समाजलाई एउटा सही दिशा तर्फ अगाडि बढाउने जिम्मेवारी उहाँको पनि छ। त्यही भएर मलाई के लाग्छ भने यो मात्रा तलमाथि हो, हामी सबै यसको जिम्मेवारीबाट भाग्नु हुँदैन भन्ने लाग्छ।
0: हजुर, बिल्कुलै सर। अब हामी अन्तिममा छौँ, अब अहिलेको यो अवस्थामा युवाहरूलाई हामीले कस्तो खालको सन्देश दिन सक्छौँ होला?
1: मलाई एउटा कुरा के लाग्छ भने हामी धेरैचोटि भन्छौँ, हामी सबैले यो पटक पटक भनिरहेका कुरा पनि हौ कि यो बादलमा त चाँदीको घेरा हुन्छ भने हामी हाम्रो जीवनमा आउने साना असरहरू वा साना निराशाहरूको तत्कालै समाधान हुन्छ। त्यो निराशा बढाउने कुरा साना साना कुराहरू छन्, त्यसलाई समाधान गर्न सकिन्छ, त्यसलाई सामूहिकताको आधारमा यसलाई समाधान गर्न सकिन्छ, व्यक्तिगत सङ्घर्षको आधारमा समाधान गर्न सकिन्छ। तर यो सुन्दर संसारलाई यति नकारात्मक रूपमा पनि हेर्नु भएन, यति नैराश्य रूपमा पनि कुनै युवाले हेर्नु भएन, किनकि जीवन भनेको चाहिँ एउटा तपाईँको लागि मात्र होइन, तपाईँसँग जोडिएका अरू धेरै व्यक्तिहरू हुन्छन्, तपाईँको परिवार हुन्छ, तपाईँको छोराछोरी होलान्, तपाईँको श्रीमान श्रीमती होलान्, तपाईँको बुवा आमा हुनुहोला, तपाईँको अरू आफन्तहरू हुनुहोला, तपाईँको समाजमा तपाईँको कुनै संस्था होला, तपाईँको कुनै निकाय होला, तपाईँ काहीँ काम गर्नुहुन्छ होला, कसैलाई योगदान गर्नुहुन्छ होला, तपाईँले यो राज्य बदल्ने तपाईँसँग तागत छ, भोलि तपाईँ नेतृत्वमा पुग्ने तपाईँको तागत छ, प्राइम मिनिस्टर बन्न सक्ने कानुनी रूपमा, राष्ट्रपति बन्न सक्ने कानुनी रूपमा तपाईँ एउटा कानुनी सुनिश्चितता भएको समाजमा हुनुहुन्छ भनेपछि तपाईँ लड्ने हो, तपाईँले चाहिँ यस्ता सङ्घर्षहरूलाई लडेर यसको समाधान खोज्ने हो, न कि अहिले जुन विगतका केही दिन यता भइरहेका जस्ता घटनाहरूको आधारमा होइन, त्यसरी काहीँ पुग्दैन, त्यसले समाजलाई काहीँ पुर्याउँदैन, त्यसले पीडा मात्रै हो, त्यसले दिने चाहिँ अप्ठ्यारो मात्रै हो। त्यही भएर मलाई एउटा यो लाग्छ कि सम्पूर्ण व्यक्तिले यो सोच्नु पर्यो। दोस्रो, राज्यले पनि के सोच्नु पर्यो भने हरेक नागरिकका सानाभन्दा साना पीडा पोख्ने ठाउँ भनेको राज्य हो, राज्य भनेको अभिभावक हो, अभिभावकले आफ्नो जिम्मेवारी र भूमिका पुरा गर्ने गरी आफूलाई सबैसँग कम्फर्टेबल हुने गरी आफूसँग आएर अभिभावकमा आएर पीडा सुनाउन अप्ठ्यारा सुनाउन सक्ने किसिमको वातावरण सरकारले निर्माण गरोस्, सबै तहको सरकारहरूले त्यो निर्माण गर्नुपर्नेछ। तपाईँ आफ्नो बच्चासँग बच्चाको पीडा पोख्नको लागि कति कम्फर्टेबल हुनुहुन्छ, तपाईँका बच्चा तपाईँसँग त्यति निकट हुन्छन् र त्यति उनीहरूमा इम्प्याथेटिक फिलिङ्स चाहिँ बढ्दै जान्छ। त्यही भएर सरकारहरूले पनि खास गरी सङ्घीयदेखि स्थानीय तहका सरकारले पनि यो तहको संवेदनशीलता चाहिँ विकास गर्नु पर्यो, अनि अरू साथीहरूले पनि, अरू छिमेकीहरूले पनि, अरू समाजका व्यक्तिहरूले पनि, आफ समाजका कुनै युवाहरू जो अलिकति कुनै किसिमको एउटा पीडामा हुनुहुन्छ, अप्ठ्यारोमा हुनुहुन्छ भने कोअपरेट गरौँ, सहयोग गरौँ, काउन्सिलिङ गरौँ र उहाँलाई प्रेरित गरौँ कि तपाईँले राम्रो गर्न सक्नुहुन्छ भनेर। त्यही भएर मलाई चाहिँ के लाग्छ भने जिम्मेवारी बढी सरकारको छ, जिम्मेवारी बढी त्यो व्यक्तिको छ, तर कोही पनि जिम्मेवारीबाट बाहिर चाहिँ छैनौँ भन्ने लाग्छ।
0: हस् सर, हामीलाई समय दिनुभयो, यसका लागि हामी धेरै नै आभारी छौँ।
1: यहाँलाई पनि धेरै धन्यवाद।
0: अहिले भर्खरै सुन्नुभयो स्थानीय सरकारको सेवा प्रवाह, नागरिकको असन्तुष्टि, मानसिक स्वास्थ्य र संवादको आवश्यकता विषयमा रहेर त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विषयका उप प्राध्यापक एवं लेखक विश्लेषक दिपेश घिमिरेसँग गरिएको कुराकानी। यहाँहरूलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह, सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। अनि तपाईँका गाउँठाउँमा पनि युवा आफैँ सक्रिय र सचेत भएर कुनै नयाँ नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न सक्नुहुनेछ। यहाँहरूका कुरा हामी युवा संसार कार्यक्रममा समेट्दै जानेछौँ। हवस् त, आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्।

हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ र अहिलेको बसाइमा सुनाइरहेका छौँ दोहोरी गीत भर्खरै यहाँलाई सुनायौँ। विष्णु माझी र कुलेन्द्र विकको स्वरमा रहेको गीत प्रह्लाद सुवेदीको शब्द वसन्त थापाको सङ्गीतमा अब सुनाउँछौँ। खेम सेन्चुरी र अनु चौधरीको स्वरमा रहेको यो दोहोरी गीत नेत्र अर्यालको शब्द खेम सेन्चुरीको सङ्गीतमा।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिक संस्था र व्यक्तिगत संवादको क्रमलाई आज पनि निरन्तरता दिनुहुने भएको छ। आज उहाँले जुत्ता व्यवसायी संघ फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले केही बेरपछि एसोसिएसनका अध्यक्ष सूरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सल्लाहकार कालिदास गौतम लगायतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका चुनौती र नीतिगत सुधारका विषयमा छलफल हुनेछ। आन्दोलनरत मिटर ब्याज र पीड़ित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा सरकारी टोली र पीड़ित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिक प्रदान गर्ने तयारी भएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सरकारी वार्ता टोली र मिटर ब्याजी पीड़ित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता शुरू भएको छ। सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहनु भएको छ। पीड़ित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी सुस्ता पूर्वका अवधेश कुशवाले गरिरहनु भएको छ। सरकारले वार्षिक आर्थिक वर्ष 2082-83 असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिणाम वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि

Ojciec był na spał. Wysoko pierdolisko, kielko mocza pitra łapy ho. भरपूर मनोरंजन सहित मात्र रु 900 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

नमस्कार। कार्यक्रम संस्कार सिर्जनाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। हजुर, प्रत्येक शुक्रबार 12 बजेको समाचारपछि करिब 1 बजेसम्म कार्यक्रम संस्कार सिर्जना सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसारण भइरहेको छ। कार्यक्रम संस्कार सिर्जनामा हामी गायक, गायिका, रचनाकार एवं संगीतकारहरूसँग कुराकानी गर्दै आइरहेका छौँ। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज कार्यक्रम संस्कार सिर्जनामा हामीले गायिका, रचनाकार एवं संगीतकार लक्ष्मी रेग्मीसँग कुराकानी गरेका छौँ। कार्यक्रम संस्कार सिर्जनाको शुभारम्भ गर्दैछौँ। आजका अतिथि लक्ष्मी रेग्मी र मौसम गुरुङको स्वर गणेश परियारको रचना र संगीत रहेको छ। त्यसपछि उहाँसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।

0: कार्यक्रम संस्था र सिर्जनामा स्वागत छ।
1: नमस्कार, धेरै धेरै धन्यवाद हजुरलाई, लगायत हाम्रो प्राविधिकमा बस्नुहुने लक्ष्मण सरलाई पनि धेरै धेरै धन्यवाद।
0: भर्खरै हामीले एउटा गीत सुनायौँ, मौसम गुरुङ तपाईँको युगल स्वर राईको गीत, गणेश परियारले लेख्नु भएको यो निकै चर्चामा रहेको गीत पनि हो। यो गीतको बारेमा पहिला कुराकानी गरौँ, कति सालमा यो गीत साङ्गीतिक बजारमा ल्याउनु भएको हो, कसरी तपाईँ कहाँ यो गीत आइपुग्यो?
1: अहिले भन्दा 11 वर्ष अगाडिको गीत हो यो। यो गीत गाउँदै गर्दाखेरि मलाई अलि त्यो खालको ऊर्जा थपिएको थियो, अलि भावुक बनाएको थियो त्यो खालको छ। गीतका भावहरूले, शब्द सिर्जनाले त्यस्तै बनेको छ होइन। गणेश परियार दाईको आदरणीय दाई एकदम सम्मान गर्न सम्झन चाहन्छु। गणेश परियार दाईको शब्द सिर्जनामा आदरणीय मौसम गुरुङ दाईले र मैले आवाज भरेका थियौँ। एकदम राम्रो लाग्यो थियो गीत। यो गीतले धेरै चर्चा पाएको थियो, धेरै माया पाएको थियो यो गीतबाट।
0: एक दशक भन्दा पनि बढी भइसक्यो यो गीत साङ्गीतिक बजारमा आएको। अहिले एक दशकमा कस्ता कस्ता कमेन्टहरू सुझावहरू पाइराख्नु भएको छ यो गीतका बारेमा? अझै यस्तो खालका गीतहरू आउनुपर्छ या के भन्छन् हेर्ने र सुन्ने श्रोताहरूले?
1: अहिले भन्दा 11 वर्ष अगाडि आएको गीत अहिलेसम्म टिकटकमा टिकटक बनाउनुहुन्छ कि दर्शक श्रोताहरूले, मलाई माया गर्ने होइन, गीतलाई माया गर्ने साथीहरूले। एकदम खुसी छु यो गीतको राम्रो सल्लाह सुझाव दिनुहुन्छ, मिठो राम्रो छ गीत, एकदमै एउटा प्रेम सम्बन्धीको छ भनेर सल्लाह छ। एकदम खुसी छु, सन्तुष्ट छ गीतबाट।
0: कहिलेदेखि सङ्गीत क्षेत्रमा लाग्नुभयो, कति वर्ष जति भयो सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको?
1: म 2069 सालमा
0: 13-14 वर्ष भयो। अनि 13-14 वर्षमा कतिवटा साङ्गीतिक कोसेलीहरू बजारमा ल्याउनु भएको छ, कतिवटामा स्वर दिनु भएको छ, कतिवटा गीतहरू लेख्नुभयो, कतिवटा गीतहरूमा सङ्गीत भयो?
1: मैले लेख्न त 30-32 वटा लेखे होला, गाउन त मैले अडियो भिडियो गरेर 200-300 वटा गीत गाएको छु।
0: हजुर,
1: चल्नु नचल्नु भनेको त अलग्गै कुरा हो, त्यतिसम्म चाहिँ मैले आवाज भरेको छु।
0: यो चल्ने नचल्ने कुराहरूमा चाहिँ कति जसो मैले धेरै जसो संस्थाहरूसँग कुराकानी गरेको छु, धेरै राम्रा सिर्जनाहरू छन्, को कतिखेर चम्किने र को कतिखेर चर्चामा आउने भन्ने कुरा चाहिँ खासै फिक्स चाहिँ नहुँदो रहेछ।
1: हजुर,
0: तपाईँका सिर्जनाहरू धेरैले सुनिसक्नु भएको छ, तपाईँलाई धेरैले चिन्नु पनि हुन्छ, तपाईँलाई सङ्गीत क्षेत्रमा चिनाएको गीत भनेर तपाईँ सम्झिँदाखेरि कुन गीत? सिर्जना त सबै बराबर हुन्छन्, आफ्ना सन्तान जस्तै हुन्। तपाईँले लेख्नु भएका 34-35 वटा गीतहरू भए 200-300 वटा अडियो भिडियो गरेर 200-300 वटा गीतहरू जुन साङ्गीतिक बजारमा ल्याउनु भएको छ सबै सिर्जनाहरू बराबर हुन्, तर तपाईँलाई भित्रैदेखि मनपर्ने हुन्छ नि?
1: मैले अहिलेसम्म सबभन्दा माया पाएको गीत चाहिँ आदरणीय बहुत चर्चित गायक बसन्त थापा दाईसँगको गीतले चाहिँ धेरै राम्रो, धेरैजनाले माया गर्नुहुन्छ। टिकटक सञ्जाल छ अहिले त, टिकटकमा धेरैले ट्र्याकमा गाउनुहुन्छ, यतिकै मौखिक पनि गाउनुहुन्छ होइन। एकदमै त्यो गीतबाट मैले धेरै माया पाएको भन्दै, अनि रुने पालो गीतबाट नै एकदम माया पाएको मैले, जस्तै पञ्चे बाजा गीतहरू बुढेसकाले छुन्छ, यस्तै गीतहरू छ।
0: तपाईँको सिर्जनाहरू धेरैले टिकटकमा पनि हेर्नु भएको होला, युट्युबमा हेर्नु भएको होला, रेडियोबाट बजिरहेका सुन्नु भएको पनि होला, धेरैले तपाईँलाई चिन्नुहुन्छ होला। कस्तो हुन्छ भने गायक गायिकाहरूलाई चाहिँ पब्लिकले चिनेको हुन्छ, तर गायक गायिका रचनाकार सङ्गीतकारहरूले चाहिँ सबैलाई चिनेको हुँदैन। मैले भन्न खोजेको किनभने तपाईँ कहाँ जन्मिनुभयो, बाल्यकाल कस्तो रह्यो, जिज्ञासा हुनसक्छ रेडियो सुनेर बस्नुभएका श्रोतालाई।
1: म चाहिँ अर्घाखाँची मालारानी गाउँपालिका बामरुक वार्ड नम्बर 7 बामरुकमा जन्मेको। मेरो बाल्यकाल, म घरकी सबभन्दा कान्छी छोरी थिएँ होइन, म अलि फुलफुले पनि थिएँ, अलि चकचके पनि थिएँ, त्यही भएर बाल्यकाल चाहिँ म बच्चैदेखि अति साहित्यिक स्वभावको मान्छे हो। बच्चैदेखि मैले गीत सङ्गीतहरू लेख्ने, गजल कविताहरू लेख्ने होइन, अनि मैले आज एकदमै खुसी छु कि म रेडियो नेपालमा आउन पाएँ। रेडियो नेपाल मेरो साथी बच्चैदेखिको होइन, म एकदमै सुन्ने गर्थेँ, धेरै कार्यक्रमहरूमा पनि म रेडियो नेपालबाट मैले चिठीहरू पठाउने होइन, त्यो एउटा त्यस्तो
0: त्यो बेला पत्रहरू पठाउने, आफूलाई मनपर्ने कार्यक्रम भनौँ या मनपर्ने गीतहरू सुन्नका लागि,
1: हजुर हजुर त्यो गर्थेँ मैले। त्यही भएर आज यो रेडियो नेपालसम्म ल्याइदिनु भयो रमेश भट्टजी, एकदमै हजुरलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।
0: जस्तो 69 सालदेखि गायन क्षेत्रमा प्रवेश गर्नुभयो, अहिलेसम्म 200-300 वटा गीतहरू साङ्गीतिक बजारमा ल्याइसक्नु भएको छ, अहिले पछिल्लो समयमा कतिको गीतहरू ल्याउँदै हुनुहुन्छ, कस्तो छ तयारी?
1: मेरो गीतहरू थुप्रै छ, 8-10 वटा गीत छ भिडियो गर्नलाई।
0: हजुर,
1: अहिले माहौल त्यस्तो खासै छैन, अहिले खासै बजारमा गीतहरू त्यति राम्रो चलेको छैन, त्यही भएर रोकिराखेको छन्। थुप्रै गीतहरू छन् आउँदैछन्।
0: अब तपाईँको अर्को सिर्जनाको कुरा गरौँ, यो माया अघि अघि वसन्त थापासँग गाउनु भएको छ, युगल स्वर रहेको छ, प्रतिभा शर्माको रचना रहेको छ, प्रिय कुमारको यसमा सङ्गीत रहेको छ। यो गीत साङ्गीतिक बजारमा आएको कति भयो र तपाईँ कहाँ भनौँ न यो गीत कसरी आयो, यो गीतको बारेमा थोरै कुराकानी गरौँ।
1: यो गीत चाहिँ मैले दाईसँग गर्ने भनेरै सुरुमै लय शब्द सिर्जना गर्न लागेको, सङ्गीत भर्न लागेको। हाम्रो प्रिय कुमारजीले चाहिँ असाध्यै मिठो त्यही खालको एउटा टिपिकल मौलिक टाइपको गीत बनाइदिनु भयो वसन्त थापा दाईलाई, मलाई सुट गर्ने खालको। एकदमै धेरै धेरै आभार मलाई पनि। दाईसँग गर्दै गर्दाखेरि चाहिँ मलाई धेरै, हामी जस्तो एउटा भर्खरै सिक्दै गरेको विद्यार्थीलाई दाईसँग गर्दाखेरि धेरै अलिकति ऊर्जा थपिँदो रहेछ, होइन? सबै दर्शक श्रोताहरूको माया पाउँदा, होइन? अनि शब्द त्यस्तै लेख्नु भएको छ दिदीले, त्यस्तै मिठा छन् शब्द। प्रतिभा दिदीलाई पनि धेरै धेरै सम्मान छ। हाम्रो वसन्त थापा दाई सँग गाउँदै गर्दाखेरि एकदमै दाईको सपोर्ट साथ एकदमै मिलेको छ, धेरै धेरै आभार।
0: एक लाइन सुन्छौँ र अनि त्यसपछि हामी श्रोतालाई सुनाउँला।

0: हजुर, भर्खरै यहाँलाई सुनायौँ वसन्त थापा र आजका अतिथि लक्ष्मी रेग्मीको सुर, प्रतिभा शर्माको रचना, प्रिय कुमारको सङ्गीतमा हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ कार्यक्रम संस्कार सिर्जना। हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग गायिका, रचनाकार एवं सङ्गीतकार लक्ष्मी रेग्मी हुनुहुन्छ। अहिले भर्खरै तपाईँले कुराकानी गर्नुभयो, म त सिक्दै गरेको मान्छे हो, अब वसन्त दाईसँग काम गर्न पाउँदा मलाई चाहिँ एकदमै खुसी लाग्यो भनेर भन्नुभयो। शिक्षा चाहिँ यस्तै कुरा हो, शिक्षा कहिले पनि पूर्ण हुँदैन, जहिले पनि जति सिक्यो त्यति धेरै सिक्न मन लाग्ने चिज हो, सङ्गीतको पनि त्यही हो। सङ्गीत क्षेत्रमा पछिल्लो समयमा जस्तो सामाजिक सञ्जाल प्रयोग गरेर आइरहेका हुन्छन् सङ्गीतको, मलाई लाग्छ सङ्गीत धेरै बुझेको उहाँहरूले हुँदैन होला। तपाईँलाई कस्तो अनुभव भयो यो 12-13 वर्षको अनुभव सुनाउँदाखेरि कस्तो लाग्छ?
1: अनुभव त मैले धेरै बटुले होइन, बच्चा सानो, म बच्चै उमेरमा बिहे गरेको, बच्चै च्यापेर होइन धेरै सङ्घर्ष गरियो होइन। अब सङ्गीतप्रतिको अनुभव हो भने चाहिँ म विद्यार्थी नै हो होइन, कहिले कुराहरू सिक्नु छ होइन, गर्नु छ, त्यो भएको भएर यति हो।
0: अझै सिक्न धेरै छ, जस्तो भर्खरै केही चर्चा पनि पाएका छन्, केही हराएका छन्, जस्तो मैले सामाजिक सञ्जाल प्रयोग गरेर आइरहेका कलाकारहरूलाई भन्न खोजेको, उहाँहरूलाई चाहिँ कसरी हेर्नुहुन्छ? तपाईँले लगभग लगभग एक दशक भन्दा धेरै सङ्गीतसँगको अनुभव छ।
1: अब कस्तो भने हामीले हाम्रो पालामा कैयौँ प्रतियोगितामा गएर डोरी गाएर गीत गाएर यसरी अगाडि बढेर यहाँसम्म आएको हो। उहाँहरूले अहिले यो सञ्जाल, सामाजिक सञ्जालले गर्दाखेरि धेरै सजिलो छ। अब कुनै एउटा कलाकारको 1 मिनटको गीत गाए गाउनु भयो भने एकै रातमा भाइरल भइदिनुहुन्छ, अनि म्युजिक जुन इन्डस्ट्रीमा एकदम रातारात भाइरल हुनुहुन्छ, खोसाखोस हुनुहुन्छ होइन। अब यो अहिले अहिलेको परिवेशमा के छ भने कला र सुरको चाहिँ त्यति खासै कदर छैन क्या, जो भाइरल हुन्छ त्यसैलाई मात्रै अगाडि बढाउने खालको एउटा परिवेश छ। त्यो भएको भएर चाहिँ त्यो गर्नुभन्दा नि मैले या हजुरले गीत सङ्गीतमा कति बलिदान दिएको छ, कति सङ्घर्ष गरेको छ, त्यो कुरा चाहिँ बुझ्न जरुरी छ। गीत सङ्गीतलाई अहिलेसम्म उसले गरे खर्चेका दिनहरू, सङ्घर्ष गरेका तिनी दिनहरूलाई चाहिँ महत्त्व राखियोस् भन्न चाहन्छु म चाहिँ।
0: 10-12 वर्षको सङ्गीतको अनुभव सुनाउनु भयो, धेरै सङ्घर्षहरू गरे भनेर भन्नुभयो। खासमा काठमाडौँ चाहिँ आएर पहिलो गीत तपाईँलाई सम्झना छ, कुन गीत रेकर्ड गर्नु भएको, तपाईँको हातमा कसरी आएको थियो त्यो दिन सम्झौँ न।
1: यो पहिलो गीत चाहिँ मेरो आदरणीय मेरो क्लासमेट साथी, मैले हामीले 10 सँगै पढेको साथी, उहाँ म भन्दा अलिक केही वर्ष अगाडि गीत सङ्गीतमै लाग्नु भयो। लागेपछि एउटा गीत गर्नुपर्छ हजुरले, हजुर अगाडि बढ्नुपर्छ, हजुर जस्तो कला भएको क्षमता भएको मान्छे हामीले धेरै माथि गएको हेर्न चाहन्छौँ भन्ने हेतुले चाहिँ सम्पूर्णको परिवार लगायत सम्पूर्ण साथीहरूको एउटा त्यो साथ सपोर्टले गर्दाखेरि म उहाँसँग पहिलो गीत गरेको थिएँ, तिज गीत। तिज गीत गर्दाखेरि उहाँले शब्द पनि त्यस्तै बनाइदिनु भएको थियो होइन, त्यो भएको भएर त्यो थोरै गाउन चाहन्छु। ए ठुला ठुला कलाकारलाई चिने किनी छैन, घर छोडेर बाहिर कतै हिँडे किनी छैन, गीत गाउँछौ

0: धेरै वर्ष पहिलाको याद रहेछ।
1: जस्तो तपाईँले रेडियो नेपालसँग पनि सुन्थे, धेरै पत्रहरू पठाउँथे, रेडियोमा आफूलाई मनपर्ने गीत कार्यक्रमहरू सुन्थे भनेर भन्नुभयो। तपाईँलाई जुन सङ्गीततिर लाग्ने सानैदेखिको जुन रुचि थियो नि, यो 10-12 वर्षमा साँच्चीकै तपाईँले सोचे जस्तो सङ्गीत क्षेत्र पाउनुभयो या कस्तो लाग्यो त्यो पहिलेको दिन र अहिले यो 10-12 वर्षको बिचको समयलाई चाहिँ तपाईँले बाल्यकालमा जुन सोच्नु भएको थियो त्यस्तो पाउनुभयो या सङ्गीत क्षेत्र फरक रहेछ?
0: होइन, कस्तो भने म एउटा बुहारी आमा श्रीमती होइन छोरी सँगै म गीत सङ्गीतमा लागेको होइन। यदि म सिङ्गल हुन्थेँ भने केही माथि जान्थेँ होला। परिवार एउटा जिम्मेवारी भएको बोकेर हिँडेको मान्छेले कैयौँ कुराहरू गुमाउनुपर्छ होइन, त्यो गुमाइयो पनि। परिवारसँगै यो क्षेत्रमा लागेको छु, परिवारलाई पनि त्यत्तिकै सुरुमा उहाँहरूले नबुझे पनि अहिले बुझ्नुहुन्छ, यसरी सपोर्ट गर्नुहुन्छ होइन, त्यो नै खुसी छु म एकदमै अहिलेसम्म
1: खुसी हुनुहुन्छ। जे छ 10-12 वर्षमा जस्तो सङ्गीत क्षेत्र बुझ्नुभयो एकदमै खुसी हुनुहुन्छ। अर्को सिर्जनाको कुरा गरौँ, यो गाउँदै दोहोरी लाउँदै पिरती बोल रहेको छ, अहिले चलेका भनौँ न निकै चर्चामा छन् उहाँका सङ्गीत गायन। खेम सेन्चुरी निकै व्यस्त हुनुहुन्छ गायक अहिले, उहाँसँग पनि गाउनु भएको छ तपाईँले यो गीत चाहिँ गाउँदै दोहोरी लाउँदै पिरती, तपाईँको आफ्नै शब्द पनि हो यो गीतको। यो गीत लेख्दाखेरिको परिवेश, यो गीत कसरी तपाईँले लेख्न कलम चलाउनु भयो, यो गीतका बारेमा थोरै कुरा।
0: कस्तो भने विधान कार्की बुटोलमा हुनुहुन्छ, उहाँले लय बनाउनु भएको थियो, यस्तो यस्तो लय बनाएको छु मैले भनेर। त्यो बनाउँदै गर्दाखेरि चाहिँ मैले ल तनै मैले शब्द लेख्छु भनेर त्यतिखेर खेम सेन्चुरी आदरणीय दाई एकदम सम्झन चाहन्छु उहाँलाई। उहाँ भर्खर सुरुवात केही समय सुरुवात गरेको थियो, केही समय थियो, धेरै वर्ष भयो गीत आएको पनि, अनि त्यो भएको भएर अनि ल हामीले गाउनुपर्छ यो यसरी जानुपर्छ भनेर मैले यसको शब्द गरेको थिएँ। त्यसरी नै हामी अगाडि बढ्यौँ। यो गीत पनि राम्रो अडियो भिडियो भन्दा नै अडियोबाट राम्रो गएको थियो, अडियो छँदै राम्रो गएको थियो, राम्रो चलेको थियो।
1: यो गीतले खासमा के छ, माया प्रेम सम्बन्धी दर्शाउँछ?
0: माया प्रेम
1: हुन्छ, एक लाइन सुन्छौँ अनि त्यसपछि श्रोतालाई सुनौँ।
0: यस्तै रहेछ मायाको कुरो, तिमी बिना अधुरो अपुरो, गाउँदै दोहोरी एलाउँदै पिराती, गाउँदै दोहोरी मायाको कुरो, तिमी बिना अधुरो अपुरो, लाउँदै पिराती ए गाउँदै दोहोरी, लाउँदै फिराती।

हजुर, भर्खरै यहाँको मनोरञ्जन गरायौँ आजका अतिथि लक्ष्मी रेग्मी र खेम सेन्चुरीको सुर। आजका अतिथि लक्ष्मी रेग्मीको रचना रहेको थियो विधान कार्कीको सङ्गीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग गायिका, रचनाकार एवं सङ्गीतकार लक्ष्मी रेग्मी हुनुहुन्छ। पछिल्लो समयमा लोकदोहोरी गीतले निकै चर्चा पाएको छ। जस्तो एक ताका कस्तो थियो भने आधुनिक गीत नभइकन महोत्सव मेलाहरू पुरा नहुने, अहिले लगभग कस्तो सिनारियो देखिएको छ भने लोकदोहोरी वेशका

0: कलाकार गायकहरू नभइकन त्यो महोत्सव या मेला सम्पन्न नहुने जस्तो छ। तपाईँ कतिको व्यस्त हुनुहुन्छ, कतिको जानुहुन्छ, र यो मैले भन्न खोजेको अहिले लोकगीतको क्षेत्रलाई चाहिँ निकै चर्चामा रहेको छ, तपाईँको अनुभव चाहिँ कस्तो छ?
1: अहिले चाहिँ मेरो खास गरी चाहिँ मेरो परिवारको आफ्नै समस्याले गर्दाखेरि बाहिर त्यति हिँड्न पाउँदैन, त्यस्तै अब परिवारमा अलि सहज छ, अब छ भने चाहिँ म जाने हो, अलिकति त्यो भएको भएर अहिले चाहिँ कस्तो भने यो महोत्सव मेला पनि लोक गीतलाई मेलासम्म महोत्सव मेलासम्म पुग्नु पनि टिकटक हो होइन, टिकटकको माध्यमबाट चाहिँ धेरै कलाकारहरूले स्थान पाउनु भएको छ, टिकटकबाट जान्छ, लाइभमा गाइदिनुहुन्छ होइन, ट्र्याकमा गाइदिनुहुन्छ, धेरै आयोजकहरू भेट्नुहुन्छ टिकटकमै, अहिले टिकटकमा सब थोक छ क्या, अनि त्यो भएको भएर अनि त्यसरी जति टिकटकबाट चल्यो त्यति नै मेला महोत्सव मेला खानुभयो क्या, त्यो भएको भएर जे लोकगीतले चाहिँ राम्रो स्थान पाएको छ।
0: अहिले त नेपाली चलचित्रहरूमा पनि त लोकवेशका गीतहरू समावेश भएका छन्, त्यो बेला चाहिँ त्यति थिएनन्, छन त कुनै चलचित्रहरूमा एकात्मा हुन्थ्यो भने अहिले चाहिँ लोकवेशका गीतहरूले चाहिँ चलचित्रमा पनि स्थान पाएको छ। पछिल्लो समयमा जस्तो एआई प्रविधि आएको छ, एआईले के गरिरहेको छ सङ्गीत क्षेत्रलाई, तपाईँको आफ्नो व्यक्तिगत अनुभव कस्तो लाग्छ, यो एआई आइसकेपछि कलाकारहरूको जीवनमा केही धक्का गर्छ या कलाकारहरूले चाहिँ योबाट चाहिँ सिक्छन्?
1: होइन, एआईले जो लगानी गर्नु होइन प्रड्युसर हुनुहुन्छ उहाँहरूलाई चाहिँ सहज पारिदिएको छ, एउटा पाठो हेर्ने भने सहजै गीत बनाइदियो अनि एआईलाई ऊ गर्यो, एआईले निकालिदिइहाल्छ होइन, तर हामी जस्तो कलाकार गाउने कलाकारलाई चाहिँ घाटै छ, तर ओरिजिनल आवाज र एआईको आवाजमा त धेरै फरक पर्छ होइन, मान्छेले चाहने त कुनैले एआईको आवाज चाहन्छ भने धेरै जसोले प्राय जसोले समथिङ 80% चाहिँ ओरिजिनल आवाज नै चाहन्छ क्या, त्यो भएको भएर अब कुनै कुराहरू सहज पनि छ, कुनै कुराहरू घाटा पनि छ कलाकारको लागि।
0: गाउनलाई चाहिँ अलि सजिलो, अब मेरो त त्यति राम्रोसँग सङ्गीतसँग अनुभव त्यति नहोला, जस्तो गाउनलाई कुनै एउटा गीत तयार गरेपछि एआईलाई दिएपछि यो गीतमा कस्तो खालको सङ्गीत सुहाउँछ भनेर त्यसलाई प्रयोग गर्दाखेरि फाइदा होला कि?
1: अब सानो लगानीमा थोरै लगानीमा अहिले लगानी गीत गर्दाखेरि समथिङ मान्छेले 8-9 लाख खर्च गरेको हुन्छ होइन, त्यो भएको भएर चाहिँ अब थोरै लगानीमा सर्टकटमा गर्छु भन्यो भने चाहिँ एआई सजिलो छ होइन, सर्जकहरूको लागि हाम्रो जो प्रड्युसरहरूको लागि होइन, तर अब राम्रो गर्छु मैले बजारमा ल्याउँछु यो टाइपको मैले एउटा छाप बसाल्छु आफैले गरेर आफैले गीत सङ्गीत भन्नाले सङ्गीत भरेर स्वर भरेर होइन भनेर एउटा व्यवसायिक हिसाबले जाने भने चाहिँ
0: व्यावसायिक हिसाबले गरिरहेका कलाकारहरूले पनि आफ्ना गीतहरू एआईलाई दिएको र एआईका गीतहरू चाहिँ युट्युबमा अपलोड गरेको देखिन्छ। सङ्गीत क्षेत्रमा आर्थिक पाटो हुन्छ, तपाईँले लगानी गरिसकेपछि केही पैसा आओस् भन्ने सबैको चाहना हुन्छ, कस्तो छ अहिलेको अवस्था आर्थिक?
1: अब कस्तो भने यो गीतलाई लगानी गरेर गीत बजारमा निकाल्नु पनि एउटा बाजी जस्तै हो क्या होइन, बाजी गर्ने हो, जिते ठिक छ हारे पनि ठिक छ भनेर चित्त बुझाउने हो एउटा कुरा होइन, म जित्छु नै भनेर हामीले गर्न लाग्यो भने फेरि अलि माथि सोचेपछि पछि गीत चल्दैन भने जस्तो भएन भने चाहिँ अलि आफूलाई अलि बढी प्रेसर हुन सक्छ, मान्छे डिप्रेसनमा पनि धेरैजना जानु भएको छ, त्यस्तो गर्नुभन्दा नि जेता होला मैले बाजी एउटा खेल खेले त्यसको लागि, अब हारे पनि ठिक छ जिते पनि ठिक छ म एकदम खुसी छु भन्ने तरिकाले चाहिँ गर्नु पर्यो भन्छु मैले चाहिँ।
0: हजुर, कार्यक्रम संस्था र सिर्जनामा छौँ, रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम संस्था र सिर्जना सुनिरहनु भएको छ। आज हामीसँग गायिका रचनाकार एवं गीतकार लक्ष्मी रेग्मी हुनुहुन्छ। हामीले आर्थिक कुराकानी गऱ्यौँ, केही सजिलो पनि छ र केही गाह्रो पनि छ, लगानी लगाइसकेपछि सबैले आर्थिक कुराहरू हेर्छ, एउटा गीतमा अडियो लगानी गर्दाखेरि सामान्यतया अहिले कति जति खर्च हुने गर्छ?
1: सामान्यतया आफूले शब्द सङ्गीत गर्यो भने चाहिँ बाजा स्टुडियो चार्ज एरेन्ज गर्दाखेरि चाहिँ नर्मली गर्यो भने 30-35 हजार, अब कलाकारहरूलाई के अरे सर्जकलाई गायक गायिकालाई पैसा तिरेर गर्ने हो भने चाहिँ अब हेरिकन
0: क्वालिटी
1: हेरिकन हुन्छ, त्यसको गीतको क्वालिटी कस्तो गरेको छ भने नर्मल क्वालिटीमा चाहिँ 30-35 हजार, अलि हाई क्वालिटीमा चाहिँ 2 लाख खर्च गरेको नै हुनुहुन्छ साथीहरू, शब्द सिर्जना लगायत सबै गरेर।
0: पछिल्लो समयमा विकृति पनि छ, जहाँ केही कुरा सकारात्मक हुन्छ त्यहाँ नकारात्मक पनि हुन्छ। लोकदोरी क्षेत्रमा चाहिँ अनुभव पनि छ, विकृतिहरू जस्तो रोक्नको लागि विभिन्न गीतकार सङ्घ, लोकदोरी प्रतिष्ठान लगायत विभिन्न सङ्घ संगठनहरू छन्, उहाँहरूले कसरी हेर्नु भएको छ सङ्गीत क्षेत्रलाई?
1: सङ्गीत क्षेत्रलाई अलिकति उत्तौलपनका गीतहरू आयो भने यो गर्नु हुँदैन भन्ने खालको प्रतिकार त गर्नु भएको छ, हामीले देखिराखेको छौँ, सुनिराखेका छौँ होइन। अब कलाकारले जानेर पनि मैले यो गर्नु हुँदैन भनेर जानेर पनि पेलिदिनुहुन्छ उहाँहरूले होइन, त्यो भएको भएर चाहिँ अब संस्थाले हेर्नुपर्ने कर्तव्य चाहिँ सायद हेर्नु भएको छ।
0: जस्तो नेपाली चलचित्रमा सेन्सरका कुराहरू छन् नि, तपाईँलाई कस्तो लाग्छ यो गीत सङ्गीत क्षेत्रमा पनि सेन्सरका कुराहरू हुनुपर्छ या हुनु हुँदैन?
1: अब हुनुपर्छ या हुनु हुँदैन त्यो अलि हुन पनि पर्छ हुनु पनि पर्दैन,
0: दुइटै हुन्छ। कार्यक्रम संस्कार सिर्जनाको हामी अन्त अन्ततिर छौँ, एउटा गीत हामी कार्यक्रमको अन्तमा छोड्नेछौँ, बोले माया बढ्ला भन्ने बोल रहेको छ कृष्ण कडेल र तपाईँको आफ्नो युगल स्वर रहेको छ, शिवराज परियारको यसमा रचना र सङ्गीत रहेको छ। यो गीत कहिले साङ्गीतिक बजारमा ल्याउनु भयो, यो गीतका बारेमा थोरै कुराकानी?
1: यो गीत चाहिँ 3 वर्ष अगाडि लिएको, एकजना दाई हुनुहुन्थ्यो मेरो आदरणीय दाई, एकदमै मान्छु उहाँलाई, जापानमा हुनुहुन्छ उहाँ, उहाँले चाहिँ गीत गर्नु पर्यो नानी बागलुङको पञ्चे बाजा राखेर भन्नुभयो, अनि हाम्रो सर्जक पनि बागलुङकै हुन्छ शिवजी परियार उहाँ चाहिँ, अनि हाम्रो कृष्ण कडेल दाजु बुढेसकालले छुन्छ भन्ने गीत बागलुङको गीत बागलुङको पञ्चे बाजा थेट पञ्चे बाजा राखेर त्यो खालको सिर्जना गरेर गाएको थियो।
0: एक लाइन सुन्छौँ अनि हामी कार्यक्रमको अन्ततिर पनि छौँ। यो गीत सुन्नुभन्दा पहिला चाहिँ तपाईँबाट अन्तमा रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: हामी नमस्कार छ, उहाँहरूलाई सम्मान छ, यो रेडियो नेपाल सुनेर बस्नुहुने तमाम देश विदेशमा रहनुहुने सम्पूर्ण दर्शक श्रोताहरूलाई धेरै धेरै धन्यवाद सुनेर बसिदिनु भयो, अनि मलाई यहाँसम्म ल्याउनु हुने हाम्रो रमेश भट्ट हजुरलाई पनि धेरै धेरै धन्यवाद छ, रेडियो नेपाल परिवार पहिला एकदमै धन्यवाद छ,
0: आफ्नो महत्त्वपूर्ण समय रेडियो नेपालको स्टुडियोसम्म आएर दिनुभयो त्यसका लागि धन्यवाद दिन्छौँ, र अन्तमा यो गीत सुन्छौँ तपाईँबाट थोरै अनि छुट्टिन्छौँ।
1: हुन्छ, यो गीत चाहिँ मैले मेरो टिकटकमा पनि धेरै जाने गर्छ, धेरैले सुन्न चाहनुहुन्छ मेरो आवाजबाट, गीत त्यस्तै छ, त्यही भएको भएर धेरैलाई ऐना हेरी लजाइसके बेउलीको भेषैमा डोली छोडी जा।

0: छ भोलि भोलि भन्दा भन्दै बुढेसकालले छुन्छ, बुढेसकालले छुन्छ। भोलि भोलि भन्दा भन्दै बुढेसकालले छुन्छ, बुढेसकालले छुन्छ। धन्यवाद।
1: आजका अतिथि लक्ष्मी रेग्मी र कृष्ण कडेलको सुर, शिवराज फुरियारको रचना र सङ्गीतमा रहेको गीत यहाँका माझमा छोड्दै आजलाई कार्यक्रम स्रष्टा र सिर्जनाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिक संस्था र व्यक्तिगतसँग संवादको क्रमलाई आज पनि निरन्तरता दिनुभएको छ। आज उहाँले जुत्ता व्यवसाय संघ फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले एसोसिएसनका अध्यक्ष सूरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सल्लाहकार कालिदास गौतम लगायतकासँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका चुनौती र नीतिगत सुधारका विषयमा छलफल हुने जनाइएको छ। आन्दोलनरत मिटर ब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा सरकारी टोली र पीडित प्रतिनिधि बीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिक प्रदान गर्ने तयारी भएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सरकारी वार्ता टोली र मिटर ब्याज पीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता जारी छ। सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहनु भएको छ। पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी सुस्ता पूर्वका अवधेश कुशबाले गरिरहनु भएको छ। संविधान संशोधन बहसपत्र कार्यदलले आफ्नो विस्तृत प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित सो कार्यदलले हिजो प्रतिवेदन बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 2082 चैत 13 गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुदा नम्बर 4 देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने उल्लेख छ। 2082 चैत 16 गतेको मन्त्री परिषद बैठकले उक्त कार्यदल गठन गरेको थियो। सरकारले आर्थिक वर्ष 2082-83 असार 24 गतेसम्म 561,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिणाम वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षका लागि 28,82,14,00,000 रुपियाँ बजेट विनियोजन गरिएको थियो। गत असार 24 गतेसम्म 491,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न भएको छ। मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको मौजात समेत समावेश गरी असार 24 गतेसम्म 518,278.55 मेट्रिक टन रासायनिक मल बिक्री भएको छ। सौरमास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने कर्कट संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुँदैछ। माघ 1 गते सुरु हुने उत्तरायण र साउन 1 गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्त्वका साथ मनाइन्छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसै क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बच्न लुतो फाल्नेका परम्परा रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ। काभ्रे पलाञ्चोकको सिन्धुली जोड्ने खुर्कुट नेपालथो कटुन्जे बेसी स्थित बिपी राजमार्गमा सम्भावित बाढीका जोखिमलाई दृष्टिगत गर्दै बेलुका 6 बिहान 4 सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसैबीच इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण अवरुद्ध भएको छ। यसै गरी अर्घाखाँचीको पारेणी गाउँपालिका 2 सालझण्डी ढोरपाटन र सिन्धुपाल्चोको भोटे कोशी गाउँपालिका 4 स्थित अरणीको राजमार्ग पहिरोले अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्ति लोकपथ भन्ने पहिरो पन्साएपछि आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि #1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले सन् 2020 अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ। व्हाइट हाउसबाट राष्ट्रका नाममा गरेको करिब आधा घण्टाको सम्बोधनमा उहाँले चीनले तत्कालीन उम्मेद्वार जो बाइडेनको पक्षमा निर्वाचन प्रभावित गर्ने प्रयास गरेको दावी गर्नुभयो। ट्रम्पले आफूले गोप्य वर्गीकरण हटाइएका सयौं गुप्तचर दस्तावेज सार्वजनिक गरेको उल्लेख गर्दै चीनले 22 करोड मतदाताको व्यक्तिगत विवरण रहेको डाटा अवैध रूपमा प्राप्त गरेको र 18 राज्यका मतदाता विवरण खरिद चोरी वा ह्याक गरेको आरोप लगाउनुभयो। तर चीनले उक्त सूचनाको प्रयोग गरी मतदान प्रणालीमा हस्तक्षेप गरेको वा निर्वाचन परिणाम परिवर्तन गरेको कुनै प्रमाण भने उहाँले प्रस्तुत गर्नुभएको छैन। ट्रम्पको आरोपलाई चीनले भने अस्वीकार गरेको छ। वासिङटन स्थित चिनिया दूतावासले चीनले अमेरिकी राष्ट्रपति निर्वाचनमा कहिल्यै हस्तक्षेप नगरेको र भविष्यमा पनि नगर्ने जनाएको छ। र मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो दिउँसो देशका हिमाली भागका केही स्थानमा र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा, 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
1: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको मौरी पालनसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ मौरी विकास केन्द्रका बाली संरक्षण अधिकृत सुरक्षा सुवेदी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: मौरीको नयाँ रानु तथा रानु कोषलाई रानुविहीन घरमा कसरी सार्नुपर्छ भनी स्वर्गद्वारी प्युठानबाट जीवन मगरले जिज्ञासा राख्नु भएको छ।
2: मौरीमा रानीविहीन हुने विभिन्न कारणहरू हुनसक्छन्, अथवा रानुविहीन नभएको अवस्थामा पनि मौरीमा चाहिँ केही गरी रानु पुरानो भएको छ। विशेष गरी हामीले एक वर्षदेखि पुरानो रानीलाई चाहिँ नराख्ने भन्छौँ। यदि त्यस्तो गरी पुरानो भएको छ भने चाहिँ त्यो घरमा नयाँ रानु कोष अथवा नयाँ रानी चाहिँ दिनुपर्दछ। सबैभन्दा पहिला नयाँ रानु कोष दिनको लागि चाहिँ हामीसँग तयारी अवस्थामा रहेको रानु कोष उपलब्ध हुनु पर्यो, र जुन घरमा चाहिँ हामीले सार्ने हो त्यो घरमा चाहिँ यदि पुरानो रानी छ भने चाहिँ त्यसलाई दुई दिन अगाडि चाहिँ हटाइसक्नु पर्दछ। जब चाहिँ त्यसमा भएको पुरानो रानीको चाहिँ फेरोमेन अथवा त्यसको सेन्ट हटिसक्छ तब मात्रै नयाँ रानु कोषलाई चाहिँ उनीहरूले एक्सेप्ट गर्ने गर्दछन्। र त्यसरी राख्दाखेरि अब हामीले दुई दिन अगाडि नै त्यसलाई हटाइसकेको छौँ भने उसले चाहिँ इमर्जेन्सी सेल पनि हालेको हुनसक्छ, त्यसलाई चाहिँ हटाइदिने र रानु कोषलाई चाहिँ बिचमा पारेर जताबाट चाहिँ उसलाई एकदम राम्रो तापक्रम अनुकूल हुनुहुन्छ त्यतातिर चाहिँ राख्ने हो। र हामीले राखिसकेको एकदेखि दुई दिनमा पछि चाहिँ त्यो रानु कोषबाट नयाँ रानी निस्किन्छ, र हामी निरीक्षण गर्दाखेरि चाहिँ रानु कोषबाट उसले तलबाट उसले राम्रोसँग रानु कोष काटेर निस्केको छ भने चाहिँ नयाँ रानी चाहिँ त्यसमा छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउँछौँ। र यदि हामीसँग मेटेड खालको राम्रो नयाँ रानी छ भने पनि त्यसलाई पनि घरमा राख्ने तरिकाहरू हुन्छ। नयाँ रानु नै राख्दाखेरि चाहिँ सिधै राख्नु चाहिँ हुँदैन, यसको लागि पनि दुई दिन अगाडि चाहिँ रानुविहीन बनाउनुपर्छ, र त्यस पछाडि चाहिँ रानु पिँजडामा पुरानै घरका केही कर्मी मौरीहरू सहित नयाँ रानीलाई र केही खानेकुरा क्यान्डी बनाएर चाहिँ हामीले एउटा रानु पिजडामा राखिदिन्छौँ, र त्यसरी राखेर फ्रेमको बिचतिर राख्ने हो। र 24 घन्टा पछाडि हेर्दाखेरि चाहिँ अब त्यहाँ भएका नयाँ घरका कर्मीहरूले चाहिँ उसलाई घेरेर राम्रोसँग राखेको छ भने चाहिँ बिस्तारै हामी रानु पिँजडा चाहिँ खोलिदिन्छौँ, र रानु पिँजडा खोलिसकेपछि चाहिँ जब उनीहरूले एक्सेप्ट गरेको देखिन्छ त्यसरी चाहिँ हामी रानुविहीन गोलामा चाहिँ रानु कोष पनि राख्न सक्छौँ, रानी नयाँ रानी पनि राख्न सक्छौँ। र सुरुवाती बेलामा नयाँ कृषकहरूलाई चाहिँ रानु कोष राख्दाखेरि चाहिँ सजिलो हुन्छ, तर फेरि सक्सेस रेट चाहिँ नयाँ रानी नै राखेको छ भने सक्सेस चाहिँ रानी नयाँ रानी राखेकोमा चाहिँ बढी सक्सेस भइन्छ।
1: मौरी मर्ने दर बढ्यो किन होला भनी चन्द्रगिरी काठमाडौँबाट नवराज श्रेष्ठले जिज्ञासा राख्नु भएको छ।
2: वयस्क मौरी मर्ने विभिन्न कारणहरू हुनसक्छन्, त्यो मध्येमा हामीले अहिले देखिरहेको समस्या भनेको एक नम्बरमा चाहिँ विषादीकै समस्या हुनसक्छ। अब मौरी चाहिँ बाहिर चराउनमा गएको छ, एकदमै धेरै विषादी लागेको छ भने त्यो मौरी त्यही घरमा फर्किन नपाई त्यहीँ नै मर्ने गर्दछ। तर उसँग चाहिँ उसको शरीरमा मात्रै कन्टामिनेसन भएको छ र घरमा फर्केर आएको छ भने त्यहाँ भएका अरू मौरीहरूलाई पनि उसले विष सार्छ र मौरीहरू चाहिँ मरेको देख्न सकिन्छ। यसरी विषादीले मरेको मौरीहरूले कस्तो लक्षण देखाउँछ भन्दाखेरि घरको प्रवेशद्वार अगाडिपट्टि जिब्रो निकालेर मरेको चाहिँ हामीले देख्छौँ। यस्तो भएको छ भने चाहिँ विषादीले मरेको भन्ने थाहा हुन्छ। त्यस्तै अर्को वयस्क मौरी मर्ने अर्को कारण भनेको चाहिँ पक्षघात रोगले पनि हुन्छ। मौरीमा विभिन्न किसिमका एक्युट तथा क्रोनिक प्यारालाइसिसहरू पक्षघातहरू चाहिँ हुन्छन्, त्यस्तो अवस्थामा पनि मौरी चाहिँ मर्ने गर्छ। र त्यस्तै अर्को भनेको चाहिँ खानाको अभावमा भोकमरी लागेको छ, हामीले चाहिँ निरीक्षण गरेका छैनौँ, धेरै पानी परिरहेको छ, मौरी बाहिर जान सकेको छैन, विभिन्न अवस्थाले गर्दाखेरि चाहिँ त्यहाँ खानेकुरा छैन, मौरीलाई भोकमरी लागेको छ भने पनि मौरी चाहिँ मर्ने गर्दछ। अब यसरी विभिन्न कारणले चाहिँ मौरी मर्ने गर्दछ, हामीले घरकोलाई निरीक्षण गरेर त्यसको चाहिँ सही कारण चाहिँ थाहा पाउनु पर्दछ।
1: सिगास बैतडीबाट रमेश धामीले मौरीको घर कुन मौसम अथवा कुन महिनामा राख्दा ठिक हुन्छ भनी जिज्ञासा राख्नु भएको छ।
2: मौरीको लागि उपयुक्त समय भनेको हाम्रो नेपालको परिवेशमा चाहिँ एउटा भनेको वसन्त ऋतु हो र अर्को भनेको चाहिँ हाम्रो शरद ऋतु, यो दुईवटा ऋतुमा चाहिँ राम्रो हुन्छ। तैपनि ठाउँ अनुसार अलिकति तलमाथि चाहिँ हुन्छ, र विशेष गरी यही मौसममा चाहिँ हामीले घरगोलाहरू राख्यौँ, नयाँ घरगोलाहरू किन्यौँ, नयाँ गोला बिक्री वितरण गर्ने कार्य चाहिँ यो बेला भयो भने चाहिँ मौरीको लागि फाइदाजनक हुन्छ। तर एकदम जाडोको समयमा त्यस पछाडि यता बर्खाको समयमा चाहिँ मौरी घरगोला राख्नु पनि हुँदैन, बिक्री वितरण पनि गर्नु हुँदैन, किनकि मौरी आफै कमजोर भइरहेको हुन्छ। यस्तो समयमा हामीले 5 फ्रेमको नयाँ मौरी किनेर राख्दाखेरि चाहिँ उसले आफ्नो जनसङ्ख्या बढाउन सक्दैन र मौरी झन् कमजोर कमजोर हुँदै जान्छ। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म वसन्त ऋतु र शरद ऋतुमा चाहिँ मौरीहरू चाहिँ नयाँ मौरी चाहिँ राख्नु पर्दछ।
1: सुमन पन्थीले रेसुङ्गा गुल्मीबाट मौरीको प्युपा अवस्थामा कालो हुने र लार्भा अवस्थामै मर्ने समस्या भयो, समाधान कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
2: यो चाहिँ एक किसिमको ब्याक्टेरियाले लाग्ने गर्दछ। सुरुमा मौरी चाहिँ जुन सेतो हुनुपर्ने हो, लार्भा सी आकारमा बस्नुपर्ने हो, त्यसरी नबसेर तन्किएर पहेँलो कालो भएको चाहिँ हामीले देख्छौँ। र कतिपय अवस्थामा यो लार्भा अवस्थामै मर्छ, त्योभन्दा माथि जान सक्दैन। र कतिपय अवस्थामा चाहिँ अलिक पछिल्लो लार्भालाई लागेको छ भने प्युपा अवस्थामा पनि जाने चाहिँ हुन्छ, तर उसले चाहिँ प्युपा अवस्था पार गर्न सक्दैन र त्यसरी मर्ने गर्दछ। अब यसबाट बस्नको लागि चाहिँ हामीले घरलाई मजबुत बनाउनु पर्छ। रोग लागिसकेको अवस्थामा चाहिँ हामीले के गर्ने त भन्दाखेरि, यो गोलालाई अरूबाट आइसोलेट गर्ने। ब्याक्टेरिया हो, आफ्नै हातले पनि सारिरहेको हुन सक्छौँ रोगलाई। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म यसलाई अन्तिम निरीक्षण गर्ने, निरीक्षण गरिसकेपछि साबुन पानीले हात धुने गर्नुपर्छ र त्यस्तो लार्भा देखिएको चाकालाई चाहिँ सकेसम्म नष्ट गर्ने। नष्ट गरिसकेपछि हामीले चाहिँ रानीलाई रानु पिजडामा फ्रेममै केज गर्न मिल्ने रानु पिजडा पनि हुन्छ, त्यसरी चाहिँ 7 दिनदेखि 14 दिनसम्म केज गरेर राखेर उसलाई अन्डा पार्न नदिने। अन्डा पार्न नदिइसकेपछि लार्भा चाहिँ हुँदैन, लार्भा नभइसकेपछि रोग चाहिँ कन्ट्रोलमा आउँछ भन्ने चाहिँ हुन्छ यो छाउरे कुहुने रोगको चाहिँ लक्षण।
1: धादिङबाट आकाश गौतमले मौरीको गोलामा रानु नभएको कसरी थाहा हुन्छ र रानु विहीन हुने कारणहरू के होलान् भनी जिज्ञासा राख्नु भएको छ।
2: मौरीमा रानी नभएको अवस्थाको लागि चाहिँ पहिचान गर्नको लागि हामीले घरको लागि निरीक्षण गर्नुपर्छ। निरीक्षण गर्दाखेरि अब एक नम्बरमा हामीले सबै फ्रेमहरू हेर्दा रानी नै देखेनौँ भने रानु छैन भन्ने जानकारी हुने भयो। तर कतिपय अवस्थामा चाहिँ मौरी 10 फ्रेम नै छ, एकदम धेरै छ। र अर्को भनेको भाले उत्पादन हुने सिजन छ भने कहिलेकाहीँ झुक्किन सकिन्छ, नदेखिन पनि सकिन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले कोष हेर्न सक्छौँ। कोषमा चाहिँ उसले 1 दिनको 90 डिग्रीको अन्डा चाहिँ पारेको छ भने चाहिँ यसमा रानी छ भन्ने थाहा हुन्छ। तर अन्डा पनि छैन, रानी पनि छैन र हेर्दाखेरि चाहिँ मौरी अलिक बढी रिसा जस्तो छ, बढी भुनभुनाइरहेको छ र भित्र हेर्दाखेरि चाहिँ एउटा कोषमा धेरै अन्डाहरू पारिसकेको छ भने चाहिँ रानु नभएर पनि पितपाती भइसकेको छ भन्ने चाहिँ हामीले थाहा पाउन सक्छौँ। अनि अब रानु विहीन हुने कारणहरू पनि थुप्रै हुनसक्छन्। जस्तो एक नम्बरमा भनेको चाहिँ हामीले गोला निरीक्षण गर्दाखेरि चाहिँ राम्रोसँग ध्यान दिएनौँ। गोला फ्रेम निकाल्दाखेरि चाहिँ घरबन्द बाहिर लगेर राख्यौँ र त्यही फ्रेममा रानी थियो, रानी उडेर गयो, घरमा फर्केर आउन सकेन भने पनि रानु विहीन हुन सक्यो। अर्को भनेको चाहिँ हामीले फ्रेमहरू टाइट गर्दाखेरि मिचिएर थिचिएर पनि यो मर्न सक्छ। अब त्यस्तै अरू भनेको चाहिँ अब केही किसिमको रोग लागेको छ र रानीमा पनि त्यो रोग सरिसकेको छ भने चाहिँ रानु विहीन हुन सक्ने अवस्था चाहिँ हुनसक्छ।
1: सन्जु आचार्यले अर्घाखाँचीबाट मौरीको घरमा चिल्सा किरा जस्तो देखिन्छ, समाधान के होला भनी जिज्ञासा राख्नु भएको छ।
2: घरमा त्यसरी चिल्सा किरा जस्तो देखिने भनेको चाहिँ मैनपुतलीको आक्रमणले गर्दा हुन्छ होइन। मैनपुतलीको लार्भा चाहिँ विशेष गरी चिल्सा जस्तो सेतो चाहिँ देखिन्छ। अब मैनपुतलीको आक्रमण कहिले हुन्छ भन्दाखेरि, जब चाहिँ घरमा 10 फ्रेम चाहिँ हामीले अथवा मौरीभन्दा धेरै फ्रेम राखेका छौँ। मानौँ हामीसँग 5 फ्रेम मात्रै मौरी छ, तर राख्दाखेरि चाहिँ हामीले धेरै फ्रेमहरू राखेका छौँ भने बाँकी रहेको जुन मैन छ, जसलाई मौरीले ढाक्न सकेको छैन, बाँकी रहेको चाका छ, त्यहाँ चाहिँ मैनपुतलीले अन्डा पार्छ र त्यही अन्डालाई चाहिँ पछि लार्भा भएर त्यो चाहिँ चिल्सा जस्तो देखिने हो। र यसले चिल्सा जस्तो पनि हुन्छ र बाहिरबाट सेतो जाली जस्तो लगाउँछ र धेरै आक्रमण भएको अवस्थामा चाहिँ मौरीले घर छोडेर गृहत्याग पनि गर्ने गर्दछ। अब यसको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि, कहिले पनि धेरै फ्रेम चाहिँ राख्नु भएन। मानौँ हामीसँग 5 फ्रेम छ भने 5 फ्रेम राखिदिने, मौरी बढ्दै गएको छ भने फ्रेम थप्दै जाने, मौरी घट्दै गएको छ भने फ्रेम झिक्दै जाने र त्यसलाई सानो न्युक्लियस घरमा सार्ने गर्नुपर्छ। जस्तो अहिले बर्खाको सिजन छ, भर्खर राम्रो एउटा मौरीको लागि उपयुक्त समय चाहिँ सकिएर अनुपयुक्ततिर जाँदैछौँ हामी। 10 फ्रेम भएको मौरी अब उसलाई चाहिने मात्रामा हामीले खानेकुरा पुर्याउन सकेन भने घट्दै जान्छ र यसरी आज 10 फ्रेम थियो, 2-3 दिन पछि हेर्दाखेरि चाहिँ मौरी 8 फ्रेम भएको छ भने त्यो बाँकी रहेको 2 फ्रेम चाहिँ हामीले निरीक्षण गरेर निकालिदिनुपर्छ, नत्र त्यहीँबाट चाहिँ मैनपुतलीको आक्रमण सुरु हुने गर्दछ। यसरी चाहिँ हामीले घरभित्रको मैनपुतलीलाई नियन्त्रण गर्ने हो। र अर्को चाहिँ हामीसँग कहिलेकाहीँ चाहिँ स्टोर गरेको मैनमा पनि मैनपुतली चाहिँ लाग्न सक्छ। त्यसको लागि चाहिँ जस्तो हामीले अघि निकाल्यौँ 2 फ्रेम हामीलाई नचाहिएर एक्स्ट्रा भएर निकाल्यौँ, त्यस्तोलाई चाहिँ 1 दिन चाहिँ फ्रिजमा राख्ने। फ्रिजमा राखिसकेपछि त्यसमा भएको केही लार्भा प्युपाहरू छन्, अन्डाहरू छन् भने मर्छन् र त्यसलाई चाहिँ प्लास्टिकमा राखेर स्टोर गऱ्यौँ भने पछि चाहिँ त्यसैलाई पनि हामीले मैन प्रशोधनमा राखेर नयाँ मैन निकालेर आधारचाका पनि बनाउन सक्छौँ। यसरी चाहिँ मैनपुतलीको नियन्त्रण व्यवस्थापन गर्नुपर्छ।
1: बितपाते मौरीको पहिचान कसरी गर्ने र व्यवस्थापनका उपायहरू के हुन सक्छन् भनी दाङबाट श्याम चौधरीले जिज्ञासा राख्नु भएको छ।
2: मौरीमा चाहिँ रानु नभएको अवस्थामा त्यो गोला मितपाते हुने हो। रानु पनि छैन र उसले नयाँ रानु बनाउनको लागि एक दिनको लार्वा अण्डाहरू केही पनि छैन भने चाहिँ उसले के गर्छ त भन्दाखेरि त्यहाँ भएका कर्मीहरूले रोयल जेली खाएर अण्डा पार्न थाल्छन्। त्यही अवस्थालाई नै हामीले बितपाते भन्ने हो। बितपाते गोलाको पहिचान गर्नको लागि चाहिँ सबैभन्दा सजिलो उपाय भनेको हामीले कोषमा पारेको अण्डाहरू हेर्ने हो। रानीले चाहिँ जहिले पनि एउटा अण्डा पार्छ 90 डिग्रीमा पारेको र कोषको बिचमा पारेको हुन्छ। तर कर्मीहरूले चाहिँ धेरै कर्मीहरूले अण्डा पार्ने र कर्मीको पेट चाहिँ रानीको भन्दा सानो हुने हुनाले उनीहरूले पारेको अण्डा पिँधमा नभएर भित्तामा टाँसिएको हुन्छ र एउटा कर्मी आउने त्यही कोषमा पार्ने अर्को कर्मी आउने त्यही कोषमा पार्ने गर्दाखेरि चाहिँ धेरैवटा अण्डाहरू चाहिँ हामीले देख्छौँ र त्यस्तोबाट निस्किने अण्डाहरू चाहिँ सबै अनफर्टिलाइज भएको हुनाले भाले उत्पादन हुने हो र कुनै गोलालाई चाहिँ हामीले बाहिरबाट हेर्दाखेरि नै धेरै भालेको आउजाउ भइरहेको छ, अलि रिसा स्वभावको छ र खोलेर हेर्दाखेरि चाहिँ धेरै भालेहरू देख्छौँ र कोषमा पनि धेरै अण्डाहरू देख्छौँ भने चाहिँ हामीले यो गोला चाहिँ बितपाते भएछ, यसमा रानी रहेनछ भन्ने कुराको चाहिँ पहिचान गर्ने हो। र एकपटक बितपाते भइसकेको गोलालाई चाहिँ व्यवस्थापन गर्न पनि निकै गाह्रो पर्छ। सुरुको अवस्थामा चाहिँ हामीले के गर्छौँ त भन्दा यसरी बितपाते भएको गोलालाई चाहिँ 200 मिटर जति तल लगेर टकटकाउँछौँ र त्यो पुरानो ठाउँमा चाहिँ नयाँ घार चाहिँ राखिदिन्छौँ र तल गएर जसको चाहिँ जुन मौरी चाहिँ कर्मी मौरी बितपाते भएको छैन, जसको पेटमा अण्डा छैन, त्यो चाहिँ फर्केर पुरानो घार भएको ठाउँमा आउँछ र जसको पेटमा अण्डा छ त्यो चाहिँ उड्न सक्दैन र त्यही ठाउँमा चाहिँ बस्छ। त्यस्तो भएकोलाई चाहिँ हामीले नष्ट गर्ने गर्छौँ र त्यहाँ पुराना जुन चाकाहरू धेरै अण्डा भएको चाकाहरू छन् त्यसलाई चाहिँ हामीले राख्दिनँ र कुनै एउटा राम्रो नयाँ घारमा अर्को घारमा धेरै लार्वा पिउपाहरू भएको छ भने त्यस्तो लिएर चाहिँ राखिदिने गर्छौँ। तर यति गर्दा पनि सक्सेस नै हुन्छ भन्ने चाहिँ हुँदैन, किनकि एकपटक उनीहरूले रोयल चिली खाएर अण्डा पार्न थालिसकेपछि अब म नै रानी हुँ भन्ने तरिकाले उनीहरूले कार्य गरिरहेका हुन्छन् र यति हामीले ट्रिटमेन्ट गरिसकेपछि यदि हामीसँग छ भने रानु कोष अथवा नयाँ रानी चाहिँ त्यहाँ राखेर प्रतिस्थापन गर्न सक्यो भने चाहिँ त्यो बितपातेको चाहिँ व्यवस्थापन गर्न सकिन्छ।
1: लमजुङबाट रमा थापाले वर्षायाममा घार गोलाको व्यवस्थापन कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
2: अब अहिले वर्षा ऋतु सुरु हुँदैछ होइन, मौरीलाई चाहिँ वर्षायाम भनेको पनि अनुपयुक्त समय हो। किन अनुपयुक्त हो भन्दाखेरि एक त धेरै फुलहरू यो वर्षायाममा फुल्दैन र फुले पनि पानीले पखालिने हुँदाखेरि र मौरी चाहिँ पानी परेको बेलामा उड्न नसक्ने हुँदाखेरि मौरीलाई चाहिँ खानेकुराको अभाव भइरहेको हुन्छ। त्यसले गर्दा चाहिँ हामीले बेला बेलामा घार गोला निरीक्षण गरेर उसको लागि चाहिँ पर्याप्त मात्रामा मह कुट सङ्कलन गरेको छ कि छैन भन्ने कुरा हेर्नुपर्छ र छैन भने चाहिँ हामीले चाहिँ उसलाई कृत्रिम आहार बनाएर खुवाउनुपर्छ। कृत्रिम आहारमा चिनी चास्नी लगायत कृत्रिम कुटको पनि व्यवस्था गरिदिनुपर्छ। किन भन्दाखेरि हाम्रो नेपालमा चाहिँ के छ, चिनी चास्नी चाहिँ खुवाउनुहुन्छ, कुट चाहिँ खुवाउनुहुन्न। कुट पनि उत्तिकै इम्पोर्टेन्ट हो, किन भन्दाखेरि रानीलाई अण्डा पार्नको लागि कुटको आवश्यकता हुन्छ। यदि कुट छैन भने रानीले अण्डा पार्न छोडिदिन्छ, अण्डा नपारिसकेपछि कर्मी मौरीको जनसङ्ख्या कम भएर मौरी चाहिँ कमजोर हुने गर्दछ। त्यही हुनाले चिसो मौसममा चाहिँ हामीले ख्याल गर्नुपर्ने भनेको एउटा खानेकुराको ख्याल गर्नु पर्यो। अर्को भनेको मौरीको सङ्ख्या घट्दै गएको छ भने फ्रेम निकाल्दै जानु पर्यो, त्यसलाई व्यवस्थापन गरिदिनु पर्यो र घरभित्र ओस नआओस् ढुसी नलागोस् भनेर पनि हामीले घरमाथि टिनहरू राखिदिने, जसरी हुन्छ घरभित्र चाहिँ पानी नहुने मोइस्चर कम हुने कुराको चाहिँ हामीले ख्याल गरेर व्यवस्थापन गर्नुपर्छ। अर्को भनेको अब बर्खा ऋतुमा अरिङ्गालको पनि धेरै आक्रमण हुने गर्दछ, अरिङ्गालबाट पनि बचाउनको लागि चाहिँ हामीले भाटाले अरिङ्गाल मार्ने अरिङ्गाल पासहरू राख्ने गरेर अरिङ्गालको पनि व्यवस्था गर्नुपर्छ।
1: मौरी घार छोडेर भाग्ने समस्या देखिन्छ, के गर्ने होला भनी ओखलडुङ्गाबाट सिर्जना थापाले जिज्ञासा राख्नु भएको छ।
2: मौरीले घार छोडेर भाग्ने भनेको दुई किसिमले भाग्ने गर्दछ, एउटा भनेको हुलनिर्यास हुन्छ र अर्को भनेको चाहिँ गृहत्याग हुन्छ। हुलनिर्यास चाहिँ उसको प्राकृतिक प्रक्रिया हो, जस्तो शरद ऋतु र वसन्त ऋतु मौरीको लागि जतिखेर एकदम फेभरेबल सिजन हुन्छ त्यो बेलामा उसले धेरै रानु कोषहरू बनाउँछ, उसको प्राकृतिक रूपमा विभाजन हुने बेला चाहिँ हो। यदि हामीले त्यो अवस्था पहिचान गर्न सक्यौँ भने एउटा घारबाटै हामीले दुईवटा घारलाई विभाजन गरेर धेरै घार बनाउन सक्छौँ। तर पहिचान गर्न सकेनौँ भने चाहिँ अब त्यो नयाँ रानी कोषबाट रानी निस्किने बेला हुन थाल्यो भने त्यो घारको पुरानो रानी र आधीभन्दा धेरै 60-70% मौरीहरू चाहिँ भाग्ने गर्दछन्। त्यस्तो भनेको चाहिँ हुलनिर्यास हो, त्यो भनेको प्राकृतिक तरिका हो, हामीले त्यसलाई व्यवस्थापन गर्नु पर्यो। र गृहत्यागको बेलामा चाहिँ त्यहाँ भएको उसले खानेकुरा केही पनि बाँकी नराखी सबै मौरीहरू भाग्ने गर्दछन्। त्यो भनेको विभिन्न अवस्थाले गर्दाखेरि चाहिँ हुन्छ, जस्तो एक नम्बरमा खानेकुराकै अभावले गर्दाखेरि हामीले निरीक्षण गरेनौँ, मह काट्ने बेलामा मात्रै घार गोला खोलेर हेर्छौँ, बाँकी बेलामा हेर्दैनौँ, उसलाई खानेकुरा पुगेको छैन भने उसले भाग्ने गर्दछ। अर्को भनेको त्योभित्र चाहिँ विभिन्न किसिमका घारभित्रका र बाहिरका शत्रुहरू, जस्तो मैन पुतली, मैन खपटीहरू, माउसुली जस्ता घारभित्रका शत्रुहरू र घार बाहिरका शत्रुहरूले पनि उसलाई अप्ठ्यारो बनाइरहेको छ, त्यो ठाउँमा उसलाई बस्न मन परिरहेको छैन भने पनि मौरीले गृहत्याग गर्ने गर्दछ। त्यस्तै चाहिँ उसलाई त्यो ठाउँमा कुनै किसिमको डिस्टर्बेन्स भइरहेको छ, मान्छेको आवाजात भइरहेको छ, सो घारेको अगाडिपट्टि चाहिँ बाटो छ, गाडीको हो हल्ला छ, त्यस्तो बेलामा पनि उसले चाहिँ गृहत्याग गर्ने गर्दछ। र यो दुवै किसिमको हुलनिटासको लागि पनि गृहत्यागको लागि पनि पहिलो नम्बरमा हामीले गर्ने भनेको घरौला निरीक्षण नै हो। मौरीले चाहिँ गर्मी महिना छ भने हप्ता 10 दिनको फरकमा, जाडो महिना छ भने 15-20 दिनको फरकमा चाहिँ हामीले घरौला निरीक्षण गरेर त्यसमा रानी छ कि छैन, खानेकुरा छ कि छैन, उसलाई कुनै सतरले असर गरिरहेको छ कि छैन, उसमा तातो चिसो न्यानो कतिको मिलेको छ, त्यो सबै कुराहरू व्यवस्थापन गर्न जान्यो भने चाहिँ मौरी भाग्दैन।
1: पाल्पाबाट रमेश कार्कीले मौरीलाई मनपर्ने चरण के हुन सक्छ भनी जिज्ञासा राख्नु भएको छ।
2: मौरी चाहिँ विशेष गरी आफ्नो चरणमा जाने बेला दुईटा कुरा चाहिँ लिएर आउँछ, पुष्परस लिएर आउँछ र कुट लिएर आउँछ। र मौरीलाई मनपर्ने फुलहरू भनेकै पुष्परस भएको फुल हुनु पर्यो र कुट भएको फुल हुनु पर्यो। अब नेपालको सन्दर्भमा चाहिँ हामीले सबैभन्दा राम्रो मौरीले मन पराउने भनेको चाहिँ चिउरी भन्छौँ। चिउरीमा पनि विशेष गरी पुष्परस चाहिँ धेरै पाइन्छ। नेपालको धेरै जिल्लाहरूमा 700-1200 मिटरको हाइटको रेन्जमा चाहिँ चिउरी चाहिँ हुने गर्छ। त्यस्तै अर्को हाम्रो राम्रो स्रोत नेपालमा चरण मौरीले मन पराउने भनेको चाहिँ कटुस हो। कटुसको मह पनि अहिले राम्रो मार्केटिङ गरेर बिक्री भइरहेको छ। त्यस्तै चिलाउनेमा पनि एकदम मौरीले मन पराउँछ, धेरै पुष्परस पाइन्छ, मह निकाल्न सकिन्छ। त्यस्तै अर्को चाहिँ हाम्रो लिची छ। लिचीमा पनि हामीले यदि मेलिफेरा मौरी हो भने त लिचीकै मात्रै स्रोतको पनि मह चाहिँ निकाल्न सकिन्छ। त्यस्तै रुदिलोहरू रहेको हुन्छ। मुख्यहरू चाहिँ यिनै हुन्। बाँकी भनेको चाहिँ अब ठाउँ विशेष हेरिकन, मौसम हेरिकन, नेपालमा त नेपाल एकदम जैविक विविधताको धनी देश होइन। पूर्वदेखि पश्चिमसम्म, तराईदेखि पहाडसम्म विभिन्न प्रकारका फुलहरू फुल्छन् र आफ्नो ठाउँ विशेष हेरिकन जसमा चाहिँ पुष्परस र पोलेन चाहिँ धेरै मात्रामा हुन्छ त्यो फुलहरूलाई चाहिँ मौरीले मन पराउने गर्दछ।
1: किसानले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएको यहाँलाई धेरै धेरै धन्यवाद। हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँ माझ आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ, तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने इमेल गर्ने आइडी म बताउँछु, fanbox2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। उच्चारण गर्छु म, तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो मेल हामीलाई गर्न सक्नुहुन्छ है। त कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु सन्तोष लामाको स्वरमा सजिएको यो गीत।

हजुर, सुन्दा पनि निकै प्यारो अनि अपनत्व शब्द माया। हजुर, माया माने संसार अडेको छ, माया बिना संसारको कल्पना समेत पनि हामी गर्न सक्दैनौँ, त्यसैले चोखो माया गरौँ हामी यही आग्रह गर्छौँ कार्यक्रम फ्यान बक्स मार्फत। अनि यही आग्रहका साथमा कार्यक्रम फ्यान बक्समा फेरि पनि म स्वागत गर्छु। कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ। यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ यो कार्यक्रम। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु यो कार्यक्रममा। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने म इमेल गर्ने आइडी बताउँछु। फ्यान बक्स 2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि। fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है त। यो जानकारी गराएँ मैले, यो जानकारी पश्चात अब अर्को जानकारी गराउँछु। त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.np अनि www.radionepalonline.com, रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि हामीलाई फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला है त। यो आग्रह गरेँ मैले, यो आग्रह पश्चात चाहिँ अब म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नुतर्फ। यसै क्रममा यो इमेल हामीलाई रोल्पाको लुङ्ग्री 5 भनेर लेख्नु भएको छ। उहाँले चाहिँ आफ्नो नाम हिरा घरती मगर भनेर लेख्नु भएको छ। लेख्नुहुन्छ, सेवारो दिदी, म हिरा घरती मगर हुँ, कार्यक्रम सुन्दै साथ दिइरहेको छु। मलाई यो कार्यक्रम मनपर्छ अनि सबै साथीहरूलाई धेरै धेरै सम्झना छ भन्दै बिदा हुन्छु भनेर लेख्नु भएको छ रोल्पाको लुङ्ग्री 5 हिरा घरती मगरजीले। धेरै धन्यवाद हिराजी तपाईँको लागि अनि तपाईँलाई चिने सबै सबैको लागि हामी अवश्य पनि अब बज्ने गीत सुनाउँछौँ। त अब नि म अर्को इमेल पढ्छु। यो इमेल हामीलाई लालबहादुर महतारा छेत्रीजीले गर्नुभएको हो, सल्यान कपुरकोट हो उहाँको घर पनि, उहाँ अहिले मलेसियामा हुनुहुन्छ। लेख्नुहुन्छ, रेडियो नेपालको म बच्चादेखिको साथी हुँ, सम्पूर्ण रेडियो परिवारलाई मिठो सम्झना भन्न चाहन्छु अनि अब बज्ने गीत मेरो घर परिवार लगायत मलाई चिने सबै सबै मेरा आफन्तहरू साथीभाइहरू इष्टमित्रहरूलाई मिठो सम्झना गर्दै सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ लालबहादुर महतारा छेत्रीजीले। सल्यान कपुरकोट हो उहाँको घर भने, उहाँ अहिले हुनुहुन्छ मलेसियामा। धेरै धन्यवाद लालबहादुरजी, तपाईँले भन्नुभएको छ बच्चैदेखिको साथी हो रेडियो नेपाल भनेर, होइन हामीलाई साथी बनाउनु होला। केही सल्लाह सुझाव छ भने अवश्य पनि दिनुहोला है त। धेरै धन्यवाद लालजी, लालबहादुरजीको लागि अनि लालबहादुरजीलाई चिन्ने सबै सबैको लागि हामी अवश्य पनि गीत सुनाउँछौँ। त मित्र, अब भने गीत सुन्ने बेला भएको छ। टेक बिसी र सिमरन परियारको स्वरमा सजिएको छ यो गीत। आउनुहोस्, यो गीत हामी तपाईँ सबैलाई सुनाउँछौँ कार्यक्रम फ्यान बक्समा।

हजुर, नजर लाग्ला नि नाकैको फुलीमा, यो रमाइलो गीत पश्चात फेरि पनि स्वागत गर्छु म कार्यक्रम फ्यान बक्समा। कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ यो समयमा रेडियो नेपालको तरङ्गमा। हजुर, तपाईँलाई थाहा नै छ कार्यक्रम फ्यान बक्समा हामी तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छौँ। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ यो कार्यक्रममा। यदि तपाईँ इमेल गर्न इन्ट्रेस्टेड हुनुहुन्छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो मेलिङ आइडीमा मेल गर्दा तपाईँको मेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो मेल हामीलाई गर्न सक्नुहुन्छ है त। यो जानकारी मैले गराएँ, यो जानकारी पश्चात अब फेरि पनि म लाग्छु तपाईँबाट प्राप्त भएको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई हाम्रो नियमित श्रोता राजाराम राय माझीजीले गर्नुभएको हो, पालुङ शिखरकोटबाट लेख्नुहुन्छ। नमस्कार अनिताजी, वर्षायाम सुरु भएको छ, सजग अनि सचेत रहनुहोला भनेर लेख्नु भएको छ। पक्कै पनि है, अब असार साउनको महिनामा पानी पर्नु पर्यो होइन। अब सबैजना सचेत रहनुहोला मित्र, सजग हुनुहोला, यही आग्रह गर्छौँ हामी। अझ गाली लेख्नु भएको छ राजाराम राय माझीजीले यो कार्यक्रम मार्फत। अब बज्ने गीत, मेरो जीवनसाथी किशु राय माझीको लागि, मेरो छोरा राम राजा राय माझीको लागि, त्यस्तै गरी दक्षिणकालीको हितैषी मित्र सुकुराम लामाको लागि, अनि सुकुराम लामाको श्रीमतीजीको लागि, अनि नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, सृजना मुखिया, रामबहादुर खड्का, मुना मुखिया, ओमणि सापकोटा, सूर्य लामा लगायत मलाई राजा राम राय माझी भनेर चिन्ने सबै सबैको लागि मिठो सम्झनाको साथमा सुनाउँछु भने लेख्नु भएको छ राजा राम राय माझीजीले पालुङ शिखरकोटबाट। धेरै धन्यवाद राजा रामजी, तपाईँले हामीलाई नियमित सुन्नुहुन्छ अनि नियमित इमेल गर्नुहुन्छ है। सधैँभरि यस्तै माया रहिरहोस्, यसरी नै साथ दिनुहोला। तपाईँले भन्नुभएको सबै सबैको लागि हामी अवश्य पनि गीत सुनाउँछौँ है त। यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई सुमन खड्काजीले गर्नुभएको हो। उहाँको घर चाहिँ झापाको बुधबारे हो भने उहाँ अहिले बेङ्गलोर इन्डियामा हुनुहुन्छ। लेख्नुहुन्छ, यो कार्यक्रमको अनि तपाईँको धेरै ठुलो फ्यान हुँ म, मलाई एकदमै मनपर्छ यो कार्यक्रम। बाहिर रहे पनि मन सधैँ नेपालमै हुन्छ मेरो। अब बज्ने गीत मलाई सुमन खड्का पङ्कज भनेर चुन्नुहुने सबै सबैलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ सुमन खड्काजीले। उहाँ अहिले हुनुहुन्छ बेङ्गलोर इन्डियामा भने उहाँको घर चाहिँ छापाको बुधबारेमा रहेको छ। धेरै धन्यवाद सुमनजी तपाईँको लागि, अनि तपाईँलाई चिन्नुहुने सबै सबैको लागि धेरै धन्यवाद भन्दै गीत सुनाउँछु। तपाईँले हामीलाई माया गर्नुहुँदो रहेछ है, खुसी लाग्यो। आगामी दिनमा पनि यसै गरी साथतिर नभुल्नुहोला मित्र, यसै गरी माया गर्न नभुल्नु।

भन्ने आग्रहका साथमा अब पनि गीत नै सुनाउँछु म प्रविशा अधिकारी र मिलन कुमारको स्वरमा सजिएको गीत रचना रोशन सिंहले गर्नुभएको हो भने सङ्गीत पनि रोशन सिंहकै रहेको छ।

हजुर सुनिरहनु भएको छ रेडियो नेपाल अनि रेडियो नेपालको तरङ्ग मार्फत त्यति बेला तरङ्गित भइरहेको छ कार्यक्रम फ्यान बक्स। फ्यान बक्स तपाईँलाई थाहा नै छ, यो कार्यक्रममा तपाईँहरूले हामीलाई इमेल गर्न सक्नुहुन्छ, हामी तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छौँ यो कार्यक्रममा। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने म इमेल गर्ने आइडी बताउँछु, फ्यान बक्स 2077@gmail.com उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि। yafeyanboxfanbox2077@gmail.com त मित्र तपाईँले यो इमेल आइडीमा मेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने कि यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है। त यो जानकारी गराएँ मैले, यो जानकारी पश्चात अब चाहिँ धेरै समय बाँकी छैन, त्यसैले फटाफट म तपाईँबाट प्राप्त भएको आजको लागि अन्तिम इमेल पढ्छु। नारायण गोदारजीले गर्नुभएको हो यो इमेल, परदेशी भूमिबाट नमस्कार अनि शुभ दिन भन्नुभएको छ। नमस्कार अनि शुभ दिन हाम्रो तर्फबाट पनि लेख्नुहुन्छ नारायणजी। कार्यक्रम फ्यान बक्सको सम्पूर्ण टिम लगायत रेडियो नेपालका सबैमा नमस्कार भन्न चाहन्छु। मेरो घर रूपन्देही जिल्ला हो, सैला मैना नगरपालिका वार्ड नम्बर 6 पर्छ मेरो घर, अनि म अहिले चाहिँ साउदी अरबको जुबेल भन्ने ठाउँमा विगत 16 कार्यरत छु। म नियमित हजुरको यो कार्यक्रम सुन्छु, रेडियो नेपालका प्रायः जसो कार्यक्रम सुनिरहन्छु, एकदमै खुसी लाग्छ। परदेशी भूमिमा भएर पनि हजुरहरूको यो कार्यक्रम सुन्न पाउँदा मलाई गर्व लागेको छ, त्यसैले तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्छु भनी लेख्नु भएको छ नारायण गोदारजीले साउदी अरबबाट। धेरै धन्यवाद नारायणजी, हामीलाई सुनेर साथ दिनुहुँदो रहेछ, माया गर्नुहुँदो रहेछ, तपाईँको साथ माया यस्तै रहिरहोस् हामी यही चाहन्छौँ अनि यही कामना गर्छौँ है। यो मिठो चाहना यो मिठो कामनाका साथमा अब चाहिँ कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई कार्यक्रममा इमेल गर्नुभयो त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद, अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर व्यस्तताका बावजुद हामीलाई समय दिएर सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथ मायाको लागि धेरै धेरै धन्यवाद भन्छु म। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेललाई पनि धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा स्वरूपराज आचार्य र श्रेयसी च्याम्जोङको स्वरमा सजिएको एउटा गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना रमेश पौडेलले गर्नुभएको हो भने सङ्गीत सुरेश अधिकारीको रहेको छ। अनि मित्र यो गीत पश्चात तपाईँलाई ठिक 2 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यान बक्सबाट तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त नमस्कार। Thank you.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
4: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
3: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
4: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
3: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
5: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
6: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
5: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 MHz कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेडियो स्टेसनहरूबाट एफएम 98.1 MHz र 103 MHz पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 धनवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 दनुवार भाषामा कार्यक्रम हामै दनुवार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान राजेश रिजालको स्वरमा, रचना हो उद्धव सिंह चन्दको, सङ्गीत गायक स्वयंकै रहेको छ।

स्वदेश गानपछि अब सुनाउँदैछौँ चलचित्रका गीतहरू. सुनौ यति बेला चलचित्र ब्रासलेटबाट राजेश पाल राई र प्रविशा अधिकारीको स्वरमा मदन घिमिरेको रचना रहेको छ भने तारा प्रकाश लिम्बूको सङ्गीत.

अहिले सुनायौँ रामकृष्ण ढकाल र सपना श्रीको स्वर, दयाराम पाण्डेको रचना, शम्भुजित बास्कोटाको सङ्गीत, चलचित्र पापी मान्छेबाट यो गीतलाई हामीले लिएका थियौँ। अब सुनाउँदैछु अर्को गीत, यो मायाले लौन चलचित्रबाट आनन्द कार्की र विमला राईको स्वरमा राजेन्द्र पौडेलको रचना रहेको छ भने मनोहर सुनामको सङ्गीत।

0: काठ दाउरासँगै हुत्त हुत्त थाहा हुन्न है बर्खाको पानी जोखिम मोल्ने नराम्रो बानी नपस्नु नदी जानी जानी सब थोक पाइन्छ तर पाइँदैन जिन्दगा
1: होसियार बाढीले बगाएर ल्याएको काठ दाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ काठ दाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ
2: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

अहिले सुनायौं चलचित्र लज्जाबाट यो गीत रामचन्द्र काफ्ले र मान्डवी त्रिपाठीको स्वरमा किरण खरेलको रचना रहेको थियो भने चेतन सापकोटाको संगीत. अब सुनौ हिम्मत चलचित्रबाट दीपक लिम्बूको स्वर रहेको छ यस गीतमा. रचना हो कृष्ण हरि बरालको, संगीत महेश खड्काको.

सुनायो स्वरूपराज आचार्य र मनिषा पोखरेलको स्वर, धनेन्द्र विमलको रचना, भूपेन्द्र राय माझीको संगीत हेलो प्रकृतिबाट। अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ चलचित्र मानवबाट रामा मण्डलको स्वरमा निश्चल श्रेष्ठको रचना रहेको छ भने विकास चौधरीको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले दनुवार भाषामा समाचार सुन्न सक्नुहुनेछ। समाचारपछि पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण हुनेछ। सुन्दै गर्नुहोला निरन्तर रेडियो नेपाल

0: मनोरञ्जन सहित मात्र रु 999 मै डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आन्दोलनरत मिटर ब्याज पीडित र सरकारी टोलीबीच वार्ता जारी। आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी। करारमा कार्यरत कर्मचारीलाई सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राख्न सरकारको निर्देशन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज 7 गतेदेखि दुबईको लागि नियमित अन्तर्राष्ट्रिय उडान हुने र अमेरिका र इरानलाई शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्न चीन र पाकिस्तानको आह्वान। समाचार अब विस्तारमा। आन्दोलनरत मिटर ब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सरकारी वार्ता टोली र मिटर ब्याजी पीडित पक्षका प्रतिनिधिबीच अन्तिम चरणको निर्णायक वार्ता जारी छ। यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्ष बीच छलफल भएको थियो। पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी सुस्तापूर्वका अवधेश कुशवाहले गरिरहनु भएको छ। टोलीका सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन राणा मगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दाघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी हुनुहुन्छ। सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका वा निवृत्ति भरण पाइरहेका करारमा कार्यरत कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नगरी विदाई गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै सरकारी निकायलाई सात बुधे परिपत्र गर्दै हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मको लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राख्न निर्देशन दिएको छ। यसको एकीकृत विवरण भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्यावधिक गर्नेछ। संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएपछि सम्बन्धित निकायले पुलमा राखिएका कर्मचारी मध्येबाट आवश्यकता अनुसार काममा लगाउनु पर्नेछ। नयाँ स्थापना भएका निकायमा सिर्जना हुने दरबन्दीमा वा कुनै निकायमा रिक्त भएको दरबन्दीमा करारमा काममा लगाउनु पर्ने भएमा नयाँ व्यक्तिलाई करारमा नलिई विभिन्न निकायमा पुलमा रहेका करारका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालय मार्फत माग गरी करार सम्झौता गरी काममा लगाउनु पर्नेछ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोगसँग संविधानले परिकल्पना गरेको राज्यका हरेक तह समावेशी हुनुपर्ने व्यवस्थाको सम्बन्धमा छलफल गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले समावेशी आयोगले लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र ज्येष्ठ नागरिकका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो। पहुँचका भरमा पटक पटक एकैजना व्यक्तिले आरक्षण कोटाको प्रयोग गर्दै आएको भन्दै सांसदहरूले एक व्यक्तिले एकैचोटि मात्र आरक्षणको सुविधा प्रयोग गर्न पाउने गरी कानून बनाउन सरकारलाई सिफारिस गर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको कार्य क्षेत्र रहेको विभिन्न 11 क्षेत्रसँग अधीन अनुसन्धान गरेर कार्यान्वयनको लागि सरकारलाई सिफारिस गरेको भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो। समितिका सभापति आकृति अवस्थीले समाजमा प्रत्येक नागरिकले सम्मानजनक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अरू संवैधानिक आयोगहरूसँगको समन्वयमा काम गर्न आग्रह गर्नुभयो। गत आर्थिक वर्ष 2082-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षको वार्षिक लक्ष्यको 83.51% आमदानी र 80.55% खर्च भएको देखिएको छ। सरकारले गत आर्थिक वर्षमा 19.64 अर्ब रुपियाँ बराबरको बजेट ल्याएको थियो। असार मसान्तसम्ममा 15.86 अर्ब 16.82 लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखिएको छ। सरकारले आर्थिक वर्ष 2082-83 असार 24 गतेसम्म 561,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक 6 लाख मेट्रिक टन आपूर्ति लक्ष्यको करिब 94% हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षको लागि 28.82 अर्ब 14 लाख बजेट विनियोजन गरिएको थियो। गत असार 24 गतेसम्म 491,300 मेट्रिक टन रासायनिक मल खरिदको लागि टेन्डर प्रक्रिया सम्पन्न भएको छ। मन्त्रालयका अनुसार हालसम्म दुई कम्पनी मार्फत 3,27,589.80 मेट्रिक टन युरिया, 2,03,426.30 मेट्रिक टन डिएपी तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज 7 गते अर्थात् सेप्टेम्बर 23 दुबईको लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। पोखरा दुबई सिधा उडानको तयारीले पोखराको पर्यटन तथा व्यावसायिक क्षेत्र उत्साहित बनेको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
1: सञ्चालनमा आएको झण्डै 3 वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पहिलोपटक खाडी मुलुकसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्ने चरणमा पुगेको छ। संयुक्त अरब इमिरेट्सको कम लागतको वायुसेवा कम्पनी फ्लाइ दुबईले पोखरा दुबई नियमित उडानको तयारी तीव्र बनाएको छ। कम्पनीले सन् 2027 मार्चसम्मका लागि टिकट बुकिङ समेत खुल्ला गरिसकेको छ। उडानलाई दिगो र सफल बनाउन फ्लाइ दुबईको उच्च स्तरीय टोली पोखरा आएर गण्डकी प्रदेश सरकार स्थानीय तह तथा पर्यटन क्षेत्रका सरकारवालासँग छलफलमा जुटेको हो। अन्तर्राष्ट्रिय उडानलाई नियमित र प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। फ्लाइ दुबईको टोलीले गण्डकी प्रदेशका प्रतिनिधिसँग भेटघाट गरी आवश्यक सहकार्य, यात्रा व्यवस्थापन तथा उडान सफल बनाउन सकिने सम्भावनाका विषयमा समेत छलफल गरेको छ। अन्तर्राष्ट्रिय उडानले पर्यटक आगमन बढाउनुका साथै पोखरा र आसपासका क्षेत्रका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर सृजना गर्ने पर्यटन व्यवसायी गणेश बहादुर थापा बताउनुहुन्छ।
2: हामी पर्यटन व्यवसायी अथवा कुनै पनि व्यवसाय, सबै व्यवसायहरूले पहिलो त प्रत्यक्ष रूपमा नै यात्रु पर्यटकको रूपमा हुन्छ कि होइन, अब तपाईँको विदेश जाने यात्रुको हिसाबमा हुन्छ कि अथवा पारिवारिक भिजिटको रूपमा हुन्छ कि, त्यो ल्याउनु त पहिलो दायित्व नै भयो। त्यसको सँगसँगै हामीले यस्तो नहोस् यहाँबाट त्यो जहाजलाई खाली नपठाउनु पनि हाम्रो दायित्व हुन्छ र त्यो भएर स्थानीय उत्पादनहरूलाई चाहिँ पहिचान
1: अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन विदेशी टुर अपरेटर र ट्राभल कम्पनीसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनुहुन्छ।
3: प्रबन्धन पनि आवश्यक छ। अब अहिले मात्र यति 12,11,65,000 मात्रै आएर चाहिँ यो देशको आर्थिक चलामेन पर्यटनबाट समृद्धि हुँदै हुँदैन, यो सामान्य नै हो खास। अब त्यही भएर अब चाहिँ एग्रेसिभली विश्व बजारमा हामी लाग्नु पर्छ र यो फ्लोर पनि बढाउनु पर्यो क्या। अर्को पाटो चाहिँ यसको अब वर्ल्ड वाइड कनेक्सन पनि छ होइन।
1: यसैबीच पूर्वकै अर्को चर्चित वायुसेवा कम्पनी एयर अरेबियाले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनको सम्भावना बारे अध्ययन शुरू गरेको जनाएको छ। यदि एयर अरेबियाले समेत सेवा विस्तार गरे पोखरा पश्चिम नेपालकै प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
0: रिपोर्टपछि बाँकी समाचार। सप्तकोशी नदीमा जल प्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद प्रति कार्य तयारीलाई तीव्र बनाएको छ। यस क्रममा प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ। कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड 1,51,195 क्युसेक पुगेको छ भने ब्यारेजका 20 ढोका खोलिएका छन्। कोशीमा जल प्रवाह प्रति सेकेन्ड 1,50,000 क्युसेक पुगेपछि उच्च सतर्कताको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। अनुगमनपछि प्रमुख जिल्लाधिकारी घिमिरेले बाढी डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद प्रतिकारी योजना कार्यान्वयनमा रहेको बताउनुभयो। उहाँले विपद व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको तथा आवश्यक कार्यविधि पनि तयार गरिएको जानकारी दिनुभयो। आजदेखि देशव्यापी रूपमा डेंगु सचेतना 3 महिने अभियान सञ्चालन भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आर्थिक वर्ष 2083-84 साउन भदौ र असोज महिनाभर देशव्यापी रूपमा डेंगु सचेतना 3 महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य सेवा विभागले आफ्नै परिसरबाट अभियानको सुरुवात गरेको छ। अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै 753 स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाले जारी गरेको पत्र अनुसार गत आर्थिक वर्षमा सञ्चालन गरिएको अभियानबाट डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामा वृद्धि हुनुका साथै समुदायको सक्रिय सहभागिता मार्फत संक्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव परेको भन्दै यस वर्ष पनि अभियानलाई निरन्तरता दिएको हो। सौरमास अनुसार प्रत्येक वर्ष साउने गति मनाइने साउने कर्कट संक्रान्ति पर्व आज देशभर स्नान गरी दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघे गति शुरू हुने उत्तरायण र साउने गति शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वको साथ हेरिन्छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोको कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाको रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपडा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। साउन महिना देवादिदेव भगवान शिवको महिना भएकाले पशुपतिनाथ लगायत देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
4: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. हर्मुज जलमार्गमा पुनयुद्ध चर्केसँगै चीन र पाकिस्तानले अमेरिका तथा इरानलाई तत्काल शत्रुता अन्त्य गरी वार्ता पुनः शुरू गर्न संयुक्त रूपमा आह्वान गरेका छन्. दुवै देशले पछिल्ला महिनादेखि मध्यपूर्व संकट समाधानको लागि मध्यस्थताको प्रयास गरिरहेका छन्. चिनिया विदेश मन्त्रालयका अनुसार चीनका विदेश मन्त्री वाङ यी र पाकिस्तानका उप प्रधानमन्त्री तथा विदेश मन्त्री इसाक दारले आज संयुक्त वक्तव्य जारी गर्दै वर्तमान अवस्था थप जटिल बन्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ. उहाँहरूले सबै सम्बन्धित पक्षलाई तत्काल युद्धविराम लागू गर्न र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ. वक्तव्यमा अमेरिका इरान बीच गत जुनमा भएको प्रारम्भिक सहमतिलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै त्यसलाई जगाउनु पर्नेमा जोड दिएको छ. विदेश मन्त्री वाङले उक्त सहमति कडा मेहनतपछि प्राप्त भएको उपलब्धि भएको उल्लेख गर्दै शान्ति नजिक पुगेको अवस्थामा थप द्वन्द्वले त्यसलाई गुमाउन नहुने बताउनुभयो. यसैबीच आज अमेरिका र इरान बीच फेरि आक्रमण भएको छ. तेहरानले अमेरिकाले विमानस्थल, रेल स्टेशन र दुईवटा पुल सहितका नागरिक पूर्वाधारमा आक्रमण गरेको आरोप लगाएको छ. त्यसको प्रत्युत्तरमा इरानले कुवेतस्थित अमेरिकी सैन्य सुविधा तथा पूर्वाधारलाई लक्षित गरी ड्रोन आक्रमण गरेको जनाएको छ. अब मौसम. मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार आज देशका हिमाली भूभागका केही स्थानमा र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ. गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क अपनाउन विभागले अनुरोध गरेको छ. अन्तिममा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक. आन्दोलनरत मिटर ब्याज पीडित र सरकारी टोलीबीच वार्ता जारी. आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी. करारमा कार्यरत कर्मचारीलाई सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राख्न सरकारको निर्देशन. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज 7 गतेदेखि दुबईको लागि नियमित अन्तर्राष्ट्रिय उडान हुने र अमेरिका र इरानलाई शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्न चीन र पाकिस्तानको आह्वान. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार.

ई रेडी नेपाल हो, दनवारी भाषा समाचार भेष बहादुर दनवारबाटै सुना। प्रधानमन्त्री बालेन्द्र शाह भिन्न भिन्नै पेसा तसु व्यावसायिक संस्था तसु मानवसँगै सम्वाद क्रम लागि आज पनि निरन्तरता दिएर छ। आज ऊ एक जुत्ता व्यवसाय फुटवेयर एसोसिएसन पदाधिकारीसँगै कुरोकानी गरिरहेले। प्रधानमन्त्री शाह मनेक बेर पाछु एसोसिएसनक अध्यक्ष सुरज बन्जाडे, अग्निक अध्यक्ष रुद्र नेउपाने, सल्लाहकार कालिदास गौतम लगायतसँगै कुरोकानी गर्ला कार्यक्रम रहला। प्रधानमन्त्री सचिवालय जनाल छ, स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ला, बजार व्यवस्थापन आत्मनिर्भरता प्रयास अन्छु यी क्षेत्र चुनौती तसु नीतिगत सुधारमा विषयमा कुरोकानी अक्ष। अर्थ मन्त्रालय सार्वजनिक ऋण व्यवस्थापन एन 2079 फेरलाई लागि तयार गर्ला विधेयक मस्यौदा सरकार लखक तसु सर्वसाधारणबाट सुझाव माग गर्ला छट। मस्यौदामा सरकारी ऋणपत्र इच्छित देशमै रहला अन्छु विदेशबाट निकाल्ला विदेशी पैसोमा ऋणपत्र जारी, थिमेटिक बन्ड तसु हेडजिङ व्यवस्था अन्छु सरकारी लगानी क्षेत्र स्पष्ट पारेर प्रस्ताव गर्ला छट। साथै व्यक्ति लागि प्रत्यक्ष ऋण मोड सुती क्यासिनो तसु विदेशक रोजगार व्यवसायमा सरकारी लगानी कार्यालय नै पाइला व्यवस्था पनि प्रस्ताव गर्ला छट। सूचना अंश संचार मंत्रालय नेपाल दूरसंचार प्राधिकरण में 4 सदस्य नियुक्त कर छठ। मंत्री स्तरक निकोल अंचार लेखा अंशु लेखा जांच कर्लक तर्फी क्षेत्र गोपाल प्रधान, प्राविधिक अंशु प्रशासनतर्फी अनन्त मल्लिक, कानूनतर्फी नीलम कुमार ओझा तसु बजार व्यवस्थापनतर्फी सुजाता श्रेष्ठ नियुक्त अखलर छ। संचार मन्त्री डाक्टर विक्रम त्रिनाथ नयाँ नियुक्त सदस्यलाई पारदर्शिता उत्तरदायित्व तसु जनहितलाई केन्द्रमा धरेको काम कार्यले निर्देशन दिएर छ। साथै सार्वजनिक सेवा प्रसारण संस्था चालयला समितिमा उर्वशी बस्ना तसु सोभिता रिसाल मनोनित अखलर छ। बागमती प्रदेश सरकारक मन्त्रालय सङ्ख्या 14 घटाएको 8 सीमित गर्ला छ। नयाँ आर्थिक वर्ष 83-84 सुरुसँगै मन्त्री परिषदको निकोल कार्यान्वयनमा आइला हो। नयाँ संरचना अनुसार मुख्यमन्त्री अंश मन्त्री परिषद कार्यालय सँगै 8 मन्त्रालय अखलार, मुख्यमन्त्री इन्द्रबहादुर बानियाक मुख्यमन्त्री अंश मन्त्री परिषद कार्यालय जिम्मेवारी सम्हाल्ला छ। अन्य मन्त्रालयको जिम्मेवारीमा मधुसूदन पौडेल, कृषि पशुपन्छी वन अंश वातावरण, शिवराज अधिकारी, आन्तरिक मामला कानून अंश सहकारी, कञ्चन चन्द्र बहादुर स्वास्थ्य अंश सामाजिक विकास, डाक्टर दिनेश चन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, प्रभात आर्थिक मामिला अंशु योजना, कृष्ण कुमार तामाङ पालोपानी ऊर्जा अंशु सिंचाई तसु बिन्दु श्रेष्ठ उद्योग पर्यटन श्रम अंशु यातायात मन्त्रालय छ। बागमती प्रदेश सरकार किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सूर्य श्रेष्ठ, जयराम थापा तसु बिनु रायमाझी पौडेल लागि बिना विभागीय मन्त्री जिम्मेवारी दिलर छ। बागमती प्रदेश सरकारक विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारसँगै उपचार सेवा प्रभावकारी बन्टी जलेर छ। प्रदेशक भिन्न भिन्न अस्पतालक डायलिसिस, मुटुरोग, स्नायुरोग, मानसिक स्वास्थ्य अंश विशेषज्ञ उपचार सेवा विस्तार कार्यालय साथ क्यान्सर तसु हृदयघातक बिमारी लागि उपचार सहुलियत उपलब्ध गराएर छ। सरकारक दुर्गम क्षेत्रमा शिविर तसु जनस्वास्थ्य कार्यक्रम चलाला कटी समुदाय स्तरमै सजिलो स्वास्थ्य सेवा विस्तार गरिरहला जनालर छ। आन्दोलन गरिरहला मिटर ब्याजी नैचौँदो लिला दिल पीडित पक्ष तसु सरकारी वार्ता टोलीबीच आज औपचारिक सम्झौता खक्ल छ। सिमरा खक्ल मुखाइना सहमति लागि लिखित रूप देयलाई प्रधानमन्त्री अंश मन्त्री परिषद कार्यालयमा अन्तिम चरण कुरोकानी भइरहेको छ। सम्झौतासँगै लामो समयदेखि जारी आन्दोलन विकास निकास खुलेलाई तसु पीडितक माग कार्यान्वयनतर्फ प्रक्रिया आगु बढेलाई अपेक्षा कलर छ। सरकारक आर्थिक वर्ष 82-83 लक्ष्य करिब 94% अंशु 5,61,000 मेट्रिक टनभन्दा धेरै रासायनिक मल आन्ला कर्ला जनाला छ। कृषि अंशु पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर चाइल्ड जटका भण्डारमा रहला तसु 5,18,000 मेट्रिक टनभन्दा धेरै मल बेचिस्ताल छ। सरकार किसान लागि चाइल्ड मल उपलब्ध गराला प्रक्रिया निरन्तर जारी रहला छ। सरकारले मान्ला दरबन्दी करारमा काम गरी धरल र कर्मचारी व्यवस्थापन कार्यालय उही सँगै मन्त्रालय आयोग सचिवालय तसु कार्यालय निर्देशन दिइरहेले। भुइना व्यवस्थापन सहकारी तसु गरिबी निवारण मन्त्रालय नेपाल सरकार मन्त्री परिषदको निकाल अनुसार मान्ला दरबन्दी करारमा काम गरी धरल व्यवस्था लागू गर्ने निर्देशन दिला हो। निर्देशनमा यसै आगु पनि कुन सरकारी सेवकबाट रिटायर हकेको सुविधा लिला अंशु पेन्सन पाइदल मानिसलाई करारमा काम गर्दा हकमा 2083 साउन 1 अंशु आज सोको सेवक लगातार नैकरीको सम्झौताबाट विधायक करै बाजलाचिक उसनिकै सङ्घीय मन्त्रालयभित्र कार्यालयमा करारमा काम गरिदारलाई कर्मचारी एकैटा विवरण ठिक गरेको उही सङ्घिक निकाय फेरि डिठालय पर्ला उल्लेख रचिक सङ्गठनक तसु व्यवस्थापन डिठालय ओएनएम मान्ने सो चैला अनुसार मात्रै करार कर्मचारीलाई काममा ल्याएलाई निर्देशन दिएर छ। प्रतिनिधि सभाक महिला तसु सामाजिक मामिला समिति राष्ट्रिय समावेशी आयोग सँगै संविधान कल्पना कला राज्य सेवे तह समावेशकै पर्ला व्यवस्था बारेमा कुरोकानी गरिरहेको समितिको आज बस्ल बैठकमा सांसद लखे समावेशी आयोग लैङ्गिक तसु यौनिक आधार संख्याक अपाङ्गता तसु बुद्धिबुद्धि मानसिक ठाउँमा सोलारी काम गरे बा नेपाल बाजिरहेले। बैठकमा राष्ट्रिय समावेशी आयोग कार्यवाहक अध्यक्ष हरिदत्त जोशी, आयोगमा काम गर्ला ठाउँ रहला भिन्न भिन्नै 11 ठाउँ डिठाकु बुझेको
छानबिन गरेको लागि कार्यालय सरकारलाई सिफारिस गर्नमा पनि लागु अख्तै नेपाल बाजिरा लेख समितिको सभापति आकृति अवस्थी समाजक सन्तुक मानिस सम्मानै सो बाँचे पाइलर अधिकार पक्का गरे अर्को संवैधानिक आयोग लखक सँगै समन्वयमा काम कार्यालयलाई अनुरोध गर्दछ। शुक्रबारदेखि नयाँ आर्थिक वर्ष 2083 सुरु अक्लर्चट नयाँ आर्थिक वर्षसँगै सरकारक बजेट कार्यान्वयन आमदामी खर्चक नयाँ खाता चलाएला तसो विकास कार्यक्रम आगु बढाएलचट अर्थमन्त्री डाक्टर सोभनी बागले प्रस्तुत गर्ला 21,24,34 करोड रुपियाँ बजेट संसदबाट पारिरहेको राष्ट्रपति कार्यालयबाट प्रमाणित पैसा दलरचट मनिक कर भने बजेट सार्वजनिकलाई पनि दिनदेखि आगु भइसिँदै रहेछ भने अन्य नयाँ आर्थिक वर्षसँगै कार्यान्वयनमा आइल रहेछ। रौर मासक अनुसार मानेला साउने सङ्क्रान्ति आज देशैभर सानाको दान अंश धार्मिक आस्थाको साथ मनाइरहेछ। आजदेखि रौर कर्कट राशिमा पसेको दक्षिणायन सुरु अक्लर्छ मान्छ। असार भर कृषि फर्म पाछु छाला सम्बन्धी रोगबाट बचेला विश्वासका साथ लुतो फल्ला परम्परा पनि आज नै मनाछ। यी अवसरमा भगवान् शिवको विशेष पूजा आराधना गरेको अंश पशुपतिनाथ सङ्घिक देशैभर शिवालयमा भक्तजन लखक घुइँचो लागिरहेको छ। वीरगन्ज भन्सार कार्यालय आइसिपी आर्थिक वर्ष 82-83 2,43,82 करोड रुपियाँ राजस्व जम्मा गर्छ। कार्यालय तोक्लछ 89.19% राजस्व उठालो आनल पाठालामा आएला मनेक पेट्रोलियम पदार्थ आनल घट्ल चुनावक अंशु वर्षा कारण लक्ष्य पुरा आखेर नै सक्ल कार्यालय जनाला रहेछ। पहिले आर्थिक वर्षको तुलनामा भने वीरगन्ज भन्सारक 18 अर्बभन्दा धेरै थप राजस्व जम्मा गर्छ। बर्ड फ्लू संक्रमण रोक्यालयमा आइला पाछु जावलखेलमा रहला सदर चिडियाखाना आजदेखि सेवेक लागि फेरि खुल्ला कर्ला छ। चिडियाखानामा बिहानी 10 बजेदेखि बिहाको 4 बजेसम्म पसेलाई खुल्ला अख्लार प्रशासन आइला मानिसको लागि जनावर अंशु पशुपन्छीलाई सँगै सुरक्षित दूरी कायम गरेलाई मास्क लगाला तसु सरसफाई मापदण्ड पालन गर्ला समेत आग्रह कलर छ। बर्खे पानी पर्ला कारणक देशक भिन्ने भिन्ने राजमार्ग पैरा पाथा तसु हिलाकबाट यातायात प्रभावित अख्लर छ। मकनपुर कान्ति लोकपथ पैराक पञ्चाल पाँचु चलनमा आइला रछट पनि वर्षा क्यामा कारण रातक सवारी आइला जलमा रोक लगाल रछट। मेची साल झन्डी ढोरपाटन तसो अर्नीको राजमार्ग मनेक खण्ड अझ रोकन्जल रहेछ भने बिपी राजमार्ग पनि सम्भावित बारक जोखिमका कारण रातक सवारी चलनमा रोक लगाल रहेछ। देशैभर मनसुनक प्रभाव कायम रहला आजुक धेरै जस्ने ठाउँमा वर्षाको सम्भावना रहेछ। जल अंशु मौसम पहिला कलनमान महाशाखाको अनुसार पहाडक भुवाको मनेक तराई क्षेत्रमा गजनसु चम्कलसँगै तसु बर्खे पानी परेलाई सम्भावना आखे सक्ल जनाल छ। बर्खे वर्षाको कारण बार पैरा भुछे अंशु यातायात प्रभावित आखे सक्ल प्रभावित क्षेत्र बासिन्दालाई चाइल अनुसार सतर्कता अप्नाएलाई समेत आग्रह गर्छ। आजलाई धनवारी भाषक चम्चा सिद्धिले हस्त शिवा ढोक गरिनु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ भनिन्छ। काम गरे दाम मिल्छ अनि सम्मान, यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। संघर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले ललितपुरको गोदावारीमा रहेको बाम्बुले कृषि फार्म सञ्चालन गर्दै आउनुभएका जनक लावटसँग कुराकानी गरेको छु। बैतडी जिल्लाको दशरथ नगरपालिकाका लाहटले कृषि विषयको अध्ययनपछि ओखलढुङ्गामा कृषि प्रशिक्षकका रूपमा 2.5 वर्ष काम गर्नुभयो। त्यसपछि अरूलाई व्यावसायिक कृषिमा भविष्य र आशा देखाउने लाहटले ललितपुरको गोदावारीमा आफैले 11 रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी उत्पादन गर्दै आउनु भएको छ। 3 जना साथीहरूसँग मिलेर लाहटले तरकारीको व्यावसायिक उत्पादन गर्दै आउनु भएको 2 वर्ष लागेको छ। आफूले अध्ययन गरेकै विषयलाई व्यवहारमा उतार्दा र स्वदेशमै बसेर आफू सहित अरू केही व्यक्तिलाई रोजगारी समेत दिन पाएकोमा खुसी लागेको उहाँको भनाइ छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति बाम्बुले कृषि फार्म सञ्चालन गर्दै आउनुभएका जनक लाउटसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: नमस्कार, धन्यवाद सर।
1: यहाँ चाहिँ युवा अवस्थामै व्यावसायिक कृषिमा लाग्नु भएको छ। यहाँले चाहिँ गोदावारीमा चाहिँ बाम्बुले कृषि फार्म सञ्चालन गर्नु भएको छ। व्यावसायिक कृषि गर्दै गर्दाखेरि अहिले यहाँको फार्ममा चाहिँ के कस्ता वस्तुहरू उत्पादन हुँदै आएका छन्? कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
2: हुन्छ सर, धन्यवाद। हाम्रो चाहिँ अहिले बाम्बुले कृषि फार्ममा चाहिँ तपाईँ गोलभेडा, काँग्रा, लौका, घिरौलाहरू चाहिँ उत्पादन भइरहेको छ। अहिलेको समय अनुसार चाहिँ मौसम अनुसार चाहिँ हुने खेतीहरू लौका, घिरौला, काँक्रा लगायतको गोलमेडाहरू नै हुन्छ। अब मौसम अनुसारको चाहिँ खेती गर्दाखेरि त्यही नै लगाइरहेका छौँ र विविध कुरोहरूमा चाहिँ अब मौसम अनुसारको खेती जलवायु परिवर्तनसँगै हिँड्नुपर्ने भएको रे मौसम अनुसारको खेती गर्दैछौँ र विविध कुरोमा चाहिँ अब अपेक्षा अनुरूप बजारीकरण भइरहेको अवस्था चाहिँ छैन अहिले तत्कालको अवस्थामा।
1: हजुर, भनेपछि यहाँले चाहिँ अहिले जोड्नु भएको कुरा चाहिँ एउटा चाहिँ मौसम अनुसारको पनि खेती प्रणाली अपनाउनु पर्यो होइन। अहिले यो मौसममा के हुन्छ, के उत्पादन गर्न सकिन्छ, यो पनि विचार गरेर चाहिँ बाली अपनाउनु पर्यो। विशेष गरेर अहिलेको मौसममा चाहिँ गोलभेडा उत्पादनलाई बढी जोड दिनु भएको छ।
2: हजुर, बजारको माग अनुसार चाहिँ हामीले उत्पादन गरेको चाहिँ गोलभेडा खेती नै भनौँ।
1: गोलभेडा लगायत अरू पनि होला नि?
2: अरू पनि काँक्रा छ, लौका, घिरौलाहरू, तिते गरेला, धनियाँहरू छ। बजारको माग अनुसार नै उत्पादन गरिरहेका हुन्छौँ हामीले।
1: अहिले चाहिँ जे तपाईँले उत्पादन गर्दै आउनु भएको छ नि तरकारी, यो उत्पादन गर्दै गर्दाखेरि चाहिँ अहिले बजारमा त्यसले पाइरहेको मूल्यको कुरा गर्ने भने चाहिँ अहिले चाहिँ कस्तो छ?
2: अहिलेको तत्कालको अवस्था हेर्दाखेरि चाहिँ मौसमी नै उत्पादन भएकाले बजार मूल्यमा चाहिँ कृषकहरू चाहिँ सन्तुष्टि नभएको देखिन्छ। जस्तै अहिले समग्रमा हामीले चाहिँ 10-15 रुपियाँ केजी चाहिँ गोलभेडा बजार पठाइरहेको अवस्था छ।
1: हजुर,
2: त्यस्तै कारणले गर्दाखेरि चाहिँ योमा चाहिँ हाम्रो सरकारले चाहिँ केही न केही जस्तै न्यूनतम समर्थन मूल्य गरेपछि चाहिँ हामीलाई कृषकहरूले चाहिँ केही राहत पाउँथे भन्ने चाहिँ हाम्रो अपेक्षा हो। जस्तै एउटा राम्रो नीतिहरू चाहिँ जस्तै कृषकहरूलाई चाहिँ स्वस्थ हुने खालका चाहिँ कार्यक्रमहरू ल्याएर चाहिँ उत्पादनको चाहिँ सरकारले नै खरिद गर्ने जस्ता नीतिहरू ल्याइदियो भनेपछि भोलिको दिनमा चाहिँ हामी जस्ता युवाहरू चाहिँ कृषिमा चाहिँ प्रेरित हुन्थ्यो भन्ने चाहिँ हाम्रो अपेक्षा छ सर।
1: हजुर, गोलभेडा, काँक्रा, घिरौला लगायतका यी वस्तुहरू उत्पादन हुन्छन्।
2: हजुर,
1: तर यो उत्पादनले चाहिँ अहिलेकै समयमा चाहिँ मूल्य चाहिँ नपाइराखेको भन्ने कुरा चाहिँ रह्यो होइन।
2: हजुर, अहिले चाहिँ मूल्य एकदम न्यून पाइरहेको छ। अब यो रूपमा चाहिँ बढी उत्पादन भएको बेला चाहिँ हामीसँग अब हामी एकदम कृषकले त त्यस्तो सम्भावना नै छैन, अब सरकारले या स्थानीय तह वा तिनवटै सरकारले मिलेर चाहिँ भण्डारणहरूको व्यवस्था गरिदिएपछि चाहिँ कृषकहरूको मेहनत अनुसारको चाहिँ मूल्य पाउँथे कि भन्ने अपेक्षा हो कृषकहरूको। अब त्यो अनुसारको चाहिँ हामीले मूल्य नपाइरहेको अवस्था चाहिँ छ सर तत्काललाई चाहिँ।
1: यहाँले चाहिँ अहिले विशेष गरी गोलभेडा चाहिँ उत्पादन गर्दै आउनु भएको छ, अहिले चाहिँ बजारमा कसरी बिक्री भइरहेको छ गोलभेडाको मूल्य अहिले कस्तो छ, अनि यहाँले त्यो गोलभेडा उत्पादन गर्नको लागि पनि त न्यूनतम लागतको कुरा पनि होला, कति लागत चाहिँ लाग्छ अनि हामीले गरेको उत्पादनले कति मूल्य पाइरहेको छ, यो कुरा थोरै जोड्न मिल्छ?
2: मिल्छ सर, यो त अब तपाईँको कस्तो भन्दाखेरिमा हामी जस्ता युवा र कृषकले चाहिँ कृषि गर्दाखेरि न्यूनतम 1 केजी गोलभेडा फलाउनलाई चाहिँ कम्तीमा हाम्रो 25-30 रुपियाँ जति लागत पर्न जान्छ
1: अहिलेको अवस्थामा।
2: अहिलेको अवस्थामा भनेपछि हामीले चाहिँ अहिले 10-15 रुपियाँ पाइरहेको अवस्थामा त कृषकलाई एकदम दुःखको अवस्था छ अहिले, किन भनेपछि अहिले नै कम मूल्य पाए पछि पनि यही मूल्य पाइरहन्छु भन्ने चाहिँ हुँदैन।
1: उत्पादन गरेको बेलामा चाहिँ मूल्य नपाउने र थोरै उत्पादन भएको बेला अलिकति बढी उत्पादन पाउँदै गर्दा त्यो किसानले अथवा त्यो व्यवसायिक उत्पादले चाहिँ गरेको लगानी चाहिँ नउठ्ने सम्भावना रहन्छ भन्ने कुरा चाहिँ यहाँको हो।
2: हजुर, एकदम कृषकहरूले चाहिँ अहिले त हजुरको चाहिँ अब समयमा न हाम्रो चाहिँ नेपालमा चाहिँ पछिल्लो समयमा अब उन्नत बिउ बिजनहरूको प्रयोग हुँदै आइरहेको छ, त्यस कारणले चाहिँ अब हामीले अर्ग्यानिक खेती गर्छु भनेर गरिरहेका पनि छौँ, हामीले त्यसको पनि सबै परीक्षण भइरहेको छ, तर त्यसको लागि चाहिँ हाम्रो प्राङ्गारिक खेतीको लागि मात्रै हाम्रो स्रोत साधनले नभ्याउने भएर अब रासायनिक मलहरू पनि केही मात्रामा प्रयोग गर्नुपर्ने हुन्छ, निश्चित मापदण्डहरू मिलाएर चाहिँ हामीले प्रयोग गरिरहेका हुन्छौँ र त्यही पनि हामीले चाहिँ हामीलाई आवश्यक पर्ने अब सिजन अनुसार चाहिँ मल बिउहरू चाहिँ उपलब्ध हुँदैन हामीलाई पछिल्लो समयमा, अब कृषकहरूले भोगिरहेको एउटा दुःखको विषय पनि छ, जस्तै हामीले अहिले धान रोप्ने समयमा चाहिँ मल नपाएको कुरोहरू पनि हजुरहरूलाई अवगत नै छ, कृषकहरूलाई नै बिउहरूको पनि यस्तै समस्याहरू छ।
1: यहाँले यसरी व्यवसायिक कृषिमा लाग्नु भएको चाहिँ कति भयो?
2: 2 वर्ष भयो हामीले चाहिँ कृषि व्यवसायिक कृषि गरिरहेको, परम्परागत रूपमा चाहिँ पहिलेदेखि भइरहेको थियो भने अहिले चाहिँ व्यावसायिक रूपमा र आधुनिक रूपमा चाहिँ पछिल्लो 2 वर्ष जति भयो हामीले चाहिँ तरकारी खेती गर्दै गरेको।
1: 2 वर्ष चाहिँ यो व्यावसायिक तरकारी उत्पादनमा लाग्नु भएको छ होइन, यो 2 वर्षको यहाँको अनुभव कस्तो रह्यो?
2: समग्रमा हेर्दाखेरि चाहिँ उत्पादक वस्तुहरू चाहिँ हाम्रो काँक्रा, गोलभेडा, लौका, घिरौला लगायत धनियाँहरू, अब हिउँदमा हुने काउली, रायो सागहरू इत्यादि नै हुन्। अब समग्रमा हेर्दाखेरि चाहिँ अब हाम्रो उत्पादन भएको बेला चाहिँ मेनमा बजार नपाउनु नै कृषकको एकदम दुःखको कुरो छ, तर चाहिँ अब पैसा नै नपाउने र पैसा नै नकमाउने भन्ने चाहिँ होइन, हामीले युवाहरूले चाहिँ एउटा केही न केही गर्छु र केही गर्नलाई चाहिँ हामीले केही गर्नुपर्छ देशमै भन्नका लागि चाहिँ एउटा मेरुदण्डको रूपमा चाहिँ कृषि नै मानिन्छ। हाम्रो देशमा चाहिँ लगभग अहिले चाहिँ 60.4% चाहिँ नेपालमा चाहिँ जनसङ्ख्या कृषिमा आधारित छ, त्यो आधारले चाहिँ हामीले युवाहरूले चाहिँ यसरी नै गर्दै गयो भने अर्थतन्त्रलाई नै टेवा दिन सक्छौँ र कृषिमा नि एउटा भविष्य पनि छ भन्न चाहिँ म चाहिँ नयाँ कृषकहरू र गरिरहेका कृषकहरूलाई पनि एउटा भरोसा दिन चाहन्छु, आश दिन चाहन्छु भनौँ, अब हाम्रो मेहनत अनुसारको फल चाहिँ लिन सकिन्छ कृषिमा चाहिँ भन्न चाहन्छु। तर अब गोलभेडा खेती गर्दै गर्दा चाहिँ हाम्रो चाहिँ विभिन्न रोग किराहरूको पनि असर हुने गर्दछ, जस्तै अब अहिले पछिल्लो समयमा चाहिँ हाम्रो एउटा लगभग 72-73 सालतिर चाहिँ एउटा टुटा किरा भन्नेले चाहिँ अहिले गोलभेडा खेतीमा चाहिँ एकदम क्षति गर्छ, त्यसको न्यूनीकरण भयो। अब जस्तै हाम्रो अहिले गोलभेडामा अर्को भनेको एउटा रोग डडुवा रोग भन्छ, अहिले चाहिँ जस्तै कस्तो हुन्छ भन्दाखेरिमा जमिनमा चाहिँ आर्द्रता चिस्यान धेरै भएको अवस्थामा मौसम चाहिँ घाम परेन राम्रोसँग भनेपछि त्यति बेला चाहिँ त्यो चाहिँ डडुवा रोगले चाहिँ गोलभेडालाई चाहिँ एकदम क्षति गर्छ, अनि त्यति बेला चाहिँ प्रतिरोधात्मक बिउहरूको चाहिँ प्रयोग गरेर चाहिँ हामीले सकेसम्म अर्ग्यानिक नै निस्काउने कोसिस गरिरहेका हुन्छौँ। पछिल्लो समयमा जलवायु परिवर्तन विविध कृषिमा पनि कृषिले पनि केही प्रतिशत चाहिँ जलवायुमा चाहिँ असर गरेको कारणले चाहिँ हामीले अर्ग्यानिक खेतीतिर चाहिँ नयाँ पुस्ताहरूलाई त्यस्तो वातावरणीय असर नहोस् या शारीरिक मेन्टल्ली त्यस्तो असर नहोस् भनेर पनि अर्ग्यानिक खेतीतिर चाहिँ हामी प्रोत्साहित भइरहेका छौँ।
1: यहाँले चाहिँ कति क्षेत्रफलमा अहिले यो व्यवसाय कृषि गरिराख्नु भएको छ?
2: हाम्रो 10-11 रोपनी जतिमा चाहिँ हामी टनेलाहरू बनाएर चाहिँ अक्सिजनली बेमौसमी खेती गर्ने तवरले पनि गरे तापनि अब हामीले चाहिँ मौसमी बेमौसमी दुइटै खेती गरिरहेका हुन्छौँ। अब हामीले चाहिँ अब त्यहाँ विभिन्न बाली हाली नलाई चाहिँ टनेला बनाउने अब संरचनाहरू बनाउनलाई विविध खर्चहरू जुटाएर अब त्यस्तै बालीहरू लाउनलाई गरिरहेका छौँ।
1: यहाँले अब 2 वर्ष त पुगि नै सकेको छ, करिब 11 रोपनी क्षेत्रमा चाहिँ व्यवसायिक कृषि गर्दै आउनु भएको छ होइन, यसरी व्यवसायिक कृषिमा एउटा युवा लाग्दै गर्दाखेरि यहाँको चाहिँ उमेर चाहिँ अलिकति भयो?
2: 27 वर्ष जति भयो मेरो उमेर चाहिँ।
1: योभन्दा अगाडि चाहिँ यहाँ के गर्नुहुन्थ्यो?
2: योभन्दा पहिला चाहिँ मैले चाहिँ अब कृषि प्रशिक्षकको रूपमा नि 2.5 वर्ष जति काम गरेँ। पछिल्लो समयमा चाहिँ मैले चाहिँ अब एउटा उद्यमी बन्नु पर्यो, अब युवाले चाहिँ एउटा केही न केही गर्नुपर्छ भन्दै अहिले मैले चाहिँ व्यावसायिक तरकारी खेतीतिर चाहिँ हामी 3 जना साथीहरू मिलेर चाहिँ व्यावसायिक खेती गरिरहेका छौँ।
1: ए हजुर, 3 जना साथीहरू मिलेर गरिराखेको छ। यहाँले भर्खरै जोड्नु भएको थियो म कृषि प्रशिक्षकको रूपमा पनि काम गरेँ योभन्दा अगाडि भन्नुभएको थियो। कृषि प्रशिक्षक भन्नाले
2: मैले चाहिँ श्री भगवती मावि माने भन्ज्याङ बाज ओखलढुङ्गामा चाहिँ कृषि जेटिएलाई चाहिँ प्रशिक्षक गर्थे। त्यो चाहिँ लगभग 2.5 वर्ष जति चाहिँ कृषि प्रशिक्षकको पनि काम गरे। अहिले चाहिँ व्यावसायिक खेतीमा नै व्यस्त छ।
1: हजुर, भनेपछि त दशरथ चन्द नगरपालिकामा चाहिँ यहाँको जन्म, त्यहाँ ओखलढुङ्गामा गएर चाहिँ यहाँले चाहिँ कृषि प्रशिक्षकको रूपमा 2.5 वर्ष पनि काम गर्नुभयो। एउटा चाहिँ आफै कृषिको प्रशिक्षक भएर पनि काम गरेको, अहिले कृषिसँग जोडिएर व्यावसायिक तरकारी उत्पादनमा लाग्दै गर्दाको अनुभव, यो अनुभूति चाहिँ कस्तो छ?
2: अब अनुभव चाहिँ एकदम राम्रै छ भनौँ न। किन भन्दाखेरिमा मैले चाहिँ पढ्दाखेरि नै कृषि पढेर चाहिँ अब एउटा ज्ञान दिने मौका पनि पाएँ, अनि त्यसपछि चाहिँ अब सैद्धान्तिक र अब हाम्रो चाहिँ यो प्र्याक्टिकल्ली बढी हुने भएर चाहिँ अब त्यो मैले यसलाई चाहिँ मैले अहिले जुन चाहिँ मैले किताबमा पढेको थिएँ त्यसलाई चाहिँ मैले चाहिँ फिल्डमा चाहिँ गरिरहेको एउटा राम्रो अनुभव छ। तर पढ्नु र गर्नुमा चाहिँ धेरै भिन्नता रहेको पनि अनुभव बटुले मैले यो पछिल्लो 2 वर्षमा चाहिँ धेरै कुरोहरू अझै नै कृषिमा चाहिँ म अझै नै पर्फेक्ट भयो त्यति चाहिँ परिपक्व भएको जस्तो चाहिँ महसुस हुँदैन। किन भन्दाखेरि यो कृषिको कुरोहरूमा चाहिँ जहिले नै अझै नै सिक्दै गरेको अभाव आवास भइरहेको हुन्छ। विविध कुरोहरू छ, जस्तै अब हामीले चाहिँ राम्रो प्रशिक्षण गर्दाखेरि नि अब भाइ बहिनीहरूलाई चाहिँ ल यस्तरी गर्नुपर्छ यस्तो गर्नुपर्छ भनेर चाहिँ भनिन्थ्यो भन्दाखेरिमा अहिले आफैले गर्दाखेरि नि त्यो अनुभव चाहिँ एकदम मिठो नै अनुभव छ भनौँ, राम्रो नै भइरहेछ। कृषिमा नि लगभग गरेपछि चाहिँ सन्तोषजनक नै हुन्छ। तपाईँहरू नि अब यस्तरी गर्न सक्नुहुन्छ किनभने युवाहरूले चाहिँ हामीले नगरे अहिले नगरे कसले, हामीले नगरे कहिले भन्ने नारालाई नि अलि हामीले चाहिँ प्रोत्साहन गर्नुपर्छ, हामीले चाहिँ मान्यता दिनुपर्छ, हामीले चाहिँ गर्नुपर्छ र युवाहरू जाग्नुपर्छ भन्ने चाहिँ मेरो अहिलेको पुस्ताहरूलाई चाहिँ म भन्न चाहन्छु।
1: हजुर, कार्यक्रम पौरखीको कथामा आज म बाम्बुले कृषि फार्मका सञ्चालक मध्येका एक जनक लाउटसँग कुराकानी गरिरहेको छु। लाउटजी, यहाँसँग चाहिँ कृषिको सैद्धान्तिक ज्ञान पनि छ, अहिले त्यसलाई व्यवहारमा पनि उतारिराख्नु भएको छ, होइन? यो दुईटाको तालमेल मिलाएर अगाडि बढ्न कतिको चुनौती हुँदो रहेछ र यसमा पक्कै केही अवसर पनि त प्राप्त हुन्छ होला, कस्तो लाग्छ?
2: एकदम सर, हजुरले सोध्नु भएको क्वेसन चाहिँ एकदम राम्रो छ। किन भन्दाखेरिमा व्यवहारिक र सैद्धान्तिक ज्ञान चाहिँ अब तपाईँको यसलाई चाहिँ सैद्धान्तिक ज्ञानलाई चाहिँ व्यवहारिकमा ल्याउँदाखेरि त अब एक खुट्किल्लाबाट अर्को खुट्किल्लामा उग्लिँदाखेरिको मेहनत समय छ, त्यही अनुसारको चाहिँ एकदम चुनौतीहरू पनि त्यति नै हुन्छ, अवसरहरू पनि त्यति नै छ। अब अहिले जस्तै मैले व्यवसायिक खेती गर्दै गर्दा अब यहाँ चाहिँ समयमा चाहिँ मौसमले साथ दिँदै गर्दा पनि तपाईँको मैले चाहिँ मौसमी अनुसार चाहिँ रोग किराहरू पनि एकदम बढी नै लाग्छ, एउटा हाम्रो चाहिँ त्यो चुनौती भयो। अब त्यति बेला नै हामीसँग उत्पादन भएको बेला चाहिँ बजार पाउनु भनेको चाहिँ हाम्रो लागि अवसर हो। अर्को कुरो चाहिँ मैले गर्दै गर्दा चाहिँ ममा त चाहिँ हामी अरू पनि 2-4 जना मान्छेहरूलाई नि कहिलेकाहीँ चाहिँ रोजगारीको अवसर पनि दिइरहेका हुन्छौँ। हामी लगायत हामीले चाहिँ युवाहरूले मात्रै कृषि गर्दा पनि व्यवसाय गर्दा पनि उद्यमी हुँदै पनि अरूलाई पनि रोजगारी पनि दिन सक्छौँ भन्ने पनि म सन्देश दिन चाहन्छु नयाँ पुस्ताहरूलाई। अब यस्तै अवसरहरू पनि धेरै नै छन्, चुनौतीहरू पनि एकदम छ। अब हामीले चाहिँ दुइटैलाई फेस गरेर हिँड्नुपर्छ। एउटा भनाइ जस्तै जीवन एउटा यात्रा हो, अब सङ्घर्षको जीवन हो, अब त्यसलाई उतार चढाव भन्ने कुरो हुँदै गर्छ भने चाहिँ चलिरहेछ। समस्या आउँदै गर्दा चाहिँ समस्याहरूको समाधान पनि हुँदो रहेछ। अब त्यसलाई चाहिँ समस्यालाई केलाउँदै केलाउँदै जाँदा चाहिँ हामीले समाधानको उपायहरू पनि खोज्दै अहिले समाधान पनि गरिरहेका छौँ, अवसर पनि राम्रै भेटिँदो रहेछ भन्ने चाहिँ अनुभव छ भनौँ हामीसँग चाहिँ।
1: यो व्यवसायसँग जोडेर यसमै केन्द्रित भएर कुराकानी गर्ने हो भने चाहिँ यो व्यवसायमा एउटा युवा लाग्दै गर्दाखेरि कस्ता खालका चुनौतीहरू पनि आउँदो रहेछ?
2: अब एकदम चुनौतीहरू छ हामीसँग चाहिँ भन्ने भनेको चाहिँ हामीले अहिले सङ्घीयतामा गइसके पश्चात चाहिँ हामी 3 तहमा चाहिँ कृषिलाई चाहिँ हेर्ने भन्ने हाम्रो सरकारको नीति कार्यक्रम छ। तर अब जुन सरकारको जुन जिम्मेवारी हो त्यो जिम्मेवारी चाहिँ त्यो सरकारले चाहिँ राम्रोसँग वहन नगरेको नि आभास हुन्छ। किन भन्दाखेरिमा हामीले चाहिँ उत्पादन गरेको वस्तुको मूल्य चाहिँ लागत अनुसारको चाहिँ हामीले भेट्दैनौँ। त्यसकारण जस्तै हामीले चाहिँ बीचमा चाहिँ मध्यस्थकर्ताको चाहिँ समावेशिता नभइदिएपछि जस्तै हामीले चाहिँ अहिले हाम्रो गोल भेडा उत्पादन गर्दा 25-30 रुपियाँ लागत लाग्छ भनेपछि हामीले 10-15 रुपियाँ बेच्दाखेरि नि त्यही कम मूल्यमा चाहिँ उपभोग

0: पनि ल्याएको भन्ने सुनिन्छ। कृषिमा अझ प्रधानमन्त्री कृषि आधुनिकरण भनेको छ, विभिन्न परियोजना सञ्चालन भएर यस्ता उद्यमीहरूलाई चाहिँ उद्यममा लाग्न प्रेरित गर्ने, व्यावसायिक बन्न प्रेरित गर्ने खालका विभिन्न योजनाहरू कार्यक्रमहरू आएका छन्। कतिको प्रभावकारी छ, के लाग्छ यहाँलाई?
1: अब अहिलेसम्मको सन्दर्भमा हेर्दाखेरि चाहिँ हाम्रो अनुदानको कुरोहरू गर्दाखेरि चाहिँ हाम्रो अनुदानमा चाहिँ अहिलेसम्म जुन चाहिँ कृषकले चाहिँ अनुदान नपाएको अनुभव या सुन्न सकिन्छ, देखेका छौँ हामीले। जस्तै पहुँचको आधारमा चाहिँ अनुदान खानेहरू चाहिँ झोलामा कागज बोक्नेहरूले चाहिँ अनुदान खाएको हामी एकदम सुन्न सक्छौँ र देखेका पनि छौँ। किनकि जुन चाहिँ मेन कृषि पेसा नै भनेर उद्यमी भइरहेको छ उनीहरूले चाहिँ अनुदान पनि पाउँदैन। तपाईँको अब स्थानीय सरकारले चाहिँ जुन प्राविधिक सहयोग हुनुपर्ने त्यतिको चाहिँ प्रभावकारी नभएको पनि अवस्था छ। अब आधुनिकरणको सन्दर्भमा चाहिँ यन्त्रीकरणको सन्दर्भमा चाहिँ जस्तै हाम्रो अहिले राष्ट्रिय कृषि आधुनिकरण परियोजना छ, यसले पनि लगभग कृषकहरूलाई चाहिँ 50% 80% हेरी हेरी चाहिँ अनुदान दिएर चाहिँ सोचे अनुरूपको चाहिँ प्रतिफल लिन सकेको छैन। किन भन्दाखेरिमा हामीसँग चाहिँ कृषकले गर्न चाहेको तर अब विविध कारणले काम गर्ने तौर तरिका नमिलेर पनि यो अनुदान पाए तापनि पहिले त जुन मेन कृषक हो त्यसले अनुदान नै पाउँदैन, कागजी अनुदान हुन थाल्यो। अनि त्यसपछि पाउनलाई पनि समयमा उपलब्ध नहुने भएर कृषकले चाहिँ त्यति लाभदायक नभएको देखिन्छ। अब आधुनिकरणको उसमा चाहिँ हेर्दाखेरि पहिला चाहिँ हामीले हाम्रो बाबुबाजेको पालामा चाहिँ तपाईँको जस्तै हामीले गोरुले जोत्ने गर्थ्यौँ, गोरु पाल्नै पर्थ्यो, त्यो चाहिँ छैन। अहिले ट्र्याक्टरहरू चाहिँ आयो, जस्तै यो मल्चिङ भन्ने कुरो चाहिँ हामी कृषकहरूलाई नै धेरैले थाहा थिएन। यो टनेला प्रविधि भन्छ, टनेल अब हाइटेक भन्ने छ, ठुलो घरहरू बनाउने, बाँसको टनेलहरू बनाउने, प्लास्टिकको छानो पनि भन्छ अब कुनैले। अब अहिले एउटा त्योमा पनि बेमौसमी तरकारी उत्पादनको लागि एकदम सहज भइरहेको छ। जस्तो अहिले पछिल्लो समयमा चाहिँ एउटा थोपा सिँचाइ भन्ने छ, तर यो प्रविधि चाहिँ अलि बढी लागत भए नि कृषकलाई चाहिँ उत्पादन गर्न एकदम सजिलो र चाहिँ राम्रो उत्पादन लिएको अनुभव छ।
0: तपाईँ व्यावसायिक कृषिमा लाग्नु भएको छ, तपाईँ जस्ता युवाहरूले चाहिँ एउटा उद्यम गर्दै गर्दाखेरि राज्यको तर्फबाट केही सहयोग मिलेको छ?
1: अब हामीले चाहिँ अहिले पछिल्लो समय स्थानीय सरकारबाट चाहिँ अब केही मात्रामा चाहिँ अब अर्ग्यानिक खेतीको लागि भनेर चाहिँ प्राङ्गारिक खेतीको लागि नै अहिले अलि केही मात्रामा चाहिँ जैविक मलहरू चाहिँ अब पाएका छौँ भनौँ, विषादीहरू मलहरू, अब विषादी नै भन्छ अब औषधि भन्ने तापनि प्राविधिक भाषामा विषादी नै भन्ने गर्छौँ।
0: अब हामी कुराकानीको करिब करिब अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ होइन।
1: अच्छा,
0: एउटा युवा उद्यमसँग जोडिँदै गर्दाखेरि एउटा चाहिँ भविष्य चाहिँ स्वदेशमै देख्दै गर्दाखेरि तपाईँहरू जस्तो युवालाई यही क्षेत्रमा लाग्नको लागि हौसला दिन अथवा प्रोत्साहन गर्न के चाहिँ गरिदियो भने हुन्थ्यो होला, तपाईँहरूको अपेक्षा के छ?
1: म उद्यमी र एउटा प्रशिक्षक भइसकेपछि अब म के भन्छु भनेपछि सरकारसँग चाहिँ एउटा माग राख्न चाहन्छु यहीँबाट चाहिँ, हामी जस्तो युवाले चाहिँ कृषि गर्न लागेको या कुनै उद्यमी बन्दैछन् भनेपछि दुई चारजनालाई हामी जस्तो युवाले रोजगार पनि दिन सक्छौँ र हाम्रो डकुमेन्टलको योग्यता अनुसार चाहिँ हामीलाई चाहिँ कुनै न कुनै ऋण उपलब्ध गराइदिएपछि हामीले कृषिमा चाहिँ राम्रो उत्पादन पनि गर्थ्यौँ र युवाहरूलाई पनि प्रोत्साहन गर्नलाई चाहिँ हामीलाई सजिलो हुन्थ्यो भन्ने चाहिँ लाग्छ। जस्तै हामीले न्यूनतम समर्थन मूल्य, एउटा कृषकले पाउनुपर्ने मूल्य चाहिँ सरकारले तोकिदिनु पर्यो एउटा, अर्को चाहिँ बजारीकरण, अर्को सरकारले चाहिँ प्राविधिक सहयोगमा पनि एकदम ध्यान दिनुपर्ने देखिएको छ। कृषि अनुसन्धान केन्द्र नार्कमा चाहिँ नेपाल कृषि अनुसन्धान परिषदभित्र चाहिँ विभिन्न रोग किरा अवरोधक जातहरू चाहिँ निस्काएपछि उत्पादन भएपछि हामीले चाहिँ प्राङ्गारिक खेतीतिर चाहिँ हामी युवाहरू लाग्नुपर्छ र अबको परिवेगमा चाहिँ जलवायु परिवर्तनसँग चाहिँ हामीले फेस गर्दै अर्ग्यानिक खेतीलाई पनि प्रोत्साहन गर्नुपर्छ भन्छु र सरकारले चाहिँ यी कुरामा चाहिँ सहजता गरिदिएपछि चाहिँ एकदम सजिलो हुन्थ्यो भन्ने चाहिँ मेरो भनाइ हो।
0: हजुर, अन्तमा तपाईँ एउटा युवा व्यवसाय कृषि गर्दै आउनु भएको छ, यो यहाँको अनुभवको आधारमा तपाईँ जस्तै युवालाई कस्तो सन्देश अथवा कस्तो सुझाव दिन चाहनुहुन्छ?
1: अब हामी जस्तो युवाहरू चाहिँ अब विदेशमै भविष्य छ, नेपालमा भविष्य छैन भन्ने मानसिकता चाहिँ एउटा त्यो चाहिँ मनबाट नै त्यो भ्रम हटाउनु पर्छ र यहाँ चाहिँ आफूले सक्ने जति चाहिँ जे पनि गरेर चाहिँ उद्यमी नै बन्नुपर्छ। अब मैले कृषि गर्छु भनेर हजुरहरूले नै कृषि गर्नु नै पर्छ भन्ने छैन, विभिन्न अब जस्तै हामीले चाहिँ होटेल व्यवसाय भयो, विभिन्न अरू अन्य अन्य क्षेत्रहरू पनि छ भन्ने चाहिँ म एकदम युवाहरूलाई चाहिँ, तर तपाईँहरू चाहिँ आत्तिनु चाहिँ हुँदैन, नभएपछि आत्तिनेर भएपछि मात्तिने चाहिँ हुनुहुन्न, मजाले चाहिँ गर्नुहोस्, यही सम्भव छ, यही माटोमा हामीले चाहिँ भविष्य देखेका छौँ र यही सम्भावना चाहिँ देख्नुपर्छ भन्छु म चाहिँ युवा साथीहरूलाई।
0: एउटा नेपालको स्टुडियोसम्म आएर जुन समय दिनु हो, यो समय र संवाद दुवैका लागि यहाँलाई हार्दिक आभार प्रकट गर्दछु।
1: धन्यवाद यो अवसर दिनुभएकोमा। हजुर र रेडियो नेपाल परिवारप्रति एकदम आभार प्रकट गर्न चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो तरकारीको व्यावसायिक उत्पादन गर्दै आउनुभएका

लिम्बुले कृषि फार्मका सञ्चालक जनक लाहोट आफ्नो व्यावसायिक अनुभव बारे हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज जुत्ता उत्पादक व्यवसायीहरूको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सृजनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। उहाँले तीनवटै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादन सम्बन्धी सिपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता चप्पलको प्रवर्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने प्रधानमन्त्रीले जानकारी दिनुभयो। छलफलमा संघका पदाधिकारी तथा सदस्यले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योग मैत्री व्यवस्था भए स्वदेशी जुत्ता चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरू मनोनित गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन 2064 अनुसार सिफारिस समिति सदस्यहरू नारायण प्रसाद ढकाल काठमाडौँ र अर्चना थापा ललितपुरलाई मनोनयन गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन 2064 बमोजिम वत्स गोपाल वैद्य ललितपुर र लोकबहादुर चित्रकार ललितपुरलाई मनोनयन गर्नुभएको छ। साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन 2064 अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल पाँचथर र अनुप बराल कास्कीलाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई कानून बमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ। भ्रष्टाचार निवारण ऐन 2059 अनुसार संघीय संसदका सदस्यहरूलाई आर्थिक वर्ष 2082-83 समाप्त भएको मितिले 60 दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो। संसद सचिवालयका उपसचिव अधिराज राईले सांसदहरूले आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको स्रोत वा निस्तासहितको अध्यावधिक विवरणलाई खामबन्दी गरी सांसद सुविधा व्यवस्थापन शाखामा दर्ता गर्न अनुरोध गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोगसँग संविधानले परिकल्पना गरेको राज्यका हरेक तह समावेशी हुनुपर्ने व्यवस्थाका सम्बन्धमा छलफल गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले समावेशी आयोगले लैङ्गिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता र ज्येष्ठ नागरिकका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो। पहुँचका भरमा पटक पटक एकैजना व्यक्तिले आरक्षण कोटाको प्रयोग गर्दै आएको भन्दै सांसदहरूले एक व्यक्तिले एकचोटि मात्रै आरक्षणको सुविधा प्रयोग गर्न पाउने गरी कानून बनाउन सरकारलाई सिफारिस गर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको कार्यक्षेत्र रहेको विभिन्न 11 क्षेत्रसँग अध्ययन अनुसन्धान गरेर कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो। नेपालका 142 जात जातिमध्ये 74 जात जातिको राज्यका कुनै पनि निकायमा पहुँच नपुगेको अध्ययनबाट आएपछि ती जात जातिको अलग्गै क्लस्टर बनाउन सरकारलाई सिफारिस गरेको अध्यक्ष जोशीले बैठकलाई जानकारी गराउनुभयो। सप्तकोशी नदीमा जल प्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद प्रतिकारी तयारीलाई तीव्र बनाएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ। कोशी ब्यारेजमा पानीको प्रभाव प्रति सेकेन्ड 151,195 क्युसेक पुगेको छ भने ब्यारेजका 20 ढोका खोलिएका छन्। अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद प्रतिकार योजना कार्यान्वयनमा रहेको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *14#15# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानको हम्बुर जलमार्गमा पुनः युद्ध चर्किएसँगै चीन र पाकिस्तानले अमेरिका तथा इरानलाई तत्काल शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्न संयुक्त आह्वान गरेका छन्। दुवै देशले पछिल्ला महिनादेखि मध्यपूर्व संकट समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेका छन्। चिनिया विदेश मन्त्रालयका अनुसार चीनका विदेश मन्त्री वाङ यी र पाकिस्तानका उप प्रधानमन्त्री तथा विदेश मन्त्री इसाक दारले आज संयुक्त वक्तव्य जारी गर्दै वर्तमान अवस्था थप जटिल बन्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो। उहाँहरूले सबै सम्बन्धित पक्षलाई तत्काल युद्धविराम लागू गर्न र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ। वक्तव्यमा अमेरिका इरान बीच गत जुनमा भएको प्रारम्भिक सहमतिलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै त्यसलाई जोगाउनु पर्नेमा जोड़ दिएको छ। विदेश मन्त्री वाङले उक्त सहमति कड़ा मेहनतपछि प्राप्त भएको उपलब्धि भएको उल्लेख गर्दै शान्ति नजिक पुगेको अवस्थामा थप द्वन्द्वले त्यसलाई गुमाउन नहुने बताउनुभयो। चीन र पाकिस्तानले पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव थप बढाएको भन्दै दुवै पक्षलाई सैन्य टकरावबाट पछि हटेर कूटनीतिक वार्ता मार्फत समाधान खोज्न पुनः आग्रह गरेका छन्। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।
3: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्यादम्बा गुन्मा छै लाका ख्याउ थाक्रिङ ग्याङसिङ्गी यर्केला आकाशवाणी ल्यान्डलाइन CDMA जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जी कि थुचो सम्पाकी लाक्षे ओतो ग्याङसिङ सेब्जी निरि खेलेन चिक्दाहीन थाक्रिङ ग्याङसिङ सेब्जी कि तेमा लुङबा यर्के तुङ्गु निरि थम्चा निरि खेलेनिन्
4: नेपाल टेलिकम

0: दि रेडियो नेपालीन आङसिङ लामा शेर्पा ने सेरिकेकी साङ्गिर सेन्डोनाङ सिलोन बालेन्द्र साहकी ग्यालखप्ला जो जुत्ता तङ चप्पल सिगेल्ला चङ्गुप्ला सुङ्की टडिक झोलामुजब खेलेन क्या नङवाए सिलोन तेजिन लोन्सोक ल्याखुङला हारिङ फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल कि कुसप्तियो तङ क्यान थुक्टेटला सिलोन साहकी सिगेल्ने जुत्ता तङ चप्पल खुर्ने लुक्सो युङमोजोइ यम्बुलारङ जन्दातियोला लाका नेतु ककप जोगौला रोग्रम कितुप सुङसुङ सिलोन साहकी तहसुमकेर्की सुङ्की सिग्रिल्ला जुत्ता चप्पल जब कोर्की जङदर जिङक्योङ कितुप्ताङ जुक्टुन्तु उत्पादन क्षमता नङसिन कच्चा पदार्थ न्यप लाका ट्रेकिङ कितुप्ताङ रेकर्ड टडिक कितुप्ला फेन्सन पोजब सुङसुङ टोङ्गुला छोक्पी कुसप्ताङ छोक्मितुइ सन्सम नाकाला उङ्गुप लाका मेलाकपातियो टिम नङसिन गेठाल टडिकिगो सिगेल्ने जुत्ता चप्पल खुर्ने उङ्गुप लुक्सो युङमो जोगोला सिलोनला सु नङ्गुप सेनवाए नोर लोनखाङकी सार्वजनिक छ्यावा टडिक सठिमितोङ दिन्चुथोन गुला गिरो तोङ्गुप्ला टडिक क्याउ विधेयक कि मस्यौदाला डेलो तुप्तेव तेजिन मिमाङतुइ तेमा टोङ्गुकी रेवा क्यान वाए नोर लोनखाङकी सार्वजनिक लेन तेमा मस्यौदा खेपेल कि तेन्तेन क्याउ तुसो नाङला टोङ्गु तिर्गोला सुइन सिसी वाउ टोङ्गुला खक्सनपोकी शिला ज्याङने विधेयकला थाक्चोत कितुप लोनखाङकी सेन वाए मस्यौदाला सार्वजनिक छ्यावा टडिक ल्याखुङकी ल्यागेन सलु जोगो सुङ्की टडिक कितुप सेयर तेजिन छ्यावा डोसुङला ठिम कि शिला टडिक कितुप सुङ्की ऋणपत्र रङ्युल तेजिन सिग्याल्ला चोङथोपु टडिक कितुपला तेजिन सिग्यालकी ऋणपत्र ख्याफेल कितुप किथोपु टडिक कितुप प्रस्ताव जाङवाए विधेयकलाई एम्बी सुङ्की चुगोइ सखुल चाङ सकपाला सेयर तेजिन छ्यावा डोसुङ तोङथोपु तेजिन चुगोइ सखुल्ला डोसुङ तोङ्गुप मेङ्गेउ सिरुप कुर साङ सलु जो सेनवाए प्रतिनिधि सभाकी हम्पुम तेजिन सिसोक कोर्की छोकपी ग्याल्योङ समावेशी छोकपाताङ क्यान सठिमकी टडिक नङसिन ग्यालखापकी तह तेरिला तेरिकी छोक्सु हुङ्गौ टडिक कोर्ला टोङ्गु चोङवाए छोकपी हारिङदेउ सोकदुला छोकमितुई समावेशी छोकपी यालाखालाक स्वरूप ताङ मिग्यान्दातुई तोदोकला लाका फेन्चिन पोकी माथोपु सुङसुङ सोकदुला ग्याल्योङ समावेशी छोकपी कार्यवाहक चिख्याप हरिदत्त जोशीकी छोकपी लाकी सखुल सकुल चुचिकताङ क्यान लोबजुङ तेजिन न्यामसिप क्याने लगलेनकी तोदोकला सुङकी सिफारिस क्याउ हिन्सिनाङ लगलेनकी माथोपु सुङसुङ छोकपी छोक्सो आकृति अवस्थिकी चिसोकला मेमङतुई ओङ्छा तेन्तेन कितुप्ला ताङ याम्बा संवैधानिक छोकपाती ओताङ क्यान सिग्रिल्ला लाका किगोला सु नाङसुङ सुङ्की पल्जोर लो निटोङ गेजुग्या निताङ गेजुग्या सुङ्की असार लाकी गते निसु जिसेक्ला बु मुङाताङ तोङ टुक्चुर्याचिक मेट्रिक टन रासायनिक छाटरिकिगो सेनवाए कृषि तेजिन पशुपन्छी यार्गे लोनखाङकी सेतुप नङसिन गलुप पल्जोर लोकी तोन्दोकला ट्याङ्गा अरब निसुग्या करोड गेचुग्या निताङ बुम चुब्जी बजेट पेउइन थुक्राङ क्याने गलुप असर लाकी गते निसु जी नाङला बुम जी तोङ गुप्चु गुवा चिक ताङ सहीसुम मेट्रिक टन रासायनिक छाङ्यप तोन्दोकला टेन्डर रूपा ख्यानवाए सठिम गिरुवा बहसपत्र लाकी छोकपी सिलोन तेजिन लोन्सोक ल्याखुङला प्रतिवेदन सिगेम वाए सिलोन बालेन्द्र साहकी सप्सिट टोतोन्पो असीम साहकी गोठितला ज्योति लाकी छोकपी ताङ प्रतिवेदन सिगेपु सिलोनकी टुङ्गी खाङकी सेतुभिन विक्रम लोङितोङ गेचु ग्याङी सहित लाकी गते चुक्सुम छेर्मु जो सुङकी खेफेल क्याउ शासकीय सुधार कोर्की बुधा सैचिकी लाकी थोकी बुधा आङ जिल्ला ग्यालखप्की पुताकपु सप्सिट ताङ छोकपा यर्गे ओदेम प्रणाली ताङ सठिम गिरुवा कोर्की बहसपत्र टडिकितुप्ला लाकी छोकपा जब तेजिन ती बहसपत्रला तेरिकी छोक्सुको तुप्ताङ डेलो ओतुप्तुई ट्याङ्बु जब सेनवाए सुङकी स्वीकृत दरबन्दीला करारला लाका कि ओतुप ल्याचेतपातुई टडिक कितुप्ला डेलो ओतुप लोनखाङ छोकपा टुङ्गी खाङ तेजिन ल्याखुङ तिवाला निर्देशन बिनवाए ससिङ टडिक सहकारी तेजिन गरिबी निवारण लोनखाङकी एमबी सुङताङ लोनखाङकी थाक्चोत नङसिन स्वीकृत क्याउ दरबन्दीला करारला लाका कि ओतुप ल्याचेतपातुई टडिक कोर्की टडिक लगलेन कितुप्ला निर्देशन बिन्दु सेनवाए निर्देशनला दिसिनाङ गमला सुङकी ल्याखुङने गङ्बा सुने सुविधा लङ्गिन वा उल्याचेतपा तिवा तन्दा करार सेवाला लाका कि ओतुप सिंह विक्रम लोङितोङ गेचुग्या सुम साउन लाकी गते ताङबोने जुन सुङकी लाकाने गङबा सुगौला सुवाए थुक्राङ क्याने सङ्घीय लोनखाङ नङ्गी ल्याखुङला करारला लाका कि ओतुप ल्याचेतपातुई एकीकृत थो टडिक क्याने डेलो ओतुप छोकपी याङलुङ याम्सिप किगो सेनवाए छोकपा तेजिन टडिक सर्वेक्षण ओएनएम थाक्चोत चुङसीमा खक्सनपोकी शिलातिरङ करार ल्याचेतपा तिवाला लाकाला जोकुला निर्देशन बिन्दु सेनवाए बागमती प्रदेश चुङकी लन्सोकी लाकी लेगेन पेनवाय एमबी सठिमकी दारा सै चिक्ताङ टुक्सुरा गेकी उपधारा गु नङसिन लन्छेन इन्द्रबहादुर बानियकी सिफारिसला प्रदेश सो दीपक प्रसाद देवकोटाकी लन्सोकी लाका पेउ सेनवाय तिरिमबाला लन्छेन इन्द्रबहादुर बानियकी लन्छेन तङ लन्सोकी लेगेन लानङवाय तुङराङक्याने कृषि पशुपन्छी लोनखाङकी लेगेन मधुसूदन पौडेलला आन्तरिक मामिला थिम तेजिन सहकारी लोनखाङकी लेगेन शिवराज अधिकारीला तङ ठोतेन लोनखाङकी लेगेन कञ्चन चन्द्र बादेला बिन्दु सेनवाय तुङराङक्याने भौतिक पूर्वाधार यार्गे लोनखाङकी लेगेन डाक्टर दिनेश चन्द्र देवकोटाला पल्जोर कोर तेजिन छर्सी लोनखाङकी लेगेन प्रभात तामाङला ताङ थुङ्गुप्छु लोक तेजिन सिँचाइ लोनखाङकी लेगेन कृष्ण कुमार तामाङला बिन्दु सेनवाय जुक्टुन टोसम तेजिन डिमडुल लोनखाङकी लेगेन बिन्दु श्रेष्ठला ताङ बिना विभागीय लोनखाङकी लेगेन किरण थापा मगर अमिला नेपाल भरत बहादुर केसी सुरेश श्रेष्ठ जयराम थापा ताङ बिन्दु रायमाझीला बिन्दु बागमती प्रदेश लोन्छेन ल्याखुङकी टुङ्गी खाङकी सेतुभिन ललितपुरकी जावला खेल्ला ओतुप चिरियाखाना आरिङ्ने जुन मेमाङतुई तोन्दोकला याङलुङ जिन्क्यङ क्याउ सेनवाय चातियावला बर्ड फ्लू नजा थोङसीमा असारलाकी गते गने जुन चिरियाखाना बन्द क्याउ यिन नजा युङमो जप तोन्दोकला चिरियाखाना च्याङ्गे जप लाका डुपा क्यासीमा तङ चातियावला बर्ड फ्लू भाइरस माङेसीमा चिरियाखाना याङलुङ जिन्क्यङ क्याउ सेनवाय छरोबङ्गी गेप्सीमा छोतोक ताङ टोपा गर्ने सोलुखुम्बुकी सोताङ युलसोक्पा वडा आङजी नामलुङला खाङबा जिल्ला क्योन फोङवासिसी खाङबा चिक थोरिम कलेला उतुप सेनवाय त्याकी ग्याकेन लोकेन्द्र राईकी सेतुप नङसिन छरोबङ्गी गल्ने वाउ टोपी जोसालेन्सी हैकमसिंह राई चारवीर राई ताङ थुम्बामान राईकी खाङबा क्युनजाङवासिसी कृष्णमाया राईकी खाङबा थोरिम कलेला उतुप सेनवाय त्याकी गौरी शङ्कर छुलोक आयोजनाकी जोसालेन्सी टोक्पा गलुप त्याकी मितुइ याङयुङ क्यानवाय सोताङ युलसोक्पी तन्द सेक्ला खाङबा निला राहत कि टोडी क्याउ इन्सिनङ याम्बा त्याउला राहत कि टोडी कि माथुपु सेनवाय त्याकी मितुई ताङ ड्यालो उतुप सोपी क्योन फोकुतीवाला राहत कि टोडी कि गौ कल्या उतुप दासाला न्याम्सिप कि तुप्लाका कि गौ ताङ टोकपाला खाङबा स्वर्ने कल्याला उतुप मितिवाला सुङ्क्योप कि गौला सुवाजाङवाय ट्राफिक कोर्सुङ मकमिकी गलुप छुजो निछु जिनाङला गाडी तोङगुपमी तोङ निताङ सैङ ताङ सुङ्छु सोहाङला ठिमताङवाय तितेमा सुङला ट्याङ्गा बुम चुर्गु ताङ तोङ दिन्छु थोन दिन गेठालदु सेनवाय काठमाडौँ ट्राफिक कोर्सुङ मकमी ल्याखुङकी सेतुप नङसिन छाङारक थुने गाडी तोङगुप ठिमकी खप्तेला राइड सेयरिङ एप थोकु ट्राफिक लाइट मिच्यु ताङ गाडी स्पिडला तोङगुप तेला ठिङ तोङगुप सेनवाय तुङराङक्याने ट्राफिक लेन मिच्यु काङथेप दासाला हर्न तोङगुप ताङ काङथेप दासाला गाडी जाङने पार्किङ कितुप तेलासँग ठिम तोङगुप सेनवाय हारिङ ग्यालखापकी दासा तेरिला नाम न्यौ जल तेजिन मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी सेनवाय महाशाखाकी सेतुप नङसिन हारिङ कोशी बागमती तङ गण्डकी प्रदेशकी खाङरी सकुलकी दासा लालाला तङ लुम्बिनी कर्णाली तङ सुदूरपश्चिम प्रदेशकी खाङरी सकुलकी दासा लालाला थक डुक ताङ छरवागेको न्याताङ उतु सेनवाय तुङराङक्याने हारिङ नुप्ला कोशी बागमती ताङ गण्डकी प्रदेशकी खाङरी सकुल लुम्बिनी कर्णाली ताङ सुदूरपश्चिम प्रदेशकी दासा चिक्सोङिजोला छरवाङ्गिगेको महाशाखाकी सेतुबिन रेडियो नेपालले हारिङ किशेरी केकी साङ्गिर डुप्सुङ थुचिसे
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज
2: नेपाल टेलिकमको 4G

0: हजुर, सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामै तनवार दिन खनि ठिक 4:15 बजे सुको सुनै नै बिर्स्या है। ढोकरिनु साथीलक सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिको बसिधरल सिब्बे साथीलखलाई दनुवार भाषा कार्यक्रम हामै दनुवारमा स्वागत रछि। कार्यक्रममा मुई कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मुई भेष बहादुर दनुवार
0: उपस्थित भइसिदारैनौ। उपस्थित भइसिदारैनौ साथीलक किना रछि खबर सञ्चे रछे सिब्बे जना पक्कै पनि सञ्चे सकुशल रछे बाजदार आशा गर्छु। यदि बैके भने पनि यसनक गर्मी मौसममा आफ्नो स्वास्थ्य भने एकदम ख्याल गर है। गर्मी मौसममा खाइलार पिलार सुको लाइलार लुगा त सुको यतैउति काम गर्लार स्वास्थ्य लागि चाहिँ एकदमै पनि विचार गरेको मात्र हामी बार निस्के पर्छ। रेडियो प्रेमी साथीलक तोलखलाई थाने रछि यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल मिडियम वेभ सँगै देशै भरि रहल एफएम ब्यान्ड 98.3 MHz एकैचोटि सुनै पारे भने www.radionepal.gov.np तसु psbnepal.gov.np सहित online.com रेडियो नेपाल एप सँगै रेडियो नेपाल फेसबुक पेजमा सुरा संसार भरि सुनै पारे। साथीलग आज मै कुनो पाउना भने लिखु आइले किन तर मै समय सन्दर्भ अनुसारक विषय वस्तुमा कुरोकानी गरेले भने उपस्थित भइरिनु। आजक विषय वस्तु बोल्ने बर्खा महिना लागिरेली तोलखलाई थानेर छि ओटकेलै यी महिनालाई दिठाकु एनक समयले दिठाकु असार साउन र भदौसम्म त एकदमै पनि चिसो मौसम भन्दा पनि एकदमै पानी कर्ते खनिता धेरै ठाउँमा चाहिँ असर पुरालार तसुको कटका ठाउँमा राम्रो कटका ठाउँमा नै राम्रो पनि अखलार उनको विपत्ति लग पनि आइला रक्सी कुनो समयमा उत्केला यी विषयमा हामी कुरो गर्छौँ। हजुर, बित्लो समयमा बर्खाक समयमा धेरै नै विनाशक लकीको हामी हरेक ठाउँ मानुसे भने यी बर्खाक समयमा विपदक बाटे आई पर्लार नोक्सानक बाटे बचेले धेरै ध्यान दिए पर्छ बल्लार कुरोमा आज हामी कुरो गर्छौँ। उत्केलै आज कार्यक्रममा भने हामी विपद बोल्ल किन यी कछि कनिकु आइछि एना बाटे बचेले किन किन गरे पर्छ उसे बारेमा कुरो गर्छौँ।
1: विपत्ति बोल्ल मानसिक जीवन सम्पत्ति वातावरण तसु समाजमा बर्के नाश पुरालार प्राकृतिक वा मानुषे निकालार घटना हो। भुइँचाल बाढी पैरा डडेलो आँधी बेरी महामारी तसु थरी थरी घटना लग्ने विपत्ति उदाहरण हो। नेपाल ठिकै भौगोलिक रूपमा संवेदनशील देशमा विपत्ति खतरा बर्के हकीको यी बारेमा जनचेतना एकदम चैरली।
0: विपत्ति काई कछि आइछिक बाल्लार थाहा नयक्छि ओटकेले विपत्ति पाछे मात्रै बोइ विपत्ति आगुने तयारी गरै पर्छ। परिवारक सदस्य लखलै आपतकालीन अवस्थामा जानकारी दिलार जोगलार थाउ चिनीको प्राथमिक जाँच गर्लार सामग्री ठिक पारीको धरलार तसु स्थानीय निकाय चारालार विपद व्यवस्थापन कार्यक्रममा अखलार ठिके काम लग चुटे गरैने सहयोग पुग्छ।
1: प्राकृतिक स्रोत जथाभावी चाल्या वन विनाश गरै जतै प्या ओटै जनीको प्या उन्निके बसलार बस्ती बढ्दै जैला वातावरण प्रदूषण पसिना विपत्ति खटरा बडा धरेले खोत्केलाई वातावरण जोगालाई बिरुवा रोप्ला तसु पाछु सम्मक विकास लागि कर्लार काम लग आगु धरे पर्छ। हरेक मानिसले आफ्नै जिम्मेवारी बुझेको सचेत व्यवहार आफ्नैमा विपत्तिबाट हकलार नाश धेरै हदसम्म चुटे कार्य पारे।
0: हजुर, विपत्ति पुरा रूपमा रोकै नै पार्नु पनि सही तरिका सचेतना तसु समूहमै प्रयास गरेको एकरक प्रभावलाई चुटेक गरे पारे। जोगलार समाज बनाले विपद व्यवस्थापन बारे ज्ञान सिप तसु सचेतना हरेक मानुषमा अखै पर्छ के। सचेत मानुषे जोगलार समाज बाल्लार भावनात्मक सँगै विपत्ति व्यवस्थापनमा योगदान दिए पर्छ। साथीलग यी बारेमा हामी कुरो गर्ती गर्छौ। अब भने कार्यक्रममा एकतागी तोलहग माझमा

0: यी एक गीत पाछे विपत्ति व्यवस्थापन समूहक भूमिका वर्ग अक्षी भुइँचाल बाढी पैरा आगी डडेलो तसु अर्को प्राकृतिक वा अर्को मान्छे निकाल्ला विपत्तिक बाटे हक्ला नाश चुटेक गरेलाई समुदाय स्तरमै सचेतना बढाइ पारे सचेत तसु ठिक हक्ला समुदाय विपत्तिक समयमा छिटो तसु सोलारी जानकारी दे पर्छ।
1: हजुर, समुदायमा विपत्ति बारे सचेतना फैल्याले थरी थरी कार्यक्रम चाल्या पारे स्कुल टोल विकास समिति बटन्या क्लब तसु स्थानीय संघ संस्थाबाट सचेतनामूलक गोष्ठी तालिम तसु छलफल कार्यक्रम आयोजना गरे पर्छ। यरको कार्यक्रममा विपत्ति खतरा जोगलार उपाय तसु आपतकालीन अवस्था व्यवस्थापन बारे जानकारी तिलार गर्छ।
0: उसनिके विपत्ति बारे अभ्यास मक्स ड्रिलिङ चालाको सामुदायिक स्तरमै लखलाई आपतकालीन अवस्थामा कनिको जोगालार बालार सिप सिक्या पारे पोस्टर पर्चा सूचना बोर्ड स्थानीय रेडियो सामाजिक सञ्जाल तसु बाटमा देखालार नाटक थिके माध्यम चालाको पनि जनचेतना फैल्या पारे।
1: स्थानीय तहै खतरा हखला ठाउँ चिनेको मानिसले समयमै जानकारी कार्य पर्छ। समुदायमा स्वयंसेवक समूह गठन गरेको प्राथमिक जाँच उतार तसु राहत व्यवस्थापन बारे तालिम दिए पर्छ। यही विपत्तिक समयमा समुदायले आफ्नैमा भर पर्लार बनेले सहयोग पुग्छ। विपत्तिक बाटे नोक्सान काट्नै कार्यालय समुदाय स्तरमा सचेतना सेब्बे भन्दा सोलारी उपाय हो। समुदायिक सेब्बे वर्ग उमेर समूह सक्रिय सहभागिता बाटे जोगलार बलियो तसु विपत्तिक सँगै लडे पार्लार समाज बाना पारे।
0: यस निके गरेको विपत्तिक समयमा समुदाय स्तरमा करलार उद्धार कामे मानुषक जीवन बाँचा तसु नाश चुटे करेलाई बर्के भूमिका खेल्छ। भुइँचाल बारी पैरा आगी वा अर्को विपत्तिक बेला सरकारी निकाय तसु सुरक्षा निकाय पुगे समय लागेपछि यिनक अवस्थामा स्थानीय समुदाय नै पहिला उद्धार करलार बन्ला राखेको उद्धार कामक सही ज्ञान तसु समन्वय चाहिन्छ। यी बीचमा एकटा सन्देश सुनु। वनक जन्तु नाश पुरालामा पाइला राहत बारे सूचना।
1: क्या तोरो वनक जन्तु चितुवा बाँदर बदेले झम्तीको घर गोठ भटकाको छग्रे भैँसी तसु खेतक बाली नाली नाश गरिदिल रछास।
0: यदि यस्तो घटना घट्न रहेछ भने यी अवस्थामा नेपाल सरकार वन कार्यालयबाट राहत तसु नाश हक्ल कुरो क्षतिपूर्ति दिएलाई ओस्निके घटना हेटक वडा कार्यालयमा सम्पर्क गरेलाई पार्छ।
1: यसनिके घटनाको लागि नाश पुराल घरमा पाल्लार वस्तु तसु खेती बाली नाश गर्न खण्डमा चैलार कागज पत्र वडा कार्यालय सहयोग बुझाको नाश हक्ल बाटे पाइला राहत
0: पशुधन तसु खेती नाश पुग्ल मानुष बैंक खाता सेब्बे विवरण
1: प्यान कार्ड
0: एनक सेब्बे कागज पत्र डिठाको प्रमाणित होक्ल पाछु जिल्ला वन कार्यालय बाटे नाश हक्लमा सरकारी मापदण्ड तोक्ल अनुसार राहत पाएलाई पार्छे। सेब्बे जनहितमा जारी सूचना।
1: यी सोलारी सन्देश पाछे कार्यक्रममा तोलखलाई स्वागत रहेछ। साथीलाग तोलखे सुनिधरले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल जनाबाटे तोलखे हाम्रो आफ्नै भाषा कार्यक्रम दनवारी भाषा कार्यक्रम हामी दनवारमा आजको कार्यक्रममा हामी चाहिँ धरी धरैनौ कुरो विपत्ति बारेमा हामी दुईजना सहभागी हिकु तोलहक माझमा धरी धरैनौ बाँकी कुरो पनि सुनौ। सेबे भन्दा पहिला विपत्ति घटना अख्नेसो प्रभावित ठाउँ अवस्था बारे चारो जानकारी जम्मा गरे पर्छ। घाइते बेपत्ता खतरामा पर्ल मानुष लग चिनेको उद्धार कर्ला टोकै समुदायमा गठन गर्न स्वयंसेवक समूह बटन्या क्लब तसु स्थानीय बुजुर्ग लगे समन्वय गरेको उद्धार गरे पारे।
0: यस निकै गरेको उद्धार गर्दै आफ्नै जोगा एकदम आवश्यक रहेछ। नै जोगालार भवन पहिरा ज्या पर्ला वा आगी लाग्ला ठाउँमा होसियारी अप्नाए पर्छ। अख्ल स्रोत साधन चालाकु घाइते तसु खतरामा पर्ला मानुषलाई जोगालार ठाउँमा सारै पर्छ तसु चाहिनेमा प्राथमिक जाँच गराएको नजिकै स्वास्थ्य संस्थामा पठाइ पर्छ।
1: यसनिके समुदाय पुलिस सशस्त्र पुलिस नेपाली सेना स्वास्थ्य ठाउँमा काम गर्ला तसु स्थानीय सरकारक सँगै लगातार सम्पर्क तसु समन्वय पनि गरे पर्छ। उद्धार कामलाई सोलारी बानालाई सूचना लिलार दिलार राहत सामग्री व्यवस्थापन गर्ला तसु अस्थायी बस्ला ठाउँ व्यवस्था पनि गरे पर्छ।
0: यसनिकै सँगै जाँच पाछे प्रभावित मानुष लखलाई खाए पिलार पानी स्वास्थ्य सेवा तसु मनोसामाजिक सहयोग मिला दिएलाई समुदाय सहयोग गरेपछि यी सँगै भविष्यमा एनक विपत्ति सँगै जुधेलाई लगातार तालिम अभ्यास तसु विपत्तक तयारी कार्यक्रममा समुदाय चलाएपछि।
1: हजुर, विपदक समयमा समुदाय एकता, समन्वय, तसु सही व्यवस्था पनि उद्धार कामलाई सफल बना छ। समयमै कर्ल सामूहिक प्रयासले धेरै नै अमूल्य जीवन बचियालाई, तसु नास्चुटे कार्यलाई सहयोग पुग्छ।
0: एसनिके संगीत नेपालक भिन्न भिन्न समुदायमा विपदक समयमा एक अर्कोलाई सहयोग गर्लार बलियो परम्परा रहेछ। आधुनिक प्रविधि तसु उद्धार सामग्री पहुँच नयाँ समयमा पनि मानुष सामूहिक प्रयास एक आपसमा सहयोग तसु स्थानीय ज्ञानक आधारमा विपदक सँगै जुटै आइरहे। यी परम्परागत शैली आज पनि समुदाय स्तरमा विशेष मानिन्छ।
1: हजुर, विपदक समयमा गाउँ घरक मानुसलग सामूहिक रूपमा जुटेको ओनक मानुसक उद्धार कर्ला चलन रहेछ। बाढी, पैरा वा आगी लाग्दे छिमेकी लग उही बेला घटना अख्ला ठाउँमा पुगेको मानुस वस्तु भाव चैलार सामान जोगलार ठाउँमा सारलार कर्तेरला। एनक खालक सहयोग भावना हरेक अप्ठ्यारो समयमा धेरै जीवन बचियाले सहयोग पुगिरहेले। साथी लग हामी कुरो कर्ती गर्छौ। अख्निको लागि तोलहक मासमा एकदमै अर्को एकता गीत सुनुक तसो हामी फेरि उपस्थित आउँछौ है।

0: यी सोलार गीत पाछे फेरि हामी जुटेर नै विपत्तिक विषयमा कुराकानी गरौँ। पहाडी तसु गाउँ ठाउँमा डोको नम्की बाँस तसु स्थानीय रूपमा अक्ल सामान चालाकु घाइते मानिसलाई जोगाला ठाउँ वा स्वास्थ्य संस्थासम्म पुराला सामुदायिक श्रमदानक बाटे बाट खुलाला अस्थायी पुल बनाला तसु नाच हक्ल घर बनाला अभ्यास पनि परम्परागत उद्धार संस्कृति एउटा भाग हो।
1: हजुर, विपदक बेला सामुदायिक बुजुर्ग स्थानीय बुजुर्ग तसु परम्परागत नेतृत्व कर्ला सूचना दिला समन्वय तसु निर्णय प्रक्रियामा पनि विशेष भूमिका खेलाछि। ओलखक अनुभव तसु स्थानीय भूगोल बारे ज्ञाने उद्धार कामलाई सोलारी बान्या सहयोग पुग्छि।
0: यी सङ्गीत परम्परागत शैलीगत मात्र पुरा नै हकै पछि ओकेलाई आधुनिक विपद व्यवस्थापन ज्ञान प्राथमिक जाँच खोज तसु उद्धार तालिम सङ्गीत परम्परागत सिपलाई जोडेपछि यी सामुदायिक उद्धार क्षमता अझै बलियो बनाछ।
1: हजुर, विपदक समयमा नै समुदायमा रहल एक अर्कोलाई कर्ला सहयोग काम तसु सामूहिक जिम्मेवारी परम्परागत संस्कृतिलाई जोगाला तसु बढ्या पर्छ। एनको सोलारी अभ्यासले समुदायलाई अझै सुरक्षित बलियो तसु विपदक सँगै जुधै पार्ला बानेलाई सहयोग गर्छ।
0: आजका उद्धार काममा ड्रोन मोबाइल सञ्चार प्रणाली जीपीएस सेटेलाइट प्रविधि तसु डिजिटल नक्सा चलालाई बढ्दै जाइरहेको ड्रोनक बाटे दुर्गम तसु खटरा अक्लट ठाउँ डिठाकु प्रभावित मानुषक अवस्था बारे उस बेला जानकारी पाए पारे यही उद्धार टोलीलाई सही ठाउँमा चारो पुगै सहयोग गर्छ।
1: मोबाइल फोन सामाजिक सञ्जाल तसु इन्टरनेटक बाटे विपद बारे जानकारी सूचना चारो लिलार दिलार करे पारे आपतकालीन सन्देश मौसम पहिला कर्लार अनुमान तसु खतराक चेतावनी समुदायलाई जोगेलाई सहयोग पुराछ। जीपीएस तसु डिजिटल नक्सा चालाको उद्धार टोलीले प्रभावित ठाउँ चिनै तसु जोगलार बाद छानेले सजिलो बनाछ।
0: यी सङ्गीत प्रविधि चालाला जमानामा प्रविधि मागे नै पुग्छ एकरक सही तरिका चाला पार्लार मान्छे पनि चाहिन्छ। ओतकेलाई समुदायिक सदस्य लखलाई आपतकालीन सूचना सिस्टम मोबाइल एप प्राथमिक जाँच अंशो जाँचक बारेमा तालिम दिएपछि स्थानीय स्तरमा प्रविधि चालाला बारे जनचेतना बाढाको विपद समयमा सोलारी उद्धार गराइ पारे। यी बिचमा एउटा सन्देश सुनु।
2: सत्र
3: वर्ष पुगिली अर्का घरमा जेलार जात फेरि एना त राम्रो कुल घराना कुटुम्ब लग मागे आइरिलात हामी त बेटिक निदो करिसिदै
2: कम उमेरमा बिहा होख्नमा छाटे जन्मलार म्याक र छाटे दुइटालाई खतरा होक्सिक
4: मरै समेत पार्छ बुझिले।
0: ओहो हो र बोल्ल
4: पटके मात्र हो र छाटे ब्या एकटा कानुनी अपराध हो।
2: छाटे ब्या करलार र कारलारलाई छाटे लहक विरुद्ध कसुर मानेको 75,000 जरिवाना र 3 वर्षसम्म कैद सजाय अखै पार्छ।
1: सेपे जनहितमा जारी सन्देश। यी सन्देश पाछे

0: प्रविधि दक्ष जनशक्ति तसु सामुदायिक सहभागितै उद्धार कामलाई अझै सोलारी बाने पार्छ। ओटकीले प्राविधिक सही तरिकै चाल्या तसु विपदक तयारी समुदाय स्तरमै करे पर्छ।
1: यी सँगै विपदे मानुषक जीवनमा सम्पत्ति तसु वातावरण बर्खे नाश पुरा घटना हो। भुइँचाल बाढी पहिरा आगी हावाहुरी सहितक विपदक समयमा प्रभावित मानुषक खोज तसु उद्धार काम एकदम विशेष अक्षे। खोज तसु उद्धार कामलाई सोलारी जगलार तसु चारो बनालाई थरी थरी सामग्री तसु मेसिन चाला छ। एनक सामान सही ढङ्गै चालाको धेरै मानुषक ज्यान बच्या तसु थप नसकेबाट रोकेलाई सहयोग छ।
0: हजुर, खोजलार तसु उद्धार काममा सबै भन्दा पहिला उद्धार कर्लार सुरक्षामा ध्यान दिए पर्छ है। ओखरक लागि सुरक्षा हेलमेट पन्जा जोगलार जुत्ता मास्क तसु जोगलार चस्मा चालालार कर्सी यी सामान्य उद्धार कर्लालाई दुर्घटना तसु चोट लाग्लार बाटे जोगियाले सहयोग कर्सी।
1: ओस्निके खोजेलाई टर्च लाइट हेडलाइट सिटी डोर भर्याङ कोरार ह्यामर आरओ पी थिके मेसिन ब्लक चाल्या पर्छ। भत्कल संरचना पहिरा वा उनकमा फसल मानुषलाई खोजै तसु निकाल्लाई पनि उपरक थिके सामान चाल्या पारै।
0: घाइते मानुषलाई जोगला ठाउँमा सारेलाई स्ट्रेचर डोको बाँस तसु लुगाक बाटे बनाल अस्थायी स्ट्रेचर लग चाल्या पारे। बाढी बाटी प्रभावित ठाउँ लाइफ ज्याकेट तसु डुङ्गा ठिके पनि सामान चैछिक है।
1: यसनिकै सँगै उद्धार काममा सञ्चार एकदम चाहिन्छ। मोबाइल फोन वकी टिकी रेडियो सेट तसु मेगाफोनक बाटे सूचना लिलार दिलार गर्छ। आधुनिक समयमा चालाला ड्रोन जिपिएस सेटेलाइट फोन तसु थर्मल क्यामेरा चालाको प्रभावित मानुषक खोजीलाई अझै सोलारी बनाल रहेछ। यी प्रविधि दुर्गम तसु खटरा हक्लट ठाउँमा पनि चारो सूचना पाएलाई सहयोग गर्छ।
0: हजुर, नेपालमा भुइँचाल बाढी पहिरा आगी हावाहुरी तसु महामारी ठिके विपत्ति लग आई धर्छ के। यिनक विपदक कारण जनधनक बर्के नाश अखै पार्छ। उत्केलै अखै पार्ला विपदक सँगै जुदेले समयमै पहिला कर्ला तयारी गरे पर्छ। पहिला तयारी मुख्य पक्ष मध्ये खाए लाए तसु बसै जान मिल्या पर्छ।
1: सबैभन्दा पहिला खाए लाए बसे तसु पिलार पानी व्यवस्था गरेपछि विपदक समयमा बजार मोटर गाडी तसु बाटक सँगै अर्को सेवा लग चाहिन्छ। ओत्केलाई पारिवारिक सहयोग सदस्यलाई किछु दिनसम्म पुग्लारको चाउर दाल चिउरा बिस्कुट भुजा नुन चिनी ठिकै नै बिग्रलार खाइलार चिज जम्मा गरेको धरे पर्छ। यी सँगै चैला पिलार पानी जम्मा गरेको शुद्ध पारेलाई फिल्टर क्लोरिन ट्याब्लेट वा उमाल्ला व्यवस्था चुरा ठिक पारेको धरे पर्छ। यी बिचमा एउटा सोलार गीत सुनौ।

0: इसोलारी गीतमा चाहिँ कार्यक्रममा फेरि पनि स्वागत र चाहिँ हामी कुरो गरिरहेछौ विपत्ति बारेमा। विपत्तिमा खाए लाए बसे चाहिँ सिक्बालार कुरोमा दोस्रो बोल्ने जोगलारको बसलार व्यवस्था गरे पर्सी घर बनाते अखै पार्लार विपदले ध्यानमा धरिको बलियो तसो जोगलारको संरचना बान्या पर्सी खै घर कमजोर भागक लगातार दिथाको बान्या पर्सी। विपदक समयमा नै चाल्या मिल्लार आपतकालीन झोला टर्च रेडियो ब्याट्री प्राथमिक जाँच गर्लार सामान तसु चैलार कागज पत्र लग जोगलार ठाउँमा धरे पर्सी। यससँगै परिवार सदस्य जोगलार ठाउँ तसो उद्धार गर्लार बाटक भने जानकारी धरी धरे पर्सी खै।
1: यससँगै तेस्रा कपास वा लुगा फाटो व्यवस्था गरेपछि विपद पछि मौसमक नराम्रो असरक बाटे बचेलाई चैला टटका लुगा ब्ल्याङ्केट बर्खामा लाइलारको ज्याकेट तसु जुत्ता चप्पल जोगाको धरेपछि विशेष गरीको छोराटे बुद्रो बुद्री तसु बिरामी मानसक लागि चैला लुगा चार चारो व्यवस्था गरेपछि आपतकालीन झोलामा एक दुई सेट लुगा धरे आकस्मिक अवस्थामा सोलारी अक्ष।
0: हजुर, एनाको समयमा नास चुटे करेले जोगाको धरेले खाइलार बसलार तसु लाइलार चिजक पहिला गर्ला तयारी एकदम गरे पर्छ। समयमै गर्ला तयारी विपदकबाट निस्कल अप्ठ्यारोसँगै जुधेले सजिलो बाना छ तसु परिवार अंशु समुदायले जोगाको धरेले सुरा सहयोग कुरा छ। उत्केले हरेक मानुष तसु परिवारले विपदकबाट बचेले पहिल्यै सुकुने तयारी अवस्थामा बसे पर्छ।
1: यससँगै विपदक समयमा जीवन तसु सम्पत्ति जोगालाई आपतकालीन बस्ला ठाउँ चिनेको समयमै जोगाला ठाउँ बारेमा जानकारी लिनमा उत्किनाई उनको खतराबाट बचे पारे। आपतकालीन बस्ला ठाउँ चिन्टे खनी स्थानीय ठाउँ नै जानकारी लिएपछि स्कुल सरकारी भवन खुल्ला चौर सभा हल स्वास्थ्य संस्था तसु सरकारी भवनलाई प्राय जसो आपतकालीन बस्ला ठाउँ रूपमा चाल्यापछि यिन ठाउँलाई बलियो जोगाला तसु धेरै मानुस आट्या पार्ला अखे पर्छ।
0: हो, बसलार ठाउँ छान्ते हखै पार्लार खतराकबाट जोगलार नै अखै पर्सी गई। बारीक ठाउँमा उपरक ठाउँमा रहल भवन वा खुल्ला ठाउँ छाने पर्सी। पैराक खतरा अखल ठाउँमा पहाडक फेदी वा कमजोर जग्गा जमिन नजिक ठाउँबाट भने टाढो रहे पर्सी। भुइँचालक अवस्थामा खुल्ला तसु फराकिलो ठाउँ जछि भवन बत्ती पोल वा बर्के बिरुवा नजिक नै अखल उनको ठाउँ नै जोगलार मानन जैसे उसनिके हामी पनि पैराकबाट बारीकबाट यिनको प्राकृतिक प्रकोपबाट बसला ठाउँलाई खुल्ला ठाउँ नै रोजे पर्सी।
1: यसनिकै गरीको बसला ठाउँमा पुगेलाई सजिलो तसु जोगला बाट अखै पर्छ। परिवारक सभ्य सदस्य पुग्ला बाट बारे जानकारी धरे पर्छ। यी सँगै स्थानीय सरकार सुरक्षा निकाय तसु विपद व्यवस्थापन समितिले तोक्ल बसला ठाउँ लख जानकारी लगातार रूपमा लिधरे पर्छ। समुदाय स्तरमा आयोजना गर्ला विपद तयारी तसु अभ्यास कार्यक्रममा सहभागीको बसला ठाउँ अवस्था बारे जानकारी ले पारे।
0: हामी कार्यक्रमक लगभग कार्यक्रमक लास्ट समयमा आइसिदा रहेनौ, बाँकी कुरो पनि सुनि हाल्यो विपदक बारेमा। आपतकालीन बस्ला ठाउँमा आधारभूत सुविधालग जसनिके पिलार पानी स्वास्थ्य सेवा सरसफाई व्यवस्था हखल अखै पर्सी गई। यही विपद पछि प्रभावित मानुस लखले जोगलारको बसै पनि मिल्छ।
1: यी सँगै विपदक लागि आपतकालीन बसला ठाउँ समयमै चिनेको जीवन तसु सुरक्षासँगै सिधा मिल्न विषय हो। जोगला ठाउँ जानकारी उचित पुग्ला बाट चिनेको तसु चैला तयारी विपदक समयमा अख्ला खटरालाई चुटे करेलाई सहयोग गर्छ। उत्केलाई हरेक मानुष परिवार तसु समुदाय अकै पार्ला विपदक लागि आपतकालीन बसला ठाउँ चिनेलाई पहिला तयारीको अवस्थामा रहे पर्छ।
0: म यी विपदक बारेमा कुरो गरिन आजको विषयवस्तु बोल्ने विपद र चाहिँ कि बर्खा महिना लाग्ने बेलामा कनिको बचलार यी बारेमा चाहिँ ध्यान दिए पर्छ र बचलार उपाय लग तसो ऊभन्दा अगाडि करे पर्ला तयारी लग चाहिँ करे एकदमै आवश्यक र छिक भएको म तोलहक माझमा कुरो गरिन। साथी लग तोलहक सँग कुरो कर्ता कति समय सिद्धलाई पनि थाहा भए अख्ल मलाई उत्केले लगभग हाम्रो कार्यक्रमक समय पनि सिद्धि सिधारे लिख आजको कार्यक्रम तोलखलाई कनक लागिले। हजुर, हामीलाई प्रतिक्रिया भने नै बिर्स्या है। एकरक लागि हाम्रो इमेल ठेगाना रहेछ iamsaraswati17@gmail.com तसु bdanwar335@gmail.com पाठ्या पार्छ। आफ्नै प्रतिक्रिया सहित तोलके यी हाम्रो इमेलमा चाहिँ आफ्नै रचना गर्ल आफ्नै जाति आफ्नै भाषा किचु रचनालक भैली किचु कथा कविता चुटकिला जिना पनि गीत पनि भई उनका आइसिक भने हामीलाई यी इमेलमा चाहिँ तोलके मेल गरे पार्छ नै बिर्साको।
2: आफ्नै बुबा बुमा काका काकी ठुला बा ठुली आमा सबै आमा बाजु नै पनि किचु ऐच्छिक भने तोलखे त लेखे पार्छे नि भाइ सुनिदरला रे हजुर आफ्नै सन्तानलाई हेर्नु पनि लेख्दै बोले त्यसको पाठ्या पार्छे अनि त हामी फेसबुकमा पनि जुडी धर्दैनौ ओटकेले फेसबुकबाट पनि प्रतिक्रिया दिए पार्छे हामीलाई यी चैलिक उचैलिक भएको हामीलाई उनाबाट पनि हामीले प्रतिक्रिया दिए पार्छे बाछुमै एकरिक सँगसँगै हाम्रो मोबाइल नम्बर पनि तोलखलमी सार्वजनिक गर्दैनौ ओटकेले 97 64 39 81 15 मुई सरस्वती राई दनुवार तसु 98 49 34 94 14 भेष बहादुर दनुवारमा पनि सम्पर्क गरे पार्छे नै बिर्सागु करे है साथीलाई एकदमै तोलहक चाहिँ यी रचना र प्रतिक्रिया चाहिँ हामी आशा गरिदरेनौ के हजुर 14 अञ्चल 77 जिल्लामै पुरा फिजीको बसला हाम्रो पनि आफ्नै जाति पहिचान पनि चिनाले यहाँबाट हामी प्रोसेस चालिरहेनौ उठकेले यहाँको रचनालाई पनि लोप भै नै दुग आफ्नो भाषा आफ्नो जाति टोलाई चाहिँ पहिचानलाई चाहिँ चिनारीलाई चाहिँ हामी अझ अगाडि लेग्या पारु बाला हिसाबै कार्यक्रम चला डरेन हजुर यी कुरो बोला हामी कर्ती गर्छौँ फेरि पनि काजुकसम्म हामीलाई सुनेको साथ दिलार रेडियो प्रेमी सबैलाई धेरै धन्यवाद दिए चाहन्छु भने प्राविधिक साथी सहित आजको कार्यक्रम बानालाई सहयोग गर्लार मेरो सहकर्मी साथी भीष बहादुर दनुवारलाई पनि धेरै धन्यवाद दिए चाहन्छु हस् त अर्को हप्ता हामी दनुवार कार्यक्रम लिखु इए बार इए समय हजुर अर्को नयाँ किचु विषय वस्तु अथवा नयाँ पाहुना पनि मैले लिएको आए पार्छु भाइ ओटकेले कार्यक्रम भने सुन्ती कर रेडियो नेपाल सुनिधर बास्ती आजलाई भने मुई कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मुई भेष बहादुर दनुवार
2: हाई दुवै जनालाई बिदा दियो हस्त सिवा ढोकरिनु

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नमस्कार, हार्दिक स्वागत गर्दछौ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्राविधिक साथी पुष्परत्न वज्राचार्य, उद्घोषणतर्फ मनुका कुँवर, विष्णु पौडेल र बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रबन्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज जुत्ता उत्पादक व्यवसायहरूको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। उहाँले तीनवटै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादन सम्बन्धी सिपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता चप्पलको प्रबन्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने प्रधानमन्त्रीले जानकारी दिनुभयो। छलफलमा सङ्घका पदाधिकारी तथा सदस्यले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योग मैत्री व्यवस्था भए स्वदेशी जुत्ता चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाउनु भयो। प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरू मनोनित गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन 2064 अनुसार सिफारिस समिति सदस्यहरू नारायण प्रसाद ढकाल काठमाडौँ र अर्चना थापा ललितपुरलाई मनोनयन गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन 2064 बमजिम वत्स गोपाल वैद्य ललितपुर र लोकबहादुर चित्रकार ललितपुरलाई मनोनयन गर्नुभएको छ। साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन 2064 दफा अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल पाँचथर र अनुप बराल कास्कीलाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। आजदेखि 3 महिने डेङ्गु सचेतना अभियान सुरु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अभियान अन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल तथा बासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरिनेछ। साउन, भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरोकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा बासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गरिनेछ। डेङ्गु सम्बन्धी व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विद्यालय तथा शैक्षिक संस्था मार्फत साथी शिक्षा कार्यक्रम र विद्यालय सरसफाई अभियान सञ्चालन गरिनेछ भने विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाईको अवस्था अनुगमन गरिनेछ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले साउनदेखि डेङ्गुको संक्रमण बिस्तारै बढ्दै जाने, भदौमा उच्च अवस्थामा पुग्ने, असोज कार्तिकसम्म यसको जोखिम रहने भएकाले यी 3 महिनामा डेङ्गु सचेतना अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो। सङ्घीय संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई कानुन बमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ। भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम सङ्घीय संसदका सदस्यहरूलाई आर्थिक वर्ष 2082-83 समाप्त भएको मितिले 60 दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। सरकारले आर्थिक वर्ष 2082-83 असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिणाम वार्षिक 6 लाख मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षका लागि 28,82,14,00,000 बजेट विनियोजन भएको थियो। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद प्रतिकारी तयारीलाई तीव्र बनाएको छ। प्रमुख जिल्लाधिकारी वासुदेव घिमरे सहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ। कोशी ब्यारेजमा पानीको प्रवाह प्रति सेकेन्ड 151,195 क्युसेक पुगेको छ भने ब्यारेजका 20 ढोका खोलिएका छन्। अनुगमनपछि प्रमुख जिल्लाधिकारी घिमरेले बाढी, डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद प्रतिकारी योजना कार्यान्वयनमा रहेको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14#डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। हर्मुज जलमार्गमा पुनः युद्ध चर्किएसँगै चीन र पाकिस्तानले अमेरिका तथा इरानलाई तत्काल शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्न संयुक्त आह्वान गरेका छन्। दुवै देशले पछिल्ला महिनादेखि मध्यपूर्व सङ्कट समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेका छन्। चिनिया विदेश मन्त्रालयका अनुसार चीनका विदेश मन्त्री वाङ यी र पाकिस्तानका उप प्रधानमन्त्री तथा विदेश मन्त्री इसाक दारले आज संयुक्त वक्तव्य जारी गर्दै वर्तमान अवस्था थप जटिल बन्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अबको लागि हामी करिब 5:45 लोक दोहोरी गीतहरू सुनाउँदैछौ। पहिलो गीत प्रेम राजा महत र शान्ति श्री परियारको स्वर, यसमा लय शब्द सिर्जना प्रेम राजा महतले।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिल्लो लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
2: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ रेडियो नेपाल सुनिरहनु भएको छ। लोक दोहोरी गीतहरू हामी यो समय सुनिरहेका छौँ। अबको लागि भने अर्को गीत राख्दैछौ, सरोज लामिछाने, राजेश ढकाल, सुमित्रा गौतम र सीमा भण्डारीको स्वर, सरोज लामिछाने र राजेश ढकालको लय शब्द सिर्जनामा।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो नेपाल सुन्दै हुनुहुन्छ तपाईँ। वर्षा बढिरहेको छ, बर्खाको समय निरन्तर, कतै झरी परिरहेको छ भने कतै ठुलो सानो झरी परि नै रहेको छ। मौसम सम्बन्धी जानकारीका लागि 1155 कल गरेर सोध्न सक्नुहुन्छ। बाढीको जानकारी त्यस्तै मौसमको जानकारीका लागि 1155 कल गर्न सकिन्छ। यो जानकारी सँगै अबलाई हामी अर्को लोक दोहोरी गीत राख्दैछौँ। अभय ढुङ्गेल, सुस्मिता कटवाल, एलिना राई र राज राईको स्वर, अभय ढुङ्गेल अनि राज राईको शब्द सिर्जना लयमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: निरन्तर लोकदोहोरी गीतहरू सुनाउने क्रमको अन्तिममा भने कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा रहेको चर्चित लोकदोहोरी गीत राख्दैछौ। यसमा शब्द सिर्जना नवराज पन्तको छ भने लय बसन्त थापा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी, बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। अब सो मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। कोशी प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले विभिन्न निर्णय गरेको छ। बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ग्रामीण सडक सञ्जाल सुधार आयोजना अतिरिक्त लगानीको कारण प्रभावित संरचना, घरटारा तथा भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण तथा वितरण निर्देशका 2083 स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो। त्यसै गरी बैठकले सार्वजनिक खरिद नियमावली 2083 र कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित म अघि बढ्छु कार्यक्रम कार्यान्वयन कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्य कर्मीबाट सेवाभाव जरुरी भएको बताउनु भएको छ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहको आज जनकपुर धाममा उद्घाटन गर्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्र निकै संवेदनशील तथा जनताको जीवनसँग जोडिएका क्षेत्र भएकोले प्रतिष्ठानबाट उच्च शिक्षा हासिल गरेका स्वास्थ्य कर्मीबाट स्वास्थ्य क्षेत्रको सुधारमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रतिष्ठानका कुलपति समेत रहनुभएका मुख्यमन्त्री यादवले आगामी दिनमा प्रतिष्ठानले शिक्षण, अनुसन्धान, नव परिवर्तन तथा विशेष स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। दीक्षान्त समारोहका प्रमुख अतिथि शिक्षाविद एवं राजर्षि जनक विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर अमर प्रसाद यादवले स्वास्थ्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता, डिजिटल स्वास्थ्य प्रणाली, अनुसन्धान र प्रमाणमा आधारित उपचार पद्धतिले चिकित्सा क्षेत्रलाई उचाइमा पुर्याउने काम गरेको बताउनुभयो। मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 कुल बजेटको 56.31% खर्च गरेको जनाएको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको खर्च प्रगति विवरण अनुसार प्रदेश सरकारले आर्थिक वर्ष 82-83 चालु तर्फ 60.69% र पुँजीगत तर्फ 54.12% बजेट खर्च गरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष 82-83 लागि चालु तर्फ 15,63,82,22,000 र पुँजीगत तर्फ 31,34,51,30,000 गरी कुल 46,98,33,52,000 रुपैयाँ बजेट विनियोजन गरेको थियो। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष 2083-84 शैक्षिक सुधार वर्ष घोषणा गर्दै विद्यालय शिक्षामा व्यापक सुधारका कार्यक्रम अघि सारेको छ। नगर प्रमुख मोहन माया ढकालका अनुसार विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता, डिजिटल शिक्षक बैंक सिस्टम र इन्जिनियरिङ तथा गणितका साथै शिक्षा कार्य सम्पादन गरेर र 2 करार तथा 2 करोड रुपैयाँको छात्रवृत्ति कोष सञ्चालन लगायतका रूपान्तरणकारी कार्यक्रम कार्यान्वयन गर्ने भएको छ। नगरपालिकाले अघि सारेका केही कार्यक्रममा कर्णाली प्रदेशका 10 जिल्लाका विद्यार्थी सहभागी हुने व्यवस्था समेत गरिएको छ। आजदेखि 3 महिने डेङ्गु सचेतना अभियान सुरु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अभियान अन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रयोजन स्थल तथा वासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्नेछ। साउन भादो र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरोकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गर्ने भएको हो। यस्तै डेङ्गु सम्बन्धी व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विद्यालय तथा शैक्षिक संस्था मार्फत साथी शिक्षा कार्यक्रम र विद्यालय सरसफाई अभियान सञ्चालन गर्नेछ भने विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाईको अवस्था अनुगमन समेत गर्ने भएको छ। ललितपुरको जावला खेल स्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। काग, गिद्ध, हाँस लगायत पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गत आषाढ 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा, बर्ड फ्लू भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। बितेको 3 महिनामा देशभर विपदका 3,296 घटना भएका छन् भने ती घटनामा 160 जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण के अनुसार वैशाख 1 गतिदेखि अषाढ 32 गतिसम्मका विपदका घटनामा 2 बेपत्ता तथा 945 जना घाइते भएका छन्। यसै अवधिमा 4375 परिवार प्रभावित समेत भएको प्राधिकरणले जनाएको छ। नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा 4G सेवा सुरु विस्तार गरेको छ। टेलिकमले मुगुको सोरु गाउँपालिका 6 सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका 1 बिछ्याको नेटा र वार्ड नम्बर 5 कुवाडी क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको हो। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि यहाँले बालवाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। 7:30 बजे समाचार सुन्नुहुनेछ। त्यसपछि कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचारपछि 8:10 बजे आदर्श जीवन कार्यक्रम प्रस्तुत हुनेछ। त्यसपछि 8:25 पछि यहाँहरूले सुन्न सक्नुहुनेछ विभिन्न लोकगीतहरू। राति 9 बजे समाचार सुन्न सक्नुहुनेछ। 9 बजेको समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधी प्रस्तुत हुनेछ। अनि राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि यहाँहरूले रेडियो नेपालको प्रसारण भने निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: Jakie jest bonus pal? भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
2: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। रेडियो नाटक रेडियो नेपालमा
3: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु अब।
4: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
5: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
6: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु। त्यो शीलालाई चाहिँ त आफै बोलाए।
2: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
7: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
5: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
2: केवल रेडियो नेपालमा।
8: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
2: हरेक शनिबार दिउँसो 1:30 बजे
9: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
10: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्क बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
11: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
2: रेडियो नाटक रेडियो नेपालमा।
12: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भए जस्तो लाग्यो।
5: हरेक शनिबार दिउँसो 1:30 बजे
2: रेडियो नेपालमा।
13: नाति नातिनी खेलाउने रहर कस लाग्दैन र यो बुढेसकालमा।
14: यी सन्देशहरूपछि अब हामी बालबाटिका कार्यक्रम प्रस्तुत गर्दैछौँ। 46 बजे कृषि कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि कार्यक्रम बाल वाटिका लिएर प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णु देवी पौडेल पनि उपस्थित भइसकेका छौँ। आजको कार्यक्रममा म भने नेपाल मेगा स्कुलमा अध्ययनरत बहिनी सुहाना रिमालसँग कुराकानी गर्नेछु। सुहानाले भर्खर एक कक्षामा पढ्दै हुनुहुन्छ। आजको कार्यक्रममा म रमाइला कुरा गर्नेछु, तोते बोलीमा मिठा मिठा कुराहरू सुन्नेछु र तपाईँहरूलाई पनि सुनाउनेछु। भाइ बहिनीहरू, तपाईँहरू पनि रेडियो नजिकै आउनु ल। कार्यक्रमको सुरुवातमा एउटा बाल गीत सुनौ, जसमा स्वर रहेको छ राजन रिमालको, रचना र संगीत रहेको छ गणेश रसिकको। म यो गीत पछि छिट्टै आउनेछु, तपाईँहरू भने कतै नजानु है।

0: नमस्कार
1: नमस्कार
0: स्वागत छ तपाईँलाई कार्यक्रम बाल बाटिकामा।
1: धन्यवाद।
0: तपाईँको नाम चाहिँ के हो नि?
1: मेरो नाम सुहाना रिमाल हो।
0: अनि तपाईँको घर चाहिँ कहाँ हो?
1: मेरो घर नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका।
0: अहिले चाहिँ तपाईँ काठमाडौँमा कोसँग आउनु भएको?
1: काठमाडौँमा बाबा अनि मम्मी अनि म।
0: अनि तपाईँ काठमाडौँमै बस्नुहुन्छ
1: हो?
0: ए, अनि तपाईँको स्कुलको नाम चाहिँ के हो नि?
1: मेरो स्कुलको नाम नेपाल मेगा स्कुल हो।
0: कहाँ छ यो स्कुल?
1: काठमाडौँमा छ।
0: अनि तपाईँ चाहिँ कति कक्षामा पढ्नुहुन्छ रे?
1: म एकमा पढ्छु।
0: तपाईँको मिल्ने साथीको नाम चाहिँ के हो नि?
1: मेरो साथीको नाम कृष्णा केसी।
0: कृष्णाको घर चाहिँ कहाँ छ?
1: थाहा छैन।
0: तपाईँ यहाँ काठमाडौँमा अहिले बस्नु भएको छ, अनि को को हुनुहुन्छ तपाईँसँग बस्नु भएको?
1: बाबा मम्मी अनि म।
0: तपाईँको भाइ बहिनी कोही पनि हुनुहुन्न?
1: छैन, गाउँमा चाहिँ दादा दिदीहरू हुनुहुन्छ।
0: दादा दिदीको नाम आउँछ तपाईँलाई के हो नि?
1: दादाको नाम आशिष रिमाल हो, अनि दिदीको नाम अनिता रिमाल हो।
0: अनि दादा दिदीले चाहिँ कति कक्षामा पढ्नुहुन्छ?
1: थाहा छैन।
0: सुहानाको कस्तो राम्रो नाम कसले राखिदिएको?
1: घरमा राजकुमार छु बाबा हुनुहुन्छ, उनीहरू राखिदिएको।
0: अनि घरमा चाहिँ बाबा मम्मीले बोलाउँदाखेरि के भनेर बोलाउनुहुन्छ तपाईँलाई?
1: छोरी भनेर बोलाउनुहुन्छ। गाउँमा चाहिँ पुकुली।
0: कति राम्रो नाम, म पनि पुकुली भनौँ। अनि सुहानाको त यहाँ अगाडिको दाँतै छैन एउटा।
1: निकालेको बाबाले।
0: किन नि?
1: यो दुइटै निकालेको हो, तर यसको वङ्गार आएर फेरि यो हलेको निकालेको हो, यो अलिअलि हलिरहेको
0: हो। त्यो पनि निकाल्नु पर्छ है? अनि त्यो निकालेन भने के हुन्छ थाहा छ तपाईँलाई? त्यो निकालेन भने नि त्यो हल्लेको दाँतको कि अगाडिबाट कि पछाडिबाट अर्को दाँत आउँछ कि है। अनि त्यसपछि त्यो अहिले तपाईँको हल्लेको दाँत छ नि, त्यो दाँत त हल्ली नै छोड्छ है। अनि त्यसपछि झन् त्यो निकाल्दाखेरि पछि बल गरेर निकाल्दाखेरि ब्लड आउँछ कि त्यहाँबाट। त्यही भएर छिट्टै निकाल्नु ल। अनि धागोले निकालेको कि मेडिकलमा गएर निकाल्नु भएको नि बाबा? धागोले हो। रुनु भयो?
1: यो चाहिँ गाउँमा निकालेको, अनि यो चाहिँ यही काठमाडौँमा निकालेको।
0: मेडिकलमा गएर निकालेको हो?
1: होइन, यही गाउँमा एउटा निकालेको, अनि यहाँ अर्को, यहाँ यहाँमा चाहिँ यताको निकालेको, अनि गाउँमा चाहिँ यताको निकालेको।
0: ओहो, अर्को माथिको चाहिँ निकालिहाल्नु ल बाबालाई भनेर है। अनि सुहानाले त कानमा सुनको मुन्द्रा पनि लगाउनु भएको छ त है? कसले बनाइदिनु भएको?
1: थाहा
0: छैन। तपाईँ सानै हुनुहुन्थ्यो हो? अनि तपाईँको स्कुलमा यस्तो सुनको मुन्द्रा लगाएर जान दिनुहुन्छ?
1: हुन त हुन्छ, सिक्लिरहनुहुन्न।
0: सिक्री लाउन दिनुहुन्न है? तर यस्तो ठुलो ठुलो लगाउनु भएको छ तपाईँले कानमा सुनको मुन्द्रा पनि नलगाउनु, बाबा मम्मीलाई निकाल्न भन्नु ल है, लगाउनु हुँदैन नि है। बाटोहरूमा यस्तो सुनको मुन्द्रा लगाउँदाखेरि नि कोही कोहीले है तपाईँलाई फकाएर, मिठाई खान दिएर फकाएर तपाईँको सुनको मुन्द्रा पनि निकालिदिनु हुन्छ कि। तपाईँ खेल्न कता कता जानुहुन्छ नि त है?
1: घरमा पनि स्टोरको बहिनी आउँछ, अनि मेरो कोठामै खेल्छ, कहिले स्टोरमै खेल्छ।
0: हो, अनि तपाईँलाई चाहिँ सबैभन्दा मिठो लाग्ने खानेकुरा चाहिँ के हो नि?
1: मेरो फर्सी अनि साग, फर्सी उन्टा अनि जङ्क फुडमा चाहिँ मोमो र चाउमिन।
0: ओहो, जङ्क फुड त खानु हुँदैन नि, मोमो र चाउमिन त मिठो लाग्छ हो। अनि घरमै बनाएर खानुहुन्छ कि पसलको किनेर?
1: कहिले कहिले चाहिँ खाजा प्याकेट आउँछ है, अनि कहिले कहिले चाहिँ क्यान्टिनकै हुन्छ, म त पकाएर चाहिँ आउँदैन।
0: हो र, तपाईँको आमाले घरमा रोटीहरू यस्तो हलुवाहरू बनाएर पठाउनुहुन्न स्कुलमा?
1: कहिले फलफुल पठाउनुहुन्छ, कहिले दालमोट चिउरा पठाउनु, त्यस्तो
0: दालमोट चिउरा पनि लैजानु हुँदैन ल, पेट दुख्छ नि है। त्यही तपाईँ बिहान स्कुल जानुहुन्छ नि, अनि तपाईँको माम हुन्छ नि है, कति खानाहरू बचेको हुन्छ नि, त्यो खानालाई घिउ राखेर मजाले भुट्ने है, अनि त्यही लिएर जाने नि भर्तै है। हुन र, के लैजाने रे भन्नु त?
1: दाँतमा तेल हाल्ने अनि भुटेर लाने।
0: हो, त्यही गर्नु ल। चाउचाउ र दालमोट चाहिँ नलैजानु ल, चिउरा नलानु ल, पेट दुख्छ नि।
1: फलफुल चाहिँ लानु हुन्छ?
0: हुन्छ हुन्छ, फलफुल त लानु हुन्छ नि है। अघि नै तपाईँको बाबा मम्मी आउनु भएको थियो तपाईँलाई लिएर, अनि मैले सोधेको सुहानालाई के गर्न आउँछ त भनेको, मेरो छोरीलाई त गीत गाउन पनि आउँछ, कविता भन्न पनि आउँछ भन्नुभएको थियो कि।
1: कविता त यही पनि छ के रे किताबमा।
0: हो, ए, तपाईँले किताबको कविता लेखेर ल्याउनु भएको रहेछ?
1: लेखेर होइन, फोटोकपी गरेर।
0: फोटोकपी गरेर ल्याउनु भएको हो? कसले गरिदिएको नि यो फोटोकपी? अनि एउटा गीत गाइदिनु त अहिले सुरुमा।
1: यहाँबाट
0: होइन, तपाईँले आफूलाई जे आउँछ त्यो गीत गाइदिनु।
1: कमरैमा पत्किरा रे मसमस

0: मन पराउने ओथा, आँखा नै राम्रो छ मन पराउने ओथा।
1: कति राम्रो गीत गाइदिनु भएको, कहाँ सुन्नु भएको थियो यो गीत?
0: मोबाइलमा।
1: मोबाइलमा सुन्नु भएको थियो हो? अनि सुहानाले धेरै मोबाइल चलाउनुहुन्छ हो? अघि सुहानाले कस्तो आँखा मन पर्यो भन्नुभएको थियो गीतमा, मलाई पनि सुहानाको आँखा कस्तो मन पर्यो। कस्तो राम्रो रहेछ त तपाईँको आँखा त। सुहानाको बाबाले चाहिँ के काम गर्नुहुन्छ?
0: मेरो बाबाले अफिसमा काम गर्नुहुन्छ, सर म्यामहरूलाई खाना पकाएर दिनु, के अरे खाना खाना खाजा प्याक दिनुहुन्छ।
1: हो, तपाईँको बाबाको अफिसको नाम थाहा छ?
0: थाहा छ।
1: के हो नि भन्नु न?
0: उद्योग बालाजी बाडेजी तथा आपूर्ति मन्त्रालय।
1: ओहो, भनेपछि यो त सिंहदरबार भित्रै रहेछ, हाम्रो रेडियो नेपालको स्टुडियोको नजिकै छ है यो अफिस त।
0: ओ, यहाँ रेडियो नेपालको छुबा पनि हुनुहुन्छ, म कहिले कहिले आउँछु बोल्न।
1: कस्तो लागिरहेछ त?
0: हाम्रो
1: सुहानाको मम्मीले चाहिँ के काम गर्छ?
0: मम्मी अफिस जानुहुन्छ अनि अफिसमा काम गर्नुहुन्छ, अनि म्यामहरूले पढाउनुहुन्छ, अनि मैले पनि मम्मीको के अरे त्यहाँ कपीमा स्टार स्माइली फेस बनाइदिएको छु, अनि त्यहाँ लेख्नुहुन्छ।
1: स्कुलबाट ल्याएको कपीमा चाहिँ तपाईँले स्माइल बनाइदिनुहुन्छ हो? गाली गर्नुहुन्न मम्मीले?
0: म्यामले चाहिँ कराउनुहुन्छ मम्मीलाई।
1: हो र? अनि मम्मीलाई त गाली खुवाउन भएन नि त यति राम्री छोरीले। अनि सुहाना चाहिँ घुम्न कहाँ कहाँ जानु भएको छ?
0: फन पार्क अनि पिकनिक।
1: फन पार्क भित्र चाहिँ के रहेछ?
0: खेल्ने कुराहरू छ, कति धेरै पिङ छ, अनि त्यहाँ जम्प गर्ने कुरा छ, अनि स्लाइड छ।
1: कति धेरै खेल्ने कुरा रहेछ है। अनि फन पार्क भित्र त पैसा तिरेर खेल्नु पर्छ नि है।
0: अनि त्यहाँ ललिपप चिप्सहरू पनि छ, तर म त खाँदिन
1: है। कस्तो ज्ञानी के सुहाना त है। बाबा मम्मीले नकिनिदिएर नखानु भएको कि खानै मन नलागेको हो?
0: खाना चाहिँ मन लाग्छ, तर बाबाले किन्नुहुन्न, मम्मीले पनि किन्नुहुन्न, कहिले कहिले चाहिँ किन्नुहुन्छ, तर म चाहिँ तर खाँदिन, कहिले कहिले मात्रै खान्छु।
1: कहिले कहिले पनि नखानु ल बाहिरको खानेकुरा त। अनि त्यहाँ भित्र त कति धेरै खेल्ने कुरा छ नि है। अनि कति धेरै पैसा चाहिन्छ नि खेल्नको लागि। अनि यो पनि खेल्छु, त्यो पनि खेल्छु, त्यो पनि खेल्छु भन्दाखेरि बाबा मम्मीले के भन्नु भएको थियो नि?
0: खेल्न चाहिँ दिनुहुन्छ, तर थोरै थोरै कुन कुन खेल्न दिनुहुन्छ, कुन कुन खेल्न दिनुहुन्न।
1: हो, पैसा छैन अहिले नखेल, पछि आउँदा खेल्ने भन्नुहुन्छ हो?
0: पैसा चाहिँ छ थोरै थोरै, तर पैसा धेरै त के अरे मम्मीबाट जहिले पनि पैसा मलाई नखेलान भन्न पढेको पढेको नि भन्नुहुन्छ, अनि त्यसपछि खेल्न नै लानु न, कहिले कहिले मात्रै लानुहुन्छ।
1: तपाईँले त यहाँ कविता लिएर आउनु भएको रहेछ, सुनाइदिनुहोस् न त।

0: सबैलाई नमस्कार।
1: अनि सुहानाको बाबा मम्मीले चाहिँ के भन्नुहुन्छ नि? सुहानालाई धेरै पढ मात्रै भन्नुहुन्छ, भन्दै हुनुहुन्थ्यो अघि नै, अनि खेल्न जाने बेलामा पनि पढ पढ भन्नुहुन्छ हो।
0: कहिले कहिले बिदाको दिन मात्रै खेल्न दिनुहुन्छ, कहिले कहिले बिदाको दिन पढ्ने भन्नुहुन्छ, कहिले कहिले धेरै पढ्ने भन्नुहुन्छ, लेख्ने भन्नुहुन्छ कि कहिले खेल्ने भन्नुहुन्छ।
1: अनि कति बेला चाहिँ खेल्ने भन्नुहुन्छ?
0: थोरै दिन मात्रै खेल्ने भन्नुहुन्छ। त्यतिखेर थोरै खेलेपछि अस्ति नै चाहिँ थोरै खेलेर चाहिँ फेरि भात खान आयौँ, फेरि थोरै खेलेपछि फेरि भात खान, दुईचोटि भात खानुपर्छ फेरि खेलेपछि।
1: हो, भनेपछि खेलेपछि फेरि भात खानुपर्छ, अनि फेरि बिहान भात खानु पर्यो, अनि खेलेर आएपछि फेरि भात खाने भन्नुहुन्छ, अनि फेरि बेलुका फेरि भात खानु पर्छ, तिनचोटि भात खानुपर्ने रहेछ है। त्योभन्दा त स्कुल गयो भने त कस्तो मिठो मिठो खानु पाइँदो रहेछ है। खालि भात खानुपर्ने घर बसेपछि त
0: कहिले कहिले फलफुल सबै चिन दिन्छ।
1: हो, अनि एउटा गीत गाइदिनु त।
0: जुन गाना गाए पनि हुन्छ?
1: जुन गाइने हुन्छ ल, तपाईँलाई जुन
0: दातै तिम्रो झार दिम्ला, नजिस्काउ है मार दिम्ला, अरू त आछन आउँदैन, कमरेमा पनि आउँछ।
1: ल गाइदिनुहोस् न त्यो पनि।

0: मन पराउने ओठा, आँखा नै राम्रै छ मन पराउने ओठा, तिम्रो पानी काँचा र सेतै छ हुन्छ गता, आँखा त यतै छ रुकुमा गोटा
1: सक्यो। ओखो, अनि सुहानाले गीत गाउनु भएको थियो कि, पटुकी बाँधेर हो कि पटुकी झरेर हो?
0: पटुकी झरेर,
1: झरेर हो, मैले उल्टो सुने रहेछु है। मैले त पटुकी बाँधेर भने जस्तो सुनिरहेको थिएँ। आज एकचोटि अब तपाईँ फेरि घर जानु है, यो कार्यक्रममा हामीसँग कुरा गरेपछि रुममा जानु, अनि गएर एकचोटि फेरि सुन्नु ल, अनि मलाई फेरि भोलि भन्नु ल, पटुकी बाँधेर हो कि झरेर होइस भनेर है।
0: मैले त स्कुल जाने हो।
1: हो र, त्यसो भए स्कुलबाट आएपछि सुन्नु ल, हुन्छ? सुहाना हामीसँग गफ गर्नु भएको छ, कति रमाइलो लागिरहेछ, तर अब हामी आजको कार्यक्रमबाट छुट्टिन्छौँ ल। हामीसँग कुराकानी गरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
0: धन्यवाद।
1: भाइ बहिनी, आजको कार्यक्रममा हामीले नेपाल मेगा स्कुलमा अध्ययनरत बहिनी सुहाना रिमालसँग गरिएको कुराकानी सुनायौँ। तपाईँहरूलाई पनि मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.baltikradionepal@gmail.com पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णु देवी पौडेल पनि बिदा हुन्छु।

कृषि तथा पशु पक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा

0: यसरी दिदीलाई घाँस काट्न जानु भन्ने हो त
1: ल भएको विषय अय्या बाबा हो बानी छुटेछ नामलाई पनि दुख्ने दामलाई पनि के भने
0: भन्लाने गाउँले पनि हेर
1: भन्दैनन्
0: तपाईँको बुहारी कहाँ गइन् र खोइ देखिरहेको छैन
1: दिदी आएपछि घरै बुझ्यालो भनेको छ किन नभनोस् घाँसा भारी हालिदिन्छु कुरो हालिदिन्छु सबै हालिदिन्छु अनि काम त अनि
0: अहिलेको बुहारीहरू बाठा हुन्छ बिहानै उठेर अनि घाँस ल्याइसक्नु
1: भयो बाबु तिमीहरू के पशु पढाए मान्छे होइन
0: हो मैले त पशुपालन पढेको
1: हो अनि वस्तुलाई घाँस हाल्नुपर्छ भने थाहा छैन
0: एकदमै थाहा छ दिदी
1: अनि कुँडो दिनुपर्छ भने थाहा छैन
0: त्यो पनि थाहा छ
1: अनि गाई गोठ सफा गर्नुपर्छ भने थाहा छैन
0: त्यो पनि थाहा छ दिदी
1: अब त्यसपछि के गर्नुपर्छ लौ आज बलेले भन् त म सुन बाबु
0: ए भनेपछि दिदीले बिस्तारै घुमाउँदै यो वन उवन भनेर पढ्न आउनु भएको दिदी
1: ए
0: अब यस्तो हो क्या दिदी अब सामान्यत अब यस्तो झरी लागेको बेलामा अब यो असार साउन भदौ महिना भनेको त बढी झरी लाग्ने बेला हो नि हो यस्तो बेलामा गाई भैँसीहरूलाई चाहिँ आहारा हरियो आहारा प्रशस्तै पाइन्छ
1: जता
0: जता हेरे पनि यी भर्खरै हजुरले ल्याउनु भएको छ यस्तो घाँस ल्याउनु अब फाल्गुन चैतमा त यस्तो घाँस त पाइन्न नि तर यति बेला चाहिँ पशुहरूलाई समस्या अर्को हुन्छ क्या दिदी यति बेला धेरै घाँस पनि हरियो घाँस खाइरहेको हुन्छन् बाहिर पानी आइरहेको हुन्छ ओसिलो वातावरण हुन्छ पशुले अब यस्तो हरियो घाँस खाँदाखेरि पिसाब पनि धेरै गरे गर्छन् क्या दिदी हो त्यसले गर्दाखेरि अब यो चाहिँ बर्खामा पशु पाल्दाखेरि ध्यान दिनुपर्ने कुरा यो भैँसीले यी यहाँ ल हेर्नुहोस् यो कस्तो ओह्रालो बनाइदिएको छ नि मैले बनाइदिएको दिदी ढुङ्गा बोकेर लिएर छापेर
1: पशु पढ्न जान्यो नि
0: अब यो धेरै पानी यहाँ जम्मा नहोस् अनि यो पिसाब गरेको यहाँ जम्मा नहोस् फोहोरो नहोस् भनेर ओह्रालो बनाइदिनु पर्छ यहाँबाट चाहिँ पिसाब गरेको त्यहाँ जान्छ त्यहाँबाट त्यो कुलेसै कुलेस वहाँ पर देख्नु भयो नि दिदी त्यहाँ गएर जम्मा हुन्छ पछि त्यो चाहिँ फेरि मोलको काम गर्छ त्यसले पनि त्यो पिसाबहरूले पनि
1: बोट बिरामा लाइकिरा नै फ्याँक्दिन्छ
0: लाइकिरा त फ्याँक्छ तर ध्यान दिनु पर्छ दिदी यो धेरै कडा भयो भने फेरि बिरुवा नै जले जस्तो बनाइदिन्छ त्यसमा त 9 लिटर पानीमा जम्मा 1 लिटर पिसाब घोलेर छर्नी हो औषधि हुन्छ धेरै कडा भयो भने त फेरि सबै त्यो भएको बाली पनि मर्छ ध्यान दिनुपर्छ हो अब यो बर्खा सिजनमा जसको गोठमा गए पनि अलिक फोहोरो हुन्छ क्या दिदी त्यही भएर अलि ओ सकेसम्म उभानो अलिक सफा गर्नु पर्यो किनभने आखिर यो भैँसी पालेको त हामीले दुध खानला
1: हो
0: अनि त्यो दुध दुहुँदाखेरि पुरा त्यो फाँचोमा अनि पछाडि थुनमा जताततै गोबरै हिलो भयो भने त त्यस्तोबाट दुहेर त खान मन लाग्दैन नि दिदी
1: त्यही भएर जाँदाखेरि पल्लो घर देखेको थिएँ हाम्रो बलेले पाले भैँसी कस्तो हाम्रो
0: हो त्यो ध्यान दिनुपर्छ अनि अर्को कुरा यो बर्खा सिजनमा अब कहिले काहीँ बाछिटो आउने भिज्ने क्या दिदी भिज्ने पानीले भिज्न सक्छ यो गोठ पनि हाम्रो त मैले भर्खरै छाएको यो राम्रो छ हजुर अब त्यही भएर अब यो बर्खा लाग्नु
1: परालले किन छाएको शीतल हुन्छ भनेर
0: यो यस्तो पराल त मैले तलतिर राखिदिएको दिदी माथितिर यस्तो अब गाउँ घरमा पहिले जस्तो खरले छाउन छोडे माथि चाहिँ त्यो जस्ताले छाइदिए अनि त त्यो घामले पोल्दो रहेछ क्या हो त नपोलोस् भनेर यो एक त मैले परालहरू राखिदिएको अनि यसको दुईवटा फाइदा छ क्या दिदी एउटा चाहिँ भैँसीलाई सिधै तातोले पोल्दैन टस्ताको तातोले अर्को चाहिँ फेरि यो बर्खामा त जस्तो यो हरियो घाँस जताततै छ नि दिदी हो यो हरियो घाँस अलि पलौटे घाँस लिएर यहाँ माथिपट्टि सुकाइदिन्छु कि यो पराल राखेदेखि माथिपट्टि होइन छानाभित्र तर यो पराल माथि त्यहाँ खाली ठाउँ छ नि त्यहाँ सर्लक पातलो गरेर सुकाइदिन्छु अनि त्यो सुकेपछि त्यसलाई फेरि एकतिर राख्छु फेरि अर्को सुकाइदिन्छु
1: कति राम्रो
0: अब झरी लायो भने पनि भिज्दैन अनि त्यसपछि बिस्तारै सुकिरह हुन्छ यसलाई चाहिँ अब गाउँ घरमा हे भन्छन् के दिदी हे त्यो छिप्पिएको घाँस सुकाएर त राम्रो हुन्न
1: हुन्न
0: त अब असोज कार्तिक लासी त आफै सुक्छ भन्ने हुन्छ नि त्यति बेला त पौष्टिक तत्त्व हुन्न सिद्धिन थाले हुन्छ यति बेला अब फेरि भन्दाखेरि सुकाउने ठाउँ हुन्न, यति बेला त जता ततै झरी लागेको हुन्छ, अब सुकाउनु त्यो ट्याक्क यस्तो बनाइदिएको यो हजुरले

0: भनिहाल्नुभयो, सोध्नुभयो, नत्र त मैले भुल्थे यो परालमाथि ट्याक्क त्यहाँ घाँस
1: होइन अस्ति नै आउँदै देखाएको थिएँ के अरे राम्रो गरेछ जेन पशु पर्या पशु भइसक्यो पनि ज्ञान सबै जाने
0: अनि अनि अब यो अलि यो चाहिँ बर्खाको सिजनमा एकदमै अब दिदीलाई पहिले मैले बाख्रो दिएको थियो नि दिदी कस्तो भयो
1: त्यो त ब्याइ पनि सके बच्चा त तिनवटा चाटा पाउने
0: माइतीबाट अजिलो लैजान्छु भन्नुभयो
1: घर कुरा नपुर्याइदिए नि त्यो सबै त्यसको त्यो बच्चा बेचेर पैसा त मैले थन्काएको छ
0: ए आज जे भए पनि अब यो बाख्रालाई पनि ध्यान दिनुपर्छ भनेर सम्झे क्या दिदी यो खास गरेर बाख्रा भनेको यो चिसो जाति मान्दैन हल्का भिज्यो भने बिरामी भइहाल्ने छेरिहाल्ने गर्छ एकदम सफा जात ऊ त भुइँमै बस्दैन कस्तो अब अलि टाढ बनाइदिनु पर्ने होइन यो बर्खामा त झन् तल झन् चिसो हुन्छ त्यही भएर टाढी बनाइदिनु पर्यो अब यो बर्खामा बाख्रालाई बाहिर फुकाएर पनि पठाउनु भएन त्यो चाहिँ घाँ पहिलेदेखि पानी परेको पनि त्यो के भन्छ नि त्यो बिरुवामा अडिएको पानीले पनि भिजाएर पनि त्यसलाई असर गर्छ फेरि अब आकाशबाट आउने पानी पनि भिज्यो भने असर गर्छ त्यो उनीहरूले अलि ओभानो ओभानोमा राख्ने कि दिदी अनि त्यसो घाँस खुवाउँदाखेरि पनि पुरै त्यो पानी चुहाउँदै नल्याउने बाख्रा खोरमै अब त्यो टाट्नुमा राख्दाखेरि टाट्नुको जमिनमा पनि अलि चिसो हुन्छ नि त त्यही भएर हल्का त्यो चाहिँ पानी तरिसकेपछि हल्का ओइलाइसकेपछि टाट्नुमा लिएर राखिदिने त्यो गर्नुपर्छ अब भेडालाई भन्दा चाहिँ बाख्रालाई अलि बढी ओभानोमा राख्नुपर्छ कि दिदी अनि अब अर्को एउटा चाहिँ यो गाई भैँसीको पनि अब हाम्रो त यहाँ सबै गाई भैँसी चराउने चलन हुन्छ होइन अब ठाउँ ठाउँमा त अब बाँधेरै पाल्ने चलन हुन्छ तर हाम्रो त खाना खाएपछि बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म चराउन लैजाने चलन हुन्छ यति बेला यो बर्खाको समयमा जमिन एकदम कच्चो भएको हुन्छ पहिलेदेखि अब सुक्खा समयमा चरिरहेको बानी पशुहरू गएर अनि त्यो ढिस्के भत्केर अनि लड्न सक्छ क्या पशु कच्चो भएको हुन्छ त्यो उनीहरूले यस्तो बर्खामा चराउँदाखेरि धेरै अप्ठ्यारो ठाउँमा लानुहुन्न अलि सम्म परेको अलिक बोलियो जमिन भएको ठाउँमा चराउनु पर्छ अनि यिनी कुरा अनि अर्को एउटा महत्त्वपूर्ण कुरा छ के दिदी हुन त दिदीले पढेपछि यो कसैले नभन्न भन्दा जति धेरै भन्यो उति फाइदा हुन्छ भनेर हाम्रो सरले भन्नुभएको थियो त्यही भएर जानेको कुरो त बाँड्न पर्यो नि अब हजुरले भर्खरै घाँसको भारी काटेर ल्याउनु भएको छ नि हजुरले सोध्न चाहिँ भ्याउनु भएको रहेछ हजुरको घरमा यस्तो खाले घाँस छ हो यो पनि उन्न जातको घाँस हो दिदी
1: मैले
0: नत्र यति छिटो हजुरले भारी पुर्याउनु हुन्थ्यो र कति समय लाग्थ्यो हो यो घाँस चाहिँ हाम्रो खास गरी यो मैले तल्लो एरियामा नेपियरहरू लगाएको छु टन्नै त्यो पारिपट्टि देखिने त्यो मकै मकै जस्तो देखिने घाँस पनि तपाईँले देख्न होला त्यो मकै होइन टियो सेन्टी हो
1: टियो
0: सेन्टी हो होइन अनि त्यसपछि अब यो यो बर्खा सिजनमा त अरू खासै धेरै घाँस लगाउनु पर्दैन नि डाले घाँस यी किमुहरू कोइरल त यहाँ अलि हुन्न अलि माथि छ दिदी त्यो हाम्रो खरबारीमा छ अहिले चाहिँ दिउँसोमा घाम लगायो भने घर टिपेर अनि त्यसको चाहिँ फुलको अचार खान्थ्यौँ
1: हजुर
0: हजुर अब अहिले त फुल छैन बर्खा लाइसक्यो हुनाले चैत वैशाखमा चाहिँ फुल आउँछ त्यसको अचार हुन्छ अनि त्यहाँ माथितिर कोइरलहरू लगाएको छु यता तल त्यो इपिलिपिल त मसिनो पात भएको देख्नुभयो होला नि हो त्यो चाहिँ इपिलिपिल हुन्छ ती घाँसहरू सबै मैले अब एक महिना जति भयो एक महिना अगाडि लिएर पनि लगाएको छु यो ठ्याक्कै यस्तो यो बिरुवा लगाउने मन लाग्यो भने दिदी त्यहाँ नजिकै त्यहाँ कहाँ छ पशु सेवा शाखा हजुरको त कहाँ छ त्यो 3 पिप्लेमा हो कि सरकारी के सरकारी
1: पत्ता लाउँछ
0: हो त्यहाँ गएर ठ्याक्को जेठमा गएर यस्ता के चाहिएको तपाईँलाई भन्नुपर्छ यदि आफूले जान्नेन भने सबैले त जाने हुन्न नि सोध्ने के त्यहाँ पशुका प्राविधिक हुनुहुन्छ नि के घाँस लगाउँदा राम्रो हुन्छ बाउ भन्नु बरु चाहिँ अब मेरो भाइले पनि पढेको भेटनेरी भनिदिनुहोस् होइन अनि त्यसो त्यहाँबाट बिरुवा पाइन्छ बिरुवा पाइन्छ ठ्याक्क तिनी बिरुवा लहर सार्न भने 1-2 वर्षपछि त यस्तै घाँस काट्न
1: पाइन्छ
0: अनि अब यो चाहिँ अहिले तपाईँले ल्याएका यी घाँसहरू छ नि यो त नेपियर हो अब यो त यो यहीँ पनि अब तपाईँले अब अहिले त यस्तोमा त यो लगाउनु अब छिप्पी डाँठहरू छैनन् अब यो पनि त्यति बेला त्यही पशु सेवा शाखामा नै त्यही जेठ असारमा दिनुहुन्छ त्यहीँबाट लगेर घुसार दिएपछि आउँदो साल त त्यो भइहाल्छ एकदम छिटो हुन्छ अनि
1: बुहारी कति बेर लाग्यो लागेको छैन खानेकुरो भोगलाई माइती तिनचोटि खाला भनेर आएको
0: अनि दिदीलाई किन घाँस काट्न जान भने
1: होइन म आफै गएको बुहारीलाई गाली नगर आफै गएको
0: दुई दिन माइत आएको मान्छेलाई पनि दुःख दिएर
1: काम गरेर खानेलाई जाँदैन काम गर्नु मन लाग्छ क्या अनि अरू कुरा केही छ कि अब त हिँड्न केही खास छैन बिहानी त मुख पनि गलिसक्यो भोकाएर होला
0: होइन मलाई त भोक लागेन दिदी मैले त अलि अबेला अबेला खाने बानी त्यही भएर अब हजुरहरूलाई भोक लागेको त होला आज त्यहाँ माथि एउटा पशु समूहको बैठक छ पशु समूहको बैठक भनेर भन्नुभएको छ जसरी नआउनु पर्छ भन्नुभएको छ त्यहाँ पनि यस्तै पशु पक्षी सम्बन्धी अब आफूले जाने कुरा बाँड्न पाइयो फेरि महिला समूह रहेछ त्यो महिला समूह पहिले गठन गरेको त 1.5 वर्ष जति भएछ म पढ्न गएका बेलामा अनि अहिले त्यहाँ चाहिँ बाख्राहरू के दिएका रहेछन् अनि आज समूहको बैठक छ मलाई पनि जसरी नै आउनु त्यहाँ गएर नि यसो यस्तै यस्तै बाख्रा पाल्दा के गर्नुपर्छ ध्यान दिनुपर्छ
1: जाने कुरो हेर बले सबै सिकाइदिनुपर्छ धर्म हुन्छ आफूले जानेको अर्कालाई सिकाइदिने राम्रो कुरो सिकाइदिने नराम्रो चुप लाएर बस्ने भन्नु हुँदैन
0: त्यहाँ जाने हो अब खाना साना खाएर जाने हो त्यहाँ पनि जान खासै हतार भएको छैन अब हजुरले पनि अब खाना साना खाएर आराम गर्नुहोस् के माइत आएको बेलामा त तपाईँ यहाँ आएर घर जाँदा दुब्ली भएर पुरै चाहिँ मुखमा तिनी बिबिरा उठेर गयो भने त यसका माइतीले खान दिन्छन् भन्छन् के
1: भन्नेको भनिरहन् जेसी भन्नु बाबु खाइहालेछु त 4-5 चोटि दिनको 1 गिलास धो टुट्या छैन
0: हुन्छ दिदी हुन्छ
2: घरको भान्सासम्म पुग्ने विषादयुक्त तरकारी र फलफुलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ त्यसैले उपभोक्तालाई स्वच्छ उत्पादन उपलब्ध गराउन र प्रयोगकर्तालाई विषादीको जोखिमबाट जोगाउन विषादीको समुचित प्रयोग गर्नुपर्दछ त्यसका लागि रोग किराको व्यवस्थापन गर्दा सकेसम्म जैविक र वानस्पतिक उपायहरू प्रयोग गर्ने बानी बसालौं विषादीको प्रयोग गर्नै परेमा सधैँ प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गरौँ यसको लागि नजिकैको कृषि कार्यालयहरूमा सम्पर्क गरौँ विषादी छर्किनु पर्ने अवस्थामा मास्क पन्जा एप्रोन बुट र चस्मा प्रयोग गरी शरीर पूर्ण रूपमा ढाक्ने गरौँ र छर्किसकेपछि ती सामग्रीको समुचित व्यवस्थापन गरौँ विषादी सधैँ हावा नचल्ने साँझको बेलामा छर्ने गरौँ विषादी प्रयोग गरे पश्चात तोकिएको पर्खिने अवधि पूरा भएपछि मात्रै टिपेर बजार लैजाऊ र उपभोग गर्ने गरौँ सम्झनुहोस् विषादी भनेको विष नै हो यसको गलत प्रयोगले उपभोक्ता र उत्पादक दुवैको स्वास्थ्यमा समेत हानि पुर्याउन सक्छ
3: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके हामी जानु पर्दैन
4: केही थाहा छैन फुर्सद पनि छैन किन चाहियो सबैले कृषक भनेर चिनेकै छन्
3: त्यसो होइन नि बा सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ
4: कुरा त ठिकै हो के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त
3: हो नि कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले
4: सूचीकरण त गर्नै पर्ने हो
3: नागरिकता जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ ल बा तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस् तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ म उहाँलाई लिएर आउँछु है
5: कृषक सूचीकरण अभियानमा सहभागी बनाऊ कृषकको पहिचान स्थापित गरौँ

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
1: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकार र मिटर ब्याज पीडित पक्षबीच नौबुधे सहमति। मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जुत्ता उत्पादक सङ्घका प्रतिनिधिसँग छलफल। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बागमती प्रदेश सरकारद्वारा मन्त्रालयको सङ्ख्या 14 घटाएर 8 कायम। र ईरानमाथि अमेरिकी आक्रमण आज पनि जारी, कम्तीमा 8 जनाको मृत्यु।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। सरकार र मिटर ब्याज पीडित पक्षबीच आज 9 बुँदे सहमति भएको छ। सहमति भएपछि विगत 9 दिनदेखि जारी मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट सुरु भएको पैदल न्याय मार्च 12 निजगढ पुगेपछि हिजो गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सहमति बमोजिम हिजो नै काठमाडौँ आएको पीडित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको वार्ताले 9 बुँदे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज जुत्ता उत्पादक सङ्घका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सृजनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। उहाँले तिनै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादन सम्बन्धी सिपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता चप्पलको प्रवर्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाउने प्रधानमन्त्रीले जानकारी दिनुभयो। छलफलमा सङ्घका पदाधिकारी तथा सदस्यले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योग मैत्री व्यवस्था भए स्वदेशी जुत्ता चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाउनु भएको थियो। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 सुरुवातसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधान बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिसमा मन्त्री परिषदको आज कार्यविभाजन समेत गर्नुभएको छ। देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वअनुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुनेछ। महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा मध्यम वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका 1-2 स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभाग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। साउन महिना सुरु भएसँगै आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ। साउन महिना भगवान शिवको महिना भएकाले यो महिनामा धेरै भक्तजन पशुपतिनाथ लगायत देशभरका शिवालयमा पूजा आराधना एवं दर्शनका लागि जाने गर्दछन्। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डालेश्वर, बसन्तपुर स्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत काठमाडौँ उपत्यका शिवालयमा पनि भक्तजनको लाम लागेको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै सरकारी निकायलाई 7 बुँदे परिपत्र गर्दै हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राख्न निर्देशन दिएको छ। सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएपछि सम्बन्धित निकायले पुलमा राखिएका कर्मचारी मध्येबाट आवश्यकता अनुसार काममा लगाउनु पर्नेछ। नयाँ स्थानमा र नयाँ स्थापना भएका निकायमा सृजना हुने दरबन्दीमा वा कुनै निकायमा रिक्त भएको दरबन्दीमा करारमा काममा लगाउनु पर्ने भएमा नयाँ व्यक्तिलाई करारमा नलिई विभिन्न निकायमा पुलमा रहेका करारका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालय मार्फत माग गरी करार सम्झौता गरी काममा लगाउनु पर्नेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज 7 गते अर्थात् सेप्टेम्बर 23 दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। पोखरा दुबई सिधा उडानको तयारीले पोखराको पर्यटन तथा व्यावसायिक क्षेत्र उत्साहित बनेको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
3: सञ्चालनमा आएको झण्डै 3 वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पहिलो पटक खाडी मुलुकसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्ने चरणमा पुगेको छ। संयुक्त अरब इमिरेट्सको कम लागतको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा दुबई नियमित उडानको तयारी तीव्र बनाएको छ। कम्पनीले सन् 2027 मार्चसम्मका लागि टिकट बुकिङ समेत खुल्ला गरिसकेको छ। उडानलाई दिगो र सफल बनाउन फ्लाई दुबईको उच्च स्तरीय टोली पोखरा आएर गण्डकी प्रदेश सरकार स्थानीय तह तथा पर्यटन क्षेत्रका सरोकार वालासँग छलफलमा जुटेको हो। अन्तर्राष्ट्रिय उडानलाई नियमित र प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको सरोकार वालाहरूले बताएका छन्। पर्यटन परिषदका पूर्व अध्यक्ष पुम नारायण श्रेष्ठले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। फ्लाई दुबईको टोलीले गण्डकी प्रदेशका प्रतिनिधिसँग भेटघाट गरी आवश्यक सहकार्य, यात्रा व्यवस्थापन तथा उडान सफल बनाउन सकिने सम्भावनाका विषयमा समेत छलफल गरेको छ। अन्तर्राष्ट्रिय उडानले पर्यटक आगमन बढाउनुका साथै पोखरा र आसपासका क्षेत्रका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर सृजना गर्ने पर्यटन व्यवसायी गणेश बहादुर थापा बताउनुहुन्छ।
4: हामी पर्यटन व्यवसायी अथवा कुनै पनि व्यवसाय सबै व्यवसायहरूले पहिलो त प्रत्यक्ष रूपमा नै यात्रु पर्यटकको रूपमा हुन्छ कि होइन, अब तपाईँको विदेश जाने यात्रुको हिसाबमा हुन्छ कि अथवा पारिवारिक भिजिटको रूपमा हुन्छ कि, त्यो ल्याउनु त पहिलो दायित्व नै भयो। त्यसको सँगसँगै हामीले यस्तो नहोस् कि यहाँबाट त्यो जहाजलाई खाली नपठाउनु पनि हाम्रो दायित्व हुन्छ र त्यो भएर स्थानीय उत्पादनहरूलाई चाहिँ पहिचान गरी ती उत्पादनहरूलाई दुबईको बजारसँग जोड्न सक्नु पहिलो दायित्व हुन्छ।
3: अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन विदेशी टुर अपरेटर र ट्राभल कम्पनीसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनुहुन्छ।
5: प्रबन्धन पनि आवश्यक छ। अब अहिले मात्रै यति 12,11,65,000 मात्रै आएर चाहिँ यो देशको आर्थिक चलामेन चाहिँ पर्यटनबाट समृद्धि हुँदै हुँदैन, यो सामान्य नै हो खास। अब त्यही भएर अब चाहिँ एग्रेसिभली विश्व बजारमा हामी लाग्नुपर्छ र यो फ्लोर पनि बढाउनु पर्यो क्या। अर्को पाटो चाहिँ यसको अब वर्ल्ड वाइड कनेक्सन पनि छ होइन।
3: यसैबीच मध्य पूर्वकै अर्को चर्चित वायुसेवा कम्पनी एयर अरेबियाले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनको सम्भावना बारे अध्ययन सुरु गरेको जनाएको छ। यदि एयर अरेबियाले समेत सेवा विस्तार गरे पोखरा पश्चिम नेपालकै प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रदेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले 3 प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरू मनोनित गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन 2064 अनुसार सिफारिस समिति सदस्यहरूमा नारायण प्रसाद ढकाल र अर्चना थापालाई मनोनयन गर्नुभएको हो। प्रधानमन्त्री शाहले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान ऐन 2064 बमोजिम वत्स गोपाल वैद्य र लोकबहादुर चित्रकारलाई मनोनयन गर्नुभएको छ। यसै गरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन 2064 अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल र अनुप बराललाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोगसँग संविधानले परिकल्पना गरेको राज्यका हरेक तह समावेशी हुनुपर्ने व्यवस्थाका सम्बन्धमा छलफल गरेको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले समावेशी आयोगले लैङ्गिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता र ज्येष्ठ नागरिकका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो। पहुँचका भरमा पटक पटक एकैजना व्यक्तिले आरक्षण कोटाको प्रयोग गर्दै आएको भन्दै सांसदहरूले एक व्यक्तिले एकपटक मात्रै आरक्षणको सुविधा प्रयोग गर्न पाउने गरी कानुन बनाउन सरकारलाई सिफारिस गर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको कार्यक्षेत्र रहेको विभिन्न 11 क्षेत्रसँग अध्ययन अनुसन्धान गरेर कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो। नेपालका 142 जात जातिमध्ये 74 जात जातिको राज्यका कुनै पनि निकायमा पहुँच नपुगेको अध्ययनबाट आएपछि ती जात जातिको अलग्गै क्लस्टर बनाउन सरकारलाई सिफारिस गरेको अध्यक्ष जोशीले बैठकलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 सम्बन्धमा छलफल भएको छ। समितिको आजको बैठकमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर नीलकमल चापागाई, संस्कृति तथा सम्पदा विज्ञ डाक्टर सोम धिमाल, सम्पदा विज्ञ एवं अधिवक्ता भीम नेपाल, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को नेपालका देशीय प्रतिनिधि जाको दु तोइट लगायतले विधेयकलाई समृद्ध र समय सापेक्ष बनाउने सन्दर्भमा सुझाव दिनुभयो। बैठकमा सांसदहरूले अभौतिक सांस्कृतिक सम्पदाको डिजिटल अभिलेख, पहिचान, संरक्षण र प्रवर्धन, क्षमता विकास, आर्थिक व्यवस्थापन, पुस्तान्तरण, हस्तान्तरण लगायत सम्बन्धित समुदायको सरोकार भएका विषयमा धारणा राख्नु भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आजदेखि 3 महिने डेङ्गु सचेतना अभियान सुरु गरेको छ। मन्त्रालयका अनुसार अभियान अन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्नेछ। साउन, भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गरिनेछ। डेङ्गु सम्बन्धी व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विद्यालय तथा शैक्षिक संस्था मार्फत साथी शिक्षा कार्यक्रम र विद्यालय सरसफाई अभियान सञ्चालन गरिनेछ भने विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाईको व्यवस्था र अवस्था अनुगमन गरिनेछ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले साउनदेखि डेङ्गुको संक्रमण बढ्दै जाने, भदौमा उच्च अवस्थामा पुग्ने, असोज कार्तिकसम्म त्यसको जोखिम रहने भएकाले 3 महिनामा डेङ्गु सचेतना अभियान सञ्चालन गर्न लागि बताउनुभयो। नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा 4G सेवा विस्तार गरेको छ। टेलिकमले मुगुको सोरु गाउँपालिका र सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका 1 बिछ्याको नेटा र वडा नम्बर 5 कुवाडी क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको हो। 4G सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा SMS सेवाको सहज लाभ लिन सक्ने नेपाल टेलिकमले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि जारी राखेको आक्रमणको 6ठौँ दिन आज अमेरिकी आक्रमणमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ। घटनामा 20 जनाभन्दा बढी घाइते भएका बताइएको छ। अमेरिकी आक्रमणमा परि पुल, विमानस्थल, रेल स्टेसन जस्ता भौतिक संरचनाहरूमा क्षति पुगेको इरानका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। यसैबीच इरानी सेनाले पनि बहराइन, जोर्डन, कुवेत र कतारमा रहेका अमेरिकी अखाडा लक्षित आक्रमण गरेको जनाएको छ। अमेरिकाले इरानको भौतिक संरचनाहरूमा गरिरहेको आक्रमण इरानलाई सम्झौताका लागि बाध्य बनाउन हो वा स्थल आक्रमणको तयारी हो भन्ने प्रश्न उब्जिएको विश्लेषकहरूको भनाइ छ। अफ्रिकी राष्ट्र युगाण्डामा स्कुल बस दुर्घटना हुँदा 20 बाल बालिकासहित कम्तीमा 21 मृत्यु भएको छ। युगाण्डाको राजधानी कम्पालाको स्कुलका विद्यार्थी बोकेको बस कापचोर्वा जिल्लाको चेकवाटी गाउँमा शैक्षिक भ्रमणमा लगिएको बेला दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। भ्रमणबाट फर्कने क्रममा ड्राइभरले गाडीको नियन्त्रण गुमाउँदा गाडी सडकबाट चिप्लिएर सडक किनारको ढुङ्गामा ठोकिँदा मानवीय क्षति भएको हो। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: चालु आर्थिक वर्ष 2083-84 बजेट शुक्रबारबाट कार्यान्वयनमा आएको छ। सरकारले गत जेठ 15 गते ल्याएको बजेट नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबारबाट कार्यान्वयनमा आएको हो। रेडियो नेपालसँग कुराकानी गर्दै अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृत लम्सालले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिएको बताउनु भयो।
8: यो वर्षको बजेट प्लानिङलाई पनि अलिकति बढी रिजल्टसँग फोकस गरेर त्यही अनुसार बजेट विनियोजन गरेका छ। यो वर्ष कति काम गर्छौँ त्यसको स्पेसिफिक टार्गेट सहितको, जस्तो उदाहरणको लागि सडक हो भने सडक कति किलोमिटर कालोपत्री गर्ने भन्ने जस्तो अलिकति मोर ठ्याक्कै अब्जेक्टिभ टार्गेट राखेर हामीले बजेट विनियोजन गराएको छ। त्यसले गर्दाखेरि अबको हाम्रो काम गराई रिजल्टसँग तयार भएर जान्छ।
7: चालु आर्थिक वर्षका लागि सरकारले 21,24,34 करोड रुपियाँ बराबरको बजेट ल्याएको छ। यसैबीच गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी लक्ष्यको 83.51% र खर्च 80.55% मात्र हुन सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारले गएको आर्थिक वर्षमा 19,64,11 करोड रुपियाँ बराबरको बजेट ल्याएको थियो, जस अन्तर्गत आर्थिक वर्ष सकिँदासम्म 15,82,16 करोड रुपियाँ मात्र खर्च भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्र बैङ्कमा राजनीतिक अविष्ट साँधेर गभर्नरलाई पनि निजामती कर्मचारी सरह व्यवहार गर्न नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाल राष्ट्र बैङ्क एन 2058 संशोधन गर्न बनेको विधेयक माथिको प्रारम्भिक छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र बैङ्कको गभर्नरलाई राजनीतिक हस्तक्षेप गरेमा घातक परिणाम आउने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र बैङ्कका संरचना र बोर्डलाई समयानुकूल बनाउन तथा गभर्नर र सञ्चालकको नियुक्ति र काम कर्तव्यलाई व्यवस्थित गराउन विधेयक ल्याएको बताउनुभयो। त्यस अवसरमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले मुलुकको बैङ्किङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउन केन्द्रीय बैङ्कको विश्वव्यापी मान्यता अनुरूप स्वायत्त निकायको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन एन 2079 संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना मार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक 79.74 अङ्कले बढेर 2,677.54 बिन्दुमा पुगेको छ। शुक्रबार 13 उपसूचक मध्ये 12 उपसूचक बढेका छन्। शुक्रबार विभिन्न कम्पनीका 1,03,89,000 किता सेयरहरू 4,57,50,00,000 रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
9: एसिसी U19 महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल सुपर ओभरमा संयुक्त अरब इमिरेसन UAEसँग पराजित हुँदै फाइनल पुग्न असफल भएको छ। युएले अब उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले तेस्रो स्थानका लागि इन्डोनेसियासँग खेल्नेछ। शनिबार तेस्रो स्थानको लागि खेल हुनेछ। पहिले ब्याटिङ गरेको युएले निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाए। 101 रनको लक्ष्य पछ्याएको नेपाल पनि अन्तिम बलमा 100 रनमै समेटिएपछि खेल बराबरीमा सकिएको थियो। नेपालका लागि अनुप कटायतले 20 रन बनाइन् भने सना प्रवीणले 17, अलिसा कुमारी यादवले 17 र सावित्री धामीले 8 रन जोडिन्। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाउँदै 6 रन मात्र बनाउन सक्यो। कप्तान सोनी पाख्रिम 2 तथा अनु कडायत 2 रनमा आउट हुँदा सावित्री धामी 1 रनमा अवस्थित रहिन्। 7 रनको लक्ष्य पछ्याएको युएले 3 बलमै बिना विकेट लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। कप्तान समाइरा धर्दिनकाले 3 बलमा अवजित 7 रन बनाएर टोलीलाई रोमाञ्चक जित दिलाइन्। विश्वकप फुटबलमा सेमी फाइनलमा रोकिएका फ्रान्स र इङ्ल्यान्ड भने शनिबार तेस्रो स्थानका लागि भिड्दैछन्। धेरैजसो खेलाडीका लागि यो खेल निरर्थक जस्तै लागे पनि कतिपय टोलीका लागि भने विश्वकपको अन्तिम खेल खेलेर तेस्रो स्थान हासिल गर्नु ठूलो उपलब्धि मानिन्छ। यसबाहेक यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा पनि ठूलो फेरबदल ल्याउन सक्छ। फ्रान्सले अहिलेसम्म खेलेका 3 तेस्रो स्थानका लागि भएका प्रतिस्पर्धा मध्ये 2 जित निकालेको छ। इङ्ल्यान्ड भने तेस्रो स्थानका लागि भएका खेलमा 2 खेल गुमाएको छ।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको साथै 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 40.5 मिलिमिटर। पोखराको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 52.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 16.9 मिलिमिटर। र दिपायलको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 9.6 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र मिटर ब्याज पीडित पक्षबीच 9 बुँदे सहमति। मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जुत्ता उत्पादक संघका पदाधिकारीसँग छलफल। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बागमती प्रदेश सरकारद्वारा मन्त्रालयको संख्या 14 घटाएर 8 कायम। र इरानमाथि अमेरिकी आक्रमण आज पनि जारी, कम्तीमा 8 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित, सरकार र पीडित बीच 9 बुँदे सहमति, मिटर ब्याज अब आर्थिक अपराध, फर्जी तमस्सुक र चेक स्वतः खारेज हुने।
2: काङ्ग्रेस एमाले तिक्तताले प्रदेश सरकारहरूमा फेरि उथलपुथल, 3.5 वर्षमै 9 पटक मुख्यमन्त्री फेरिदा, संघीयताकै औचित्यमाथि प्रश्न, राजनीतिक विश्लेषक भन्नुहुन्छ।
3: कमजोरी दलमा छ, कमजोरी नेतृत्वमा छ, कमजोरी त्यो अङ्कगणित मात्रै बुझ्ने कुरामा छ।
1: साउनको रोपाई र मनसुनी सक्रियता, नार्कद्वारा देशैभरका किसानका लागि विशेष कृषि मौसम सल्लाह जारी।
2: अन्तर्राष्ट्रिय प्रसङ्गमा 7 दिन पनि अमेरिका र इरान बीच भीषण हानाहान, पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी पछि कच्चा तेलको मूल्य $85 नाग्यो।
1: खेल प्रसङ्गमा इतिहासमै पहिलो पटक फिफा विश्वकप विजेताले पाउने भए च्याम्पियनसिप रिङ, लिलामी बजारमा फुटबलको क्रेज, पेलेको ऐतिहासिक जर्सी 74 करोड नेपाली रुपियाँमा बिक्री।
2: र आज शुक्रबार कला साहित्यमा हरियाली श्रावण महिना र गीत सङ्गीतको मौसम बारे विमर्श।
0: कार्यक्रम सुरु गरौँ मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित सम्बन्धी प्रसङ्गबाट। 9 दिन लामो निरन्तरको सङ्घर्ष र पैदल न्याय मार्चपछि मिटर ब्याज विरुद्धको आन्दोलन अन्तत स्थगित भएको छ। सिंहदरबारमा आज सरकार र पीडित पक्षबीच 9 बुँदे सहमति भएसँगै पीडितहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्। सरकारले मिटर ब्याजलाई आर्थिक अपराध स्वीकार गर्दै यो कुप्रथा पूर्ण रूपमा उन्मूलन गर्ने प्रतिबद्धता जनाएको छ। यसकै सेरोफेरोमा तयार पारिएको यो विशेष रिपोर्ट।
1: गत असार 25 गते जनकपुरको तृतीय गाछीबाट न्यायको खोजीमा शुरू भएको पैदल मार्च काठमाडौँसम्म आइपुग्दा अन्तत सार्थक भनेको छ। बाराको निजगढमा गृहमन्त्री सुदन गुरुङसँग भएको प्रारम्भिक सम्वादपछि काठमाडौँ आइपुगेको पीडितको वार्ता टोली र सरकारी टोली बीच आज सघन वार्ता भयो। प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटा र पीडितका तर्फबाट अवधेश कुशवाहाले 9 बुँदे सहमति पत्रमा हस्ताक्षर गरेसँगै वर्षौंदेखिको पीडाले पिल्सिएका नागरिकले न्याय भरोसा पाएका छन्। हाम्रो यो आन्दोलन रगत र पसिनाको लडाई थियो। सरकारले हाम्रा मागहरूलाई कानूनी रूपमै सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। तमस्सुक र दृष्टिबन्धकहरू खारेज हुने र 3 महिनाभित्र ऐन बन्ने कुराले हामीलाई उत्साहित बनाएको छ, तर हाम्रो निगरानी यो ऐन लागू भएसम्म जारी रहनेछ। पीडित प्रतिनिधि अवधेश कुशवाहाको भनाई। सहमति अनुसार अब नयाँ ऐनमा वास्तविक भन्दा बढी रकमको कागज बनाउने, ब्याजलाई सावामा छोड्ने, ऋणीलाई भरपाई नदिने र खाली चेकमा जबरजस्ती सही गराएर सम्पत्ति हत्याउने कार्यलाई कडा सजाय हुने फौजदारी अपराध मानिनेछ। साथै अब वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैङ्क कारोबारको प्रमाण अनिवार्य चाहिनेछ। विगतमा पनि सरकारसँग यस्ता कैयौं सहमति नभएका होइनन्, तर तिनको फितलो कार्यान्वयनले पीडितहरू पटक पटक सडकमा आउनु परेको इतिहास छ। यसपटक 3 महिनाभित्र बन्ने भनिएको विशेष ऐन र 6 महिनाभित्र उजुरी फर्चुट गर्ने सरकारको प्रतिबद्धता कति चाँडो जमिनमा उत्रिन्छ, त्यसले नै वास्तविक पीडितले न्याय पाउने निश्चित छ। आजको सहमतिसँगै बीच बाटोमै रोकिएका पीडितहरू अब न्यायको ग्यारेन्टी सहित घर फर्किएका छन्।
0: मङ्सिर 2079 आम निर्वाचन सम्पन्न भएको 3.5 वर्ष व्यतीत भइसक्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड मानिएका प्रदेश सरकारहरू राजनैतिक अस्थिरताको अखडा बनिरहेका छन्। संघीय राजधानी काठमाडौँमा सत्ताको गणित बदलिन साथ सातै प्रदेशका राजधानीहरूमा कम्पन महसुस हुने गरेको छ। पछिल्लो समय प्रदेश सरकारका सत्ता साझेदार 2 ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच बढेको तिक्तताले प्रदेश सरकारहरूमा पुनः ठूलो उथलपुथल ल्याउने स्पष्ट संकेतहरू देखा परेका छन्। निर्वाचन यताका 3.5 वर्षमा कुन प्रदेशको राजनीतिक अवस्था कस्तो रह्यो र पछिल्लो समीकरणले के कस्तो प्रभाव पार्दैछ, विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
2: 2079 मङ्सिरको निर्वाचनपछि कुनै पनि प्रदेशले 5 वर्षसम्म नीति र कार्यक्रम कार्यान्वयन गर्ने स्थिर सरकार पाउन सकेनन्। दलहरू भित्रको आन्तरिक कलह, अदालतका आदेश, विश्वासको मतको सकस र केन्द्रको गठबन्धन फेरबदलका कारण प्रदेश सरकारहरू म्युजिकल चेयर जस्तै बन्न पुगेका छन्। कोशी प्रदेश 3.5 वर्षमा 6 पटक सरकार परिवर्तन भोग्दै सबैभन्दा अस्थिर प्रदेश साबित भएको छ। 2079 पुस 25 एमालेका हिक्मत कुमार कार्की पहिलो पटक मुख्यमन्त्री बन्नुभए यता यो क्रम सुरु भयो। त्यसपछि काङ्ग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री बन्नुभयो, तर उहाँको नियुक्ति र विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदियो। त्यसपछि धारा 168 को उपधारा 3 अनुसार पुनः हिक्मत कुमार कार्की दोस्रो पटक आउनुभयो, तर विश्वासको मत पाउन सक्नु भएन। धारा 168 को उपधारा 5 को सहारा लिँदै काङ्ग्रेसका केदार कार्कीले एमालेको सहयोगमा विद्रोह गरेर मुख्यमन्त्री पड्काउनु भयो, तर केन्द्रमा समीकरण बदलिएपछि उहाँ पनि बाहिरिनु पर्यो र 2080 वैशाख 27 देखि हिक्मत कुमार कार्की नै तेस्रो पटक सरकारको नेतृत्व गरिरहनु भएको छ। मध्य प्रदेशमा एमालेका सरोज कुमार यादवको नेतृत्वबाट सुरु भएको यात्रा सतीश कुमार सिंह, जितेन्द्र प्रसाद सोनल, पुनः सरोज कुमार यादव हुँदै अहिले काङ्ग्रेसका कृष्ण प्रसाद यादवको नेतृत्वमा आइपुगेको छ। केन्द्रको समीकरण र क्षेत्रीय दलहरूको फेरबदलका कारण मधेसको राजनीति सधैँ तरल रहँदै आएको छ। बागमतीमा माओवादीका शालिग्राम जमर कटेलपछि काङ्ग्रेसका बहादुर सिंह लामा मुख्यमन्त्री बन्नुभएको थियो, तर काङ्ग्रेसको आन्तरिक विवादका कारण ठिक एक वर्ष पुगेकै दिन लामा विरुद्ध आफ्नै पार्टीका प्रदेश सभापति इन्द्रबहादुर बानियाले अविश्वासको प्रस्ताव दर्ता गराउनु भयो। दलको नेतामा निर्वाचित भएपछि 20 साउन 2082 देखि बानियाले एमालेको समर्थनमा सरकार चलाइरहनु भएको छ। सुदूरपश्चिम प्रदेशमा राजेन्द्र सिंह रावल, कमल बहादुर शाह र दीर्घ बहादुर सोडारी हुँदै अहिले पुनः शाह नै दोस्रो कार्यकालको नेतृत्वमा हुनुहुन्छ, तर पछिल्लो समय काङ्ग्रेस र एमाले बीचको तिक्तता उत्कर्षमा पुग्दा मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिसक्नु भएको छ, जसले सरकार ढल्ने निश्चित प्राय गरेको छ। लुम्बिनीमा चेतनारायण आचार्य र कर्णालीमा यमलाल कणेल नेतृत्वको सरकार पनि केन्द्रको नयाँ राजनीतिक सरगर्मीका कारण धरापमा परेका छन्। प्रदेश सरकारहरूको यो हविगतले के स्पष्ट पार्छ भने हाम्रा राजनीतिक दलहरूका लागि प्रदेशहरू स्वायत्त शासनका केन्द्र नभएर केवल केन्द्रीय सत्ता व्यवस्थापनका डम्पिङ साइट वा भागबण्डाका टुक्राहरू हुन्। काङ्ग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको सहमति तोड्ने काङ्ग्रेसको अनौपचारिक निर्णयसँगै अब सातै प्रदेशमा पुनः मन्त्री पदको लुच्छाचुडी र सरकार गिराउने बनाउने खेल सुरु हुने देखिन्छ। जनताले विकास र सुशासनको आशा गरेका प्रदेश सरकारहरू सत्ताकै खेलमा अल्झिँदा एकातिर बजेट कार्यान्वयन ठप्प भएको छ भने अर्कोतिर प्रादेशिक संरचनाकै औचित्यमाथि जनस्तरबाट प्रश्न उठ्न थालेको छ। दलहरूले समयमै चेत नखोली यसरी नै कुर्सीको खेल जारी राखेमा संघीयताको भविष्यमाथि नै गम्भीर सङ्कट आइपर्ने विश्लेषकहरूको ठहर छ।
0: भर्खरैको रिपोर्टले देखाउँछ प्रदेशहरू सिंहदरबारको विकेन्द्रीकरण होइन राजनीतिक विकृतिको केन्द्रीकरण बन्दै गएका छन्। केन्द्रमा अलिकति बादल लाग्दा प्रदेशमा वर्षा हुने यो श्रृङ्खलाले आम नागरिकमा निराशा मात्रै बढाएको छैन, संघीयताकै जग हल्लाउने काम गरेको छ। आखिर दलहरूको यो कुर्सी मोहले मुलुकलाई कतातिर लैजाँदैछ, यसैको भित्री पाटो केलाउन यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ राजनीतिक विश्लेषक केशव दाहाल।
3: राजनीतिक दलहरूको लफडा, राजनीतिक दलहरू बिचमा भएको नेगोसिएसनहरूलाई तोड्ने कुरा, दलहरू बिचको सत्ता खिचातानी, संख्याको खेल, जति पनि प्रदेश सरकार बन्ने र गिर्ने प्रक्रियामा देखिन्छ, यसले हामी चाहिँ संघीयता प्रदेश यसमाथि प्रश्न उठ्यो, यो चाहिँ कमजोर भयो, अब यो आवश्यक छैन भन्ने निष्कर्षतिर जान सक्दैनौँ। प्रदेशको आफ्नै खालको चाहिँ प्रदेश निर्माणको आफ्नै खालको पृष्ठभूमि छ, प्रदेश बन्नुका आफ्नै कारणहरू छन्। प्रदेशलाई प्रभावकारी बनाउन सक्यो भने त्यसले प्राप्त गर्ने, नागरिकले प्राप्त गर्ने बेनिफिटहरू आफ्नो ठाउँमा छन्, ती बहुमूल्य छन्, ती महत्त्वपूर्ण छन्, तर त्यो अलग कुरा हो। र सत्ताको अङ्कगणित, सत्ताको खिचातानी, सत्ता बनेर विघटन हुने कुरा चाहिँ यो दलहरूभित्रको खास गरी चाहिँ गलत एक खालको अभ्यास, आफ्नो जिम्मेवारीप्रति, उत्तरदायित्वप्रतिको चाहिँ गलत तरिका त्यसले हो।
4: तर सिंहदरबारको अधिकार गाउँ गाउँमा पुग्यो कि सिंहदरबारको राजनीतिक विकृति या राजनीतिक भागभन्डा चाहिँ गाउँ गाउँसम्म पुग्यो त?
3: संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँ नै पुर्याएको हो खास गरी, तर दलहरूले त्यसलाई ठिक हिसाबले नबुझेको कारणले गर्दा, फगत प्रदेश चाहिँ सत्ताको गठन र विघटनको खेल मात्रै बनेको कारणले गर्दा मान्छेहरूमा एउटा भ्रम पर्न सक्छ, प्रदेशहरू प्रभावकारी भएनन् र सिंहदरबारको अधिकार चाहिँ गाउँमा पुगेन भन्ने त्यो भ्रम हुन सक्छ। संविधानले जुन हिसाबले प्रदेशको कल्पना गरेको छ त्यो चाहिँ जनताको अधिकार र सिंहदरबारको अधिकार चाहिँ गाउँ गाउँ पुर्याउने प्रयत्न नै हो, तर त्यो प्रयत्नलाई त्यो ठिक प्रयत्न हो। यो एउटा ठुलो पृष्ठभूमिबाट, एउटा लामो पृष्ठभूमिबाट, सङ्घर्षको पृष्ठभूमिबाट प्रदेशहरू बनेको कारणले गर्दा यसलाई नजरअन्दाज गर्न मिल्दैन। तर कमजोरी कहाँनिर भयो भने दलहरूले प्रदेशलाई सत्ता गठन र विघटनको इन्स्ट्रुमेन्ट मात्रै बनाए। कमजोरी त्यहाँ भयो, कमजोरी दलमा छ, कमजोरी नेतृत्वमा छ, कमजोरी त्यो अङ्कगणित मात्रै बुझ्ने कुरामा छ। म चाहिँ यसलाई चाहिँ सङ्घीयताको असफलताको रूपमा बुझ्न चाहन्न।
4: दलहरूको यही अलमल र अस्थिर कार्यशैलीले गर्दा चाहिँ सङ्घीयता विरोधी शक्तिहरूलाई थप कतै बल पुर्याइरहेको त छैन?
3: हो, त्यो देखिन्छ। किनभने दलहरूले यो कस्तो भयो भने हामीले एउटा लामो आन्दोलनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गऱ्यौँ, हामीले लोकतन्त्र ल्यायौँ, हामीले गणतन्त्र ल्यायौँ, हामीले नागरिकलाई सार्वभौम छन् नागरिक भनेर भन्यौँ, हामीले समावेशी राज्य सत्ता बनाउन चाह्यौँ, सिंहदरबारमा आउनुपर्ने नागरिकको जुन खालको सोच थियो, एकात्मकता थियो, त्यसलाई हामीले चाहिँ बदल्यौँ। यो सिद्धान्तमा हेर्दाखेरि यो सबै चिजहरू ठिक दिशामा नै अगाडि बढेको, यो सबै चिजहरू अग्रगामी उपलब्धिहरू नै हुन्। तर दुर्भाग्य हो क्या, दुर्भाग्य के हो भने हामी प्रदेशको मात्रै कुरा नगरौँ, प्रदेश मात्रै ठिक हिसाबले चल्न सकेन भनेर गुनासो नगरौँ, खास गरी हाम्रो सिंहदरबार पनि नागरिकले सोचे जस्तो चल्न सकेन। त्यसैले गर्दा अहिलेको हाम्रो सङ्कट भनेको प्रदेश मात्रै होइन कि नागरिकको अपेक्षा अनुसार, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्पिरिट अनुसार सरकार सञ्चालन हुन सकेन, दलहरू सञ्चालन हुन सकेनन् र त्यसको छिटा चाहिँ प्रदेशमा पनि पर्यो।
0: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक केशव दाहाल, सहकर्मी दिनेश लुइटेलसँग कुराकानी गर्दै। नेपाल कृषि अनुसन्धान परिषद नार र जल तथा मौसम विज्ञान विभागले देशैभरका किसानहरूका लागि कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ। साउनको यो मुख्य रोपाईको महिनामा मनसुनी सक्रियता थप बढ्ने र देशका चारवटा मुख्य प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। यसै सन्दर्भमा किसानहरूले अपनाउनु पर्ने सावधानी, खेतीपाती र पशुपालनमा ध्यान दिनुपर्ने प्राविधिक सल्लाहमा आधारित यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
1: गत साता देशभर मनसुनी वायुको व्यापक प्रभाव रह्यो। सबैभन्दा बढी बागमती प्रदेशको चितवन स्थित भरतपुर केन्द्रमा 413.3 मिलिमिटर साप्ताहिक वर्षा मापन गरिएको छ। गण्डकी र बागमतीका केही क्षेत्रमा धेरै भारी वर्षा भए पनि देशका धेरै जसो केन्द्रहरूमा भने यसपटक सरदरभन्दा कम नै वर्षा रेकर्ड भएको छ। कोशी प्रदेशको दमकमा अधिकतम तापक्रम 36.1 डिग्री सेल्सियस पुग्दा गर्मीको महसुस समेत उत्तिकै रह्यो। मौसमविदहरूका अनुसार आगामी साता पनि देशभर मनसुनी वायुको प्रभाव कायम रहनेछ। पश्चिमी भूभागमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा माथि रहनेछ भने साताको मध्यबाट पूर्वी भूभागमा यो रेखा नेपालको तराई भूभाग नजिक छर्ने सम्भावना छ। यसले गर्दा आगामी साता कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिएको छ। भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानहरूलाई विशेष कृषि सल्लाह जारी गरेको छ। मकै बाली, तरकारी तथा फलफुल बगैँचा र प्लास्टिक घर वरिपरि पानी जम्न नदिन उचित निकासको प्रबन्ध गर्न भनिएको छ। अहिले रोपाईको मुख्य समय भएकाले 21-25 दिन पुगेको धानको भेर्ना प्रतिरोपो 2-3 वटाका दरले हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 15 सेन्टिमिटरको दूरीमा रोप्न नार्कको सुझाव छ। बागवानीतर्फ सुन्तला जात र वर्षे फलफुलका बिरुवाहरू तयार पारिएका खाडलमा सार्न यो उपयुक्त समय हो। बिरुवा रोप्दा जमिनबाट 1 फिट उचो बनाई ग्राफ्टिङ गरिएको भाग माटोले नपुरिने गरी सार्न प्राविधिकहरूको आग्रह छ। यता खुर्सानी बालीमा फेद ओइलाउने र जरा कुहिने रोगको प्रकोप देखिन सक्ने भएकाले पानी निकासको व्यवस्था मिलाउन र रोग देखिएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा मिसाई जरा भिज्ने गरी ड्रेन्चिङ गर्न सल्लाह दिएको छ। वर्षातको समयमा पशुपालन र स्वास्थ्यमा पनि विशेष ध्यान दिनु आवश्यक छ। भारी वर्षा र बाढीका कारण मुसाको मूत्रबाट मानिसमा सर्ने लेप्टोस्पाइरोसिस नामक घातक जुनोटिक रोगको प्रकोप बढ्ने हुँदा खेतबारीमा जाँदा अनिवार्य रूपमा बुट लगाउन आग्रह गरिएको छ। यस्तै ओत खोज्दै सर्पहरू गोठभित्र पस्न सक्ने भएकाले गोठको वरिपरि कार्बोलिक एसिड वा कडा गन्ध आउने फिनाइल छर्कन र नामले रोगबाट जोगाउन घाँसहरूलाई घाममा ओइलाएर मात्र पशु चौपायलाई खुवाउन भनिएको छ। मत्स्यपालक कृषकहरूका लागि पोखरीमा धमिलो पानी मिसिन नदिन र माछा बगेर जान नदिन निकासद्वारमा जाली राख्न भनिएको छ। साउन महिनामा मौरीका लागि चरण कम हुने भएकाले घारमा नियमित अनुगमन गरी चिनीको चास्नी बनाएर खुवाउन सुझाव दिएको छ। मनसुनको यो समय एकातिर कृषि उत्पादनका लागि वरदान हो भने अर्कोतिर प्राकृतिक प्रकोप र विभिन्न रोग व्याधिको जोखिम पनि उत्तिकै रहन्छ। तसर्थ वैज्ञानिक र प्राविधिक सल्लाहलाई आत्मसात गर्दै कृषि कार्य गर्नु नै आजको बुद्धिमानी हुनेछ।
0: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। अमेरिका र इरान बीच विगत एक सातादेखि जारी भीषण सैन्य टकरावका कारण मध्य पूर्व एसिया युद्धको भुमरीमा फँसेको छ। वार्ता भाँडिएपछि अघिल्लो साताको बुधबार अमेरिकाले इरानमाथि गरेको मिसाइल प्रहारबाट सुरु भएको यो श्रृङ्खला अहिले पुल र विद्युत गृह जस्ता महत्त्वपूर्ण नागरिक पूर्वाधारहरू ध्वस्त पार्नेसम्म पुगेको छ। अमेरिकी आक्रमणको जवाफमा इरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि मिसाइल र ड्रोनको वर्षा गरिरहेको छ। यस युद्धले विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग स्ट्रेट अफ हर्मुज ठप्प पारेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र उछाल आएको छ। कार्यक्रममा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप 2026 सरगर्मी उत्कर्षमा पुग्दा मैदानभित्रको खेल मात्र होइन मैदान बाहिरको राजनीति र ऐतिहासिक कीर्तिमानहरूले पनि विश्व खेलकुद तरङ्गित बनेको छ। सेमी फाइनलमा इङ्ल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुगेको अर्जेन्टिना अहिले फिफाको अनुसन्धानको घेरामा तानिएको छ। अर्कोतर्फ यसै विश्वकपको फाइनल विजेताले फुटबल इतिहासमै पहिलो पटक विशेष च्याम्पियनसिप रिङ पाउने भएका छन् भने ब्राजिलियन महान खेलाडी पेलेको ऐतिहासिक जर्सीले लिलामीमा नयाँ रेकर्ड कायम गरेको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
2: अमेरिकाको एटलान्टामा भएको सेमी फाइनल खेलमा इङ्ल्यान्डलाई 2-1 गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले फाइनलमा स्पेनसँगको भेट

0: हरकत गर्दा अर्जेन्टिनामाथि 20,000 पाउन्ड जरिवाना लगाइएको थियो। यो घटनाले दुई देश बीचको राजनीतिक सम्बन्धमा पनि तरङ्ग ल्याएको छ। बेलायती प्रधानमन्त्रीको कार्यालयले फिफाको कदमलाई व्यङ्ग्य गर्दै विश्वकप हाम्रो नभए पनि फकल्यान्ड टापु पक्कै हाम्रो हो भनी व्यङ्ग्य गरेको छ। उता अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइलीले खेलाडीहरूको भावना बुझ्न सकिने भन्दै बचाउ गरे पनि मैदानको कुरा र कूटनीति फरक हुने र अर्जेन्टिनाले कूटनीतिक तवरबाटै सो टापु फिर्ता लिने स्पष्ट पार्नु भएको छ। सन् 1982 74 दिनसम्म चलेको भीषण युद्धमा 649 अर्जेन्टिनी र 255 बेलायती सैनिकले ज्यान गुमाएका थिए। यद्यपि सन् 2013 जनमत संग्रहमा त्यहाँका जनताले बेलायतकै पक्षमा रहने ऐतिहासिक मतदान गरेका थिए। यो विवादले अर्जेन्टिना फाइनल खेल्नबाट त वञ्चित हुने छैन, तर ब्यानर समात्ने मुख्य खेलाडीहरूलाई भने स्पेन विरुद्धको फाइनल खेलमा प्रतिबन्ध लाग्न सक्ने खतरा उच्च देखिएको छ। बेलायती नेता एड डेभीले यसअघि स्पेनका खेलाडीहरू मोराटा र रेड्रीलाई जिब्राल्टर विवादमा प्रतिबन्ध लगाइएको नजिर पेश गर्दै अर्जेन्टिनी खेलाडीलाई पनि सोही अनुसारको कारवाही गर्न माग गरेका छन्। विवाद एकातिर छँदै गर्दा पर्सि आइतबारको रात न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिना र स्पेन बीचको फाइनल खेल भने थप ऐतिहासिक बन्ने पक्का छ। यस पटक विश्वकप विजेता टोलीले ट्रफी र स्वर्ण पदक सँगै इतिहासमै पहिलो पटक च्याम्पियनसिप रिङ अर्थात् विजेता औठी प्राप्त गर्नेछन्। अमेरिकी खेलकुद जस्तै एनबिए वा सुपर बोलको चर्चित परम्पराबाट प्रभावित भएर फिफाले फुटबल इतिहासमा यो नयाँ सुरुवात गरेको हो। यो औठीको एकातर्फ विश्वकपको प्रसिद्ध ट्रफी अङ्कित हुनेछ भने अर्कोतर्फ विजेता टोलीको पहिचान झल्किनेछ। सन् 2026 प्रतियोगिताको वर्षलाई सम्मान गर्दै कुल 2026 मात्रै यस्ता औठीहरू उत्पादन गरिनेछ, जसमध्ये विजेता टोलीका खेलाडी र प्रशिक्षकले पाउनेछन् भने बाँकी 1,996 औठी विश्वभरका फुटबल समर्थकहरूका लागि बिक्रीमा राखिनेछ। प्रत्येक औठीमा छुट्टा छुट्टै नम्बर र आधिकारिकताको प्रमाण पत्र हुनेछ। खेल सकिने बित्तिकै कप्तान र प्रशिक्षकलाई अस्थायी औठी दिइनेछ भने टोलीका 30 सदस्यको हातमा नाप अनुसार स्थायी औठी विशेष समारोह बीच हस्तान्तरण गरिनेछ। फुटबलको क्रेज मैदानमा मात्र होइन लिलामी बजारमा पनि कतिसम्म छ भन्ने कुरा न्युयोर्कको सोथबिज लिलामीले प्रमाणित गरेको छ। ब्राजिलका महान फुटबलर पेलेले सन् 1958 विश्वकप फाइनलमा लगाएको जर्सी 49,00,000 डलर अर्थात् करिब 74 करोड नेपाली रुपियाँमा बिक्री भएको छ। यो फुटबल इतिहासमै बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी बनेको छ। यसअघि सन् 1986 विश्वकपमा अर्जेन्टिनाका डिएगो म्याराडोनाले चर्चित ह्यान्ड अफ गड गोल गर्दा लगाएको जर्सी सन् 2022 71,00,000 पाउन्डमा बिक्री भएको थियो, जुन अहिलेसम्मकै शीर्ष स्थानमा छ। सन् 1958 मात्र 17 उमेरमा स्विडेन विरुद्ध 2 गर्दै ब्राजिललाई पहिलो पटक विश्व विजेता बनाएका पेलेको यो जर्सी सन् 2004 भने जम्मा 1,05,000 डलरमा बिक्री भएको थियो, जसको मूल्य आज आकाशिएको छ। सोही लिलामीमा म्याराडोनाले सन् 1986 बाँधेको क्याप्टेन आर्मबेन्ड 5,12,000 डलरमा सन् 2017 बार्सिलोनाले पिएसजी विरुद्ध 6-1 को ऐतिहासिक जित निकाल्दा लियोनल मेसीले लगाएको जर्सी 2,17,000 डलरमा र सन् 2002 डेभिड बेकहामले आफ्नो 50 अन्तर्राष्ट्रिय खेलमा लगाएको जर्सी 51,000 डलर भन्दा बढीमा बिक्री भएको थियो। यसले विश्व फुटबलका लेजेन्डहरूको विरासत र समर्थकहरूको लगावलाई प्रष्ट पार्छ।
1: आज शुक्रबार, शुक्रबारको कला साहित्यमा श्रावण, हरियाली र गीत सङ्गीत र प्रेमदेखि चेतनासम्मका कुराकानी गर्दैछौँ। आजदेखि श्रावण महिना सुरु भएको छ। हरियाली, वर्षा, खेतबारी, पर्व, संस्कृति र प्रेमका अनुभूतिसँग जोडिने श्रावण महिना नेपाली जनजीवनमा जति विशेष छ, त्यति नै नेपाली गीत सङ्गीतमा पनि। श्रावणका दृश्य, विरहका भावना, रोपाईँका रमाइला क्षणदेखि बाढी पहिरेको पीडासम्म यो महिनाले नेपाली सङ्गीतलाई अनेक रङ्ग र भाव दिएको छ। कतिपय गीतले मनोरञ्जन मात्र होइन प्राकृतिक विपदप्रति सचेत गराउने सन्देश पनि दिएका छन्। थप सामग्री सहित सहकर्मी हरिराम पौडेल।
2: साउने खोला उर्लेर आउँदा माछा मार्नु दुवाली छेकेर तर्किन जाऊ वैशाली जीवन म त आएँ तिमीलाई देखेर। पाण्डव सुनवार, वासुदेव

0: मुनालको शङ्कलन र रचना जोशीको स्वरमा रहेको यो गीत होस् या आशा भोसलेको स्वर, रञ्जित गजमेरको सङ्गीत, कुसुम गजमेर र तुलसी घिमरेको शब्दको सावनी झरीमा त्यो गाउँको गोरेटो, छाया त्यो फेरि तिर्सना अनौठो, या त स्वर सम्राट नारायण गोपालको स्वर र सङ्गीत, दीपक जङ्गमको शब्दको साउनको झरी पनि तिमी आउन मेरो मनको अँधेरीमा जुन छाउन, सदाबहार गीत हुन्। साउन महिनामा यी र यस्तै गीतहरू अझ धेरै चर्चामा आउने गर्दछन्। श्रावण महिनालाई नेपाली समाजमा हरियालीको महिना पनि मानिन्छ। असारको रोपाई सकिएपछि खेतहरू हराभरा देखिन थाल्छन्। निरन्तर वर्षा, खोला नाला उर्लिने, डाँडा काँडा बादलले ढाकिने र प्रकृतिको नयाँ रूप धारण गर्ने समय पनि यही हो। यही प्राकृतिक परिवर्तनले स्रष्टाहरूलाई गीत सृजनाका लागि विशेष प्रेरणा दिने गरेको छ। त्यसैले नेपाली लोकगीतदेखि आधुनिक गीतसम्म श्रावण, वर्षा, बादल, झरी, हरियाली र विरहका बिम्बहरू बारम्बार दोहोरिरहेको पाइन्छ। विशेष गरी प्रेममा रहेका पात्रका लागि श्रावण मिलनको प्रतीक्षा र विरहको अनुभूति व्यक्त गर्ने प्रतीकका रूपमा प्रस्तुत हुने गरेको छ। झरीसँग आँसुको तुलना, बादलसँग मनको भारीपन अनि हरियालीसँग नयाँ आशाको सन्देश जोड्ने परम्परा नेपाली गीत सङ्गीतमा लामो समयदेखि चलिरहेको छ। तर श्रावण केवल प्रेम र प्रकृतिको महिना मात्र होइन, यही समय नेपालमा बाढी पहिरो र डुबानका घटना पनि बन्ने गर्छन्। हरेक वर्ष सयौँ परिवार प्राकृतिक विपदको असरमा पर्ने भएकोले सङ्गीतकर्मीहरूले यस विषयलाई पनि गीत मार्फत उठाउँदै आएका छन्। कतिपय जनचेतनामूलक गीतले जोखिमयुक्त स्थानमा नबस्न, मौसमको जानकारी लिन, नदी किनार र पहिरोको जोखिम भएका बस्तीमा सावधानी अप्नाउन तथा विपदका बेला समुदायबीच सहकार्य गर्न आग्रह गरेका छन्। गीतको प्रभाव भावनामा मात्र सीमित हुँदैन। सरल शब्द, सहज लय र स्थानीय भाषाको प्रयोगले जनचेतनामूलक सन्देश पनि प्रभावकारी रूपमा समुदायसम्म पुग्ने भएकोले विपद जोखिम न्यूनीकरणमा गीत सङ्गीतले उल्लेखनीय भूमिका खेल्न सक्छ। श्रावण महिनासँग जोडिएका सांस्कृतिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छन्। यही महिनामा विशेष गरी महिलाहरूको हरियो पहिरन, हरियो चुरा, मेहेन्दी र शिव भक्तिको परम्परा अप्नाउने गर्छन्। तीज पर्वको तयारी पनि श्रावणमै सुरु हुने भएकोले यस अवधिमा तीज गीत र भजनहरूको रौनक पनि बन्ने गर्दछ। मौसम परिवर्तनसँगै मानिसको मनोविज्ञान पनि बदलिने भएकोले वर्षायामका गीतहरूमा प्रकृति, प्रेम, सम्झना, प्रत्यक्षा र जीवनका कठिनाई सबै एकसाथ अभिव्यक्त हुने गरेका छन्। त्यसैले श्रावण महिना नेपाली गीत सङ्गीतमा केवल एउटा महिना नभई भावनाको एउटा सशक्त प्रतीक बनेको छ। घटना र विचारको आजको कार्यक्रममा श्रावण महिनालाई आधार बनाएर लेखिएको गीत साउनको झरी बनी तिमी आउनका गीतकार तथा वरिष्ठ सङ्गीतकार दीपक जङ्गमज्यूसँग हामीले छोटो कुराकानी गरेका छौँ। स्वागत छ यहाँलाई कार्यक्रम घटना र विचारमा।
1: हजुर, धन्यवाद।
0: यहाँको कालोजयी गीत साउनको झरी बनी कहिले कुन सन्दर्भमा लेख्नु भएको थियो यहाँले?
1: यो चाहिँ सन्दर्भ चाहिँ यो रङ्गोपाल दाईको गीत यात्रा चाहिँ रेकर्डिङको सिलसिलामा यसको चाहिँ यो जुरेको हो यो। र खास गरेर के भने यो गीत चाहिँ पहिला मैले लेखेको होइन, यो गीत पहिला लेखिएन। यो गीत चाहिँ पहिला चाहिँ यसको धुन बन्यो ठ्याक्कै त्यही वखतमा चाहिँ बाहिर झरी पर्यो, पानी पर्यो। पानी परिसकेपछि माइन्डमा आयो साउनको झरी, र यो साउनको झरी कस्तो हुन्छ भन्ने कुरा हो। अनि मैले दाइ गुनगुनाउनुहोस् तपाईँको साउनको झरी आउँछ कि आउँदैन, गुनगुनाउँछ आयो साउनको झरी भने तिमी आउन, भन्दा भन्दै गफ गर्दा गर्दै एउटा लाइन पङ्क्ति भयो, ल अब यसलाई छ नि ट्युनमा फेरि एकचोटि ट्राई गर्नुहोस् त भने बहुत सहज ढङ्गले आयो ट्युनिङमा बन्यो। साउनको झरी भने तिमी आउन एकदम करेक्ट भयो, भनेपछि अर्को लाइन झरी मेरो मनको अँधेरीमा जुन छ हुन, त्यही बस्दा बस्दै गफ गर्दा गर्दै बन्यो त्यो।
0: हजुर, यो सिङ्गो गीत नै यसरी नै गफ गर्दा गर्दै बन्यो।
1: हो, साउनको झरी भने तिमी आउन मेरो मनको अँधेरीमा जुन छाउन बन्यो। अन्तरमा जाँदाखेरि चाहिँ के भन्छ, उहाँको नोट छ नि त हाईमा थियो, त्यो नोट हाई भएको कारणले अब शब्द के हो भने उचाइको कुरो आयो त्यहाँ। अब हामी लेख्ने मान्छेलाई त्यो हो, त्यो शब्द त्यो उचाइ त्यो हुन साथै पहाड आयो, हिमाल आयो, बादल आयो, अब यहाँ सबै यस्तै यस्तै कुरो भयो। त्यो सिचुएसन नै त्यो ट्युनले लिएर गयो, त्यो डिमान्ड गर्यो त्यो, अनि यसरी गरेर जाने त्यो अन्तरा जाने त्यसरी बनेको त्यो, जस्तो बाफिएर आज हिमाल किन रहेछ त्यो, किनभने त्यो हाई पिचमा छ
0: त्यहाँ
1: माथिल्लो स्वरमा, त्यो स्वरको जस्टिफाई गर्नको लागि त्यसपछि जाने शब्दहरू खोज्नु पर्यो।
0: श्रावण महिना नेपाली गीत सङ्गीतका लागि किन यति विशेष मानिन्छ, यहाँको अनुभवले के भन्छ?
1: श्रावण महिना त यसै पनि गर्मी सकिएर ग्रीष्म ऋतु सकिएर वर्षातको आरम्भ हुने भएको फेरि किनभने अनि चाहिँ के छ भने हाम्रो संस्कृतिमा खास गरेर अब काली कृषि प्रधान देश भएको कारणले गर्दाखेरि असार महिना पुरा चाहिँ कृषि कार्यहरू आफ्ना चाहिँ वर्षभरलाई चाहिने जति पनि अन्नको चाहिँ व्यवस्था गर्ने त्यसको जगेर्ना गर्नका लागि श्रम चाहिँ दिइसकेपछि अब अन्तिम अन्तिम उसमा साउनको चाहिँ महिना सुरु हुन्छ र त्यसलाई गोडमेल गर्ने त्यसलाई प्रोडक्सन गर्ने भएपछि मान्छेलाई फुर्सद हुन्छ त्यो, अनि त्यो फुर्सद भएको कारणले गर्दाखेरि के हुन्छ भने त्यहाँनिर गएर मान्छेले अलिकति प्रकृतिले नै मान्छेलाई चाहिँ क्रिएटिभ बनाउँछ, त्यस कारणले पनि साउनको अलिकति महत्त्व छ, त्यहाँको हरियालीको महत्त्व छ। तपाईँहरू जति पनि लोक गीतहरू हेर्नुहोस्, हाम्रो लोक परम्परालाई हेर्नुहोस्, त्यो लोक परम्परामा साउन महिनाको चाहिँ बडो चाहिँ त्यो हरियालीको पानीको त्यो चाहिँ सिमसिमे पानीको बारेमा असाध्य वर्णन हुन्छ।
0: नेपाली गीतहरूमा जस्तो यहाँकै गीतदेखि लिएर होइन धेरै गीतहरूमा श्रावण झरी हरियाली र बिरुवाका बिम्बहरू यति धेरै दोहोरिनुको कारण यहाँलाई के लाग्छ?
1: होइन त्यो त्यो त यसो हुन्छ एट्र्याक्सनको कुरो हुन्छ कि, किनभने तपाईँले यता बिरहको मात्रै कुरा हुँदैन, यहाँ त संयोगको कुरा पनि त छ नि त, फेरि पहिला त मिलनको पनि त कुराहरू हुन्छ त्यहाँ, त्यस कारणले किन यो त समान रूपले, तर पपुलर बढी चाहिँ बिरहका गीतहरू चाहिँ असाध्य पपुलर छन्, किनभने त्यो चाहिँ वास्तवमा हाम्रो लोक संस्कृतिमा पनि धेरै लोकगीतहरूमा पनि रोमान्टिक भन्दा बढी चाहिँ बिरहका गीतहरूको चाहिँ अलिकति संख्या अलिक बढी चाहिँ देखिन्छ।
0: अन्त्यमा साउनको यो सुन्दर मौसममा यहाँले आफ्ना श्रोता र नयाँ पुस्ताका गीत सङ्गीतका सर्जकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
1: सबभन्दा पहिला त यो साउन महिनाको पहिलो दिन साउन संक्रान्तिको उपलक्ष्यमा सबैलाई मेरो हार्दिक मङ्गलमय शुभकामना, यहाँहरूको यो आगामी दिनहरू यस्तै हरियाली छाओस् खुसियाली छाओस्, अब यही नै हो हामीले एक अर्कोलाई दिनुपर्ने शुभकामना।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ सङ्गीतकार दीपक जङ्गम। हरियाली प्रेम आस्था र प्रकृतिको सौन्दर्य बोकेको श्रावण महिनाले नेपाली गीत सङ्गीतलाई समृद्ध बनाएको छ, तर यही महिनामा प्राकृतिक विपदको जोखिम पनि लिएर आउने भएकाले श्रोताहरूका सिर्जनाले मनोरञ्जन सँगसँगै सचेतनाको भूमिका पनि निर्वाह गरिरहेका छन्। त्यसैले श्रावणका गीतहरू केवल मौसमका गीत होइनन्, समाजको संवेदना संस्कृति र जिम्मेवारीका स्वर पनि हुन्।
2: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। बेलुकीको 8 बज्ने लाग्यो, अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

योजना बनाउन खर्चिएको प्रत्येक मिनेटले काम गर्दा 10 मिनेट बचाउँछ। यसै आदर्श भनाइसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा यहाँहरूलाई स्वागत गर्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै उत्प्रेरणात्मक प्रस्तुति आदर्श जीवनसँगै हामी हुन्छौँ। यहाँहरू सबैलाई आदर्श जीवनको अब करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। आज म तपाईँहरूसँग समय व्यवस्थापन र सफलताका सन्दर्भमा प्रेरणादायी कुराहरू गर्न लाग्दैछु। आज यो सन्दर्भमा कुरा गर्नुअघि एउटा गीत सुनौँ। यो गीत हामी आनन्द कार्कीको स्वरमा, दोन कार्कीको गीत रचना अनि शक्ति बल्लभको सङ्गीतमा सुन्छौँ।

गीतपछि अब कुरा गरौँ समय व्यवस्थापन र सफलताका बारेमा। मानिसको जीवनमा सबैभन्दा बहुमूल्य वस्तु के होला? धन, शक्ति, सम्बन्ध हो, यी सबै महत्त्वपूर्ण छन्। तर यिनीहरूसँगै अर्को शक्तिशाली र महत्त्वपूर्ण कुरा छ, त्यो हो समय। समय यस्तो सम्पत्ति हो जसलाई न त किन्न सकिन्छ न त बचत गरेर राख्न सकिन्छ। यो त निरन्तर बगिरहन्छ। जसले समयलाई बुझेको हुन्छ उसले जीवनलाई पनि बुझेको हुन्छ। जसले समयलाई गुमाएको हुन्छ उसले अवसर पनि गुमाएको हुन्छ। अब कुरा गरौँ समय व्यवस्थापन भनेको के हो त। समय व्यवस्थापन भनेको केवल घडी हेरेर काम गर्नु होइन, यो त हामीले गर्ने कामहरूको प्राथमिकता निर्धारण गर्ने कला हो। के काम गर्ने, कहिले गर्ने, कति गर्ने भन्ने स्पष्टता हुनु नै समयको व्यवस्थापन हो। समय व्यवस्थापन भनेको जीवन व्यवस्थापन पनि हो। उसो भए के समयको सही प्रयोगले सफलता दिन्छ त? हो, सफलता प्राप्तिसँग समय व्यवस्थापनको पनि महत्त्वपूर्ण भूमिका हुन्छ नै। सफलता कुनै एकपटकको प्रयासले प्राप्त गर्ने होइन, सफलता प्राप्त गर्नका लागि साना साना प्रयासहरू र पटक पटकका प्रयासहरू आवश्यक पर्छन्। र त्यसका लागि समयको सही व्यवस्थापन गर्न सकियो भने कुनै पनि कार्य समयमै पुरा हुन्छ अनि सफलता प्राप्त हुन्छ। यसर्थ समयको सही प्रयोगले लक्ष्य स्पष्ट हुन्छ र तनाव पनि कम हुन्छ। समयको अनुशासित पालनाका बारेमा बेन्जामिन फ्रैंकलिनको प्रेरणादायी प्रसङ्ग यहाँ सुनाउन चाहन्छु म। बेन्जामिन फ्रैंकलिनले आफ्नो जीवनलाई घण्टा घण्टा योजना गरेर चलाउँथे। उनको एउटा प्रसिद्ध भनाइ छ, लस्ट टाइम इज नेभर फाउन्ड अगेन, अर्थात् बितेको समय फेरि प्राप्त गर्न सकिँदैन। उनी बिहान उठेर आफैलाई सोद्धथे, आज मैले के राम्रो काम गर्न सक्छु होला। यही अनुशासनले उनलाई वैज्ञानिक, लेखक र राजनीतिज्ञ बनाए पनि। यसै गरी एलन मस्कको टाइम ब्लकिङको विधिको पनि चर्चा गरौँ। एलन मस्क आफ्नो दिनलाई 5-5 मिनटका ब्लकमा बाँड्दछन्। उनी स्पेस एक्स, टेस्ला जस्ता ठुला कम्पनी चलाउँदा पनि समयको सूक्ष्म व्यवस्थापन गर्छन्। यसको अर्थ के हो भने सफलता ठुलो कामबाट होइन, सही समयमा गरिएको सानो सानो कामबाट आउन सक्छ। अब कुरा गरौँ समय व्यवस्थापन र अनुशासनको। अनुशासन बिना पनि समय व्यवस्थापन गर्न सम्भव छैन। यदि हामीले समयलाई व्यवस्थापन गर्न सकेनौँ भने समयले हामीलाई आफ्नो दबावमा राख्नेछ। अब कुरा गरौँ बिलगेट्सको। बिलगेट्सको पढ्ने बानीको कुरा गर्दाखेरि बिलगेट्सले वर्षमा 50 भन्दा बढी किताबहरू पढ्ने गर्छन्। उनी थिङ्क विक मनाउने गर्छन्, जहाँ उनी एक्लै बसेर अध्ययन गर्छन् अनि सोचेर योजना बनाएर समय बिताउँछन्। अब कुरा गरौँ हामीले चाहिँ समयको दुरुपयोग कसरी गरिरहेका छौँ त। हामी अनावश्यक रूपमा समय बिताउनको लागि अर्थात् समय पास गर्नका लागि सोसियल मिडियामा समय बर्बाद गरिरहेका हुन्छौँ। सोसियल मिडियाले हाम्रो महत्त्वपूर्ण समय चोरिरहेको हुन्छ, तर हामीले पत्तै पाइरहेका हुँदैनौँ। 1 घन्टा खेर गयो भने त्यो मेरो जीवनकै एक हिस्सा हरायो भन्ने कुरा बुझ्न सकियो भने अर्थात् महसुस गर्न सकियो भने त्यो 1 घन्टालाई कति उपलब्धियुक्त बनाउन सक्थ्यौँ होला हामीले। समय व्यवस्थापन केवल छिटो काम गर्नु होइन, सही समयमा सही काम गर्नु पनि समय व्यवस्थापन हो। मानिसको जीवनमा सफलता केवल मेहनतले मात्र प्राप्त हुँदैन, त्यसका लागि सही दिशा र स्पष्ट योजना पनि उत्तिकै आवश्यक हुन्छ। बिना योजना गरिएको काममा अक्सर अलमल हुन्छ अनि दोहोरिने सम्भावना हुन्छ। त्यसैले भनिएको होला, योजना बनाउन खर्चिएको प्रत्येक मिनटले काम गर्दा 10 मिनट बचाउँछ भनेर। जब हामी कुनै काम सुरु गर्नु अघि स्पष्ट योजना बनाउँछौँ, तब हामीलाई के गर्ने, कसरी गर्ने र कहिले गर्ने भन्ने कुरामा ढुक्क हुन्छौँ। यसले हाम्रो ध्यान केन्द्रित गर्छ र अनावश्यक भुलभुलैयाबाट बचाउँछ पनि। योजना नभएको अवस्थामा मानिसले बारम्बार सोच्न, निर्णय गर्न र सुधार गर्न समय खर्च गर्छन्, जसले काम ढिलो मात्र होइन अल्छी लाग्दो पनि बनाउँछ। उदाहरणका लागि, एउटा विद्यार्थीले परीक्षाको तयारी गरिरहेको बेला बिना योजना उसले पढाइलाई, आफ्नो अध्ययनलाई अगाडि बढायो भने उसको अवस्था के होला? उसलाई ज्ञानै हुँदैन कि कुन विषयको लागि कति समय प्रदान गर्ने।
परिणामस्वरूप उसले समय धेरै खर्च गरे पनि प्रभावकारी परिणाम पाउँदैन। तर यदि उसले सुरुमा नै अध्ययन तालिका बनायो भने उसले कम समयमा बढी उपलब्धि हासिल गर्न सक्छ। योजना बनाउनु भनेको केवल सूची बनाउनु अथवा सूची बनाएर गर्नु होइन, यो आफ्नो लक्ष्यप्रति प्रतिबद्ध हुने प्रक्रिया पनि हो। यसले प्राथमिकता निर्धारण गर्न सिकाउँछ, महत्त्वपूर्ण कामलाई अगाडि राख्न मद्दत गर्छ र अनावश्यक गतिविधिबाट टाढा राख्छ पनि। अब जब योजना स्पष्ट हुन्छ, काम सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न हुन्छ। साथै योजना बनाउँदा सम्भावित समस्या र चुनौतीहरूको पनि पूर्व अनुमान गर्न सकिन्छ। यसले समस्या आउँदा डराउने होइन, समाधानतर्फ केन्द्रित हुन पनि मद्दत गर्छ। यही कारणले योजना बनाउने सानो प्रयासले कामको समयमा ठूलो बचत गर्छ। अन्तत समयको सही उपयोग नै सफलताको आधार हो। यदि हामीले केही समय योजना बनाउन लगानी गर्यौँ भने त्यो समय ब्याजसहित फर्किन्छ। हामीले गरेको काम छिटो, राम्रो र व्यवस्थित रूपमा सम्पन्न हुन्छ। त्यसैले कसैले भनेका छन्, समयलाई सम्मान गर, सफलता आफै आउँछ। किनकि धन हरायो भने कमाउन सकिन्छ, सम्बन्ध टुटे पनि फेरि जोड्न सकिन्छ, तर एक पटक बितेको समय भने कहिल्यै फर्केर आउँदैन। समय नदीको बहाव जस्तै हो, एक पटक बगिसकेको पानी फेरि फर्केर आउँदैन। समय पनि त्यस्तै हो। हामीले आज जुन क्षणलाई व्यवस्था गर्छौँ, भोलि त्यही क्षणको मूल्य बुझ्दा पनि त्यसलाई फिर्ता ल्याउन सक्दैनौँ। यही कारणले समयको सही उपयोग नै जीवनको सफलता र असफलताको मुख्य आधार बन्न पुग्छ। धेरै मानिसहरू आफ्नो जीवनमा पछुतो गर्छन्, यदि त्यो बेला मैले समयलाई सही प्रयोग गरेको भए। तर के गर्ने, पछुतोले समय फर्काउँदैन। यो केवल एउटा सिकाइ मात्र हो जसले भविष्य सुधार्न मद्दत गर्न सक्छ। त्यसैले समयको मूल्य बुझ्ने मानिसले वर्तमानलाई गम्भीरतापूर्वक लिन्छन् र हरेक क्षणलाई अवसरको रूपमा प्रयोग पनि गर्छन्। समयको सदुपयोग प्रायः सानो सानो लापरवाहीबाट सुरु हुन्छ। आजको कामलाई भोलि सार्नु, अनावश्यक कुरामा समय खर्च गर्नु वा लक्ष्यविहीन भएर दिनहरू बिताउनु, यस्ता बानीहरूले बिस्तारै हाम्रो जीवनका बहुमूल्य घण्टाहरू खेर गइरहेका हुन्छन्। जबसम्म हामी सचेत हुँदैनौँ, त्यस बेलासम्म समय हाम्रो हातबाट निस्किसकेको हुन्छ। तर जसले समयलाई सम्मान गर्न सिक्छ, उसले जीवनलाई नै सम्मान गर्न सिक्छ। समयको सही उपयोग गर्ने व्यक्तिले आफ्नो लक्ष्य स्पष्ट राख्छ, प्राथमिकता निर्धारण गर्छ र प्रत्येक क्षणलाई अर्थपूर्ण बनाउँछ। त्यसैले समयलाई सही प्रयोग गर्नेले नै जीवनमा असाधारण सफलता प्राप्त गर्छ। आज हामीले कुरा गर्यौँ समय व्यवस्थापन र सफलताका बारेमा। यो प्रेरणादायी कुराकानी यति नै गरौँ, किनभने समय सङ्केततिर ध्यान गएको छ। आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई अब भने बिदा लिने बेला भएको छ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तका लागि पनि छँदैछ, त्योभन्दा अलिक पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी बन्न सकोस्, उपयोगी हुन सकोस्। यही शुभ भावना शुभकामनाका साथ नवीन दाहाल बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: Ekes bolna spal. भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब प्रस्तुत गर्दैछौँ बिहिबार बिहान प्रसारण भएको नागरिक शिक्षा कार्यक्रमको पुनः प्रसारण।
2: सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो, त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
3: कार्यक्रम नागरिक शिक्षा
2: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
4: नमस्कार, नागरिक शिक्षा कार्यक्रमको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ। पछिल्ला केही साता यता नेपालमा आत्मदाहका घटनाले समाजलाई गम्भीर रूपमा झस्काएको छ। केही दिनको अवधिमै देशका विभिन्न स्थानमा आत्मदाहका प्रयास गरेका समाचारहरू सार्वजनिक भइरहेका छन्। यी घटनाले केवल एक व्यक्तिको पीडा मात्र होइन, हाम्रो सामाजिक संरचना, मानसिक स्वास्थ्य, सार्वजनिक सेवा प्रणाली र नागरिक बीचको सम्बन्धका बारेमा गम्भीर प्रश्न उठाएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार औसतमा प्रत्येक दिन करिब 20 जना नेपालीले आत्मदाह गर्ने गरेका छन्। यो अवस्था सार्वजनिक स्वास्थ्य र सामाजिक दुवै दृष्टिकोणले अत्यन्तै चिन्ताजनक हो।
5: आत्महत्या वा आत्मदाह कुनै समस्याको समाधान होइन। यस्ता घटनाको पछाडि धेरै कारणहरू एकसाथ जोडिएका हुन सक्छन्। मानसिक तनाव, निराशा, डिप्रेसन, आर्थिक अभाव, बेरोजगारी, घरेलु हिंसा, सामाजिक अपमान, सम्बन्धमा आएको तनाव, दीर्घरोग वा आफूलाई एक्लो वा असहाय महसुस गर्नु जस्ता कारणहरूले व्यक्तिलाई गम्भीर मानसिक सङ्कटमा पुर्याउन सक्छन्। कहिलेकाहीँ तत्कालको आवेग वा असहाय मानसिक पीडाले पनि यस्तो निर्णय गराउन सक्छ। यस्ता घटनाले एउटा व्यक्तिको मात्र होइन, सम्पूर्ण परिवारको जीवन बदलिदिन्छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले छलफलका लागि निम्त्याएका छौँ एकजना मनोविद डाक्टर नरेन्द्र सिंह ठगुन्नालाई।
6: सर, स्वागत छ यहाँलाई कार्यक्रममा।
7: धन्यवाद सर।
6: आत्महत्या र आत्मदाह बीच मनोवैज्ञानिक रूपमा के फरक छ र यो आत्मदाहलाई कतिपय अवस्थामा विरोध वा आक्रोशको अभिव्यक्ति पनि भनिन्छ, यसलाई कसरी बुझ्न सकिन्छ?
7: खास गरेर आत्महत्या र आत्मदाह दुइटै चाहिँ आफ्नो जीवन आफै समाप्त गर्ने क्रियाकलाप हो। तर आत्महत्यामा चाहिँ व्यक्तिका पर्सनल व्यक्तिगत कुराहरूले गर्दाखेरि चाहिँ बढी रिस्क भएर चाहिँ व्यक्तिले आत्महत्या गर्छ भने, सामाजिक, सांस्कृतिक, मानसिक समस्याको कारणले गर्दाखेरि व्यक्तिले चाहिँ आत्महत्या गर्ने गर्छ भने, आत्मदाहमा चाहिँ हुन चाहिँ त्यो आफ्नो जीवन आफै समाप्त गर्ने क्रियाकलाप त हो, भनेको आफ्नो शरीरमा आफै आगो लगाएर चाहिँ आफ्नो जीवन समाप्त गर्ने प्रक्रिया भयो। तर चाहिँ यहाँनिर के हुन्छ भने, तपाईँले भने जस्तो यसमा बढी व्यक्तिगत कारणको साथसाथै सामाजिक र जुन परिवेश परिस्थिति भनेको खास गरेर चाहिँ राज्य संरचनाप्रतिको जुन चाहिँ वितृष्णा हुन्छ, जुन चाहिँ राज्यले निर्माण गरेका विभिन्न कानुनी झमेलाहरू छ त्यसप्रतिको, र राज्यले अहिले सञ्चालन गरेको सञ्चालन प्रक्रियामा चाहिँ जुन असन्तुष्ट भएर व्यक्तिले चाहिँ मैले मरिसकेपछि, मेरो मृत्यु भइसकेपछि यो परिस्थितिलाई चाहिँ चेन्ज गर्न केही कन्ट्रिब्युसन हुनसक्छ होला भन्ने मनोदशाका साथ चाहिँ व्यक्तिले चाहिँ आत्मदाह गर्ने प्रयास गरेको देखिन्छ।
6: पछिल्लो समय नै नेपालमा आत्महत्या र आत्मदाहका घटनाहरू बढेको देखिन्छ। अब मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा यसको मुख्य कारणहरू चाहिँ के हुन सक्छन्?
7: अब आत्म हत्या र आत्मदाहका घटनाहरू चाहिँ पछिल्लो समयमा बढेको तपाईँले जुन भनिराख्नु भएको छ, त्यो चाहिँ प्रत्येक वर्ष संसारभरि 7,03,000 व्यक्तिको मृत्यु आत्महत्याले हुने गर्दछ। जति त्यो मृत्यु हुने गर्दछ ती मृत्युमध्ये करिब करिब 77% जति मृत्यु चाहिँ लो र मिडिल इन्कम कन्ट्री भएका देशहरूमा हुने गरेको तथ्याङ्कले देखाएको छ। र नेपालमा पनि पछिल्लो 5-7 वर्षको हामीले ट्रेन्डलाई हेर्ने हो भने करिब करिब 7,000 मान्छे प्रत्येक वर्ष आत्महत्या गरेर चाहिँ मृत्यु भइराखेको चाहिँ नेपाल सरकार गृह मन्त्रालयसित भएको तथ्याङ्कलाई चाहिँ आधार मानेर भन्न सकिन्छ। र त्यो हाम्रो देशमा पछिल्लो 5 वर्षको ट्रेन्ड हेर्ने हो भने बिचमा 1 वर्ष अलिक घटेको देखिए पनि, सङ्ख्यात्मक हिसाबले 200-300 मान्छेको कम मृत्यु भएको देखिए पनि, हाम्रोमा चाहिँ पछिल्लो 5 वर्षको एभरेजमा चाहिँ हेर्ने हो भने करिब करिब सङ्ख्यात्मक हिसाबले चाहिँ 15-20% जति बढ्दो देखिन्छ। यसको कारण चाहिँ के हुनसक्छ भन्ने सन्दर्भमा चाहिँ अब कुनै पनि व्यक्तिमा जति पनि व्यक्तिले मृत्यु आत्महत्या गर्ने गर्नुहुन्छ तीमध्ये करिब करिब 90% जतिमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याको कारणले गर्दाखेरि आत्महत्या हुन्छ भन्छ। समाजमा जुन आर्थिक अवस्था कमजोर हुँदाखेरि अनि त्यसपछि चाहिँ आफूले सोचेको जस्तो नहुँदा, बेरोजगारी, विभिन्न प्रकारका चाहिँ लाञ्छना कलङ्कहरूको कारणले गर्दाखेरि र व्यक्तिमा चाहिँ व्यक्तिगत जीवनका घटेका विभिन्न ट्रमेटिक सिचुएसनहरूको कारणले गर्दाखेरि पनि व्यक्तिले चाहिँ आत्महत्याको जोखिम या आत्मदाहको जोखिमहरू चाहिँ निम्त्याउने गर्दछ। र खास गरेर हामीले अब यसलाई सजिलो सबैले बुझ्ने भाषामा चाहिँ बायोलोजिकल, साइकोलोजिकल र सोसल भनेर 3 केटागोरीमा चाहिँ बाँड्न सक्छौँ। बायोलोजिकल भनेको चाहिँ शरीरमा देखिने चाहिँ त्यो हार्मोनको गडबडीको कारणले गर्दाखेरि या मानसिक स्वास्थ्यको जोखिम बढ्ने भयो भने, दोस्रो चाहिँ मनोवैज्ञानिक भनेको चाहिँ के भयो त भन्दाखेरि जसरी म अब जीवनमा केही गर्न सक्दिनँ भन्ने प्रकारको मनोनिराशा, आत्मबल कम हुने फेरि चाहिँ जीवनमा केही गर्न सकिँदैन भन्ने टाइपको जुन थट हुन्छ, पर्सनालिटी ट्रेट भयो, इन्टेलिजेन्स भयो अनि इन्ट्रेस्टका कुराहरूले पनि कहिलेकाहीँ चाहिँ व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम बढाउन सक्छ भने, सामाजिक कारण अन्तर्गत चाहिँ जुन त्यो समाजमा कुनै व्यक्तिमा मानसिक स्वास्थ्यको जोखिम बढेछ भने समाजमा चाहिँ तपाईँको के भन्छ त लाञ्छना विभेद जुन गरिन्छ अनि अशिक्षा, गरिबी, बेरोजगारी ती सम्पूर्ण सामाजिक फ्याक्टर र विभिन्न प्रकारका चाहिँ आघातजन्य घटनाहरूको सामना गर्नुपर्दा पनि व्यक्तिमा चाहिँ के हुनसक्छ त भन्दाखेरि आत्महत्याको जोखिम चाहिँ बढ्न सक्ने सम्भावना हुन्छ भनेर विभिन्न अध्ययनहरूले चाहिँ देखाएको छ।
6: हजुर, अब जस्तो कुनै व्यक्तिलाई आत्मदाह अथवा आत्महत्यासम्म पुग्न बाध्य बनाउने मानसिक, पारिवारिक, सामाजिक तथा आर्थिक कारणहरू चाहिँ एकअर्कासँग सम्बन्धित छन्, जोडिएका छन्।
7: पक्का पनि, किनकि हामी व्यक्ति हो, जसरी भने व्यक्तिको मनोसामाजिक भन्छौँ कि त्यसलाई, अब हामीले अलिक सजिलो बुझ्नुको लागि चाहिँ सबैलाई मनोसामाजिकको कन्सेप्टलाई बुझौँ होला। एकातिर चाहिँ व्यक्तिको मन हुन्छ, दोस्रो चाहिँ व्यक्तिको समाज हुन्छ। र कहिलेकाहीँ चाहिँ मनले भनेको कुरा समाजले मान्छ, कहिलेकाहीँ समाजले भनेको कुरा मनले मान्छ र त्यसको बिचमा चाहिँ सकारात्मक तारतम्यता मिलिरहेको हुन्छ, त्यही भएर चाहिँ हाम्रो जीवन चलिरहेको हुन्छ। तर कहिले जो जो व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम हुने गर्दछ, कहिलेकाहीँ उनीहरूलाई के लाग्छ भने मेरो कुरा समाजले बुझ्दै बुझ्दैन, मलाई चाहिँ वास्ता नै गरेन भन्ने लाग्छ उहाँहरूको मनमा। भने कहिलेकाहीँ चाहिँ समाजका कुराहरूमा चाहिँ मैले किन मान्नु पर्यो त नि, मैले चाहिँ समाजले भनेको कुरा मान्नै पर्ने भन्ने कहाँ छ, के छ, किन गर्नु पर्यो भन्ने प्रकारको चाहिँ जुन त्यो द्वन्द्व हुन्छ, त्यो द्वन्द्वले गर्दा के हुन्छ भने एक प्रकारको चाहिँ निराशा आउँछ। भनेको चाहिँ अन्तर्व्यक्तिक सम्बन्धमा चाहिँ के हुन्छ त भन्दाखेरि समाज व्यक्तिमा चाहिँ मनोसामाजिक समस्याको अवस्थामा पुग्छ र मनोसामाजिक समस्याको अवस्था लामो समयसम्म रहिराख्यो भने त्यसले चाहिँ सामान्य खालको मानसिक समस्याको जोखिम निम्त्याउँछ, त्यसले चाहिँ कहिलेकाहीँ कडा खालको मानसिक समस्या ल्याउने भएकोले हाम्रो जुन त्यो अघि हामीले भनेका जुन त्यो पारिवारिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक र शारीरिक जुन कारणहरू जुन छ त्यो कारण एक दोस्रोसित चाहिँ अन्योन्याश्रित छ। किनकि आत्महत्या चाहिँ कुनै एउटा पर्टिकुलर कारणले हुन्छ भन्ने छैन, किनकि त्यसमा चाहिँ के छ त भन्दाखेरि हाम्रो चाहिँ मल्टिपल फ्याक्टरहरूको चाहिँ कम्बिनेसनको कारणले गर्दाखेरि व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम बढ्ने हुन्छ भन्छ। त्यो कारणहरू चाहिँ एक दोस्रोसित चाहिँ इन्टरलिङ्क चाहिँ छ भनेर सजिलै हामीले अनुमान गर्न सकिन्छ।
6: हजुर, यहाँले भने जस्तै एक त स्वयं एक खालको निराशा हुने भयो, बेचैनी हुने भयो उसभित्र, एउटा चाहिँ अन्तर्द्वन्द्वहरू मनभित्र उसले चलिराखेका छन्, एक खालको विद्रोही स्वभाव उसले प्रकट गर्न सक्छ भन्ने कुराहरू हामीले उसले त महसुस गर्ने भयो। सामान्य रूपमा यस्तो खालको जोखिममा, आत्महत्याको जोखिमसम्म पुग्ने स्थितिमा यो मान्छे पुग्न सक्छ भनेर त्यो वरिपरि रहेका परिवार, साथीभाइ, समुदायले चिन्न सक्ने गरी केही सङ्केतहरू, पूर्व सङ्केतहरू पनि आइराखेका हुन्छन् उसभित्र।
7: हजुर, अध्ययनले के भन्छ भने, किनकि म पछिल्लो 20-25 वर्षदेखि चाहिँ आत्महत्या रोकथामको मुभमेन्टमा नेपालमा काम पनि गरिराखेको हुँदाखेरि अध्ययनले के देखाउँछ भने, जति व्यक्तिले आत्महत्याको कारणले गर्दाखेरि मृत्यु हुने गर्दछ ती व्यक्तिहरूले मृत्यु हुनुभन्दा पूर्व करिब करिब 90% जति व्यक्तिहरूले चाहिँ त्यो सङ्केतहरू म यस्तो गर्दैछु है भन्ने कुरा चाहिँ कसै न कसैलाई चाहिँ अभिव्यक्त गरेको हुन्छ। तर परिवार, साथीभाइ, समाज त्यो कुरालाई चाहिँ महत्त्व दिएको हुँदैन। जस्तै म चाहिँ तपाईँहरूको बिचमा धेरै लामो समयसम्म रहदिनँ होला, मेरो जीवन चाहिँ मलाई चाहिँ जीवनमा केही पनि गर्न मन लागेको छैन, यस्तो ठाउँमा जान मन लागेको छ जहाँ चाहिँ कसैको आवाज नपुगोस्, मलाई चाहिँ भगवान्को प्यारो हुन मन लागेको छ, म बिना नै मेरो परिवारका सदस्यहरू, समाज चाहिँ खुसी हुन्छ, धरतीको बोझ कम हुन्छ र मलाई चाहिँ यस्तो ट्र्यापमा परेको छु जहाँबाट चाहिँ छुटकारा पाए चाहिँ मलाई आनन्द हुन्थ्यो र प्रायः जसो चाहिँ मृत्युको बारेमा कुरा गरिरहेको गरिरहने, त्यो सँगसँगै के हुन्छ त भन्दा त्यस्ता व्यक्तिहरूले अचानक आफ्ना इष्टमित्र साथीभाइसित भेटघाट गर्न थाल्छ। जसरी मानौ हाम्रो त भेटघाट गर्नको लागि केही न केही बहाना चाहिन्छ नि त, जस्तै तपाईँको पर्व चाहियो, जात्रा चाहियो, बर्थडे चाहियो, केही न केही चाहिँ फङ्सन नभइकन हामी भेट्दैनौँ नि त नर्मली एक दोस्रोलाई। तर त्यो व्यक्तिहरू चाहिँ साथीभाइ इष्टमित्रहरूसित अचानक भेटघाट गर्न थाल्छन् र हिजोसम्म उसका इम्पोर्टेन्ट सामानहरू, इम्पोर्टेन्ट लागेका कुराहरू चाहिँ अरूलाई बाँड्न थाल्छ। यो तपाईँलाई राम्रो लाग्छ, तपाईँले राख्दा हुन्छ अङ्कल आन्टी भनेर चाहिँ दिन थाल्ने हुन्छ, बाँड्न थाल्छ। सँगसँगै यदि ऊ घरको रिस्पोन्सिबल व्यक्ति हो भने आफ्नो रिस्पोन्सिबिलिटीलाई चाहिँ ह्यान्ड ओभर गर्छ। जस्तै कुनै अफिसमा, सरकारी कार्यालयमा या कुनै पनि अफिसमा चाहिँ अफिसको
6: जिम्मेवार
7: व्यक्ति ट्रान्सफर भइसकेपछि, नयाँ व्यक्ति आइसकेपछि त्यसलाई चाहिँ जसरी रिस्पोन्सिबिलिटी ह्यान्ड ओभर गर्दा यो यसरी गर्नुपर्छ, यो छ यस्तो छ भनेर भने जस्तै, जसरी उहाँले चाहिँ मानव बिजनेस गरिराख्नु भएको छ भने फलानलाई मैले यति पैसा दिनुपर्ने छ, फलानुबाट यति पैसा लिनुपर्ने छ, यो काम यसरी गर्नुपर्छ, मैले सामान फलान ठाउँबाट लिने गरेको छु टाइपको चाहिँ भन्न थाल्नुहुन्छ। र यी सम्पूर्ण घटनाक्रमहरूलाई आधार मानेर कुनै पनि व्यक्तिमा चाहिँ आत्महत्याको जोखिम छ है भन्ने कुरा चाहिँ सजिलै पूर्व सङ्केत हामीलाई अलि हामीले अवेर भयौँ, सोसाइटी अवेर भयो भने सजिलै तरिकाले चाहिँ पूर्वानुमान गर्न सकिने चाहिँ आधारहरू प्रशस्त छ भन्न सकिन्छ।
6: अब यो आत्महत्या अथवा आत्मदाहका घटनाले हाम्रो सामाजिक संरचना, मानसिक स्वास्थ्य, अब सार्वजनिक सेवा प्रणाली र नागरिक बीचको अन्तर सम्बन्धबारे के कस्ता प्रश्नहरू उठाएको छ र यसले सामाजिक सम्बन्धमा कस्तो असर पर्न सक्छ?
7: आत्मदाहको घटनाहरू या जुन आत्महत्याका जुन घटनाहरू पछिल्लो समयमा चाहिँ हाम्रो कन्टेक्स्टमा पनि मिडियामा जुन तरिकाले आइराखेको छ र भइराखेको छ, किनकि हुन त प्रत्येक दिन करिब करिब 18-19 व्यक्तिको मृत्यु चाहिँ आत्महत्याले भइरहेछ एभरेजमा भन्ने तरिकाको चाहिँ तथ्याङ्कले देखाइराखेको छ। तर केही केसहरू चाहिँ के हुन्छ त भने अलि हाइलाइट हुने गर्दछ र त्यो हाइलाइट भएका केसहरू जुन तरिकाको आत्मदाहका घटनाहरू चाहिँ अब योभन्दा पहिले पनि 2-3 पहिले योभन्दा पुरानो सरकार हुँदाखेरि पनि भएको देखिन्थ्यो र अहिलेकोमा पनि जसरी त्यो अहिले चाहिँ एउटा घटिसकेपछि 2-3 ब्याक टु ब्याक जुन घट्यो त्यसले गर्दाखेरि एउटा प्रश्न चाहिँ के उब्जाउँछ त भन्दाखेरि हाम्रो सम्बन्ध जुन चाहिँ राज्यप्रतिको, समुदायप्रतिको, काहीँ न काहीँ चाहिँ यी सम्पूर्ण कुराहरूमा चाहिँ सम्बन्धमा चाहिँ एक प्रकारको अप्ठ्यारो चाहिँ आएको छ र यसलाई चाहिँ हामीले न्यूनीकरण गर्नको लागि चाहिँ सोच्नुपर्ने बाध्यता भएको छ। आत्मदाहको जुन घटना छ, राज्यप्रतिको वितृष्णा, सिस्टमप्रतिको वितृष्णा र सिस्टमलाई चाहिँ च्यालेन्ज गर्ने गरी अ काइन्ड अफ एक प्रकारको चाहिँ मन क्रान्तिकारी टुलको रूपमा चाहिँ यसलाई लिन सकिन्छ भन्ने भएको कारणले गर्दाखेरि काहीँ न काहीँ यसले हाम्रो सम्पूर्ण सामाजिक सांस्कृतिक अस्तित्वलाई, एक दोस्रोको जुन त्यो हार्मोनी छ, त्यो हार्मोनीलाई चाहिँ असहज बनाउनको लागि भूमिका निर्वाह गरेको चाहिँ देखिन्छ।
6: अब त्यसो भनेदेखि यो आत्महत्या रोकथामको लागि एउटा परिवार, विद्यालय, कार्यस्थलहरू, समुदायले कस्तो सहयोगी, सम्मानजनक र संवादमुखी वातावरण निर्माण गर्न सक्छ, निर्माण गरिनुपर्छ ताकि त्यस्तो किसिमको दुःखद परिस्थिति सिर्जना नहोस् भन्नको निमित्त?
7: अब राम्रो प्रश्न गर्नुभयो। खास गरेर अहिले हाम्रो सबैको बहस, अहिले जुन सार्वजनिक मिडियाहरूमा जुन तरिकाले कुराकानी भइराखेको छ, यो कसरी रोकथाम गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी बढी फोकस हुनुपर्ने थियो र यो गर्नको लागि चाहिँ जसरी व्यक्तिको मलाई यदि कुनै ए भन्ने व्यक्तिलाई चाहिँ कुनै त्यस्तो रिस्क भइरहेछ भने व्यक्तिले के गर्नु पर्यो भने मलाई यस्तो गाह्रो भएको छ, यो कुराको बारेमा मैले कसै न कसै यो मनको कुरा त्यो मनले बुझ्ने नजदिकको व्यक्तिसित कुरा गर्नुपर्छ, भन्नुपर्छ, सुनाउनुपर्छ भन्ने तरिकाले चाहिँ हामीले चाहिँ आफूले प्रयास गर्ने व्यक्ति आफूले र उसको जसरी मानौँ मेरो पेरिफेरीमा मेरो साथीभाइ सर्कलमा कसैलाई चाहिँ त्यस्तो भइराखेको छ भने मेरो काम के हो भने तिमीलाई कुनै गाह्रो अप्ठ्यारो भएको छ भने तिम्रो कुरा सुनिदिनुको लागि म एभाइलेबल छु है भन्ने तरिकाको वातावरण, त्यो तरिकाको चाहिँ व्यवहार चाहिँ रिस्क भएको व्यक्तिलाई साथीभाइले गरिदिनु पर्यो। अनि विद्यालयमा यदि शिक्षक साथीहरूलाई, विद्यार्थीहरूमा चाहिँ त्यस्तो छ भने उसलाई चाहिँ एक्लो नछोड्ने, उसको कुरा सुनिदिनुको लागि एभाइलेबल हुने, उसले हामीसित कुरा गर्न चाहेको छ भने के कुराले गर्दा तिमीलाई चाहिँ मर्न मन लागेको छ त्यसको बारेमा भन्न मिल्छ भने मलाई भन, नभए तिमीले चाहिँ जसलाई भन्न मन लागेको छ, जसलाई चाहिँ तिमीले ट्रस्ट गर्छ त्यसित कुराकानी गर भनेर चाहिँ विद्यालय साथीभाइले भनेर, खास गरेर चाहिँ त्यस्तो बेलामा चाहिँ आत्महत्या रोकथामको लागि चाहिँ राज्यको तर्फबाट गरिनुपर्ने के हो भने मानसिक स्वास्थ्य साक्षरताको राष्ट्रिय लेभलको अभियान चलाउनु पर्यो। त्यो भनेको के हो भने मैले अघि पनि भने जति पनि व्यक्तिले चाहिँ आत्महत्या गर्ने गर्नुहुन्छ तीमध्ये धेरै जसो मेजोरिटी केसहरूमा चाहिँ नर्मली रिसर्चले त के पनि भन्छ भने 90% जतिले चाहिँ कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याको कारणले हुन्छ भन्छ। त्यसमा पनि 70% जति त डिप्रेसनको कारणले हुन्छ भन्ने तथ्याङ्क भनिसकेपछि यदि हामीले मेन्टल हेल्थ लिटरेसीलाई चाहिँ जसरी हामीले चिया पसलमा दलहरूलाई चाहिँ गाली गर्नुको सट्टा चाहिँ तिम्रो मानसिक स्वास्थ्य कस्तो छ भन्ने कुरा गर्ने वातावरण दियौँ भने, जसरी मानव विद्यालयमा शिक्षक साथीहरूले मेन्टल हेल्थ लिटरेसीको बारेमा कक्षा कोठामै सिकाउनु पर्यो, खास गरेर पाठ्यक्रममै हाम्रो कक्षा 5-6 देखि चाहिँ अनिवार्य रूपमा मानसिक स्वास्थ्यको एउटा च्याप्टरको रूपमा चाहिँ त्यसलाई इन्ट्रोड्युस गर्ने काम गर्नु पर्यो। राज्यले के गर्नु पर्यो भने जसरी पहिले चाहिँ हामीले साक्षरता दर बढाउनुको लागि प्रौढ शिक्षा चलाए जस्तै मानसिक स्वास्थ्यप्रतिको साक्षरता बढाउनुको लागि चाहिँ त्यस्तै प्रकारको चाहिँ इन्टेन्सिभ क्याम्पेन चाहिँ चलाउनु पर्यो, न कि यो घटना घट्यो, घटना घटिसकेपछि मिडियाको ध्यान केन्द्रित गर्नुको लागि चाहिँ हामीले यस्तो गर्दैछौँ भन्ने तरिकाको प्रोग्राम गर्नुको सट्टा वर्षभरि नै मुभमेन्ट चलाउनु पर्यो। र रिसर्चले के पनि सजेस्ट गरेको छ भने जुन देशमा मानसिक स्वास्थ्य साक्षरता प्रतिका चाहिँ अभियानहरू चलेका छन् देशव्यापी रूपमा, त्यहाँ चाहिँ आत्महत्याको जोखिम चाहिँ 30-40% चाहिँ घटेको छ भन्ने अध्ययनहरूले नै देखाएको कारणले गर्दाखेरि हामीले पनि अहिलेदेखि नै 1-2 वर्ष चाहिँ लगातार रूपमा चाहिँ मेन्टल हेल्थ लिटरेसीको क्याम्पेन चाहिँ कार्यस्थलमा, विद्यालयमा, समुदायमा, प्रत्येक अफिसमा काम गर्ने 5 जनामध्ये 1 जनामा डायग्नोजेबल मेन्टल इलनेस छ भन्छ, विद्यालयमा बालबालिकाहरूमा 6 जनामध्ये 1 जनामा छ, विद्यालयमा काम गर्ने शिक्षक साथीहरूमा 5 जनामध्ये 2 जनामा जति मानसिक स्वास्थ्यको जोखिम छ भन्छ, महिलाहरूमा 5 जनामध्ये 1 जनामा मानसिक स्वास्थ्यको जोखिम छ भन्ने जुन देखिएको छ, यसलाई मिनिमाइज नगर्ने बेलासम्म त आत्महत्याको जोखिम त बढ्ने चान्स बढेको कारणले गर्दाखेरि हामीले मेन्टल हेल्थ लिटरेसीलाई चाहिँ मेसिभ क्याम्पेनको रूपमा र हाम्रा जति पनि यो राजनीतिक दलका कार्यकर्ताहरू हुनुहुन्छ उहाँहरूका कार्यकर्ताहरू उहाँहरूका चाहिँ सांसदमा नीति निर्माण गर्ने ठाउँमा चाहिँ सबैलाई चाहिँ मेन्टल हेल्थ लिटरेसीको बारेमा चाहिँ हामीले प्रोपर तरिकाले क्याम्पेन गर्न सक्यौँ भने सम्भवतः हामीले मानसिक स्वास्थ्यप्रतिको लाञ्छना र विभेदलाई कम गर्न सक्छौँ। त्यसले गर्दा आत्महत्या रोकथाममा चाहिँ एउटा कोसे ढुङ्गा चाहिँ साबित हुनसक्छ जस्तो मलाई लाग्छ।
6: अब यस्ता घटनाहरूको जुन समाचार सम्प्रेषण गर्ने कुराहरू छन् त्यस्तो बेलामा सम्प्रेषण गर्दाखेरि सञ्चार माध्यम र सामाजिक सञ्जालले कस्तो नैतिक र जिम्मेवार अभ्यास चाहिँ अप्नाउनुपर्छ, त्यसले गर्दाखेरि उसको मानसिक स्वास्थ्यमा असर पर्ने अथवा त्यस्ता घटनाहरू बढोत्तरी हुनुमा नकारात्मक प्रभाव उत्पन्न नहोस् भन्नको निमित्त कसरी सचेत भएर सम्प्रेषण गर्न सक्छन् सञ्चार माध्यमहरूले?
7: तपाईँले राम्रो प्रश्न उठाउनु भयो। खास गरेर आत्महत्या रोकथाममा मिडियाको चाहिँ भूमिका महत्त्वपूर्ण छ भनेर अध्ययनले देखाउँछ, र यदि मिडियाले सकारात्मक तरिकाले चाहिँ आत्महत्याका घटनाहरूलाई चाहिँ सम्प्रेषण गर्यो भने 50% जति आत्महत्याको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भनेर अध्ययनले देखाएको छ। र त्यही भएर सेन्सेबल मिडिया रिपोर्टिङ गाइडलाइन भनेर चाहिँ इन्टरनेसनल एसोसिएसन फर सुसाइड प्रिभेन्सन र WHOले चाहिँ 2 पेजको एउटा गाइडलाइन फलो गरेको छ। गाइडलाइन चाहिँ फलो गर पत्रकार साथीहरूलाई, प्लस मिडियामा यसको बारेमा बोल्दाखेरि लेख्दाखेरि यो कुरा चाहिँ गाइडलाइन ध्यान दिनुपर्छ है भन्ने तरिकाले सजेस्ट गरिएको छ। र त्यसमा के भनिएको छ भने कुनै पनि आत्महत्याको घटनालाई चाहिँ ट्रेन्डिङ न्युजको रूपमा चाहिँ डेभलप गर्नु भएन, तर अहिले सोसल मिडिया र जति पनि अहिलेका विभिन्न मिडियाका सम्प्रेषणका मिडियमहरू छ त्यहाँ चाहिँ के देखिरहेको छ भने ट्रेन्डिङ न्युजको रूपमा आत्मदाहको घटनालाई चाहिँ ट्रेन्डिङ न्युजको रूपमा चाहिँ डेभलप गरेको देखियो। दोस्रो के भन्छ भने यदि प्रिन्ट मिडिया हो भने आत्महत्याको घटना लाई चाहिँ फ्रन्ट पेजमा कहिले लेख्नु हुँदैन भन्छ। अनि तेस्रो कुरा के भन्छ त भन्दाखेरि आत्महत्याको घटनाको बारेमा चाहिँ किनकि परिवारको प्राइभेसीको कारणले गर्दाखेरि आत्महत्या गर्ने व्यक्तिको चाहिँ फोटोहरू या उसको चाहिँ पर्सनल आइडेन्टिटी रिफ्लेक्ट हुने कुरा कुनै पनि चाहिँ डिस्प्ले नगर भन्छ, र त्यसलाई चाहिँ सक्सेसफुल स्टोरीको रूपमा डेभलप गर्नुको सट्टा त्यहाँ चाहिँ लेख्ने बेलामा आत्महत्या किन हुने गर्दछ, आत्महत्याको जोखिम भएका व्यक्ति कसरी थाहा पाउने र त्यसमा चाहिँ हाम्रो भूमिका के हुनसक्छ र यस्तो भयो भने कहाँ सम्पर्क गर्ने भनेर जसरी राष्ट्रिय हेल्पलाइन जस्तै नेपालमा पनि 1166 जुन छ 1166 आत्महत्या रोकथामको चाहिँ राष्ट्रिय हेल्पलाइन जुन छ त्यो हेल्पलाइनहरूलाई चाहिँ सपोर्ट गरेर चाहिँ कसरी सहयोग गर्न सकिन्छ भन्ने कुराको बाचमा लेख्नुपर्छ भन्ने तरिकाले चाहिँ गाइडलाइनले सजेस्ट गरेको छ। त्यसै गरेर चाहिँ त्यो बारेमा चाहिँ लेख्दाखेरि चाहिँ साधनको बारेमा डिटेल नलेख भन्ने गरिन्छ। काहीँ न काहीँ आत्महत्याका घटनाहरूको केसहरूको बारेमा चाहिँ नेपालमा मिडियामा चाहिँ सम्प्रेषण हुँदा हामीले एउटा सानो स्टडी पनि गरेका थियौँ, र धेरै जसोले चाहिँ यसमा काम गर्ने पत्रकार साथी प्लस जसले चाहिँ यसमा यो बिटहरू लेख्ने गर्नुहुन्छ उहाँहरू लेख्ने बोल्ने गर्ने साथीहरूले चाहिँ जुन चाहिँ मिडिया गाइडलाइन छ जसरी फलो गर्नुपर्ने त्यो चाहिँ नगरिएको जस्तो चाहिँ देखिन्छ। जसरी मानौँ फेसबुकमा कुन चाहिँ कुरा सम्प्रेषण गर्ने के नगर्ने भन्ने कुराको बारेमा पनि सबैजना अवेर भएर चाहिँ हामीले यसमा हामीले कन्ट्रिब्युट गर्न सक्यौँ भने सकारात्मक तरिकाले कन्ट्रिब्युट गर्यौँ भने आत्महत्याको जोखिमलाई चाहिँ 40-50% जति मिनिमाइज गर्न सकिन्छ भनेर चाहिँ विभिन्न अध्ययनहरूले देखाएको हुँदाखेरि हाम्रो मिडियाको सम्प्रेषणको चाहिँ महत्त्वपूर्ण भूमिका हुन्छ भन्न सकिन्छ।

0: ट्रस्ट गरेको छु त्यो व्यक्तिलाई चाहिँ आफ्नो कुरा सुनाउनु पर्यो। दोस्रो चाहिँ के गर्नु पर्यो भने मलाई यस्तो भइरहेछ भनेर चाहिँ परिवारका सदस्यहरूसित कुराकानी गर्नु पर्यो। अनि तेस्रो चाहिँ यदि उसलाई लाग्छ कि मानसिक स्वास्थ्यसँग सम्बन्धित हिजो जुन कुरा उसलाई चाहिँ आनन्द आउने गरेको थियो त्यो आनन्द पुनः घटिसकेको छ, एक्लै बस्न मन पराउँछ, हुनसक्छ डिप्रेसनका सिम्टम्सहरू देखिन सक्छ, र त्यस्तो बेलामा चाहिँ प्रोफेसनलहरूको सहयोग लिनुको लागि चाहिँ के गर्नु पर्यो त भन्दाखेरि आफैले चाहिँ पहल गर्नु पर्यो। र अब कहिलेकाहीँ चाहिँ त्यो भन्न नसकेका कुराहरू चाहिँ उनीहरूले आफ्नो विभिन्न माध्यमहरूबाट सकारात्मक सामना गर्ने तरिकाहरू अप्नाएर उसले चाहिँ के गर्न सक्छ डायरीमा लेखेर एक्सप्रेस गर्न सक्छ, मलाई यस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ अलिक क्रिएटिभ तरिकाले चाहिँ एक्सप्रेस गर्न सक्ने गरी चाहिँ व्यवहार गर्न सक्ने हुन्छ, र त्यसले गर्दा केही हदसम्म उहाँहरूको जुन त्यो रिस्क छ रिस्कलाई चाहिँ घटाउन सहयोग पुग्न सक्छ।
1: हजुर, आज हामीले कार्यक्रम नागरिक शिक्षामा एकजना मनोविद डाक्टर नरेन्द्र सिंह ठगुन्नाज्यूसँग आत्मदाह र आत्महत्या यसको मनोवैज्ञानिक रूपमा यसको के सम्बन्ध छ, यसका असरहरू कस्ता हुन्छन्, यसका सङ्केत र लक्षणहरू के हुन्छन्, र हामीले समाज राज्य सबैले यस्ता नकारात्मक घटनाहरू हुन नदिनको लागि के कस्तो सावधानी अप्नाउन सक्छौँ भन्ने विषयमा कुराकानी गरिराखेका छौँ। पछिल्लो समयमा भएका यस्ता आत्मदाह आत्महत्याका घटनाहरूलाई राजनीतिसँग पनि जोडेर हेर्ने गरिएको छ अथवा यसलाई अलि बढी उचाल्ने गरिएको स्थिति पनि छ, र विगतमा पनि यस्तो भइ नै राखेको थियो। अब राजनीतिसँग यसको के सम्बन्ध छ?
0: राजनीतिसँग चाहिँ सकारात्मक सम्बन्ध छ भन्न सकिन्छ जस्तो लाग्छ, किनभने जति पनि यो आत्मदाहका घटनाहरू हुन्छ राजनीतिको, मैले अघि पनि भने आत्मदाहका घटना खास गरेर चाहिँ आत्महत्याभित्र चाहिँ आत्मदाह गरेर चाहिँ आफ्नो जीवन समाप्त गर्ने जुन प्रक्रिया हुन्छ त्यो प्रक्रियामा चाहिँ व्यक्तिले के गर्छ भने राज्यप्रतिको सिस्टमलाई चाहिँ च्यालेन्ज गरेको हुन्छ। राज्यप्रतिको सिस्टममा चाहिँ जुन त्यो वितृष्णा आएको छ त्यो चाहिँ कानुनी रूपमा हुनसक्छ, आर्थिक रूपमा हुन्छ, जुन चाहिँ झैझमेलाहरू गर्नु परेको छ, या केही न केही चाहिँ उसलाई जुन त्यो असन्तुष्टि हुन्छ त्यो असन्तुष्टिलाई चाहिँ अभिव्यक्त गर्छ, जसले मेरो त मृत्यु भयो तर चाहिँ अरूले चाहिँ यसलाई राम्रो तरिकाले चाहिँ राज्यले चाहिँ ध्यान दिनुपर्छ भन्ने भएको कारणले गर्दा, किनकि अब व्यक्तिमा चाहिँ निराशा किन हुन्छ भन्दाखेरि व्यक्तिमा जसरी व्यक्तिको चाहिँ केही नैसर्गिक अधिकारहरू राज्यले चाहिँ दिनुपर्ने दायित्वहरू जस्तै तपाईँको चाहिँ स्वास्थ्य शिक्षा त्यसै गरेर चाहिँ रोजगारीका कुराहरूमा चाहिँ राज्य सेन्सिटिभ हुनु पर्यो, अनि आर्थिक सामाजिक हिसाबले चाहिँ उसले बाँच्न पाउनुको लागि भनेको डिग्निफाइड लाइफलाई चाहिँ बाँच्नको लागि चाहिँ आधार बनाउने काम त राज्यको भएको कारणले गर्दाखेरि होला केही व्यक्तिहरू धेरै जस्तो व्यक्तिहरूमा चाहिँ आत्महत्या चाहिँ व्यक्तिगत रूपमा पनि हुनसक्छ, तर चाहिँ काहीँ न काहीँ सामाजिक सांस्कृतिक र पोलिटिकल इन्भाइरोमेन्ट जुन छ त्यसको चाहिँ डाइरेक्ट कनेक्सन हुने भएको कारणले गर्दाखेरि राजनीतिक रूपमा चाहिँ यदि राजनीतिक स्थिरता भयो प्रत्येक व्यक्तिलाई चाहिँ बेसिक निडहरू फुलफिल गर्ने गरी राज्यले चाहिँ सम्पूर्ण व्यवस्थाहरू गरेको अवस्था भयो भने त्यस्तो बेलामा चाहिँ आत्महत्याको जोखिमलाई पनि न्यूनीकरण गर्न आशावादी हुने ठाउँ हुन्छ। त्यो भएको कारणले निराशावादी भइराखेको समुदायलाई चाहिँ आशावादी बनाउने र यहाँ चाहिँ तपाईँको चाहिँ जीवन अरू देशको अनुसार नै ठिकै छ भन्ने तरिकाको चाहिँ जानकारी गराउने या त्यो लेभलको कन्फिडेन्स दिने काम त राज्यको भएको कारणले गर्दा काहीँ न काहीँ चाहिँ यसलाई हामीले राजनीतिसित पनि जोड्न सकिन्छ।
1: हजुर, हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ, र अन्त्यमा अब यहाँलाई हुन त हामीले यसभन्दा अगाडिको यो छलफलमा पनि कुराकानी गरिसकेका छौँ कि आत्महत्या आत्मदाहका घटनाहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, त्यो हुन नदिनको निमित्त परिवार समाज र राज्यले के कस्तो वातावरण सृजना गर्न सक्छ बारेमा पनि केही कुरा त आइ नै सकेको छ। कार्यक्रमको अन्त्यमा चाहिँ के सन्देश छ समग्र यो नागरिक शिक्षा कार्यक्रम सुनिराख्नु भएका श्रोताहरूको लागि यहाँको केही विशेष सन्देश छ?
0: खास गरेर आत्महत्याको जोखिम भएका व्यक्तिहरू जोसुकैलाई पनि जसरी शारीरिक रोग लाग्न सक्छ त्यस्तै तरिकाले मानसिक रोग पनि लाग्न सक्छ, त्यो भएको कारणले गर्दा मानसिक रोग लाग्न नदिनुको लागि या यो आत्महत्याको जोखिम नहुन दिनको लागि चाहिँ हामीले दुई तिनवटा कुरामा चाहिँ महत्त्वपूर्ण तरिकाले ध्यान दिनुपर्छ। एउटा चाहिँ के हुन्छ भने हामीले पर्याप्त सुत्नु पर्यो, भनेको प्रत्येक व्यक्तिले 18 वर्षदेखि 64 वर्ष उमेर समूहको व्यक्तिले 7-9 घन्टा सुत्नु पर्यो, जसरी जसरी उमेर कम हुन्छ त्यति बढी सुत्नुपर्छ, जसरी उमेर बढ्दै जाँदाखेरि चाहिँ सुताई अलिक कम 7-9 घन्टा सुत्नुपर्छ भन्छ, र पर्याप्त सुत्नु पर्यो पहिलो कुरा। दोस्रो कुरा के भने तपाईँको चाहिँ पर्याप्त हाँस्नु पर्यो, भनेको चाहिँ प्रत्येक दिन चाहिँ नन स्टप 15 मिनट हाँस्न सक्यो, त्यसै गरेर चाहिँ व्यवस्थित दैनिकी हुनु पर्यो। व्यवस्थित दैनिकी भनेको बिहानदेखि बेलुकीसम्म सुत्ने उठ्ने चाहिँ हाम्रो प्याटर्न ठिकठाक हुनु पर्यो, र मेरो जीवनको चाहिँ व्यस्त समय अझै आउन बाँकी छ भन्ने मनोभावका साथ चाहिँ जीवनलाई चाहिँ अगाडि बढाउन सक्नु पर्यो, र यदि त्यस्तो गर्न सक्यौँ भने सम्भवतः हामी चाहिँ आशावादी हुन्छौँ, र आशावादी भयो भने रेज अफ होप हामीसित चाहिँ छ, फ्युचर चाहिँ मेरो राम्रो हुन्छ भन्ने प्रकारको मनोदशामा मैले यदि हामीले कुनै व्यक्तिलाई चाहिँ राख्न सक्यौँ या आफूले सकारात्मक भन्न सक्यो भने त्यसले चाहिँ आत्महत्याको जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्ने भएकोले यो कुरा चाहिँ रेडियो नेपाल मार्फत चाहिँ म सबै श्रोताहरूलाई चाहिँ के भन्न चाहन्छु भने आफ्नो सुस्वास्थ्यलाई चाहिँ राम्रो राख्नको लागि आवश्यक भन्ने हेल्दी लाइफस्टाइललाई चाहिँ फलो गर्ने, पर्याप्त सुत्ने, पर्याप्त हाँस्ने, ब्यालेन्स डाइट खाने अनि त्यसपछि पर्याप्त एक्सर्साइज गर्ने, यति कुरा गरियो भने कनेक्टेड हुने यो मनको कुरा त्यो मनले बुझ्ने, नेटवर्कसित जोडिएर काम गरियो भने सम्भवतः हामी मानसिक स्वास्थ्यको जोखिमलाई चाहिँ न्यूनीकरण गर्न सक्छौँ र त्यसले गर्दा आत्महत्याको जोखिम पनि घट्ने हुन्छ भन्न चाहन्छु।
1: हस्, आत्मदाह र आत्महत्याका

0: जुन घटनाहरू घट्न सक्छन् समाजमा त्यसलाई हामीले कसरी रोकथाम गर्न सक्छौँ, त्यसका कारणहरू के हुन सक्छन्, कसरी पहिचान गर्न सकिन्छ र त्यसलाई घटाउनको निमित्त समाज, परिवार, स्वयं व्यक्तिले कस्तो पहल गर्न सक्छ, राज्यले यसलाई कस्तो वातावरण तयार गर्न सक्छ र मानसिक स्वास्थ्यका विषयमा हामी सचेत रहन किन आवश्यक छ भन्ने विषयमा यहाँले महत्त्वपूर्ण जानकारी राखिदिनु भयो। मनोवैद डाक्टर नरेन्द्र सिंह ठगुना, यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद। रेडियो नेपाल मार्फत मेरो कुरा पनि श्रोता माझ पुर्याइदिनको लागि जुन सहयोग गर्नुभयो तपाईँ लगायत तपाईँको इन्टायर टिमलाई चाहिँ धेरै धेरै धन्यवाद।
2: तनाव भन्नु सामान्य कुरा हो, तर त्यो असहनीय बन्दै गएको महसुस भएमा त्यसलाई लुकाउनु चाहिँ हुँदैन। विश्वासिलो परिवारका सदस्य, साथीभाइ, शिक्षक, सहकर्मी वा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञसँग खुला छलफल गर्नुपर्दछ। हामी सबैले पनि आफ्नो वरपरका मानिसहरूको व्यवहारमा आएको सामान्य परिवर्तनलाई संवेदनशील रूपमा बुझ्नुपर्दछ। निरन्तर निराशा व्यक्त गर्नु, सबैसँग टाढिन खोज्नु, भविष्यप्रति आशा गुमाउनु वा अत्यधिक तनावमा देखिनु जस्ता सङ्केतलाई सामान्य रूपमा लिनु हुँदैन। समयमै साथ, संवाद र उचित सहयोगले धेरैको जीवन बचाउन सकिन्छ। यसको न्यूनीकरणमा सामाजिक सञ्जाल प्रयोगकर्ताको पनि उत्तिकै जिम्मेवारी छ। यस्ता घटनालाई सनसनीपूर्ण बनाउने, विस्तृत तरिकाले वर्णन गर्ने वा बारम्बार प्रचार प्रसार गर्ने भन्दा पनि मानसिक स्वास्थ्यबारे सही जानकारी, सहयोगको उपाय र आशाको सन्देश प्रवाह गर्नु आवश्यक छ।
3: हवस् त, आजका लागि नागरिक शिक्षा कार्यक्रम यति नै। आउँदो साता रोचक सामग्रीका साथ उपस्थित हुने गरी छुट्टिन्छौँ। प्राविधिक सहकर्मी सुलोचना वज्राचार्य, संयोजक उद्धव सिंह च्वाँगडीसँगै सञ्चालक भानुभक्त खड्का र विमला राईलाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। रातिको 9 बज्ने लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। सरकार र मिटर ब्याज पीडित पक्षबीच 9 बुँदे सहमति, मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बागमती प्रदेश सरकारद्वारा मन्त्रालयको संख्या 14 घटाएर 8 कायम र इरानमाथि अमेरिकी आक्रमण आज पनि जारी, कम्तीमा 8 जनाको मृत्यु। समाचार अब विस्तारमा। सरकार र मिटर ब्याज पीडित पक्षबीच आज 9 बुँदे सहमति भएको छ। सहमति भएपछि विगत 9 दिनदेखि जारी मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित भएको छ। गत आषाढ 25 गते जनकपुरको तृतीया गाछीबाट सुरु भएको पैदल न्याय मार्च 12 निजगढ पुगेपछि हिजो गृहमन्त्री सुदन गुरुङ र पीडित पक्ष बीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सहमति बमोजिम हिजो नै काठमाडौँ आएको पीडित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोली बीच भएको वार्ताले 9 बुँदे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ भने सम्पूर्ण फर्जी तमसुक दृष्टिबन्धक छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध र खारिज हुनेछ। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्ने छुट्टै न्यायाधिकरण, पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज जुत्ता उत्पादक सङ्घका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। उहाँले 3 तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादन सम्बन्धी सिपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता चप्पलको प्रवर्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउनुभयो। यस्तै उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। छलफलमा सङ्घका पदाधिकारी तथा सदस्यहरूले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योग मैत्री व्यवस्था भए स्वदेशी जुत्ता चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाउनु भएको थियो। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 सुरुवातसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। निरन्तरको वर्षासँगै आएको बाढी पहिरोका कारण देशभरका 6 राजमार्ग अवरुद्ध भएका छन्। बाढी पहिरो डुबान लगायत कारणले बिपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जे बेसीमा सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ। यस्तै वर्षातका कारण हुन सक्ने बाढी पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरस्थित कान्ति लोकपथ अन्तर्गत सञ्चालन हुने सवारी साधन रातिको समयमा रोक लगाइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्ले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता काफ्ले ढुङ्गा सहितको पहिरोका कारण अर्घाखाँची जिल्लाको सालझण्डी ढोर पाटन सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी पनि दिनुभयो। सिन्धुपाल्चोकको अर्नीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै आज सिन्धुपाल्चोक भोटे कोशी गाउँपालिका 2 कोदारी स्थित अर्नीको राजमार्ग अन्तर्गत इकुमा पहिरो जाँदा आवागमन बन्द भएको छ भने बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले 3 प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरू मनोनित गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान 2064 अनुसार सिफारिस समिति सदस्यहरूमा नारायण प्रसाद ढकाल र अर्चना थापालाई मनोनयन गर्नुभएको हो। प्रधानमन्त्री शाहले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान 2064 बमोजिम वत्स गोपाल वैद्य र लोकबहादुर चित्रकारलाई मनोनयन गर्नुभएको छ। साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान 2064 अनुसार सिफारिस समिति सदस्यमा लोचन रिजाल र अनुप बराललाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। ललितपुरको जावला खेल स्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। काग गिद्ध हाँस लगायत पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गत आषाढ 5 गतिदेखि बन्द गरिएको थियो। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै सरकारी निकायलाई 7 परिपत्र गर्दै हाल करारमा कार्यरत कर्मचारीलाई आरको व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राख्न निर्देशन दिएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएपछि सम्बन्धित निकायले पुलमा राखिएका कर्मचारी मध्येबाट आवश्यकता अनुसार काममा लगाउनु पर्नेछ। नयाँ स्थापना भएका निकायमा सिर्जना हुने दरबन्दीमा वा कुनै निकायमा रिक्त भएको दरबन्दीमा करारमा काम लगाउनु पर्ने भए नयाँ व्यवस्थालाई करारमा नलिई विभिन्न निकायमा पुलमा रहेका करारका कर्मचारी सामान्य प्रशासन मन्त्रालय मार्फत माग गरी करार सम्झौता गरी काममा लगाउनु पर्नेछ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोगसँग संविधानले परिकल्पना गरेको राज्यका हरेक तह समावेशी हुनुपर्ने व्यवस्थाका सम्बन्धमा छलफल गरेको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले समावेशी आयोगले लैङ्गिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता तथा ज्येष्ठ नागरिकका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो। पहुँचका भरमा पटक पटक एकैजना व्यक्तिले आरक्षण कोटाको प्रयोग गर्दै आएको भन्दै सांसदहरूले एक व्यक्तिले एकचोटि मात्र आरक्षणको सुविधा प्रयोग गर्न पाउने गरी कानुन बनाउन सरकारलाई सिफारिस गर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको कार्यक्षेत्र रहेका विभिन्न 11 क्षेत्रसँग अध्ययन अनुसन्धान गरेर कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरिएको भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 विषयमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर नील कमल चापागाई, संस्कृति तथा सम्पदा विज्ञ डाक्टर सोम धिमाल, सम्पदा विज्ञ एवं अधिवक्ता भीम नेपाल, संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को नेपालका देशीय प्रतिनिधि जाको दु तोइट लगायतले विधेयकलाई समृद्ध र समय सापेक्ष बनाउने सन्दर्भमा सुझाव दिनुभएको थियो। बैठकमा सांसदहरूले अभौतिक सांस्कृतिक सम्पदाको डिजिटल अभिलेख पहिचान संरक्षण र प्रवर्धन क्षमता विकास आर्थिक व्यवस्थापन पुस्तान्तरण हस्तान्तरण लगायत सम्बन्धित समुदायको सरोकार भएका विषयमा धारणा राख्नु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6
2: अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको
0: संचार। अब बाकी समाचार। युवा श्रम तथा रोजगार मन्त्री रामजीव यादवले राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम प्रभावकारी बनाउने निर्देशन दिनुभएको छ। परिषदको 20 बैठकमा मन्त्री यादवले परिषदका वार्षिक कार्यक्रमको स्पष्ट मोडालिटी विकास गरेर समाजमा पार्ने प्रभाव देख्ने गरी कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी नतिजामुखी बनाउन जोड दिनुभयो। बैठकले वार्षिक कार्यक्रमहरू कार्यान्वयनका लागि नयाँ मोडालिटी विकास गर्ने कार्यक्रम सञ्चालन गर्दा त्यसको वास्तविकता प्रतिफल र प्रभाव देख्ने गरी काम गर्ने निर्णय गरेको छ। यसअघि आज मन्त्रालयमा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल भएको थियो। छलफलमा मन्त्री यादवले युवाहरूका क्षेत्रमा यसअघि भएका प्रभावकारी कामलाई मध्यनजर गर्दै विगतमा नेपालले गरेका सकारात्मक विषयलाई विधेयकमा सम्बोधन गर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनको सेटेलाइट ब्यान्ड विथ खरिद सम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। समितिले आज सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका सेटेलाइट ब्यान्ड विथ खरिद तथा सम्झौतामा कानुन विपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ। सञ्चार मन्त्रालयले सेटेलाइट ब्यान्डविथ खरिदका सम्बन्धमा विभिन्न निकायमा परेका गुजरी, महालेखा परीक्षक कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर गत जेठ 22 गते अध्ययन समिति गठन गरेको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आजदेखि 3 महिने डेङ्गु सचेतना अभियान सुरु गरेको छ। मन्त्रालयका अनुसार अभियान अन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल तथा बास स्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्नेछ। सावन भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा बास स्थान खोजी तथा नष्ट अभियान सञ्चालन गर्नेछ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि जारी राखेको आक्रमणको 6 दिन आज पनि अमेरिकी आक्रमणमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ। घटनामा 20 जनाभन्दा बढी नागरिक घाइते भएको बताइएको छ। अमेरिकी आक्रमणमा परि पुल, विमानस्थल, रेल स्टेशन जस्ता भौतिक संरचनाहरूमा क्षति पुगेको इरानका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। यसैबीच इरानी सेनाले पनि बहराइन, जोर्डन, कुवेत र कतारमा रहेका अमेरिकी अखाडा लक्षित आक्रमण गरेको जनाएको छ। अमेरिकाले इरानको भौतिक संरचनाहरूमा गरिरहेको आक्रमण इरानलाई सम्झौताका लागि बाध बनाउने हो वा स्थल आक्रमणको तयारी हो भन्ने प्रश्न उब्जिएको विश्लेषकहरूको भनाइरहेको छ। अब आर्थिक समाचार।
3: चालु आर्थिक वर्ष 2083-84 बजेट शुक्रबारबाट कार्यान्वयनमा आएको छ। सरकारले गत जेठ 15 गते ल्याएको बजेट नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबारबाट कार्यान्वयनमा आएको हो। रेडियो नेपालसँग कुराकानी गर्दै अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृत लम्सालले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिएको बताउनु भयो।
4: यो वर्षको बजेट प्लानिङलाई पनि अलिकति बढी रिजल्टसँग फोकस गरेर त्यही अनुसार बजेट विनियोजन गरेका छ। कति काम गर्छौँ त्यसको स्पेसिफिक टार्गेट सहितको, जस्तो उदाहरणको लागि सडक हो भने सडक कति किलोमिटर कालोपत्री गर्ने भन्ने जस्तो ठ्याक्कै अब्जेक्टिभ टार्गेट राखेर हामीले बजेट विनियोजन गराएको छ। त्यसले गर्दाखेरि अबको हाम्रो काम गराई रिजल्टसँग तयार भएर जान्छ।
3: चालु आर्थिक वर्षका लागि सरकारले 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको बजेट ल्याएको छ। यसैबीच गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी लक्ष्यको 83.51% र खर्च 80.55% मात्र हुन सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारले गएको आर्थिक वर्षमा 19.64 अर्ब 11 करोड रुपियाँ बराबरको बजेट ल्याएको थियो, जस अन्तर्गत आर्थिक वर्ष सकिँदासम्म 15.82 अर्ब 16 करोड रुपियाँ मात्र खर्च भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्र ब्याङ्कमा राजनीतिक अविष्ट साँधेर गभर्नरलाई पनि निजामती कर्मचारी सरह व्यवहार गर्न नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाल राष्ट्र ब्याङ्क एन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र ब्याङ्कको गभर्नरलाई राजनीतिक हस्तक्षेप गरेमा घातक परिणाम आउने बताउनु भयो। अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र ब्याङ्कका संरचना र बोर्डलाई समयानुकूल बनाउन तथा गभर्नर र सञ्चालकको नियुक्ति र काम कर्तव्यलाई व्यवस्थित गराउन विधेयक ल्याएको बताउनु भयो। त्यस अवसरमा नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलले मुलुकको ब्याङ्किङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउन केन्द्रीय ब्याङ्कको विश्वव्यापी मान्यता अनुरूप स्वायत्त निकायको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन 2079 संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना मार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक 79.74 अंकले बढेर 2677.54 बिन्दुमा पुगेको छ। शुक्रबार 13 उपसूचक मध्ये 12 उपसूचक बढेका छन्। शुक्रबार विभिन्न कम्पनीका 1,03,89,000 कित्ता सेयरहरू 4,57,50,00,000 रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गान। अब खेल समाचार अजय बमबाट।
5: एसिसी U19 महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल सुपर ओभरमा संयुक्त अरब इमिरेसन UAE पराजित हुँदै फाइनल पुग्न असफल भएको छ। UAE अब उपाधिका लागि थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले तेस्रो स्थानका लागि इन्डोनेसियासँग खेल्नेछ। शनिबार तेस्रो स्थानको लागि खेल हुनेछ। पहिले ब्याटिङ गरेको UAE निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनायो। 101 रनको लक्ष्य पछ्याएको नेपाल पनि अन्तिम बलमा 100 रनमै समेटिएपछि खेल बराबरीमा सकिएको थियो। नेपालका लागि अनुकडायतले 20 रन बनाइन् भने सना प्रवीणले 17, अलिसा कुमारी यादवले 17 र सावित्री धामीले 8 रन जोडिन्। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले 2 विकेट गुमाउँदै 6 रन मात्र बनाउन सक्यो। कप्तान सोनी पाख्रिम 2 तथा अनुकडायत 2 रनमा आउट हुँदा सावित्री धामी 1 रनमा अवस्थित रहिन्। 7 रनको लक्ष्य पछ्याएको युएले 3 बलमै बिना विकेट लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। कप्तान समाइरा धरदिनकाले 3 बलमा अवजित 7 रन बनाएर टोलीलाई रोमाञ्चक जित दिलाइन्। विश्वकप फुटबलमा सेमी फाइनलमा रोकिएका फ्रान्स र इङ्ल्यान्ड भने शनिबार तेस्रो स्थानका लागि भिड्दैछन्। धेरैजसो खेलाडीका लागि यो खेल निरर्थक जस्तै लागे पनि कतिपय टोलीका लागि भने विश्वकपको अन्तिम खेल खेलेर तेस्रो स्थान हासिल गर्नु ठूलो उपलब्धि मानिन्छ। यसबाहेक यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा पनि ठूलो फेरबदल ल्याउन सक्छ। फ्रान्सले अहिलेसम्म खेलेका 3 तेस्रो स्थानका लागि भएका प्रतिस्पर्धा मध्ये 2 जित निकालेको छ। इङ्ल्यान्ड भने तेस्रो स्थानका लागि भएका खेलमा 2 खेल गुमाएको छ।
0: अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा का साथै 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र मिटर ब्याज पीडित पक्षबीच 9 सहमति। मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जुत्ता उत्पादक संघका पदाधिकारीसँग छलफल। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बागमती प्रदेश सरकारद्वारा मन्त्रालयको संख्या 14 घटाएर 8 कायम र इरानमाथि अमेरिकी आक्रमण आज पनि जारी। कम्तीमा 8 जनाको मृत्यु। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी आँखाका विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। आज आँखाभित्र पनि हामी युभिआइटिस, अब यो शब्द सायद यहाँहरू सबैलाई जानकारी नहुनसक्छ, हामी कुराकानी गर्दै गएपछि यस विषयमा प्रष्ट हुँदै जान्छ। विशेष गरी हाम्रो आँखाबाट हाम्रो शरीरमा भएका केही समस्याहरू छन् भने ती समस्याहरूलाई कसरी हेर्ने, एउटा हामी आज यो विषयमा छलफल गर्छौँ भने अर्को सेतु पुतलीले धेरै नागरिकहरू दुःख पाइरहनु भएको छ, धेरैको आँखाको ज्योति गुमेको पनि हामीले सुनेका छौँ। तसर्थ आज यही विषयको विशेषज्ञ डाक्टर हाम्रो अतिथिको रूप पाउनुहुन्छ, सह प्राध्यापक, युभिआइटिस स्पेसलिस्ट र सरल भाषामा किनभने हामी नेत्र रोग विशेषज्ञ अथवा आँखा रोग विशेषज्ञ भनेर बुझ्न सक्छौँ। आज हामी युभिआइटिसको बारेमा छलफल गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि वरिष्ठ डाक्टर रन्जु खरेल सिटौला आजको हाम्रो अतिथि हुनुहुन्छ। उहाँ बिपी कोइराला वाइन्स नेत्र अध्ययन केन्द्रमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद यहाँलाई।
0: म प्रश्नको शुभारम्भ, युभिआइटिस भनेको धेरै मानिसलाई थाहा नै छैन, त्यो युभिआइटिस भनेको चाहिँ के हो डाक्टर साहब?
1: हजुर, उच्चारण गर्न पनि अलिकति असहज गरुङ्गो नाम जस्तो छ, युभिआइटिस। अब यो भने चाहिँ के हो, म एउटा छोटो उदाहरण दिएर यहाँ विस्तृत गर्न चाहन्छु। हाम्रो आँखामा तिनवटा पत्र हुन्छ, बाहिरी पत्र जुन हामीले देख्ने सेतो भाग र बिचको नानी स्क्लेरा र कर्निया भन्छौँ, त्यसपछिको दोस्रो पत्र भन्ने चाहिँ बिचको पत्र हुन्छ, युभिएल ट्र्याक्ट भन्छौँ, भन्नाले युभिएल ट्र्याक्ट जसमा चाहिँ तिनवटा फेरि अर्को अङ्ग हुन्छ, आइरिस जसको रङले हाम्रो आँखाको रङ, आँखाको नानीको रङ निर्धारण हुन्छ, त्यसको छेउमा स्क्लेर बडी हुन्छ, अनि त्यसपछि चाहिँ कोरोइड भनेर, सो बिच पत्रलाई युभिएल ट्र्याक्ट भन्छौँ र भित्री पत्रलाई चाहिँ रेटिना अथवा पर्दा भन्छौँ। जुन बिच पत्र सुन्निने इन्फ्लामेसन हुने रोगलाई चाहिँ युभिएल ट्र्याक्ट इन्फ्लामेसन हुने रोगलाई चाहिँ युभिआइटिस भन्छ। ल्याटिन शब्दबाट निस्केको शब्द हो युभिया, त्यो सुन्निएर हुने घटनाहरूलाई चाहिँ युभिआइटिस। अब यो बिच भागको किन महत्त्व छ भन्दाखेरि, यो बिच भागमा केही अप्ठ्यारो भयो, केही रोग ल्यायो भने यसको असर बाहिरी भागलाई पनि जान सक्छ, यसको असर भित्री भाग पर्दालाई पनि जान सक्छ, र त्यो बिच भाग सँगसँगै आँखाभित्र पानी बस्ने च्याम्बरहरू हुन्छ, एन्टेरियर च्याम्बर र भिट्रस च्याम्बर भन्छौँ। त्यो बिच भाग सुनिँदाखेरि त्यो दुईवटा च्याम्बरहरूमा पनि पानी धमिलो हुन्छ, र त्यही चिजहरू यो सबैलाई समेटेर चाहिँ युभिआइटिस भनिएको।
0: यसमा समस्या हुँदा के कस्ता लक्षण देखिन्छ त डाक्टर साहब? के त्यस्ता लक्षण देखियो भने मलाई यो आँखाको बिच भागको समस्या हो, कि अब यसले बाहिरभित्र दुवैतिर असर गर्ने भएपछि त आँखा जस्तो संवेदनशील अङ्गलाई यसले ठुलै असर गर्न सक्ला, एउटा आम नागरिकले कसरी थाहा पाउने डाक्टर?
1: कहिलेकाहीँ यसको लक्षण चाहिँ सामान्य अरू रोग जस्तै आँखा पाक्ने कन्जक्टिभाइटिसहरूसँग मेल खान जान्छ, अनि त्यसले गर्दाखेरि आँखा जचाउनु जरुरी छैन, एक दुई दिनमा ठिक भइहाल्ला भन्ने बस्दा बस्दै आँखालाई अप्ठ्यारो पर्न सक्छ। त्यो हिसाबले हामीले युभिआइटिसका लक्षण के हुन् त बुझ्न जरुरी छ। अहिले भर्खरै हामीले कुरा गरेका थियौँ, बिच पत्र युभिएल ट्र्याक्ट भयो, त्यो युभी त्यो बिच पत्रको पनि तिनवटा भाग हुन्छ भन्यौँ, आइरिस, सिलेरी बड र कोरोइड। यो तिनवटा भागलाई हामीले किन डिभाइड गर्यौँ भने लक्षण चाहिँ कुन चाहिँ भागमा सुजन भयो इन्फ्लामेसनको त्यो अनुसारको हुन्छ। अगाडिको जुन आइरिस भनेको छ जसले चाहिँ हाम्रो आँखाको नानीको कलर निर्धारण गर्छ, त्यसमा इन्फ्लामेसन भएको छ सुन्य छ भने आँखा रातो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु जुन फोटोफोबिया भन्छ, आँखा दुख्नु, आँखाको प्रेसरको चाप बढेर आँखा दुख्नु चाहिँ प्राथमिक लक्षण हुनसक्छ। सो कन्जक्टिभाइटिस जुन सामान्य आँखा पाकेको बेला हुन्छ त्यतिखेर चाहिँ त्यो आँखाले चाहिँ उज्यालो हेर्न गाह्रो हुँदैन, आँखा दुख्दैन, तर युभिआइटिसको अगाडिको भाग सुन्य छ भने आँखाले बत्ती हेर्न गाह्रो हुन्छ। अब त्यही त्यसमै अरू पछाडिका दुईवटा भागहरूमा चाहिँ इन्फ्लामेसन छन् शून्य छ भने चाहिँ त्यसका लक्षणहरू चाहिँ आँखा अगाडि केही उडा जस्तो हुनु, माकुराको जालो जस्तो देखिनु, बत्तीको झिल्का जस्तो बल्नु, र आँखाको दृष्टि कम हुनु, धमिलो हुनु, कुनै अक्षरहरू टेढो मेढो देखिनु, यो चाहिँ युभिआइटिसका पछाडिको भागहरू सुन्निएको अवस्थाको लक्षणहरू हो।
0: अब कस्तो हुँदा चाहिँ हामी अलिक गम्भीर भन्नुपर्ने, अलिक डराउनु पर्ने अवस्था कस्तो हो त डाक्टर साहब?
1: गम्भीर भन्नुपर्ने तपाईँको आँखा अचानक रातो भइरहेछ, दुखिरहेछ, त्यो आँखाले बत्ती हेर्न सकेको छैन, दृष्टि कम भइरहेछ, आँखा अगाडि हिजोसम्म सधैँ आँखा आज के टाटो उडेको देखिरहेको छु भने चाहिँ गम्भीर हुनुपर्छ। यी लक्षण जुन मैले आँखाका भने यो शरीरका ठुल्ठुला रोगका पहिलो लक्षण हो, त्यसको देखाउने पहिलो लक्षण हुनसक्छ। त्यस कारण हामीले चाहिँ गम्भीरता अप्नाउनु पर्छ, तुरुन्त गएर यही अघि हामीले भनेका मध्ये कुनै लक्षण देखिने बित्तिकै गएर चाहिँ विशेषज्ञलाई देखाइहाल्नुपर्छ।
0: आज यहाँले भन्नुभयो भने आँखाले पनि हाम्रो शरीरभित्र कुनै ठुलो समस्या छ भने पनि त्यसको सङ्केत गर्छ भन्नुभयो, होइन?
1: हाम्रो आँखा भने त शरीरको झ्याल जस्तो, शरीरलाई निहाल्ने एउटा झ्याल भने आँखा हो। किनभने शरीरभरिको रक्त नलीहरू, स्नायुतन्त्रहरू चाहिँ हामीले आँखामा हेरेर जाँच्न सक्छौँ। र जुन अघि हामीलेदेखि युभिया युभेल ट्र्याक भनिरहेको छौँ, शरीरको सबैभन्दा बढी यो रगत सञ्चालन भएको अङ्गमा पनि त्यो गनिन्छ। शरीरको कुनै भागमा इन्फेक्सन भएमा त्यसको असर आँखामा जान सक्छ, यो पत्रलाई असर गर्न सक्छ, युभियाइटिस हुनसक्छ। शरीरको कुनै भागमा इन्फ्लामेसन भएमा त्यो जान सक्छ। त्यो हिसाबले शरीरको दुई थरीका रोग, एउटा इन्फेक्सनको पाटा भनौँ, एउटा अटो इम्युनको इन्फ्लामेसनको पाटा गरौँ। यो कारणले शरीरमा कुनै रोग भएको छ भने त्यसको पहिलो लक्षण आँखामा आउन सक्छ। किनभने आँखामा हामीले चाहिँ आँखाको पानी जाँचेर, आँखाको रगतको नली जाँचेर, स्नायुतन्त्रहरू जाँचेर त्यो शरीरका रोगहरूको बारे भन्न सक्छौँ।
0: कुन अङ्गमा यसले असर गर्दा आँखामा हामी त्यसको प्रतिबिम्ब भनौँ न देख्न सक्छौँ, कुन कुन रोगहरू, जस्तै के उदाहरण दिन सक्छौँ?
1: एकदमै महत्त्वपूर्ण प्रश्न गर्नुभयो। शरीरको हरेक अङ्गको नाता चाहिँ आँखासँग छ। है, हामीले यसलाई चाहिँ फेरि दुईवटा भागमा डिभाइड गरौँ। शरीरका इन्फेक्सन सम्बन्धी रहेका रोगहरू, इन्फेक्सियस डिजिज भन्छौँ, त्यसमा टिबी हुनसक्छ, सिफिलिस हुनसक्छ, कुष्ठ रोग हुनसक्छ, भाइरल, ब्याक्टेरियल, प्रोटोजोल, टोक्सोप्लाज्मोसिस भन्छौँ, यो कुनै पनि इन्फेक्सन शरीरको कुनै भागमा, जस्तै टिबी त छातीको मात्रै हुन्छ भन्ने छैन, आँखाको टिबी हुनसक्छ, छालाको टिबी हुनसक्छ, पेटको टिबी हुनसक्छ। यस्तै गरी शरीरमा काहीँ पनि इन्फेक्सन छ भने त्यसको मैले यसमा लिभर किड्नी भनेर छुट्टाइनँ, किनभने त्यो इन्फेक्सन जाने भने रगतको नलीबाट फैलिने हो। काहीँ पनि इन्फेक्सन छ भने त्यसको प्रमाण हामीले आँखामा भेट्न सक्ने भयो, यो इन्फेक्सनको पाटो भयो। अर्को चाहिँ हाम्रो जुन शरीरमा रोग प्रतिरोधात्मक शक्ति हुन्छ, हाम्रो रोग प्रतिरोधात्मक शक्तिमा चाहिँ केही परिवर्तन आएको छ भने हाम्रो शरीरमा अटो इम्युन डिजिजहरू आउँछ। त्यो रोगहरू जस्तै हामीले भन्दाखेरि बाथ रोगहरू, एन्किलोजिन स्पन्डलाइटिस भन्छौँ, सोरियासिस भन्छौँ, पेटको डिजिजहरू, कोन्स डिजिज, आइबिडीहरू भन्छौँ, कोलाजिन भास्कुलर डिजिज भन्छौँ, अथवा केटी मान्छेहरूमा यो पोतो आउने एसएलई रोगहरू, यो सबै कोलाजिन भास्कुलरसँग रिलेटेड र यी बाहेकका पनि अरू अटो इम्युन रोगहरूको चाहिँ असर चाहिँ आँखामा देखिन सकिन्छ। त्यसै कारण हामीले कुनै शरीरको रोगलाई उपचार गरिरहेछौँ भने त्यो उपचार ठिक भएको छ कि छैन, औषधले काम गरिरहेको छ कि छैन, शरीरको रोगको अवस्था कस्तो छ भनेर आँखा हेरेर पनि भन्न सक्छौँ।
0: हामी युभियाइटिस शरीरमा भएका जुनसुकै समस्याको सङ्केत पनि यसमा देखिन्छ भनियो, यो चाहिँ बच्चालाई हुन्छ कि युवालाई हुन्छ कि ज्येष्ठ नागरिकलाई हुन्छ कि जुनसुकै उमेर समूहलाई हुनसक्छ कि कुनै जोखिम समूह छ कि के छ नि डाक्टर साहब यसमा?
1: यो युभियाइटिस जसलाई पनि हुनसक्छ, तर एउटा जोखिम समूहमा चाहिँ हामी वयस्क व्यक्तिहरू, प्राय 20-40 वर्षका वयस्क व्यक्तिहरूमा चाहिँ अटोइम्युन रोग बढी हुनसक्ने हुँदाखेरि चाहिँ प्राय चाहिँ हामी एडल्ट एज भन्छौँ जुन वयस्क व्यक्तिलाई हुनसक्छ। तर सँगसँगै अब जति हाम्रो बुवा आमा बुढापाका ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, उहाँहरूको त शरीरको रोग छेक्न सक्ने क्षमता कम हुँदै जान्छ। उहाँहरू सुगर प्रेसर अरू रोगले पनि प्रभावित हुनुहुन्छ भने त्यसले पनि आफ्नो शरीरको रोग रक्षा क्षमता घट्दै जान्छ। त्यसै कारण सेकेन्डरी इन्फ्लामेसन त्यहाँ पनि हुनसक्छ, तर जोखिममा एडल्ट एज भए पनि हामीले साना नानी बाबुदेखि लिएर छोरा हुन्, केटा हुन् या केटी हुन् र पछिसम्मका उमेरसम्मका व्यक्तिहरूमा चाहिँ यो रोग देखिन सक्छौँ।
0: हजुर, भनेपछि यो सबैलाई हुनसक्ने भयो, तर जोखिम समूह भनेको चाहिँ जो चाहिँ अलिक ऊर्जावान समय छ, किनभने 20-40 म केही गर्छु भन्ने समयमा नै यस्ता सङ्केतहरू, यस्ता रोगहरू, यस्ता लक्षणहरू देखिन सक्छ। त्यो भयो भने हामीले तुरुन्त आँखा सम्बन्धी विज्ञहरूसँग जानुपर्ने हुन्छ। म उपचारको कुरा चाहिँ अलिकति पछाडि गरौँला, तर यसबाट बच्ने केही उपाय छ कि, जस्तो हामीले जीवनमा केही सावधानी अपनाएर अहिले जस्तो स्वस्थ जीवनका लागि जस्तो मर्निङ वाक गरौँ, खानेकुरालाई आरबिआरलाई मिलाउँ भनेर एलोपेथिकका डक्टरहरू भनिरहनु भएको छ भने यो आँखाको सन्दर्भमा पनि सगभर यस्ता समस्या आउन नदिनका लागि हामीले गर्न सक्ने केही उपायहरू छन् डक्टर साहब?
1: अब यो आँखा पनि शरीरकै एउटा अङ्ग हो, एकदम सेन्सिटिभ अङ्ग हो, जुन उपायहरू हामीले शरीर जुन जीवनयापनहरू हामीले नर्मली हाम्रो दैनिकीमा गरेर हामीले हाम्रो शरीरको ऊर्जा हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिहरूलाई चाहिँ मेन्टेन गर्न सक्छौँ, त्यो कुराले आँखाका बिरामी आँखाको बिरामबाट पनि हामीले जोगाउन सक्छ। तपाईँले भने जस्तै नियमित व्यायाम, राम्रो खानपान, एउटा लाइफस्टाइल मेन्टेन गर्ने, एउटा अहिले त आएर के भएको छ, हामी धेरै नै ग्याजेटसँग त यति आबद्ध भएको छौँ, त्यसलाई पनि एउटा रेस्ट्रिक्सन्स गर्ने, यो सबै चिजबाट चाहिँ आई हेल्थ भन्छौँ, आँखाको स्वास्थ्य राम्रो राख्न सक्छौँ। त्यस सँगसँगै हामीले चाहिँ विभिन्न प्रकारको इन्फेक्सनबाट जोगिनु पर्यो, कति अटोइम्युन रोग त हामीले नहोस् भनेर पनि सकिँदैन,
0: वंशानुगतमा
1: पनि आउँछ, त्यस्तोहरूबाट पनि हामीले अब केसम्म आफूलाई बचाउ गर्नु पर्यो, तर समग्रमा हामीले ओभरअल हेल्थको लागि गर्ने केयरहरू चाहिँ आँखा स्वास्थ्यलाई पनि अप्नाउनु पर्यो।
0: अब समस्या आइहाल्यो होइन, यहाँले भने चाहिँ कतिपय त अब वंशानुगत रूपमा आउने कुराहरू हुन्छन्, तिनीहरूलाई रोक्न मात्रै सकिएला होइन, अनि पुरै निर्मूल गर्न नसकिएला। अब यस्ता समस्याहरू यदि आए भने त्यसको उपचार विधि पद्धतिहरू के छ डाक्टर साहब?
1: एकदम सठिक कुरा गर्नुभयो। अघि हामीले के भने युभिआइटिस रोग भनेर चाहिँ एउटा धेरै समस्याहरूको एउटा केन्द्र हो, भनेपछि हामीले के पनि हामीले हाम्रो वार्तालापमा के पनि डिस्कस गर्यौँ भने यो यो यो कारणले हुनसक्ने रहेछ, आँखाको मात्रै नभएर शरीरको यो इन्फेक्सनको कारणले हुन सक्ने रहेछ, शरीरको यो यो अटोइम्युन रोगको कारणले हुनसक्ने रहेछ। सो हाम्रो उपचार भने चाहिँ रोगको जरालाई गरेर निवारण उपचार गर्ने हो, जरादेखि रोगलाई निवारण गर्न सक्यौँ भने बल्ल आँखामा युभिआइटिस रोग ठिक हुन्छ। तर एउटा तपाईँ हामीले के बुझ्नुपर्छ भने युभिआइटिस रोगलाई हामीले कन्ट्रोल गर्न सक्छौँ, निदान क्योरे लङ टर्म क्योर गर्न सक्दैनौँ, किन यसमा चाहिँ बेला बेलामा बल्झिने भइरहन्छ। अब एउटा साधारण एक्जाम्पल दिएर हामी उदाहरण दिएर कुरा गरौँ, त्यो युभिआइटिस रोग टिभीको कारणले भएको छ भने त हामीले आँखामा मात्र थोपा औषध राखेर भएन, टिभी रोगलाई उपचार गर्नु पऱ्यो। त्यो युभिआइटिस भन्ने रोग चाहिँ बाथ ढाडको बाथले गर्दा भएको छ, अरू छातीको समस्या सार्कोइडोसिस हुनसक्छ, नसाहरूको समस्या हुनसक्छ, त्यो छ भने पहिला वी निड टु ट्रिट द रुट कज। सो जरादेखि त्यो रोगलाई चाहिँ पहिला डायग्नोसिस इम्पोर्टेन्ट छ, पत्ता लगाउनु पऱ्यो के कारणले भएको छ। एउटा उदाहरणको रूपमा हामी जसलाई पनि ज्वरो आउन सक्छ, ज्वरो आएपछि सिटामोल खाने भनेको चाहिँ ज्वरोको टेम्परेचर घटाउन मात्रै हो, 98 ल्याउने मात्रै होला। तर ज्वरो किन आयो त, पेटको इन्फेक्सन आयो, टाइफोइडले आयो, डेङ्गुले आयो, मलेरियाले आयो भने चाहिँ हामीले त्यतातिर उपचार लाग्छ,
0: त्यसको कारण खोज्नु पर्यो,
1: कारण एकदम सही। त्यसै गरी युभिआइटिसमा उपचार भने चाहिँ कारणको उपचार गर्ने हो, त्यो कारण खोतल्नलाई चाहिँ हामीले चाहिँ धेरै थरीको जाँच गर्छौँ, बिरामीको एउटा समग्र नै टेस्टहरू, यो आँखामा यो यो लक्षण देखिया छन्, यो लक्षण चाहिँ यो कारणको रिलेटेड युभिआइटिस हुनसक्छ भनेर हामीले शरीर रगतको जाँच, छालाको जाँच, छातीको एक्सरे, पिसाबको जाँच सबै गरेर कारण पत्ता लगाउँछौँ, अनि त्यो कारणलाई उपचार गर्छौँ, त्यसको रुट कज ट्रिट गर्छौँ ताकि युभिआइटिस नबल्झियोस्।
0: हजुर, अब हामी उपचार त गर्ने कुरा आयो, नेपालमा उपचारको अवस्था कस्तो छ? नेपालको सन्दर्भ सँगसँगै त्रिवी शिक्षण अस्पतालभित्रको यो आँखा विभागबाट हामी के कस्तो सेवा सुविधाहरू प्राप्त गर्न सक्छौँ, कस्तो किसिमको उपचार चाहिँ हामी यहाँ पाउन सक्छौँ?
1: अब हाम्रो डिफ्रेन्ट चिकित्सा क्षेत्रमा फड्को मारेको विषयमध्ये एउटा आँखा क्षेत्र पनि हो, त्यसै त्यो हिसाबले चाहिँ हामी यो शिक्षण अस्पतालको जुन परिसरमा रहेको डिपार्टमेन्ट अफ अप्थाल्मोलोजी जसलाई हामीले बिपी कुरा लायन्स नेत्र अध्ययन केन्द्र भन्छौँ, यो चाहिँ एउटा सुविधा सम्पन्न टर्सरी लेभल सेन्टर हो। यहाँ चाहिँ तपाईँले जुन थरीको पनि हामी जाँच गर्न सक्छौँ, र हामी त एउटा विश्वविद्यालयको अन्तर्गतको अस्पताल हो, हामीसँग यहाँ 30 बढी आबद्ध डिपार्टमेन्टहरू हुन्छ। र युभिआइटिसमा अघि हामीले भन्यो छालाको कारणले हुनसक्छ, छातीको कारणले हुनसक्छ, पेटको, र त्यो हिसाबले हामीसँग यहाँ चाहिँ इन्टर रिलेटेड डिपार्टमेन्टहरू हुनुहुन्छ, जसले गर्दा चाहिँ हामी एउटा कोलाबरेटिभ एउटा टिम वर्कले चाहिँ हामीले त्यो व्यक्तिको उपचार गर्दछौँ। यहाँ सबै जाँचहरू सम्भव छ, रगतको जाँच होस् अथवा इमेजिङ टेस्टहरू, धेरै प्रकारका इमेजिङ टेस्टहरू हुन्छ, सबै खालको इमेजिङ टुल्सहरू हामी कहाँ उपलब्ध छ। यस आँखा केन्द्रमा चाहिँ हामी चाहिँ विभिन्न डिपार्टमेन्टका डाक्टर साहबहरूसँग चाहिँ कोलाबरेटिभ रूपमा काम गरेर चाहिँ अगाडिको उपचार गर्छौँ, र हामीसँग डिफ्रेन्ट डायग्नोस्टिकका मोडालिटिजहरू, त्यसमा रगतका जाँचहरू, पिसिआरका जाँचहरू, त्यस्तै गरी आँखाका इमेजिङ मोडालिटीहरू, सबै कुरा भएकोले चाहिँ युभिआइटिसको लागि कम्प्लिट ट्रिटमेन्ट गर्नलाई चाहिँ हाम्रो संस्था, हाम्रो डिपार्टमेन्ट चाहिँ आफूमै सक्षम छ, हामी कसैमा निर्भर गर्नु पर्दैन, र यस्ता बिरामी बाहिर जानुपर्ने, विदेशै धाउनुपर्ने अवस्था चाहिँ छैन,
0: कोही मान्छे अब रहरले विदेश जान्छ भने त्यसलाई केही भन्नु छैन, तर बाध्यताले यहाँ उपचार भएन भनेर जानुपर्ने अवस्था चाहिँ छैन। साह्रै खुसीको कुरा सुनाउनु भयो डाक्टर साहब। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी आँखाको विषयमा कुराकानी गरिरहेका छौँ। आँखाभित्र पनि विभिन्न विषयहरू हुन्छन्, ती विषयभित्र हामी पस्ने प्रयत्न गऱ्यौँ। हामीले युभिआइटिस, किनभने हाम्रो शरीरभित्र कुनै समस्या छ भने त्यसको प्रतिबिम्ब देखाउने एउटा रोगलाई चाहिँ हामी युभिआइटिस भनेर हामीले बुझ्न सक्यौँ, होइन? किनभने जस्तो हाम्रो किडनीमा होस् कि छालामा होस् कि आँखामा होस् कि टिभी नै लाग्यो भनौँ न, कपालदेखि नङ बाहेक सबै अङ्गमा हुनसक्ने टिभी, होइन, त्यही टिभीको लक्षण छ भने पनि हुन्छ। यदि तपाईँहरू कुनै किसिमका समस्या देखिए भने तपाईँहरू यहाँ आएर उपचार गर्न सक्नुहुनेछ। आज हामीले यसै विषयलाई केन्द्रमा राखेर यसै विषयका विशेषज्ञ डाक्टर युभिआइटिस स्पेसलिस्ट भनेर चिन्ने गर्नुहुन्छ। अब हामी अर्को खण्डमा सार्को भनेको पनि धेरै मानिसलाई थाहा नहुन सक्छ, स्ट्रोकको बारेमा हामी अब छलफल गर्न चाहन्छौँ, किनभने मैले आज कार्यक्रमलाई 3 खण्डमा बाँध्न खोजेको छु। तेस्रो खण्डमा केही जिज्ञासा बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रमा कार्यरत वरिष्ठ डाक्टर रन्जु खरेल सिटौलाजीसँग कुराकानी गर्छु भनेपछि हाम्रा केही समस्या छन्, हाम्रा समस्या पनि उठाइदिनुहोस् न भन्नुभएको थियो। म ती समस्याहरूलाई कार्यक्रमको अन्त्यतिर उठाउने जमर्को गर्नेछु। अब कार्यक्रमको अर्को खण्डमा साफु भनेको के हो, यो रोग र यसले गर्न सक्ने असरका बारेमा बताइदिनुहोस् न।
1: तपाईँले एकदम गहन विषयलाई उठाइदिनु भएको छ। अब साप्पू भन्नाले चाहिँ यो चाहिँ छोटकरीमा सुन्दा मिठो धोबी अक्षरबाट बनेको शब्द जस्तो लाग्छ, तर यसको डिटेल नाम फुल फर्म भन्यो भने चाहिँ इङ्ग्लिसमा चाहिँ 5 लेटर्स छ, SHAPU, त्यसको मतलब चाहिँ सिजनल हाइपर एक्युट प्यान युभिआइटिस। यहाँहरू पनि युभिआइटिस भन्ने शब्द जोड्यो, त्यसै कारण चाहिँ हामी युभिआइटिस स्पेसलिस्टले हेर्ने एउटा रोगको रूपमा पनि छ साफु। यसको प्रत्येक शब्दको माने छ, सिजनल भन्नाले एउटा मौसमी रोग हो, हाइपर एक्युट भनेको अति द्रुत गतिमा, प्यान युभिआइटिस भनेको आँखाको सबै पत्रमा फैलिने रोग हो, अति द्रुत गतिमा कुनै मौसमी प्रभावमा फैलिने रोग साफु भन्ने अहिले हामीले बुझ्यौँ। अब यसको नाता सेतोपुतलीसँग सबभन्दा पहिला म तपाईँलाई अलिकति विगतमा लिएर जाउँ। आजभन्दा 51 वर्ष अगाडिको कुरा हो, सन् 1975 सालमा चाहिँ पोखराको लामा चौरमा एउटा विद्यालयका बच्चाहरूको आँखा अचानक, एउटा आँखा मात्रै अचानक रातो हुन थालेछ। अनि त्यो के भयो भन्ने भयो आजभन्दा 51 वर्ष अगाडिको कुरा। त्यसपछि 2-3 दिनपछि उसले पनि आँखा देखिन, उसले पनि आँखा देखिन भन्न थालेछ। त्यतिखेर हामी त त्यति विकसित थिएनौँ, हाम्रो आँखा क्षेत्र पनि त्यस्तो विकसित थिएन। हाम्रो 2-3 जना सिनियर डाक्टर साहबहरू हुनुहुन्थ्यो, उहाँहरूले हेर्नुभयो, अब यो खोइ के हो, नयाँ खालको रोग छ, न क्यान्सरै पो हो कि, नयाँ नसुन्निएको रोगै भन्नुभयो। र त्यो 1975 पछि चाहिँ सन् 1977 एक वर्ष बिराएर फेरि त्यही ठाउँमा त्यस्तै घटना घटेछ, भनेपछि यो त नयाँ प्रकृतिको रोग हो भनेर उहाँहरूले चाहिँ यो फेरि प्रत्येक त्यो सालभरि भने होइन, जुन बेला हामी नेपालीहरूले त पानी पर्ने बेला भने असार साउन हो, पोस्ट मनसुन सिजन भन्छौँ, होइन, पानी पर्न रोकेपछि भदौ असोजदेखि सुरु भएर चाहिँ जाडो जतिखेर उत्कर्षमा पुग्छ पुसको मध्यमतिर अथवा माघसम्म चाहिँ यो देखिन्छ साल बिराएर। 75 देखियो, 77 देखियो, अनि 79 देखियो, 81 देखियो, फुट कहिलेकाहीँ जोडी वर्षमा पनि अलिकति 26 हामीले 4-5 बिरामी हेऱ्यौँ, 24 पनि 8-10 बिरामी, त्यो सानो अमाउन्टको केसेस हेर्न सकिन्छ, तर ठुलो आउटब्रेक, मेजर आउटब्रेक चाहिँ 20 वर्षमै हुन्छ। अब यो सबै कुरा भन्दै जाँदाखेरि रोगको बारे त भन्यौँ हामीले, मौसमको बारे कुरा गऱ्यौँ, नेपालमा फेरि सबै ठाउँमा देखिँदैन, यही मध्य नेपालको मध्य पहाडी क्षेत्र कर्णालीमा खोज्न गयो भने साँपु रोग भेटिँदैन, त्यो क्षेत्रमा के छ त त्यस्तो जसले गर्दा त्यहाँका व्यक्तिहरू चाहिँ साँपको जोखिममा छन् भन्ने हेर्दाखेरि त्यो क्षेत्रमा चाहिँ यो सेतो पुतली पाइँदो रहेछ। अब सेतो पुतली भन्दाखेरि पनि एकदम यो ठुलो भयो, किनभने सेतो पुतली 300 प्रजातिका हुन्छ, हामी पुतली विज्ञहरूसँग पनि निरन्तर काम गरिरहेछौँ, होइन, त्यति धेरै प्रजातिमा पनि जसको चाहिँ सेतो जिउमा कालो धर्सा हुन्छ र त्यसमा पनि पछाडिपट्टि पहेँलो प्वाँख भएको, टाउकोमा पहेँलो भयो भने त्यो भारी सेतो पुतली भयो, पुच्छरमा पहेँलो पाएको भने त्यो पोथी सेतो पुतली, त्यसमा पनि हामीले चाहिँ यो सेतोमा कालो धर्साको प्याटर्न हेरेर चाहिँ यो सेतो पुतलीको नामहरू खोज्दाखेरि चाहिँ ग्यासलिना क्राइसोलोफा भन्छौँ, यो ग्यासलिना क्राइसोलोफाको फिमेल यस्तो खालको सेतो पुतलीको संसर्गमा आएका व्यक्तिहरूलाई चाहिँ साँपो रोग भेटिया छ। फेरि किन त भन्दाखेरि जुन अघि हामीले पछाडि पहेँलो झुस, त्यो पहेँलो झुसमा चाहिँ त्यो पोथीले चाहिँ अन्डा पार्ने बेलामा त्यो झुसहरूमाथि आफ्नो अन्डा बच्चाहरू राख्या हुने रहेछ। तर त्यो झुसहरूमा चाहिँ विभिन्न थरीका चाहिँ रसायनहरू हुने रहेछ। रसायनको चाहिँ हामीले सम्पर्कमा त्यो झुस फेरि एकदम हावाले टाढा टाढासम्म उडाउन सक्छ, गएर सेतो पुतली छुनुपर्छ भन्ने छैन। कतिखेर आएर हाम्रो शरीरमा कपालमा बसेको छ कि लुगामा बसेको छ कि हाम्रो थाहा छैन, यी टेबलमा थियो यहाँ छोरो मैले आँखा छोइसकेँ कि, त्यो झुसहरूको सम्पर्कमा आउँदाखेरि त्यो रसायनबाट चाहिँ हामीले चाहिँ हाइपर एक्युट रियाक्सन भन्यो, आँखामा द्रुत गतिमा अगाडिबाट पछाडिको भागलाई इन्भल्भ हुँदै गरेर चाहिँ केही घन्टाभित्रै रातो हुने, केही दिनभित्रै आँखा ज्योति एकदम घटेर जाने, केही हप्तामा आँखा सुकेर जाने, अन्धोपन र कानोपन दुइटैको शिकार बन्न पुग्नुपर्ने अवस्थालाई निम्ताउने रोग हो साप।
0: सावधान हुनुपर्ने कुराहरू के के छ
1: यसमा? हामीलाई उपचारमा सबैभन्दा ठुलो विडम्बना भनेकै नै हामीले चाहिँ समयमै अस्पताल पुर्याउन नसक्नु हो। विभिन्न स्टेजेस हुन्छ, यदि हामीले चाहिँ एकदम सुरुवाती स्टेज जसलाई चाहिँ हामीले माइल्ड साप भन्छौँ त्यतिखेर नै हामीले बिरामीलाई चाहिँ विशेषज्ञका पठायौँ, कुन स्टेजमा छ भने त्यतिखेर उपचार गर्न सक्यौँ भने दृष्टि फर्किन्छ, सुरुको स्टेजमा पत्ता लगाएन सकेनौँ, त्यसपछि बिचको स्टेज त्यतिखेरसम्म पनि 50-50 चान्सेस हुन्छ दृष्टि फर्काउने। तर 72 घन्टा कटिसकेको छ त्यो चाहिँ सिभियर सापमा पुगिसकेको छ भने चाहिँ दृष्टि फर्काउने सम्भावना अलिक गाह्रै हुन्छ। यो अलिकति मैले हजुरलाई जोड्न खोजेँ होइन, उपचारमा चाहिँ हाम्रो उपचारको पद्धति फरक छ। अघि हामीले युभाइटिसको बिरामीमा के भन्यो भने कारणलाई खोजेर त्यतातिर उपचार गर्ने, शरीरमा कारण हुनसक्छ भन्यौँ। कुनै एचआइभी आएको पेसेन्टको पहिलो लक्षण आँखाको युभाइटिस हुनसक्छ। सापुमा चाहिँ शरीरमा कुनै असर भएको हुँदैन, अर्को आँखामा पनि कुनै असर भएको हुँदैन। उपचार गर्ने भनेको त्यो आँखाकै उपचार हो। त्यसमा सुरुवाती अवस्था छ भने हामीले थोपा औषधिहरूबाट उपचार गर्छौँ। थोपामा पनि हामीले इन्फ्लामेसन, युभाइटिसमा इन्फ्लामेसन हुन्छ भन्यौँ, इन्फ्लामेसनको लागि एन्टी इन्फ्लामेट्री औषधिहरू दिने, कहिलेकाहीँ चाहिँ सेकेन्डरी इन्फेक्सन्सहरू हुनसक्छ त्यसको लागि चाहिँ हामीले एन्टिबायोटिकहरू दिने। अब मध्यम अवस्थाको छ, मोडर सापु छ भने हामीले इन्जेक्सन्सहरू लाउनु पर्ने हुन्छ, आँखाभित्र सुई लाउनु पर्ने हुन्छ। र अलिकति एडभान्स स्टेज छ भने त हामीले जटिल अपरेसन्सहरू, रेटिनाको शल्यक्रियाहरू, भिट्रेक्टोमी भन्छौँ, त्योहरू गर्नुपर्ने हुन्छ। हामीलाई च्यालेन्ज चाहिँ कहाँ छ भन्दाखेरि प्राय बिरामी बच्चाहरू छन्। ठुलो मान्छेलाई त उपचार गर्न सजिलो छ, बच्चाहरूको लक्षण पत्ता लाउनु पनि गाह्रो छ। बच्चाले आँखा न रातो भएको छ, आमा बुवाले याद गरेन, बच्चाले भन्न सकेन भने त मिस हुने भयो। अब बच्चाले उज्यालो देख्न गाह्रो भयो भन्न पनि नसक्ला। सुरुवाती अवस्थामा हाम्रो लक्षण पनि मिस हुन्छ। र उपचार गर्नलाई एउटा सुई लाउनलाई हामीलाई केही मिनट मात्रै लाग्छ भने, तर त्यो बच्चाको लागि हामीले बिहोसै बनाएर लाउनु पऱ्यो। सो बिहोस बनाउनलाई त्यो अस्पतालमा बिहोस बन्ने एनेस्थेसियाको सेटअप हुनु पऱ्यो। एनेस्थेसियाको सेटअप हुनुको लागि फेरि ब्याकअपमा हामीले आइसियु राख्नुपर्छ। कहिले काहीँ होसमा ल्याउनलाई अप्ठ्यारो हुनसक्छ, आइसियु सेटअप पनि हुन्छ। यो सबै टिमवर्क चाहिन्छ, सबै उपलब्ध भएकोले चाहिँ हामी निरन्तर सेवा दियो।
0: यसको कारण चाहिँ के हो
1: डाक्टर? अहिलेसम्म हामी अनभिज्ञ के थियो भने यो आँखाको मात्रै रोग हो भनेर हाम्रो अनुसन्धानहरू आँखामा केन्द्रित भइरहेको थियो। तर हामीले हाम्रो अनुसन्धानको फेज डिफ्रेन्ट फेजेसहरूमा के थाहा पायो भने 2017 गएर चाहिँ यसको प्राइमेरी होस्ट भनेको चाहिँ सेतो पुतली रहेछ। यसमा चाहिँ सेतो पुतलीको संसर्गमा आएको व्यक्तिहरूमा चाहिँ 6.7 गुणा बढी जोखिम हुने रहेछ भनेर सेतो पुतली भनेर पत्ता लगायौँ। त्यसपछिको हामीले अनुसन्धानमा त्यो सेतो पुतली कुन प्रजातिको भनेर ग्याजेलिना क्राइसोलिफा भनेर पत्ता लगायौँ। अब यो सेतो पुतलीलाई पनि त आफ्नो दिन, आफ्नो लाइफ साइकल कम्प्लिट गर्नलाई त ऊ पनि त कुनै अर्कोमाथि निर्भर छ नि त। अब हामीले होस्ट प्लान्टको, अहिले हामीले होस्ट एनिमल अथवा इन्सेक्टको कुरा गऱ्यौँ सापो हुनलाई, त्यो सेतो पुतली रहेछ, त्यसको ग्याजेलिना क्राइसोलिफा रहेछ। अब होस्ट प्लान्ट त्यो ग्याजेलिना क्राइसोलिफा सेतो पुतली केमा निर्भर रहेछ भने उत्तिसमा रहेछ। मध्य नेपालको मध्य पहाडी क्षेत्रमा उत्तिसहरू प्रशस्त मात्रामा भेटिन्छ। उत्तिसमा पनि एल्नस नेपालेन्सिस भन्ने जुन प्रजाति छ, त्यो प्रजातिका उत्तिसहरूमा चाहिँ यो सेतो पुतलीले आफ्नो चाहिँ 5 फेजको लाइफ साइकल कम्प्लिट गर्ने रहेछ, के अरे वर्षायाम रोकेपछि रहेछ। अनि उनीहरू चाहिँ सेतो पुतलीहरू सेतो बत्तीमा अट्र्याक्टेड हुन्छन्। साँझ हामीले बत्ती बाल्छौँ, पुतलीहरू त्यहाँ आउँछन्, हामी त्यसै कारण चाहिँ जोखिममा यसरी पर्ने रहेछौँ।
0: केही व्यक्तिहरूले हाम्रा जिज्ञासाहरू राखिदिनुहोस् न भन्नुभएको छ। कतिपय व्यक्तिहरूले के भन्नुभएको छ भने जस्तो आँखा सुक्खा हुने, सुक्खा भएर मैले दिनमा 4 ड्रप्स राख्छु। अर्को चाहिँ आँखा सुनिने, दुख्ने, हेर्न गाह्रो हुने, अरे यो एक दिन मैले आँखामा ड्रप्स हाल्न 4 हाल भनेको म 3 हालेँ अथवा 2 हालेँ भने मलाई यस्तो समस्या भइहाल्छ भन्नुभयो उहाँले। त्यसै गरी अब यो लिभरसँग पनि सम्बन्धित हुँदो रहेछ कि मेरो लिभरको गर्दा पनि आँखाको चाहिँ यहाँ जाँच गरेर पठाउनु भयो किन होला, यसबारे पनि सोधिदिनु न भन्नुभएको छ। मैले एकैचोटि सबै राख्नु लागेँ है डाक्टर साहब। अनि अर्को चाहिँ मलाई थाइराइड छ, यो चाहिँ आँखासँग रिलेटेड छ कि छैन भनेर सोधिदिनुहोस् भन्नुभएको छ। अर्को डायबिटिज, र प्रेसरले, किनभने डायबिटिज र प्रेसरको बिरामी छौँ, आँखा हान्न सक्छ है भनिरहनुहुन्छ, योसँग त रिलेटेड पक्कै छ होला, यसबारेमा पनि सोधिदिनुहोस् भन्नुभएको छ। अर्को आँखा सुक्खा हुने होइन, यसको समाधान के हो, ड्रप्स नराख्दा बिजाउँछ, अब यसको चाहिँ केही समाधान छ कि जिन्दगीभरि नै मैले ड्रप्स राखिरहनु पर्ने हो कि भन्नुभएको छ। यस्ता समस्याहरूको बारेमा चाहिँ यहाँको जवाफ सुन्न

0: ठाउँमा छौँ, तर यो डिजिटलाइजेसन वर्ल्डमा चाहिँ धेरैजना चाहिँ हामी यो आँखा सुक्खापनको शिकार भएको कारण चाहिँ यी हामीले छलफल गरेका कुरा हो। अब यसमा हामीले मौसमी प्रभाव चेन्ज गर्न सक्दैनौँ, आफ्नो जीवनशैलीलाई त डेफिनेटली राम्रो शैलीमा कोसिस त गर्न सक्छौँ। त्यसमा चाहिँ हामीले अघि पनि हामीले कुरा गऱ्यौँ, आयम व्यायाम भन्छौँ होइन, नियमित एक्सर्साइज, नियमित सन्तुलित खानपान एकदम जरुरी छ। र हामीले अर्को कुरा भने चाहिँ यो डिजिटलाइजेसनको जमानामा आँखालाई नियमित आराम दिने, हामीले यति ग्याजेट चलाइरह हुन्छौँ कि हाम्रो आँखा जुन एक मिनटमा 16-17 चोटि झिम्किनु पनि आँखा त 3-4-5 चोटि भन्दा झिम्किँदैन। आँखा धेरै बेर नझिम्किन नपाउने बित्तिकै त्यो आँखामा इभापोरेटिभ ड्राइज हुन्छ, आँखाको आँसुको सतह उडेर जान्छ, त्यसले गर्दा आँखा भारीपन हुने, टियर साइकल कम्प्लिट नहुने, आँखा दुख्ने, थाक्ने, पछाडि टाउकोहरू दुखेर आउने, बिहान उठ्दा फ्रेस थिए, बेलुका घर पुग्दा टाउको दुख्न थाल्छ। यो सबै कुराहरूलाई चाहिँ हामीले याद गर्नुपर्छ र सपोर्टिभ थेरापीको रूपमा चाहिँ हामीले चाहिँ आँसुका विभिन्न थरीका औषधिहरू छन्, सपोर्टिभको रूपमा चाहिँ आर्टिफिसियल टियर सप्लिमेन्ट अथवा चाहिँ लुब्रिकेटिङ आइड्रप भन्छौँ, तिनीहरू दिने गरेका छौँ। सो अब यसलाई चाहिँ जिन्दगीभर त्यसमा हामी आबद्ध हुनुपर्छ कि यसलाई घटाउन सकिन्छ भन्ने कुरा चाहिँ त्यो व्यक्तिमै भर पर्यो,
1: आफैमा भर पर्यो। किनभनेदेखि जस्तो अहिले यहाँले भने कमसेकम प्रत्येक 10 मिनटको अन्तरमा आफूले आँखा झिमझिम गर्यो भने पनि भयो।
0: अलिकति जोड्न खोजेँ यहाँलाई, हामीले चाहिँ रुल अफ 20 भन्छौँ, रुल अफ 20 भन्नाले चाहिँ प्रत्येक 20 मिनटपछि 20 सेकेन्डलाई 20 फिट टाढा चिजहरू ग्याजेटहरू चलाइसकेपछि 20 मिनट ब्रेक लिँदाखेरि आँखा झिम्किन्छ, त्यतिखेर त्यसले गर्दाखेरि नर्मल साइकलमा आउँछ हामी आँसुको साइकलमा, त्यसले त्यसले सहयोग गर्छ। सो 10 मिनटसम्म भएन भने 20 मिनट भन्छौँ, इनकेस के कथम रुल अफ 20 फलो गर्न सकेन भने 30 मिनटभन्दा चाहिँ पछाडि नजानुहोस् भन्छौँ। अर्को कुरा भने हाम्रो अहिले बच्चाहरूलाई चाहिँ हामीले बाहिरी खेलकुदभन्दा पनि भित्री गेमहरूमा बढी इन्गेज भएको पाउँछौँ। सो आउटडोर गेम, आउटडोर प्ले किप्स मायोपिया अवे भन्छ, चस्माको जुन पावर बढ्नेछ त्यसमा पनि हामीले यो जीवनशैली जीवनचर्याको कुरा गर्दाखेरि बच्चाहरूलाई पनि यो भित्री गेमहरू भन्दाखेरि पनि बाहिरको खेलकुदहरूमा आबद्ध गरौँ, यसले पनि पछिसम्मको लागि चाहिँ हामीलाई समस्याबाट बचाउँछ। र दुईवटा कुरा अघि यहाँले प्रश्न राख्नु भएको थियो, सुगर प्रेसर, थाइरोइड र एउटा लिभरको कुरा पनि लिएर आउनु भएको थियो। कस्तो छ भने यो आँखा, हामीले सुरुमा पनि भन्यो आँखा हेरेर धेरै कुरा थाहा हुन्छ। कुनै पनि शरीरमा हामीले कतिवटा औषधि चलाउँदाखेरि त्यो औषधि चाहिँ गएर आँखामा डिपोजिट हुनसक्छ। लिभरको कुरा गर्दाखेरि बिलिरुबिनको लेभल बढ्यो भन्छ, त्यो त रगतमा नापेर, तर आँखामा जन्डिस भएको त आँखाको त्यो सेतो भागमा पहेँलिएर थाहा हुनसक्छ। एनिमिया, रगतको कमी भएछ भन्छौँ, तर हामीले आँखामा सेतो पनि देखेर त्यो थाहा हुनसक्छ। सो लिभर, रगतको अरू समस्याहरूको पनि आँखा हेरेर थाहा हुने कुरा भइहाल्यो। अनि धेरैवटा औषधिहरूको डिपोजिसन चाहिँ आँखाको डिफ्रेन्ट लेयर चाहिँ त्यहाँ हुनसक्छ, त्यो हिसाबले त्यो औषधि शरीरको अरू रोगको लागि खाइरहनु भएको छ, तर आँखामा हामीले त्यो औषधि केही साइड इफेक्ट देख्ने बित्तिकै औषधि रोकिदिनुपर्ने अवस्था हुनसक्छ। र फाइनली कुरा गरौँ सुगर र प्रेसरको, त्यस्तो बिरामीहरूलाई आँखा नियमित जाँच गर्नु एकदमै इम्पोर्टेन्ट छ। आँखाभित्र जुन रगतको नलीहरू, रक्तसायहरू देख्छौँ हामीले, त्यो हेरेर किडनी असर भएको छ कि छैन सुगरको व्यक्तिको भन्ने थाहा हुन्छ। आँखाभित्र सुगरको व्यक्तिहरूमा चाहिँ आँखाभित्र चाहिँ रगतको नली फुट्ने, सुन्निने त्यस्तो हुन्छ। ए बुवा आमा, तपाईँको त्यो सुगर कन्ट्रोल भएर चाहिँ औषधि फेर्नु पर्यो, आँखामा त सुजन भइरहेछ भन्नुपर्ने हुन्छ। प्रेसर पनि फ्लक्चुएसन भइरहेछ भने चाहिँ आँखाको त्यो बाहिरी भागमा रगतको नली फुट्न सक्छ, सबकन्जेक्टिभल हेमोरेज भन्छ। त्यो त बाहिरसम्म फुट्यो त हामीले त्यतिखेर त दृष्टिलाई केही असर छैन, तर भित्र रगतको नली फुट्यो भने त भिजन जान्छ। सुगर र प्रेसरको बिरामीले नियमित 6 महिना जस्तोमा चाहिँ आँखाको नानी फुलाएर भित्रको सबै हेर्न पायो, पर्दाको डिटेल हेर्न पायो भने चाहिँ उहाँको शरीरको सुगर प्रेसर कस्तो छ एउटा।
1: डाक्टर साहब, अब हामी हाम्रो संवादको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा अब यो आई केयरका कुरा आए होइन, आँखा स्वास्थ्यलाई बचाइराख्नका लागि यो आँखालाई बाँचिन्जेलसम्म देख्न सक्ने, कुनै रोगहरू सकभर नआउन् भन्नका लागि कस कसले के गर्यो भने हामी यो आँखा स्वास्थ्यलाई राम्रो राख्न सक्छौँ, के भन्न चाहनुहुन्छ अन्त्यमा?
0: पहिला म र मेरोबाटै सुरु हुन्छ। सो मैले आफ्नो आँखा स्वास्थ्यलाई ठिक पार्नलाई के गर्नुपर्छ त भन्ने कुरामै त्यो व्यक्तिले सजग हुनु पर्यो। त्यसमा अघि हामीले भनिहाल्यो विभिन्न बाहिरी कारक र भित्री कारकहरू रहेछन्, त्यो दुइटैलाई हामीले चाहिँ सूक्ष्म रूपमा निहालेर बाहिरी तत्त्वहरूले पनि हामीलाई चाहिँ अब बाहिरी तत्त्वमा यो हावा पानी मौसम आफ्नो ठाउँ नि, अर्को भित्री तत्त्वमा म कुनै पदार्थ त्यस्तो सेवन नगरौँ जसले गर्दाखेरि मेरो शारीरिक अवस्था, मेरो आँखाको स्वास्थ्यमा असर होस्, बरु त्योभन्दा म राम्रो खालको खा

0: खानपान दिनचर्यामा मेरो व्यतीत होस्, मेरो डिजिटल डिजिटलाइजेसनको जमानामा मेरो ग्याजेट हेर्ने समय यतिमा दिनमा यति घन्टा यति मिनटभन्दा नबढोस्, त्यो कुरामा मैले ध्यान दिने भनेर आफूलाई प्रत्येक व्यक्तिले गर्नुपर्छ भने सँगसँगै चाहिँ अब यो बाहिरी हामीले जुन धुलो धुवाँबाट बस्नुपर्ने आफ्नो ठाउँमा छ, त्योभन्दा पनि हामीले एज अ अभिभावक हाम्रो बच्चाहरूलाई चाहिँ वर्षमा एकचोटि हामीले साधारण रूपमा के भन्छौँ भन्दाखेरि आँखा स्वास्थ्यको लागि चाहिँ बच्चाहरूलाई स्कुल एउटा क्लासबाट अर्को क्लास उक्लिनु अगाडि चाहिँ आँखा जचाउनुहोस् भन्छौँ।
1: हजुर,
0: बच्चामा पावर आएको छ कि आएको पावर चेन्ज भएको छ कि त्यो थाहा हुँदैन, उनीहरूले भन्न सक्दैन। त्यसै कारण नियमित एउटा चाहिँ नियमित क्यालेन्डरमै राखेर नियमित आँखा परीक्षण गरौँ। त्यो चाहिँ हामीले आफ्नो परिवारका बुवा आमाकोदेखि लिएर अरू कुनै दीर्घरोगी भएका परिवारमा सदस्य हुनुहुन्छ भने उहाँहरूको पनि नियमित आँखा जचाउनु परिहाल्यो, बच्चाहरूको पनि जचाउनु पर्यो। त्यसपछि समाजको कुरा आउँछ, समाजमा मैले पाएको ज्ञान मैले अरू व्यक्तिलाई पनि सेयर गर्नु पर्यो। अहिले चाहिँ आएर स्थानीय सरकारहरूसँगको सहयोगमा चाहिँ विभिन्न स्कुलहरूको बच्चाहरूको आई हेल्थ स्क्रिनिङ गर्ने पाठ्यक्रमहरूमा पनि आँखा स्वास्थ्यका कुराहरू राख्ने प्रचारका लागि चाहिँ डिफ्रेन्ट मटेरियल्सहरू नेपाल सरकारसँग पनि मिलेर हामीले बनाइरह छौँ। जुन बेला जुन आँखाको रोगको आउटब्रेक आउँछ त्यो हामी नेपाल सरकारलाई पनि इन्फर्म गरेर त्यो सम्बन्धीको तपाईँलाई याद पनि छ होला, एकचोटि आँखा रगत एकदम रातो भएर रगत निस्किने गरी आँखा पाक्ने रोगको महामारी आएको थियो। त्यतिखेर पनि हामीले सहकारी सरकारसँग सहकार्य गरेर सबैतिर क्षेत्रमा त्यस्ता आइसी मटेरियलहरू बनाएर सबैतिर डिस्ट्रिब्युट गर्यो। सँगसँगै नेपालको स्वास्थ्य मन्त्रालय सबैतिर चाहिँ हामीले चाहिँ सहकार्य गरेर आँखा भन्ने ठुलो विधा छ, त्यसमा पनि विभिन्न विधाहरू छन्, विभिन्न पत्रका विभिन्न विशेषज्ञहरू हुनुहुन्छ, सबैजनाको परामर्श उचित समयमा व्यक्तिहरूले पाउन् भन्नेलाई भन्नको लागि चाहिँ हामीले रोगको पहिचान गर्न जरुरी छ। नेपाल सरकारले स्थानीय तहमा पनि आँखाका विज्ञहरूलाई खटाइदिनु भएको छ। सो केही अप्ठ्यारो पर्दाखेरि जुन रिफरल नेटवर्क सिस्टम पनि स्ट्रङ भएर आइरहेछ, स्थानीय तहमा गर्न नसकिने कुराहरूलाई चाहिँ रिफर गरेर टर्सरी आई हस्पिटलमा ल्याउने प्रविधि बनाएको छ। डिजिटल जमानामा त अहिले त हाम्रो टेलिमेडिसिन्सहरू पनि छ, यहाँ बसेर त्यो ठाउँमा के भइरहेछ हामीले सम्मान गरेर उपचार त्यहाँका ग्रामीण व्यक्तिहरूलाई त्यही उपचार गर्न सक्छौँ। सो यो सबै चिजहरूलाई चाहिँ हामीले चाहिँ व्यक्तिगत स्थानीय र केन्द्रीय तहबाट अगाडि लगेर चाहिँ आँखाका रोगहरूबाट जोगिन र जोगाउन सक्छौँ।
1: डाक्टर साहब साह्रै महत्त्वपूर्ण सुझाव दिनुभयो, महत्त्वपूर्ण समय दिनुभयो, विचार दिनुभयो, धेरै कुराको जानकारी आज श्रोताहरूले पाउनुभयो। यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: मलाई पनि मेरा केही कुराहरू राख्न दिनुभयो यो मौकाको लागि धेरै धेरै धन्यवाद। र आशा गरौँ कुनै पनि आँखाका समस्यालाई सही टाइममै सही ठाउँमा लगेर पहिचान गरेर आँखा भोलिको दिनमा दृष्टि गुमाउनु पर्ने जस्तो जोखिमबाट चाहिँ हामी नेपालीहरू गुज्रिन नपरोस्।
1: अहिले हामीसँग संवादमा हुनुहुन्थ्यो वरिष्ठ नेत्र रोग विशेषज्ञ, सरल भाषामा भन्दा आँखा रोग विशेषज्ञ, र अझ विशेषज्ञकै कुरा गर्ने हो भने युबिआइटिएस स्पेसलिस्ट भनेर हामीले भन्न सक्छौँ उहाँ बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। डाक्टर साहबसँगको आजको यो संवाद यहाँहरूलाई कस्तो लाग्यो? आजको कार्यक्रम सुन्दरी माइकमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रमबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 4 18।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार। पछि सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म रोधी कार्यक्रम। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको। हो, आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

रोधी घरमा मादल बज्नुभन्दा अगाडि आफ्नो घर धन्दा वस्तु भाउ सबै काम सकेपछि नै जम्मा हुने हो नि। अनि साइला साइली माइला माइली गाउँभरिका सबैजना मिलेर रोधी घरलाई रमाइलो बनाउँछन्। यसरी नै घाँस काट्दा जाँदाको कुरा, गाई बाख्रा चराउँदाका कुरा, मेलापात अरिम परिमको कुरा त भइहाल्छ नि। यिनै सेरोफेरोमा हुर्किएकी छोरीलाई बा आमाले ध्यान पुर्याउन त जसका बा आमाको पनि कर्तव्य हो नि। फेरि पनि सोह्र घरे साइलीलाई सिउँडीबारे साइलाले पछ्याउन भने छाड्दैनन्। यस्तै भावको गीत थियो रीता थापा मगर कुमार पुन र साथीहरूको स्वरमा। यस्तै भावको गीत गाउँदा गाउँदै कतिको माया प्रेम बस्छ, कतिको दुखेको मनलाई हलुङ्गो बनाउँछ। जे होस्, हाम्रो लोक सङ्गीतको संरक्षण र सम्वर्धन गरिरहेको छ रोधी घरले भन्दै अबको पालोमा शम्भु राई, सत्यकला राई र लक्ष्मी अधिकारीको स्वर।

रोधी घरमा लागेको माया छोटो हुन्छ कि लामो, त्यो भन्दा पनि लैबरीको भाकामा सनाई मादलको साथमा सुमधुर स्वरबाट रुँदै हाँस्दै माया प्रेमको कुरा, कसको छोरी कसको छोरा हो, काली हो कि गोरो, जे भए पनि गोरेको छेउमा जाने कुरालाई कालीले नआउनु भने पनि पैसाको लोभ देखाएर आफ्नो बनाउन खोजे पनि आफ्नो घर खोज्दै आउन अनुरोध गरेको कुरा, मिले घरबार पनि बसाउला भन्दै थिए भने अबको पालोमा एउटा चेतनामूलक गीत स्वर हो राजेन्द्र बाजुराली गौरी भट्ट र साथीहरूको।

कार्यक्रम रोदीमा माया पिरति मेलापात मिलन बिछोड उमङ्ग र वेदना मात्र होइन चेतना सूचना मूलक र समाजमा हुने विकृति विसङ्गति कुरीतिको बारेमा पनि कलाकारहरूको स्वरबद्ध गीतहरू सुनाउँदै आएका छौँ। हो, हाम्रो समाजमा छाउपडी जस्ता अन्धविश्वासलाई पनि मान्यता दिई हाम्रा धेरै चेलीहरूले दुःख पाएको कुरालाई यस गीतमा समेटेको छ। यसैले तपाईँ हामी सबै मिलेर यस्ता कुरीति कुसंस्कार छापलाई हटाउनु पर्छ। अब त समय धेरै परिवर्तन भइसकेको छ। हामी मानिस हौ, कतै तपाईँ हाम्रै गाउँ समाजमा लुकी छिपी छाउपडी र यी यस्ता अन्य कुरीति कुसंस्कार भएको हुन सक्छ। त्यसैले हामी सचेत नागरिकले सभ्य शालीन व्यवहारले बाँच्न सिक्नु पर्छ भन्दै अबको पालोमा गोविन्द दुलाल, सरोज लाइमछाने, पार्वती कार्की र देवी तामाङको स्वर।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोक भाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकार रामकुमार गुरुङ तारा श्रीषको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नौपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। सरकार र मिटर ब्याज पीडित पक्षबीच आज 9 बुँदे सहमति भएको छ। सहमति भएपछि विगत 9 दिनदेखि जारी मिटर ब्याज विरुद्धको आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तिरहुतिया गाछीबाट सुरु भएको पैदल न्याय मार्च 12 निजगढ पुगेपछि हिजो गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सहमति बमोजिम हिजो नै काठमाडौँ आएको पीडित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको वार्ताले 9 बुँदे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी दिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज जुत्ता उत्पादक संघका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सृजनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 सुरुवातसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते भएको मन्त्री परिषदको बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधान बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिसमा मन्त्री परिषदको आज कार्यविभाजन समेत गर्नुभएको छ। निरन्तरको वर्षासँगै आएको बाढी पहिरोका कारण देशभरका 6 राजमार्ग अवरुद्ध भएका छन्। बाढी पहिरो डुबान लगायत कारणले बीपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक कटुन्जे पेसीमा सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ। यस्तै वर्षातका कारण हुन सक्ने बाढी पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुर स्थित कान्ति लोकपथ अन्तर्गत सञ्चालन हुने सवारी साधन रातिको समयमा रोक लगाइएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्ले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता काफ्ले ढुङ्गा सहितको पहिरोका कारण अर्घाखाँची जिल्लाको सालझण्डी ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो। सिन्धुपाल्चोकको अर्निको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै आज सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका 2 कोदारी स्थित अरणीको राजमार्ग अन्तर्गत इक्कुमा पहिरो जाँदा आवागमन बन्द भएको छ। बागलुङ काली गण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै सरकारी निकायलाई 7 बुँदे परिपत्र गर्दै हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राख्न निर्देशन दिएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएपछि सम्बन्धित निकायले पुलमा राखिएका कर्मचारी मध्येबाट आवश्यकता अनुसार काममा लगाउनु पर्नेछ। नयाँ स्थापना भएका निकायमा सृजना हुने दरबन्दीमा कुनै निकायमा रिक्त भएको दरबन्दीमा करारमा काममा लगाउनु पर्ने भएमा नयाँ व्यक्तिलाई करारमा नलिई विभिन्न निकायमा पुलमा रहेका करारका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालय मार्फत माग गरी करार सम्झौता गरी काममा लगाउनु पर्नेछ। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। हस् त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र रामकृष्ण शाह, सहयोगी केदार भट्टसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटे

आउनुहोस् नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

नेपालीहरूको महान चाड बडा दसैँ सबैको घर आँगनीमा प्रवेश गरिसकेको छ। त्यसैले जता गए पनि यतिखेर दसैँको चर्चा दसैँको कुरा छ। घर छाडेर गएकाहरूलाई कहिले घर पुग्ने हो भन्ने छ भने घरमा भएकाहरूलाई आफ्ना आफन्तीहरू कहिले आइपुग्ने हुन् भन्ने आशा छ। के ल्याइदिउँ र के ल्याइदिनुहुन्छ भन्ने संवाद अनि घर व्यवहारको कुराकानी गर्दै बिछोडले अत्तालिएका मनहरूलाई मिलन हुँदाको क्षणमा छुट्टै आनन्दित तुल्याइदिन्छ। त्यही समयको प्रतीक्षामा बसेका छन् अब धेरै दिन कुर्नुपर्ने छैन। नाच्न गाउन रमाइलो गर्न परदेशीहरू खुसी छर्दै मुस्कान छर्दै गाउँघरतिर आउँदैछौँ भन्दै थिए यी कलाकारहरू पुरुषोत्तम पौडेल, सुनिता बुढा छेत्री र साथीहरू। त्यति मात्र होइन, मौसम पनि न जाडो न गर्मी, खेतबारीमा हरियो धान कोदो वनपाखामा पनि त्यसरी नै सजिएको छ। करेसा बारीमा तरकारीहरू टन्न फलेका छन्, फुलबारीमा फुलहरू फुलेका छन्, खेतबारीमा अम्बा केराहरू सजिएका छन्। घरहरू कतै रातो माटो कमेरो, कतै विभिन्न रङले विभिन्न शैलीमा घर आउनेलाई स्वागत गरिरहेका छन्। त्यति मात्र कहाँ हो र पाइक पर्ने चण्डी भन्ज्याङमा हालिने लिङ्गे पिङ चर्खे पिङको मजा नै अर्कै छ भने धेरै समयपछि भेट भएका सँगी साथीहरूले लैबारीका भाकाहरू स्वर मिलाउँदै नाच्दै गाउँदै गर्दाको क्षण जति नै चर्चा गरे पनि कमै नै हुन्छ। त्यसैले यो रमाइलो क्षणमा रमाइले गीत बनाउँछन् कलाकारहरू पनि। हो, पोहोर परार साल नायकहरू अहिले रमाइलो गर्न आउँदैछन् भने अहिले नआउनेहरू अर्को साल आउने छन् र त यस्तो गीत बनेको होला। स्वर हो नारायण रायमाझी र शान्ति श्री परियारको।

कहिले सुखसँग दुःख साट्न सक्नुपर्छ, कहिले दुःखसँग सुख साट्न सक्नुपर्छ। समयको खेल कसलाई कहाँ पुर्याउँछ थाहा हुँदैन। आफ्नो बाध्यता र व्यवस्थाले धेरै चाहना र इच्छालाई सीमित बनाइदिएको हुन्छ। यही बाध्यता र व्यवस्थाले पौरख र पसिनासँग पसिना सार्दै आफ्नो आवश्यकताहरू पुरा गर्नुपर्ने हुन्छ। यही नै दुःख सुखको सङ्गम तपाईँ हाम्रो जीवन हो। यस्तै दुःख सुखको गोरेटोमा तपाईँ हाम्रा जीवन शैलीहरू चलेको छ। अनि त यस्ता ठुला ठुला चाडबाड आउँदा घर जान नसक्दा यस्तै भापका भाकाहरूले मनमा अलि नरमाइलो बनाइदिन्छ। नरमाइलो भए पनि गीत सङ्गीतका भाकाले सबै कुरा भुलाइदिन्छ, बिर्साइदिन्छ। त्यही भएर त होला फेरि पनि राजु परियार र कृष्ण परियारको स्वर कार्यक्रम रोदीमा केवल तपाईँ

यति बेला गाउँघरतिर दसैँ पनि लागिसक्यो। जताततै मखमली गुर्दौली फुलहरू र लाउरेको अत्तरले मगमग भासाएको छ। धेरै पछि आएर होला जमुना र गङ्गा, छुट्याउने गाह्रो भएको छ लाउरेहरूलाई। यस्तै यस्तै गन्थन मन्थन गर्दैछन्। धेरै समयपछि भेट भएकाहरू पहिले पहिलेका कुराहरू सम्झँदै एक आपसमा आत्मीयता माया प्रेममा लुपुक्क भएका छन्। बिछोडिएका पीडाहरूलाई मिलनमा खुसी हुन्छन् र त यो दसैँ सबैको दसैँ हाँसी खुसी रहोस् भन्दै फेरि पनि यो मिठो गीत स्वर हो अमृत खाती र स्मृति गौतमको।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा दसैँ सम्बन्धी गीतहरू तपाईँहरूलाई सुनाउने चाहँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिने भन्दा अगाडि यी कलाकार सूर्य खड्का र सम्झना भण्डारीको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 2 गते शनिबार, आषाढ शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार जुलाई 18 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्ला थ चतुर्थी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपा। सधाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आराधी गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 सुनाउँछौ कार्यक्रम थितोपत्र तथा वस्तु विनिमय। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 9 बजेको समयमा केही जागरण गीतहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझैं सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम हाम्रो भूगोल। 9:45 10 बजेको समयमा केही आधुनिक गीतहरू सुन्नुहुनेछ। 10 बजे समाचार, समाचार पछि स्थलगत रेडियो बहस कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: मानिस दुःखबाट सम्मोहित छ, जहाँ दुःख छ मानिस त्यहीँ जान्छ, दुःख नै मन पराउँछ। अब यसो भन्दा अचम्म लाग्छ, यो संसारमा दुःख मन पराउने मान्छे को होला र? सबै मान्छेलाई सुखै मनपर्छ, सुखै खोजिरहेको छ भन्ने लाग्ला। तर के गर्नु, मनले चाहेर मात्रै हुँदैन, एकातिर मन हुन्छ अर्कोतिर व्यवहार हुन्छ। हाम्रो आन्तरिक चाहना एउटा छ, बाहिरी व्यवहार अर्को छ। एउटा मनले एउटा सोचेको छ, अर्को मनले अर्कै गरिरहेको छ। समस्या यहीँ छ, भित्री मनले त सुख चाहेको छ, तर बाहिर हाम्रा व्यवहारहरू, व्यवहार गर्ने चाहिँ मन दुःखतिर गइरहेको छ। जहाँ जहाँ दुःख छ त्यहाँ त्यहाँ हामी आकर्षित हुन्छौँ। कुनै व्यक्तिले के छ खबर, तपाईँको हाल खबर कस्तो छ भन्यो भने राम्रो भएको कुराहरू सुनाउन हामीलाई अप्ठ्यारो लाग्छ। जे जे दुःखदायी घटनाहरू छन्, दुःख पाएको छ त्यो चाहिँ सुनाउँछौँ। बिरामी भएको कुरा, आफूले कहीँ सङ्कटमा परेको कुरा, अप्ठ्यारो परेको कुरा, त्यस्तो कुरा सुनाउन हामीलाई रस हुन्छ। कहीँ पनि कुरा पर्यो, विगतका कुराहरू, पहिला पहिलाका घटनाहरू, जीवनमा कस्तो कस्तो भोगेर आइयो, यो कुराहरू बताउनु पर्यो। कहीँ कुराकानी पर्यो भने हामी दुःखदायी घटना नै सम्झिन्छौँ। मलाई फलानु बेलामा यस्तो दुःख परेको थियो, यो योबाट म यसरी आएँ, यो गरेँ। कहिल्यै हामी सुखदायी कुरा भन्दैनौँ, मैले यो बेलामा यति सुख पाएको थिएँ, यति मानिसहरूले मलाई प्रशंसा गरे, यति माया गरे, यहाँ फलानाले यस्तो सहयोग गर्यो मलाई, मैले यस्तो मनस्थिति बनाएँ, यति प्रगति गरेँ। प्रगतिको कुरा सुनाउन हामीलाई लाज लाग्छ। जहाँ दुर्गतिको कुराहरू छ, दुःखदायी कुराहरू छ, हामी त्यही सुनाउन थाल्छौँ। म पहिला कस्तो बिरामी भएको थिएँ, यस्तो यस्तो दुःख पाइयो नि, डक्टरले पनि राम्रो कहाँ हेऱ्यो र, यहाँको डक्टर त बदमास, उतापट्टिको डक्टरले मात्रै राम्रो हेऱ्यो। जहाँ जहाँ बिग्रियो भत्कियो त्यही भन्ने, राम्रो कुराहरू नगर्ने, अनि मन प्रसन्न होस्, मेरो मनमा राम्रो विचार चलोस् भनेर हुन्छ र। अब कुरा गर्ने बेला नराम्रो नराम्रो कुरा गर्ने, दुःखदायी दुःखदायी कुरा छान्ने, अरू सबैले नराम्रो गरे भनेर नराम्रोको मात्रै गुणगान गाउने, त्यसपछिबाट मेरो मनमा राम्रो विचार चलोस्, सकारात्मक विचार आओस् भनेर हुन्छ र। हामी बिल्कुल उल्टो दिशामा छौँ। एउटा व्यवहार गर्छौँ, इच्छा अर्कै राख्छौँ। म जस्तो इच्छा राख्छु मेरो व्यवहार त्यस्तै हुनुपर्छ। यो इच्छा र व्यवहारमा तालमेल मिल्यो भने जीवन सुखदायी हुन्छ, आनन्ददायी हुन्छ। म जे भित्र इच्छा राख्छु, म सुखको इच्छा राख्छु भने म कुरा गर्दा सुखको मात्रै गर्छु। एउटै सङ्कल्प गरौँला, आजदेखि म दुःखदायी कुरा गर्दिनँ। विगतका दुःखदायी कुरा सम्झन्न, किनभने विगतका मैले दुःखदायी कुराहरू सम्झेँ भने त्यो दुःखमा आफू पुग्नुपर्छ फेरि। पहिला एकपटक दुःखदायी घटनाले दुःख दिएको थियो, फेरि त्यही कुरा सम्झेर फेरि दुःखी हुने? आज पनि त्यही सम्झियो दुःखी, भोलि पनि त्यही सम्झियो दुःखी। एउटा मान्छे आयो त्यही सुनाएको छ, अर्को मान्छे आयो उही सुनाएको छ, बिग्रिएका कुरा मात्रै सुनाउने। जहाँ जहाँ नराम्रो गर्यो त्यसकै मात्रै गुणगान गाउँछौँ अनि हामी सुख खोज्छौँ। अचम्म छ, यहाँ सुख कसैले मन पराउँदैनन्, प्रगति कसैले मन पराउँदैन। मैले कहीँ प्रगति गरेको छ भने अर्कोलाई जलन हुन्छ। कसैले प्रगति गर्यो, एउटाले घर बनायो अग्लो, छिमेकीको मुठु पोल्छ, भत् भती हुन्छ। उसको बसमा चल्थ्यो भने गएर भत्काइदिन्थ्यो घर। त्यस्तै लाग्छ मनमा, मेरो अगाडि यत्रो घर बनाउने, मेरो सानो छ यसको ठुलो, भत्काइदिन पाए पनि हुन्थ्यो। अरूले प्रगति गरेको देखि सहँदैनौँ हामी, यसको अर्थ के हो? प्रगतिप्रति हाम्रो घृणा छ। आफू प्रगतिप्रति घृणा गर्ने अनि प्रगति खोजेर पाइन्छ। जेलाई घृणा गर्छौँ त्यो नजिक आउँछ र? प्रेम गर्नु पऱ्यो नि नजिक ल्याउनको लागि। कसैले उन्नति गर्यो, आहा कस्तो राम्रो, कति राम्रो प्रगति गर्यो है, उसबाट प्रेरणा लिने, के गरी गर्यो म पनि त्यस्तो गर्छु। अर्कालाई भत्काउन खोज्ने होइन, बिगार्न खोज्ने होइन। हामी आफ्ना दुःखदायी कुरा किन सुनाउँछौँ अरूलाई भने सहानुभूति पाइएला भनेर? आमै तैँले त कस्तो दुःख पाइछ है, विचारहरूले कस्तो दुःख पाएको नि यो मान्छेले त, कति मान्छेले यसलाई दुःख दिएछन् सताएछन्, त्यति भन्देला बिचरा भन्देला, त्यति बिचरा भन्ला भनेर हामी त्यो दुःखमा फेरि फर्केर जान्छौँ। एकपटक भोगिसके दुःख फेरि भोग्न थाल्छौँ। कति ठुलो गल्ती गर्छौँ हामी, अनि खोज्छौँ सुख कहाँ, सुख पाउन र? जेको अभ्यास गरिन्छ, जे सम्झिन्छ त्यसको प्रभाव न पर्छ। म जहाँ ध्यान लगाउँछु त्यसैको मलाई प्रभाव पर्छ। सुखमा ध्यान लगाएँ सुखको प्रभाव पर्छ, दुःखमा ध्यान लगाएँ दुःखको प्रभाव पर्छ। जे सम्झना आयो त्यही नै हुन्छ। सुख पाउनको लागि एउटै सूत्र समातौँला, म आजबाट विगतका दुःखदायी कुरा न कसैलाई गर्छु न सम्झन्छु, गर्दिन जा सकियो। किन सम्झिनँ? जे बित्यो सो बित्यो, अब बाँकी दिन राम्रा आउँदैछन् नि, अब राम्रो बनाउँछु नि। नराम्रो भए पनि राम्रो भए पनि गएको कुरा गयो। प्रेरणा लिनु छ भने राम्रा प्रगति भएका कुराहरू सम्झन्छु। जसलाई सम्झेर मलाई पीडा मात्रै हुन्छ, दुःख मात्रै हुन्छ, त्यस्ता घटना आजदेखि म सम्झन्न म सङ्कल्प गर्छु। एकपटक सङ्कल्प गर्नै पर्छ र सङ्कल्पले हामीलाई सजग बनाउँछ। मैले गर्दिनँ गर्दिनँ गर्दिनँ भनेर सङ्कल्प गरेको छु भने पछाडि सट्ट विचार आयो भने म झस्किन्छु, हत्तेरिका यस्तो कुरा सम्झिन्न भनेको थिएँ, कहाँ सम्झना आयो, म सजग भइहाल्छु। अर्को, जे पनि म बोल्छु जे व्यवहार गर्छु आजदेखि नकारात्मक बोली त म बोल्दिनँ। फलानाले नराम्रो गर्यो, यसले नराम्रो गर्यो, त्यसले बिगार्यो, यसले गर्दा बर्बाद भयो, यस्ता नकारात्मक कुराहरू म आजबाट गर्दिनँ सङ्कल्प गरौँ। हेरौँ त मनमा कसरी नकारात्मक विचार आउँछ, आउनै सक्दैन, किनभने हाम्रो व्यवहारले विचार बनाउने हो। हामी दिनभरि जे काम गर्छौँ एकछिन बस्यौँ भने त्यही काम सम्बन्धी विचार आउँछ। भोलि पनि हिजो गरेको कामको, आज गरेको कामको भोलि पनि विचार आउँछ। एउटै सङ्कल्प, म नकारात्मक कुरा आजबाट गर्दिनँ, यति गर्ने। र मैले सङ्कल्प गरेँ भने मलाई होस के रहन्छ भने कहिल्यै नराम्रो कुरा कसै गर्न थालेँ भने झस्किन्छु, है मैले गर्दिनँ भनेको थिएँ, है कसैको पनि कुरा काट्दिनँ भनेको थिएँ, नराम्रो कुरा गर्दिनँ भनेको थिएँ, आज कसरी गरेँ, गर्दिनँ अब, मान्छे झस्किन्छ। अनि आज पनि सकारात्मक कुरा गर्यो, भोलि पनि त्यही गर्यो, भोलि पनि त्यही बोल्यो, गर्दा गर्दै जहिले पनि कुराहरू परे कि गफ गर्नु पर्यो कि सकारात्मक कुरा मात्रै आउँछ। सकारात्मक कुरा सधैँ गरेपछि नकारात्मक विचार कसरी आउँछ? असम्भव हुनै सक्दैन। हामी जे बोल्छौँ विचार त्यही आउँछ, हाम्रो विचारबाट बोली आउँछ, बोलीबाट विचार बन्छ। हाम्रो व्यवहारले हाम्रो विचार बनाउने हो, हाम्रो व्यवहारले हाम्रो मन बनाउने हो। व्यवहार सपारौँ मन सप्रियो, व्यवहारलाई प्रगतिमुखी बनाऊ मन प्रगतिमुखी हुन्छ। हामी पहिला सोच राम्रो बनाऊ भनेर भन्छौँ, सोच राम्रो भन्दा पनि महत्त्वपूर्ण व्यवहार राम्रो बनाउनु रहेछ। व्यवहार राम्रो बनाउँदै जानुहोस्, सोच बन्दै जान्छ। तर सोच चाहिँ राम्रो छ, व्यवहार चाहिँ नराम्रो छ भने के काम लागेर, केही अर्थै छैन। त्यसकारण व्यवहार सुधारौँ। जहाँ पनि म जान्छु कहिल्यै कसैसँग नकारात्मक कुरा गर्दिनँ। कसैले सोध्यो मलाई कस्तो छ स्वास्थ्य, हो अलिअलि ज्वरो आएको छ, थोरै जिउ दुखिया होला, टाउको दुखिया होला, हुनसक्छ। तर के गर्नु, कसैले सोध्यो तपाईँलाई के भएको छ, कस्तो छ स्वास्थ्य, सोध्यो भने मलाई टाउको दुखिया छ, कस्तो बिमारी भएको छ भनेर के गर्नु, त्यो कठैबाट भन्ला आश त त्यति हो, के गर्नु, त्यो काम लाग्छ। त्यसले च्याप्पस मात्र हस्पिटल लाँदैन, हस्पिटल लगेर खर्च गर्दैन, अनि त्यसको अगाडि किन मलाई बिला नगाउनु पर्यो, कस्तो छ स्वास्थ्य, हे गजब छ, बडो राम्रो, पुरै फिट छु म त, लगाएर चाहिँ भन्दै भइहाल्छ नि भनेर के जान्छ। जब फिट छु भनेर भन्यो नि, भनेपछि ऊ फिट हुन बाध्य हुन्छ। मैले जे भने त्यो भन्न बाध्य हुन्छु। कसैले भन्यो मलाई स्वास्थ्य कस्तो छ, मैले भने एकदम राम्रो छ। अब म हिँड्दाखेरि नराम्रो स्वास्थ्य भएको जसरी हिँड्न मिल्यो, आइया आइया गर्न मिल्यो, टाउको दुख्यो भने हँ गर्न मिल्यो, तर जसले भन्यो अलिअलि दुखिया छ तैपनि के भन्यो, कस्तो जिउ दुखिया छ मलाई हेर न सन्चो छैन भन्यो भने, अब त्यहाँ फुर्ती लगाएर हिँड्न अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ। अनि त्यहाँ अलिकति मजाले हिँड्यो भनेदेखि अलि फुर्ती देखायो भने हुन्छ, अघि भन्ने बेला टाउको दुखिया छ भने त केही भएर हिँड्छ नि, देखिस् भन्छ त्यसले, त्यसो भन्छ भनेर ऊ के गर्छ, अब बिरामी भएको जस्तो, कस्तो बिरामी भयो भन्न थाल्छ। अब साँच्चै बाध्य हुन्छ दुखेको अभिनय गर्न। कहिल्यै पनि दुःखदायी कुरा नगर्ने, आफ्नो बिग्रिएको भत्किएको कुरा कहिल्यै नगर्ने, अस्वस्थताको कुरा गर्न जरुरी छैन, अनावश्यक, जहाँ आवश्यक छ त्यहाँ गर्ने। डक्टर कहाँ जानुभयो भन्नै पर्यो, यस्तो बिरामी छु यस्तो यस्तो भएको थियो, यति यति भएको थियो भन्नुपर्छ। त्यहाँ आवश्यक छ के, जहाँ आवश्यक छ त्यहाँ भन्नुपर्छ, जहाँ आवश्यक छैन त्यहाँ नभन्ने, है यति सङ्कल्प गरौँ। अनावश्यक ठाउँमा, आवश्यक नभएको ठाउँमा म नराम्रा कुरा गर्दिनँ। एउटा नराम्रो कुरा नगर्ने सङ्कल्प, अर्को विगतका दुःखदायी कुरा या आउनेवाला नकारात्मक कुरा जसले दुःख दिन्छ त्यो म सम्झन्न, यति सङ्कल्प, दुईवटा मात्रै सङ्कल्प। लौ त जीवन कसरी राम्रो हुँदैन, ल हेरौँ सुन्दर जीवन कसरी हुँदैन, प्रगति कसरी हुँदैन हेरौँ। जहिले पनि प्रगतिको मात्रै चर्चा गर्नुपर्छ, यति गरे पुग्छ। अब यसको लागि कति मानिसहरू लाग्छ गर्न खोज्यो फेरि हुँदैन, दुईवटा कुरा गरौँ ल, एउटा अभ्यास गरौँ, आज गरौँ भोलि गरौँ पर्सि गरौँ, निरन्तर राम्रोको अभ्यास गरेपछि राम्रो मात्रै हुन्छ। आज पनि मैले बोल्दाखेरि मुस्कुराएर बोलेँ, भोलि पनि मुस्कुराएर बोलेँ, पर्सि पनि कसैलाई अभिवादन गर्दा मुस्कुराएर अभिवादन गर्ने बानी लाग्छ। केही समयपछि मान्छे देख्यो कि आफै हात उठ्छ, हात उठ्न पाएको छैन आफै मुस्कुराहट सुरु हुन्छ, मुसुक्क हाँस्छ व्यक्ति, किन बानी लाग्यो। तर आज पनि मान्छे देख्यो ठुस्स ठुस्क्यो, भोलि पनि ठुस्क्यो, अर्को दिनदेखि मान्छे देख्यो कि ठुस्स हुन थाल्छ, बानी हो, जस्तो बानी लगायो त्यस्तै लाग्छ। त्यसकारण एउटा चाहिँ राम्रो बानी लगाउने, दोस्रो के हो भने नि सजिलो बाटो चाहिँ, बानी लगाउनु अलिकति गाह्रो होला, निकै दिन अभ्यास गर्नुपर्ला। अर्को चाहिँ के हो भने, जब व्यक्ति भित्रबाट शान्त हुन्छ नि, उसको मन शान्त हुन्छ, शान्त मनमा नकारात्मक कुरा बस्दै बस्दैन। तपाईँको मन शान्त भएको बेलामा कसैको नराम्रो कुरा गर्नै सक्नुहुन्न, कसैको आलोचना गर्नै सक्नुहुन्न। मन शान्त भएको बेलामा, आनन्दित भएको बेलामा दुःखदायी कुरा याद पनि आउँदैन, सम्झना पनि आउँदैन। त्यसकारण मनलाई शान्त बनाउने अभ्यास गरौँ। मनलाई शान्त बनाउने अभ्यास भनेको ध्यानको अभ्यास। त्यसैले यो नकारात्मकताबाट बस्ने सबैभन्दा सुन्दर तरिका ध्यानको अभ्यास। अर्को तरिका राम्रो गर्ने अभ्यास। बिना अभ्यास चाहिँ केही पनि हुँदैन। सित्तै केही पाइएला भनेर आशा गऱ्यौँ भने सित्तै पाइन्न केही पनि। यो संसार अथवा यो मनुष्य योनि कर्मयोनि हो, काम गरे पाइन्छ नगरे पाइन्न। या कसैले तथास्तु भन्ला र मेरो मन शान्त होला भन्नुभयो भने जीवनमा कहिल्यै मन शान्त हुँदैन। सित्तै पाउने आशै नगरौँ, भगवान्सँग पनि सित्तै माग्ने प्रवृत्तिलाई त्यागी नै दिउँ। आफ्नो श्रममा भरोसा गरौँ, मेहनतमा भरोसा गरौँ, मेहनत गरे सबै कुरा हुन्छ र मैले मेहनत गरेँ भने मेरो मनलाई जस्तो चाह्यो म त्यस्तै बनाउन सक्छु। नकारात्मकताबाट पूर्ण रूपमा हामी मुक्त हुन सक्छौँ। बस दुःखको चिन्तन छोडिदिनुहोस्, सुखको चिन्तन सुरु गर्नुहोस्।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झन्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: झन्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर,

विश्व जाने नहीं माय, याते माय ना भुला दे राधे। शिशु अनजान पाले, मान फेंके कूड़ेदान राधे। भर्खरे जन्मेको शिशुले आफ्नी आमालाई चिन्दैन, तर पनि आमा उसलाई स्याहार सुसार गरेर हुर्काउँछिन्। तैँले मलाई चिनिनस् भनेर मिल्काउँदिनन्। त्यसै गरी हे ममतामयी राधेरानी, म पनि तिम्रो अबोध बालक हुँ। मलाई संसार रूपी अँध्यारो कुवामा नमिल्काऊ। मैले तिमीलाई आफ्नी माता भनेर चिन्न भूल गरे भन्दैमा तिमीलाई कठोर बन्न सुहाउँदैन, त्यसैले म माथि कृपा गर। प्रेमस्वरूपिणी जगन्माता श्री राधारानीलाई करबद्ध प्रार्थना गर्दै कार्यक्रम अध्यात्म सन्देशबाट यहाँहरूमा राधे राधे।

0: आदरणीय श्रोताहरू, अब प्रस्तुत छ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: वशिष्ठ गुरु भगवान रामलाई बताउँदैछन्, हे राम, यो मानव देह प्राप्त गरेर एक क्षण पनि खेलबाड गरेर बित्यो भने मान्नु कि एक क्षण बराबर एक अनमोल हीरा गिर्यो, गुम्यो, यति घाटा लाग्यो यो सोच बनाउनु, यति महत्त्वपूर्ण छ मानव देह, यो बताए। त्यसैले देवताहरू पनि चाहन्छन्, जबकि देवताहरूको शरीरमा अनेक कमाल हुन्छ। मानव देहको बारेमा त मैले बताएँ कि तमाम नवद्वार गन्दगीको मानव देह तपाईँहरू सबलाई थाहा छ, रोगको घर यो मानव देह, शरीरम व्याधि मन्दिरम, रोगहरूको मन्दिर हो यो घर हो। त्यस्तो शरीर गन्दगी नवद्वार मलस्रावम सदाकाले स्वभावजम, वेद भन्छ। मैत्रेय उपनिषद दोस्रो अध्यायको छैठौँ मन्त्र, हर समय नौ द्वारबाट गन्दगी निस्किरहन्छ, तमाम कानेगुजी चिप्रा र्याल सिंगान पसिना मलमूत्र आदि, यस्तो गन्दगी युक्त शरीर नवद्वारे पूरे देही, गीता पाँचौँ अध्यायको तेह्रौँ श्लोक, गन्दगी युक्त शरीर तैपनि देवता चाहन्छन्, आश्चर्य।

0: राधा गोविन्द गीत जगद्गुरु श्री कृपालुजी महाराज सरल ढङ्गले सम्झाउनुहुन्छ यहाँ कि मलमूत्रको पिटारा हो यो शरीर, तैपनि देवता चाहन्छन्, आश्चर्य छ। जबकि देवताहरूको शरीर के हुन्छ, तेजस शरीर हुन्छ, तेजस शरीर उच्च दर्जाको शरीर हुन्छ देवताहरूको। हेर्नु शरीर जुन छ नौ प्रकारको शरीर हुन्छ, नौ प्रकारको, त्यसमा दुई भेद हुन्छ, एक योनित शरीर एक अयोनित शरीर। योनिबाट पैदा हुने शरीर र अयोनित शरीर हुन्छ। जो योनिबाट पैदा हुँदैन, जुन देवताहरूको शरीर योनिबाट पैदा हुँदैन, तेजस हुन्छ, दिव्य हुन्छ। ती दिव्य शरीरवाला माइकवाला दिव्य शरीरवाला पनि हाम्रो शरीर चाहन्छन्, यो गन्दगी युक्त। हेर्नुहोस् यसरी बुझ्नुहोस्, एक शरीर हुन्छ अधम शरीर, एक उत्तम शरीर। एक नम्बरको शरीर अधम शरीर। अधम शरीर कुनलाई भनिन्छ, जसमा स्त्री पति महिला पुरुष काम बासनाले युक्त भएर जुन सम्बन्ध बनाउँछन् त्यसबाट गर्भ धारण हुन्छ, त्यसबाट जुन उत्पन्न हुन्छ त्यो अधम शरीर मानिन्छ। एक नम्बरको दोस्रो उत्तम शरीर मानिन्छ, त्यसमा कुनै कारणवश अखण्ड ब्रह्मचारी या महात्माको कुनै महिलासँग सम्बन्ध भयो, त्यसबाट कुनै प्रयोजनको लागि ईश्वर इच्छाद्वारा त्यो कार्य भयो, त्यसबाट गर्भ रहेर उत्पन्न भयो भने त्यो उत्तम शरीर मानिन्छ। जस्तै इतिहासमा भयो, पराशर मुनि र मत्स्यगन्धाको बिचमा सम्पर्क भयो त त्यसमा उद्देश्य थियो, ईश्वर इच्छा थियो, त वेदव्यास उत्पन्न भए, पैदा भए, त्यो उत्तम शरीर वेदव्यास भगवानका अवतार भए। जुन वेदव्यासले यी 18 पुराण सब रचना गरे, वेदलाई 4 भागमा विभक्त गरे, त यो कार्यको निमित्त यो पनि यो निज शरीर नै हो। तर अर्को हुन्छ, जसमा महिला पुरुषको सम्पर्क हुँदैन, जुन प्रकारको सम्बन्धबाट बच्चा पैदा हुन्छन् यसमा जस्ट सन्त महात्माले कुनै महिलालाई टच गरिदिए, छोइदिए कुनै पनि अङ्गमा भने गर्भधारण हुन्छ, त्यसबाट उत्पन्न हुने एक शरीर हुन्छ। र अर्को शरीर हुन्छ दृष्टि शरीर, सन्त महात्माले छुन पनि पर्दैन, हेरिदिएको भरमा सन्तान पैदा हुन्छ, यो पनि यो नि शरीर अन्तर्गतै पर्छ, यो चौथो प्रकारको। अर्को हेर्न पनि पर्दैन, हिमालमा बसेका छन् उही संकल्प गरेर यहाँ गर्भधारण हुन्छ। प्राचीन कालमा हुन्थे तमाम तपाईँले सुन्नुभयो होला कथाहरूमा। यो शरीर ध्यान दिनुहोस्, यी 5 शरीर योनित शरीर हुन्छन्, योनिबाट उत्पन्न हुन्छन्। तर यसपछिको 6 शरीर जुन हुन्छ त्यो देवताहरूको शरीर हुन्छ, तेजस शरीर। यसमा कुनै योनिको प्रयोग हुँदैन, अयोनित शरीर हुन्छ, यति माथि यति स्ट्यान्डर्डको शरीर हुन्छ देवताको। त्यसैले मलमूत्र इत्यादि त्यो शरीरबाट उत्पन्न हुँदैन, न पसिना आउँछ। तारको 7 शरीर पनि बुझिहाल्नु, 7 शरीर हुन्छ निर्वाण शरीर। योगी तपस्वीहरूले यो शरीरलाई भस्म गरेर अर्को शरीर तयार गर्छन्, जसलाई निर्वाण गृह भन्छन्। त्यो देह, त्यो शरीर, त्यो शरीरको विशेषता यो हुन्छ कि त्यसमा रोग व्याधि इत्यादि लाग्दैन, लाखौँ करोडौँ वर्षसम्म जीवित रहन्छ, युगौँ युगसम्म पनि। यो शरीर निर्माण शरीर, यो 7। तर यहाँसम्म यो माइक शरीर हो, प्रलय कालमा समाप्त हुन्छ यी 7 प्रकारको शरीर, देवताको शरीर पनि समाप्त हुन्छ महाप्रलयमा। तर योभन्दा माथि अर्को 2 शरीर छ जुन अलौकिक छ, दिव्य छ, मायाको अन्डरभन्दा माथि छ, त्यो हो महापुरुषको शरीर र भगवानको शरीर। त्यो कहिले क्षय हुँदैन, शाश्वत हुन्छ, नित्य हुन्छ। यी 9 प्रकारको शरीरमा 6 नम्बरको शरीरवाला देवता, जुन शरीरको विशेषताहरू मैले बताएँ, मलमूत्र आदि निक्लिँदैन, केही खान मन लाग्यो भने तपाईँलाई के गर्नुपर्छ, लाल मन खान मन लाग्यो भने तपाईँलाई धन चाहियो, कहाँ प्राप्त हुन्छ त्यसको ज्ञान चाहियो, फेरि ज्ञान मात्र भएर हुँदैन, जानु पर्यो, लिनु पर्यो, बल्ल खान पाइन्छ। तर त्यहाँ ती देवताहरूलाई यति धेरै गर्नु पर्दैन, लाल मन आइज भनेपछि ठ्याक्क हातमा आउँछ, क्वाप्प खान पाइन्छ, यो विशेषता हुन्छ त्यसमा। जमिनमा खुट्टा टेक्दैनन् देवताहरूले, धुलो टाँसिँदैन यो शरीरमा, यी तमाम विशेषता हुन्छन्। र हिजो बताएँ मैले, तिनीहरूको शरीरमा यति सुगन्ध हुन्छ कि यदि यहाँ आयो भने तपाईँहरूको मृत्यु हुन्छ, नभए मूर्छित त अवश्य, त्यति सुगन्ध हुन्छ त्यो शरीरमा। त्यस्तो दिव्य शरीर, माइक दिव्य शरीर प्राप्त गरेर पनि मानव देह चाहन्छन् मलमूत्रको पिटारालाई, के कारण? केही कारण त अवश्य होला। तेनस यो कारण जान्नु छ, देवताहरूले पनि चाहनुको कारण के हो, आउनुहोस् अब यस बारेमा म ध्यान केन्द्रित गर्दैछु, तपाईँहरू पनि केन्द्रित गर्नुहोस्। किन देवताहरू पनि मनुष्य शरीर चाहन्छन्, यसको बारेमा वेद भन्छ। वेद प्रश्नोपनिषद छ, एउटा 3:7 यसको व्याख्या छ कि पुण्येन पुण्य लोकम नयति पापेन पापमुभाभ्याम मनुष्य लोकम। प्रश्नोपनिषद 3:7, अर्थात मनुष्य शरीरधारी जीवात्माले जे चाह्यो त्यो प्राप्त गर्न सक्छ, जे चाह्यो, के चाह्यो, नरक, ध्यान दिनुहोस्, नरक चाहे नरक प्राप्त गर्न सक्छ, वेद भन्छ, मना गर्दैन वेद नरक जानलाई, कोही जान चाहन्छन् भने जान सक्छन्, त्यो प्राप्त गर चाहे, चाहे स्वर्ग प्राप्त गर, तपाईँहरू हर समय प्रयत्नशील हुनुहुन्छ नि स्वर्ग जानलाई, चाहे स्वर्ग प्राप्त गर, चाहे मुक्ति प्राप्त गर, चाहे भगवानलाई प्राप्त गरेर गुलाम बनाऊ, गुलाम, ध्यान दिनुहोस्, सर्वशक्तिमान सर्वलोक महेश्वर भगवान तमेश्वराणाम परमं महेश्वरम तम देवतानाम परमं च दैवतम। श्वेताश्वतरोपनिषद 6:7 त्यो भगवान सबको मालिक हो, देवताहरूको पनि मालिक हो, यी देवताहरू त भगवानका नौकर हुन्, ती सबका मालिक भगवानलाई पनि गुलाम बनाउन सक्छ मनुष्यले चाह्यो भने, यहाँसम्म अरू कसैले सक्दैनन्। अरे तपाईँहरू भन्नुलाई कसरी बनाउन सक्छ, भगवान स्वयं बोल्दैछन्, स्वयं अहम् भक्त पराधीनो या स्वतन्त्र इव द्विज साधु विरग्रस्त हृदयो भक्तैर, हे मलाई गुलाम बनाए, पराधीन बनाए। भागवत 9:4-63 पढ्नु खोलेर, स्वयं भन्छन् भगवान, भक्तैर भक्त जनप्रिय, मलाई गुलाम बनाए, मेरो हृदय खाइदिए, मनुष्यले त्यतिसम्म गर्न सक्छ गुलाम, बाँदर नचाको समान भगवानलाई नचाउन सक्छ, त्यो कमाल यो मानव देहमा नै छ। यद्यपि मानवले अरू सबलाई त गुलाम बनाएकै छ, हेर्नुहोस् वृक्ष जीव हुन् बिचरा, शरीर हो त्यो शरीर, रुख इत्यादि, त्यसलाई तपाईँले गुलाम बनाउनु भएको छ, जतिखेर चाहे त्यतिखेर काट्न सक्नुहुन्छ, फल टिपेर खान सक्नुहुन्छ, मना गर्न सक्दैन बिचरा। तपाईँको कसैले एक सियो मात्र लिन आओस् त त्रुत गर्न तयार हुनुहुन्छ, तर वृक्षले त्यो गर्दैन, गुलाम बनाउनु भएको छ। पशु पक्षीलाई तमाम गुलाम बनाएका छन् व्यक्तिहरूले, चिडियाखानमा बन्द गरेर धन कमाछन् ती पशु पक्षी देखाएर, सुगा इत्यादिलाई तपाईँहरू बन्धक बनाउनुहुन्छ, गुलाम बनाउनुहुन्छ, चाहेको चिज बोल्न लाउनुहुन्छ। पशुहरूलाई तपाईँहरूले गुलाम बनाउनु भयो, गाई वस्तु तमाम बाँध्नु भएको छ, थोरै घाँस देऊ दाना देऊ त्यसको दुध त्यसको छोराको पनि चोरेर तपाईँहरू खाइदिनुहुन्छ। हेर्नुहोस् बन्धक बनाउनु भयो। र इतिहासमा देवताहरूलाई पनि बनाए, देवताहरूलाई पनि बन्धक बनाउन सक्छन्, गुलाम बनाउन सक्छ मनुष्यले। रावण आदि जो थिए मानव देह धारण गरेर आका, तिनीहरूको गुलामी गर्थे यमराज इत्यादि। लङ्कामा नौकर थिए, नौकर यी देवताहरू जसको तपाईँहरू पूजा गर्नुहुन्छ। मनुष्यले चाहे यो पनि गर्न सक्छ, यहाँसम्म कि स्वयं भगवानलाई गुलाम बनाउन सक्छ। पुए यत्यङ्ग्री रेणुभिः, भागवत 11:14 पढ्नुहोस्। मनुष्यको पछाडि पछाडि हिँड्छु जसले मलाई प्राप्त गरेको छ, गुलाम बनाएको छ, भगवान बार बार भन्छन्। यो कमाल छ यो मनुष्य देहमा, अरू कसैले सक्दैन। अरू सब भोग योनि हो, भोग योनि। अरूले त बिचरा तत्त्व ज्ञान पनि प्राप्त गर्न सक्दैनन्। न मानुषां विनान्यत्र तत्त्व ज्ञानं हि दुर्लभम्, गरुड पुराण। मनुष्यले तत्त्व ज्ञान प्राप्त गर्न सक्छ, बिचरा पशु पक्षीले त। हेर्नुहोस् आज यहाँ प्रवचन हुँदैछ, यति महत्त्वपूर्ण ज्ञान बताइँदैछ, तर यहाँ ब्यानर प्याम्प्लेट त सबको लागि थियो। यही गाईघाटमा कुकुर बिरालो पनि छन्, तर तिनले बुझेनन् यसको मूल्य, यहाँ आएनन्। आए केवल तपाईँहरू आउनुभयो, त्यसैले तत्त्व ज्ञान नै प्राप्त गर्न सक्दैनन्। मनुष्यले मात्र सक्छ, गरुड पुराण बताउँदैछ। बाँकी देवताहरू, अरे देवताहरूले तत्त्व ज्ञान सुने पनि केही लाभ छैन उनीहरूलाई। नेपालीमा एक उखान छ, कौवालाई बेल पाकेर हर्ष न बिस्मत, न खुसी हुन्छ न दुखी हुन्छ, बिचरा बेल फोरेर खान त सक्दैन भित्रको गुदी। त्यस्तै तत्त्व ज्ञान प्राप्त गरे पनि देवताहरूलाई लाभ छैन। किन? किनकि देवताहरूको योनि पनि भोग योनि हो, त्यहाँ कमाई हुन सक्दैन, केवल गमाई हुन्छ, गमाई। जसरी तपाईँले कमाएर थुपारेको खाँदै सक्नुहुन्छ नि, बस त्यही समान, त्यहाँ थप्पिँदैन पुण्य इत्यादि। जबकि यहाँ मानव देह नै चाहिन्छ कमाई गर्नलाई। ध्यान दिनुहोस्
1: आदरणीय श्रोताहरू, आजको प्रवचनलाई यही विश्राम दिँदै यसको बाँकी भाग आउँदो आइतबारको कार्यक्रममा प्रसारण गरिनेछ। प्रवचनको अगाडिको भाग सुन्न नभुल्नुहोला। लीला प्रेम वेणु एवं रूपका अनन्त सागर भगवान श्री कृष्णको हिँडाइको चालदेखि सम्पूर्ण रूप माधुरीको वर्णन गरेको यो रसमय सङ्कीर्तन श्रवण गरौँ। यसमा आवाज रहेको छ गायक सुरेश।

आदरणीय श्रोताहरू, यस कार्यक्रमबाट यहाँहरूले कतिको लाभ प्राप्त गरिरहनु भएको छ यसको लागि हामीलाई प्रेरणा स्वरूप आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम अध्यात्म सन्देश, श्यामा श्यामधाम ठिमी, हनुमन्तीपुर, भक्तपुर। इमेल ठेगाना info@ssdham.org। हस्त, यसका साथै कार्यक्रमबाट सत्सङ्ग प्राप्त गर्नुभयो नि होला भन्ने विश्वासका साथ बिदा चाहन्छु। भोलि ठिक 5:25 बजे भेट हुने नै छ। तबसम्मका लागि जय।